0: FM 20.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ भेटी चढाउन भन्दा पहिले। यो भनाई प्रभु येशूको हो। प्रभु येशूले मत्तीको पुस्तक 5:23-24 पदमा यसो भन्नुभयो, यो खण्डलाई म पढ्दिन्छु। यसकारण तिमीहरूले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामुमा छोड र जाऊ, र पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ भनिकन प्रभु येशूले यसो भन्नुभयो। ख्रिस्ट येशूलाई मुक्तिदाता भनिकन विश्वास गर्ने मानिसहरू, सृष्टिकर्ता परमेश्वरका छोराहरू छोरीहरू उन भइसकेको हुँदछ, र सृष्टिकर्ता परमेश्वरका छोरा छोरीहरूले चाहिँ जीवनमा जिउन पर्छ। यसको अर्थ विधि चाहिँ पछि आएर जिउने जो जीवन छ त्यो चाहिँ पहिला हुन पर्छ भनिकन प्रभु येशूले यस खण्डमा भन्नुभएको हो। हामीलाई दुष्टात्माले बिस्तारै बाङ्गो टिङ्गो बनाउँदै पहिला विधि त्यो पछाडि मात्रै जीवन, पहिला व्यवस्था त्यो पछाडि मात्रै प्रेम भन्ने प्रकारले यसले बिस्तारै बिस्तारै प्रभुका छोरा छोरीहरूलाई यसले त्यसरी लिएर जाँदछ, बाङ्गो टिङ्गो बनाउँदछ, जसरी शास्त्री र फरिसीहरूलाई बनाइसकेका थिए। उदाहरणको लागि एकपटक प्रभु येशूले शास्त्री र फरिसीहरूलाई हकार्दै यसो भन्नुभयो, जो आज्ञा बुवा आमाको आज्ञाकारी हुनु, बुवा आमालाई इज्जत गर्नु भनेर चाहिँ भनिएको छ। तिमीहरूले भन्छौ मैले प्रभुलाई मानिसकेको छु, मैले परमेश्वरलाई इज्जत दिइसकेको छु, बुवा आमालाई इज्जतै दिनु पर्दैन भने चाहिँ तिमीहरू भन्दछौ तिमीहरू ढुङ्गीहरू, तिमीहरू भित्र चाहिँ कुनै पनि कुराहरू कुहिरहेको छ तर बाहिरी चाहिँ सिँगारिएका छौ भने चाहिँ यसरी उहाँले गाली गर्नुभयो। र पहिला तिमीहरूले जो परमेश्वरले जस्तो पहिले बुवा आमालाई इज्जत गर्नु भनिकन जो परमेश्वरले आज्ञा दिनुभएको छ र बुवा आमालाई इज्जत गरिकन त्यसपछि परमेश्वरलाई पनि इज्जत गर्नुपर्ने हो। देखेको भाइलाई एक व्यक्तिले इज्जत गर्दैन भने नदेखेको परमेश्वरलाई उसले कसरी विश्वास गरेको हुन्छ भनिकन बाइबलमा त्यो बताएको कारणले गर्दाखेरि प्रभु येशूले शास्त्री र फरिसीहरूलाई यसरी गाली गर्नुभयो, यसरी सुधार्नुभयो। र शास्त्री र फरिसीहरू पुरानो करारका विश्वासीहरू हुनुहुन्थ्यो, तर दुष्टात्माले विश्वासी जो परमेश्वरका विश्वासी परम प्रभु परमेश्वरलाई मान्ने मानिसहरूलाई बाङ्गो टिङ्गो बनाएर त्यो अवस्थामा पुर्याइसकेको थियो। उनीहरू बाहिरी देखावटी भइसकेका थिए, भित्री उनीहरूमा जीवन थिएन। त्यसले गर्दाखेरि नयाँ करारमा मत्तीको पुस्तक 5:23-24 पदमा प्रभु येशूले हामीलाई यो सफा आज्ञा गर्नुभएको छ कि भेटी असल कुरा हो, भेटी चढाउन पर्दछ, तर भेटी चढाउनु भन्दा अगाडि हाम्रो मिलाप पनि हुन पर्छ। र यहाँ प्रभु येशूले मत्तीको पुस्तक 5:23-24 उहाँले भन्नुभयो, अघि भर्खर पढेर मैले सुनाए कि भाइको विरुद्धमा केही नराम्रो कुरा छ भने पहिला भाइसँग मिलाप गर, त्यो पछि मात्रै परमेश्वरलाई दिने भेटी चढाऊ भनिकन उहाँले यस खण्डमा बताउनु भयो। विधि र प्रेम फरक कुराहरू हो। परमेश्वर सबभन्दा पहिला प्रेम चाहनुहुन्छ, त्यसपछि मात्रै व्यवस्था उहाँले चाहनुहुन्छ। प्रेम बिनाको व्यवस्था त्यसले राम्रो काम गर्दैन भनिकन बाइबलमा स्पष्ट गरिएको छ। प्रेम बिनाको व्यवस्थाले चाहिँ प्रभुका छोरा छोरीहरूलाई शास्त्री र फरिसीहरू त्यो प्रकारको एउटा बज्ने भाँडो त छ तर त्यो निर्जीव छ भने जस्तो त्यो अवस्थामा पुर्याउँछ भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। एउटा दृष्टान्तमा भन्न पर्यो, एउटा परिवारमा एकजना श्रीमान हुनुहुँदो रहेछ। श्रीमतीको साह्रै ठिक टाइममा घर आउनुहुने, एकदमै माया देखाउनुहुने, खानपिनको लागि पैसा दिनुहुने, समयमा लुगा फाटाहरू किनिदिनुहुने लगायत यी सबै वर्षभरि उहाँले गरेर आउनु भएको रहेछ। अनि उहाँलाई श्रीमतले पनि खुब प्रशंसा गर्नुहुँदो रहेछ र यस्तै प्रकारले जिन्दगी चलिरहेछ। उहाँ अफिस जानुभन्दा अगाडि पनि श्रीमतलाई चुम्मा गरिकन ल राम्रोसँगले बसाए भनिओरी जानुहुँदो रहेछ। आउनुहुँदाखेरि पनि बाटोमा उहाँले तरकारी लगायत केही उपहारहरू किनेर घर फर्कन हुँदो रहेछ। घरको पनि एकदमै ख्याल राख्नु हुँदो रहेछ र वर्ष भरिको ऊहरू सकिएछ र क्रिसमसको टाइम आएछ। क्रिसमसको टाइममा श्रीमतीलाई 5 तोला सुन किनेर लिएर आउनु भएछ। 5 तोला सुन किनेर लिएर आउनु भइकन श्रीमतीलाई भन्नुभएछ, मेरो हृदयको प्रेम तिमीलाई ल्याऊ डार्लिङ भनेर चाहिँ उहाँले त्यसरी दिनुभएछ। र त्यति दिइसके पछाडि उहाँले यो पनि भन्नुभएछ कि प्रभुको जन्मोत्सवको अगाडि म सत्य हुनुपर्छ, तर म अर्को केटीसँग लागेको छु भने चाहिँ उहाँ श्रीमानले त्यो भन्नुभएपछि श्रीमतीको हृदय त ठङरङ्गै तल खसेछ। खसे पछाडि उहाँहरूको द्वन्द सुरु भएछ र 5 तोला सुन श्रीमतीले फ्याँकिदिनु भएछ। मलाई तपाईँको उपहार होइन, मलाई तपाईँको प्रेमको जरुरत छ, तपाईँको सत्यताको जरुरत छ, मलाई तपाईँको दियाई यानी यी कुराहरूको जरुरत भन्दा पनि तपाईँको प्रेमको जरुरत छ भने चाहिँ तिनले त्यसो भनेछिन्। भने जस्तै हामीलाई जो परमेश्वरले जुन प्रकारले प्रेम, आज्ञाकारिता र एक दोस्रोको कर्तव्य पूरा पहिला गर्नु, त्यसपछिको कुराहरू चाहिँ प्रार्थनाको कुराहरू भयो, विधिका कुराहरू भए, यी सबै कुराहरू उपहारका कुराहरू भए, ती आउँदछ भने चाहिँ बाइबलले बताएको हो। र कति समय चर्चमा कति श्रीमानले यसरी कम्प्लेन गर्नुभएको हुँदछ कि मेरो श्रीमती चाहिँ मसँग समय बिताउनु मान्दैन, मेरो श्रीमतीले जो श्रीमतीको कर्तव्य पूरा गर्नुपर्ने हो त्यो पनि मान्दैन, प्रार्थना मात्रै गरिरहन्छन्, बाइबल मात्रै पढिरहन्छन्, यो प्रकारका कुराहरू मात्रै गरिरहन्छन्, र जो श्रीमतीको कर्तव्य हो, श्रीमान श्रीमतीको कर्तव्य त्यो तिनले निभाउन मान्दिनन्, म त प्रभुमा एकदमै पवित्र हुन चाहन्छु, म एकदमै प्रभुमा सत्य हुन चाहन्छु, म तपाईँसँग यसरी शारीरिक सम्बन्ध राख्दिन, म तपाईँसँग यसरी कुरा गरेर समय बिताउन चाहन्न भन्छ, त्यस प्रकारले भन्छन् भने कतिजनाले त्यो प्रकारको कम्प्लेनहरू उहाँहरूले गर्नुहुन्छ। र हामीले कति बहिनीहरूलाई हामीले सम्झाएका पनि छौं, पहिला चाहिँ परमेश्वरले जो कर्तव्य श्रीमान श्रीमतीको कर्तव्य हो त्यो कर्तव्य पूरा गर्नु, त्यो पछि प्रार्थना गर्नु, परमेश्वरसँग बोल्ने कुराहरू छ, त्यस पछाडि जो प्रभुलाई दिने कुराहरू सम्बन्धी छ, अन्य विधिका कुराहरू छँदैछन्, तर पहिलो कुरा चाहिँ श्रीमान श्रीमतीको जो कर्तव्य परमेश्वरको वचनमा श्रीमानको अधीनमा रहनु, श्रीमानको शरीर श्रीमतीको हो, श्रीमतीको शरीर श्रीमानको हो, र यो कर्तव्य पूरा गरिसकेपछि जो विधितर्फ गइन्छ, परमेश्वरसँगको सम्बन्ध प्रति गइन्छ, तब प्रभुले पनि स्वीकार्नुहुन्छ। अब प्रभुले भन्नुभएको कुरा चाहिँ एक व्यक्तिले या श्रीमतीले या श्रीमानले मान्नु भएको छैन, उतापट्टि धर्मी भएर चाहिँ उहाँले प्रार्थना गरेर देखाउनु भयो, उपवास बसेर देखाउनु भयो, दशांश भेटीतिर देखाउनु भयो, चर्चको संगतिहरूमा लगातार आएर देखाउनु भयो भने त्यो पनि सही भएन भनेर चाहिँ बाइबलले हामीलाई त्यो स्पष्ट गर्दछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलमा यो स्पष्ट होसेको पुस्तक 4:6 भनिएको छ, मेरा प्रजाहरू ज्ञानको कमीले नाश भए भनिकन त्यहाँ स्पष्ट गरिएको छ। र ज्ञान को कमी भनाइले चाहिँ यहाँ एउटा असल परमेश्वरको छोरी, एक असल परमेश्वरको छोराले आफ्नो परिवारलाई गर्नुहुने कर्तव्य जो गर्नुहुन्न, तर बाहिरी संसारमा धर्मी भएर देखाउनुहुन्छ, बाहिरी सेवाहरू पुराएर हिँड्नुहुन्छ, घरमा सहायता पुर्याउनुहुन्न, घरमा गरिने कर्तव्यहरू पुरा गर्नुहुन्न भने यो प्रभुले मत्तीको पुस्तक 5:23-24 भन्नुभएको जस्तो नै हुँदछ। भेटी चढाउनु भयो तर भाइसँग सम्बन्ध राम्रो छैन भने भेटीको परमेश्वरको नजर अघि त्यसको अर्थै हुँदैन भनेर प्रभु येशूले यो स्पष्ट गर्नुभएको छ। र परमेश्वरको नजरमा ठिक काम ठिक प्रकारले गर्नु चाहिँ ठिक हो भनेर चाहिँ बताइएको छ। र हितोपदेशको पुस्तकमा ठिक काम ठिक प्रकारले गर्नु चाहिँ साँधीको थालमा सुनको स्याउ राख्नु जस्तो नै हो भनेर पनि त्यहाँ बताइएको छ। र दुष्ट आत्माले हामीलाई सत्यतादेखि अलि टाढो बनाउँदै लिएर जाँदछ, त्यसले हामीलाई हरेक प्रकारका कुराहरूबाट हाम्रो हृदयलाई छल्न यानी छली बनाउने कोसिसहरू गर्दछ। र यिर्मियाको पुस्तकले त हामीलाई यो स्पष्ट गरेको छ कि हाम्रो हृदय एकदमै छली छ र दुष्ट छ, र कसले आफ्नो हृदयलाई बुझ्न सक्ला भनेर पनि त्यहाँ बताइएको छ। यसले गर्दाखेरि दुष्ट आत्माले विभिन्न प्रकारले हाम्रो हृदयलाई छल गरेर परमेश्वरदेखि हामीलाई टाढो लग्नको लागि प्रयास गर्दछ। तर परमेश्वरका असल छोरा छोरीहरूले पनि यो प्रकारले प्रेमलाई पछि सार्नु भएर विधिलाई अगाडि सार्नुभयो, व्यवस्थालाई अगाडि सार्नुभयो भने तपाईँ र म झुकिँदछौ। र परमेश्वरको नजरमा चाहिँ सबभन्दा पहिलो चाहिँ प्रेम नै हो, र परमेश्वरले जे कुराहरू कर्तव्यमा राखिदिनु भएको छ, आमा बुवाको कर्तव्य छोराछोरी प्रति जे छ त्यो हामीले पूरा गर्यौं, र त्यो पछाडि प्रार्थना गर्यौं, उपवास लियौं, सेवा संगति गर्यौं भने माथि स्वर्गमा हामीले यहाँबाट चाहिँ हृदयको धूप बालेर मगमग बास्ना भएको धूप माथि पठाउँदै गरे जस्तो हुँदछ। र श्रीमानले श्रीमतीलाई दिनुपर्ने जो कर्तव्य छ, जो परमेश्वरको वचनले भनेको छ, यानि श्रीमानले आफ्नो कर्तव्य बुझ्नु भएको छ, एकदमै परमेश्वरको भय राखेर सत्य प्रकारले दिनुभयो भने त्यो दिएर गरिएको प्रार्थना यानि उपवास परमेश्वरको द्वारमा यानि स्वर्गमा स्वीकार योग्य हुँदछ। श्रीमतले परमेश्वरको भय राख्नु भएर जो श्रीमानलाई आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, त्यो जो श्रीमतीको प्रार्थना उपवास जो भेटी लगायत जो संगति छ, धार्मिक कार्यहरू छ, त्यो एकदमै स्वीकार योग्य हुँदछ भनिकन बाइबलले त्यो बताएको हो। प्रियहरू, र प्रभु येशूको 12 चेलाहरू मध्ये एकजना चेला यहुदाले गेत्सेमनीको बगैँचामा प्रभु येशू भएकोमा आउनु भएर प्रभु येशूको गालामा चुम्मा गर्नुभयो। चुम्मा राम्रो कुरा थियो, जो बाहिरी मान्छेहरूले जतिजनाले देखिरहेका थिए, हुन सक्दछ त्यहाँ चेलाहरू लगायत सबै मानिसहरूले आफ्नो गुरूलाई कति साह्रो प्रेम गर्नुहुँदो रहेछ उहाँले भन्ने जस्तो हुन सक्दछ। उहाँले केहीले हिर्काउनु भएको थिएन, थुक्नु भएको थिएन, तर आएर गालामा चुम्मा गर्नुभएको थियो, तर भित्र अर्कै कुरा थियो। त्यसले गर्दाखेरि परमेश्वरको राज्यमा चाहिँ भित्र प्रेम भएर अनि बाहिर पनि प्रेम देखिन पर्छ, अनि त्यो पछिको प्रार्थना लगायत त्यो पछिको विधिहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ भनिकन बाइबलले यो स्पष्ट गर्छ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। म चाहिँ सुकुमाया रोका के अरे नरेफाटमा बस्छु, गेसमनी एयरपोर्ट चढ जान्छु। अनि म चाहिँ एउटा यो गेसमनीमा म पहिले सुरु सुरुमा आउँदाखेरि चाहिँ अनि हामीलाई एउटा संसारी मान्छे थियौँ, हामीलाई थाहा थिएन त्यस्तो कुराहरू, र हाम्रो के हुन्छ कसो हाम्रो केही पनि कुरा थाहा थिएन। अनि गुरुबाले हामीलाई ग्रहण गरिदिनु भयो, अनि ग्रहण गरिदिएपछि अनि हामीले चाहिँ यो कुरा चाहिँ सबै कुरा हामीले सजिलोसँग हामीले लानु सक्छ जस्तो हामीलाई लागेको थियो, तर हामीले चाहिँ त्यस्तो कुराहरू सोचेनौँ। किनभने अझै हाम्रो जीवनमा चाहिँ आपत्ति विपत्तिहरू आउँदै गयो, र आफ्नो मान्छेले पनि हामीलाई धोका दिँदै गयो। त्यसो गर्दाखेरि चाहिँ अनि म धेरै बिमारी समस्यामा पनि गएँ, अनि पाटन हस्पिटलमा म 1 महिना जति 1.5 महिना बसेँ। अनि मेरो श्रीमान चाहिँ रुनुभयो, अनि रुँदाखेरि उहाँले चाहिँ मेरो दिदीहरूलाई चाहिँ फोन गरेछ, अनि फोर्दाखेरि चाहिँ यहाँ बहिनी चाहिँ धेरै सिरियस छ, तपाईँहरू भेट गर्न आउनुहोस् भनेर उहाँ मेरो दिदीले चाहिँ यसो भन्नुभयो। किनभने मर्छ भनेको थिएँ, तर मर्नु चाहिँ मरेको रहेनछ, अझै मरुस् भनेर मैले उ गरेको, तर अब मरेको रहेछ भनेर त्यस्तो खालको उत्तर दिनुभयो। र मेरो श्रीमान चाहिँ उहाँ चाहिँ धेरै रुनुभयो, अनि रुँदाखेरि अनि हाम्रो जीवनमा विभिन्न प्रकारको कुराहरू आपत्ति विपत्तिहरू आउँदै गर्दै गयो, तर हामीले त्यो कुराहरूलाई अनि गुरुबाले चाहिँ हामी गुरुबामाथि हामी धेरै धन्यवादी छौँ। किनभने विशेष गरी परमेश्वरलाई धन्यवाद, त्यो कारणले हामी गुरुबालाई पनि धन्यवाद दिन्छौँ। अनि हामीले असल गुरुबा पाएको छ, असल गुरुबा गुरुआमा पाएको छ, त्यसलाई हामी धेरै धन्यवाद दिन्छौँ। अनि उहाँले हामीलाई सिकाउनु भएको थियो, किनभने यस्तो हरेक अवस्थामा तिमीले क्षमा दिनुपर्छ, यदि तिमीले क्षमा दिएन भने तिमीको रोग पनि निको हुँदैन, र तिमीले गरेको प्रार्थना पनि सुनवाई हुँदैन भनेर उहाँले भन्नुभएको थियो। हामी त भर्खर 1.5 महिना थियो हामी चजाएको, तर हामीलाई त्यस्तो कुरा कुनै पनि कुराहरू थाहा थिएन, तर थाहा नभए पनि तर हामीलाई परमेश्वरले सिकाउँदै जानुभयो, अराउँदै जानुभयो, गुरुबाले हामीले सिकाउँदै जानुभयो, गुरुबाले दिनुभएको त्यो कुराहरू चाहिँ हामीले फलो गर्दै गर्दै जाँदाखेरि अनि घरमा अलिक दिन पछाडि आयौँ, फेरि त्यहाँ हामीलाई घरपेटीहरूले पनि अनि त्यो मान्छेहरूले कोरो कुरा लगाएको कारणले गर्दा अनि घरपेटीले हामीले मुखमा आएको जति शब्दहरू बोल्नुभयो, अनि मेरै दाई आएर पनि मलाई एकदम विश्वासी भयो भनेर मुखमा आएको शब्दहरू बोल्नुभयो। तर मैले सबै परिस्थितिमा उहाँलाई मैले धन्यवाद दिएँ, र अनि मेरो दिदीलाई पनि मैले क्षमा माग्नुपर्छ भनेर, अनि म दिदी बिमारी भएर नि उनीको भएर अनि मलाई अब जे जस्तो भयो नि तपाईँ पनि पुरानै विश्वासी हुनुहुन्छ, हामी त भर्खर 1.5 महिना भयो चर्च गएको, अब हामी जे गल्ती भयो नि हामीलाई क्षमा गर्नुहोस् दिदी, हाम्रो गुरुबाले यस्तो कुरा सिकाउनु भएको छ भनेर उहाँले भन्नुभयो। त मेरो नजरबाट त दूर भइहाल्यो, मेरो नजरबाट त बस्नै पर्दैन, त किन आएको यहाँ, मर्नुपर्ने मान्छे त किन यहाँ रहेछ, यो मेरो घरमा त आइस भनेर अनि मेरो छोरा म गएको थिएँ, तर मलाई त्यो मुख आँखाबाट आँसु पनि झरेन, केही पनि भएन, तर परमेश्वरले मलाई एकदम बलियो बनाउनु भयो, अनि बलियो बनाएपछि म धेरै परमेश्वरमाथि धन्यवाद पनि दिएँ, गुरुबालाई धन्यवाद दिएँ, अनि अनि म त्यहाँबाट म फर्केर आएँ, मेरो छोराहरू म फर्केर आएँ। अनि आउँदाखेरि जब अनि आज भन्दा भोलि भन्दा अनि उहाँ बित्दै गयो अनि उहाँको परिवारमा समस्या आउँदै गयो म पनि नयाँ विश्वासी। अनि मैले उहाँलाई प्रार्थना गर्दै मेरो दिदी परिवर्तन होस् भनेर चाहिँ मैले उहाँको लागि पनि धेरै प्रार्थना गरेँ। अनि प्रार्थना गर्दा जब कोरोनाको समय आउँदाखेरि उहाँ चाहिँ अनि लास्टै भइसक्नु भएको थियो। अनि हामीले एक दिनकै हामीले 1,30,000 भन्दा नि हामीले त्यो बेडहरू पाएको थिएन। अनि हामीले धेरै प्रार्थना गरेपछि चाहिँ त्यहाँदेखि अनि हाम्रो एउटा मण्डलीको नानी हुनुहुन्छ, उहाँले चाहिँ हाम्रो परिवार उहाँले थोरो सहायता गर्नुभयो। अनि त्यो नानीले चाहिँ अनि यो सबै कुराहरू उहाँले मिलाइदिनु भयो। अनि उहाँलाई 4 महिनासम्म उहाँ बस्नुभयो, धेरै कुरामा उहाँले सहायता पनि गर्नुभएको छ। त्यो नानीप्रति म धेरै धन्यवादी छु। अनि मेरो दिदीले आउँदैन किनभने उहाँले भन्नुभयो किनभने मेरो देवरहरूले अनि हाम्रो आफन्तहरूले चाहिँ दिदीको लास हेर्नलाई तिमीहरू आऊ भन्नुभयो, तर म चाहिँ जाँदिन, म चाहिँ परम पूर्वलाई मैले भरोसा गर्ने मानिस हो र उहाँले चाहिँ हरेक काम गर्नुपर्छ, तर त्यो घरको जिम्मेवारी उहाँसँग छ, तर म मरे भनेर म विश्वास म चाहिँ जान्न, कसलाई जान्न मलाई चाहिँ जान्छ भन्ने, तर मेरो छोरी म घर बसेर रुँदै प्रार्थना गरौँ। अनि प्रार्थना गर्दै चाहिँ मेरो दिदीको अनि त्यो हस्पिटलबाट होस आएपछि चाहिँ उहाँ मेरो दिदी 4 महिना हस्पिटलमा बस्नुभयो, अहिले चङ्गाई हुनुहुन्छ अनि छुटकारा पाउनु भएको छ। अनि हामीले गरेको प्रार्थनाहरू उहाँले सुन्नु भएको छ, त्यसको लागि परमेश्वरलाई पनि धेरै धन्यवाद दिन्छौँ, साह्रै धन्यवाद दिन्छौँ। अनि प्रभु हामीले गरेको प्रार्थनाहरू चाहिँ खेर जानु दिनुहुन्न त्यसको कारणले गर्दा। अनि मलाई मेरो श्रीमानले भन्नुहुन्थ्यो अनि जहिले पनि त मण्डली जान्छ किन जान्छ भन्थ्यो, तर म के अरे मण्डली त जानुपर्छ, मलाई परमेश्वरले धेरै रोगहरू पनि निको बनाउनु भएको छ, म चाहिँ परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ भन्दाखेरि त्यो मण्डली नजा भन्दा बरु म तपाईँलाई छोड्न सक्छु तर म परमेश्वरलाई कहिले पनि म छोड्न सक्दिनँ, यति कुरा चाहिँ मेरो जीवनमा छ। तपाईँले चाहे मलाई माया गर्नुहोस् चाहे नगर्नुहोस् मलाई मतलब छैन, तर तपाईँ मलाई परमेश्वरले माया गर्नु भएको छ भनेर अनि उहाँ पनि आउनु, उहाँले भन्नु के मेरो श्रीमानले 2 बच्चा अनि मेरो श्रीमान आउनु भएको थियो, अनि त्यो दिन चाहिँ मेरो श्रीमान पुरा के अरे त्यो वचन सुनेर परिवर्तन भएर त्यही दिन उहाँले मेरो छोरा छोरी श्रीमानले उहाँले ग्रहण गर्नु भएको, त्यसको लागि पनि परमेश्वरलाई धेरै धन्यवाद। अहिले म जुन प्रार्थनाहरू गरिरहेको छु उहाँले मेरो एउटा प्रार्थना उहाँले मलाई खेर जानु दिनु भएको छैन। अनि उहाँले भन्नुभएको थियो फेरि पनि मेरो यो 40-50 वर्ष अगाडिदेखिको जग्गाहरू चाहिँ अर्काले खाइरहेछ, यो जग्गा फिर्ता हुन्छ कि हुँदैन भने उहाँले, तर मैले उहाँको लागि प्रार्थना गरेँ अनि त्यो मान्छेको लागि मैले प्रार्थना गरेर मेरो त्यो मेरो लाग्नुपर्ने जग्गाहरू मेरो फिर्ता आएको छ, त्यसको लागि पनि तपाईँलाई धन्यवाद। र जीवनमा आपत्ति विपत्तिहरू आउँछ तर मेरो प्रार्थना सुनेन, मेरो प्रार्थना भएन भने तपाईँहरू निराश नहुनुहोस्, परमेश्वरमा सबै कुरा तपाईँले भरोसा गर्नुहोस्, छोडिदिनुहोस्, उहाँको हातमा छोडिदिनुहोस्। मान्छेको जीवनमा आपत्ति विपत्ति त नआउने होइन, आउँछ, धेरै आउँछ, तर त्यो आपत्ति विपत्तिलाई हामीले पर राखेर चाहिँ हामीले परमेश्वरलाई हेर्यौँ भने अनि परमेश्वरले हाम्रो जीवनमा ठुलो ठुलो कामहरू पनि गर्नुहुन्छ, परमेश्वरलाई पनि धेरै धन्यवाद दिन्छौँ। र गुरुबाबु गुरुआमालाई पनि हामी धेरै धन्यवाद दिन्छौँ अनि हामीले असल मण्डली पाएको छौँ। आज मण्डली हामीले असल वचन नपाएको भए सायद हामी पनि कुन ठाउँमा हुन्थ्यो त्यो कुरा थाहा थिएन, तर हामीले असल गुरुबाबु असल गुरुआमा पाएको कारणले गर्दाखेरि उहाँप्रति हामी धेरै धन्यवादी छौँ। उहाँको शिक्षा पाएर हामी धेरै धन्यवादी छौँ। गुरुबाले बोल्नु भएको हरेक शब्दहरूको हामी फलो गरेर चाहिँ अनि हामी हिँड्छौँ। उहाँको डर भएमा अनुशासनमा चाहिँ हामी अझै कति कुरा हामी अनुशासनमा बस्न सक्दैनौँ, किनभने जस्तो गुरुबाले गर्नु त्यस्तो त हामीले गर्नु सक्दैनौँ। त्यो कारणले गर्दा हामीले जति जानेछौँ त्यति कुराहरू चाहिँ हामीले एकदम फलो गर्दै हिँड्नुपर्छ। मैले जति पनि गवाईहरू दिएछु तपाईँले सुनिदिनुहोस् प्रभु, तपाईँ पनि आत्मामा त्यागेको नहोस्, आत्मा छुनुहोस्, कुनै निराश नहुनुहोस् प्रभु। यो सबै यो बिन्ती प्रार्थना छोटो तपाईँको माझमा राख्दछु।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् योहन्ना 3:16
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रिया

0: मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
0: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरसँग आफ्नो दिन शुरू गर्नुहोस्। जयमसी, आज आइतबार, जुलाई 12 तारिक, असार 28 गते। आजको बाइबल खण्ड भजन संग्रह 5:3 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, परमप्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। तपाईँ परमेश्वरसँग आफ्नो दिन कसरी शुरू गर्नुहुन्छ? यदि तपाईँ बिहान सक्रिय बन्ने व्यक्ति हुनुहुन्न भने बिहान सबैले धर्मशास्त्र पढ्न र प्रार्थना गर्न लामो समय बिताउन आफैलाई दबाव नदिनुहोस्। आधुनिक समयमा परमेश्वरको उपस्थितिको अभ्यास गर्ने महान व्यक्ति फ्रैंक लौबाकले भनेका छन्, यदि तपाईँ उपासनाको क्रममा निन्द्राले थकित हुनुहुन्छ भने सम्भवतः परमेश्वर पनि तपाईँ जत्तिकै थकित हुनुहुन्छ। बिहान आफूलाई जबरजस्ती उपासनामा लगाउनुको सट्टा उठेपछि सकेसम्म चाँडो परमेश्वरसँग केही मिनट एक्लै बिताउने प्रयास गर्नुहोस्। तीनवटा काम गर्नुहोस्। पहिलो, परमेश्वरमाथि आफ्नो निर्भरता स्वीकार गर्नुहोस्। दोस्रो, त्यो दिनको लागि उहाँलाई आफ्नो चिन्ताको बारेमा बताउनुहोस्। तेस्रो, परमेश्वरलाई तपाईँसँग दिन बिताउन आमन्त्रित गर्नुहोस्। भजनकारले भनेका छन्, परमप्रभु बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ, सबैले तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। त्यसपछि उनले थपे, म सूर्योदय हुन अघि उठेर मद्दतको लागि पुकार गर्छु

0: तपाईँको वचनमाथि भरोसा राखेको छु। यो कुरा तपाईँले भजन संग्रह 119:147 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले कसरी परमेश्वरसँग आफ्नो दिन शुरू गर्न सक्नुहुन्छ त? धेरै नयाँ वा साहसिक कामहरू गर्ने प्रयास नगर्नुहोस्। ती कामहरू मात्रै गर्नुहोस् जुन तपाईँ सामान्यतया गर्नुहुन्छ, तर अब तिनै काम परमेश्वरसँग गर्नुहोस्। आधुनिक संस्कृतिमा हामी प्राय वर्तमान क्षणलाई अंगाल्ने र प्रत्येक दिन उपयोग गर्ने बारेमा कुरा गर्छौं, तथापि हामी क्षणहरूलाई अंगाल्न होइन तर परमेश्वरलाई अंगाल्न बोलाएका छौं। क्षणहरू सधैँ असल हुँदैनन्, तर परमेश्वर सधैँ असल हुनुहुन्छ। परमप्रभुमा धन्यवाद चढाओ, किनभने उहाँ फलो हुनुहुन्छ। यो कुरा तपाईँले भजन संग्रह 118:1 पदमा हेर्न सक्नुहुन्छ। आज आफूलाई सम्झना गराउनुहोस् कि परमेश्वर तपाईसँग हुनुहुन्छ अनि उहाँ तपाईसँग र तपाईँको लागि भला हुनुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 98147682, 98147682
11: र 98182512 40, 98182512

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र तपाईँका छोरा छोरी ठिकै छन् भनी नठान्नुहोस् है भन्ने शीर्षकमा केही उत्साहका कुराहरू पस्किन गइरहेको छ। लुकाको पुस्तक 2:43-44 हामीले छोटकरीमा हेर्ने भने त्यहाँ लेखिएको छ, उहाँको आमा बाबुले ठान्नुभयो। बाइबलले भन्छ, उहाँका आमा बाबु निस्तार चाडमा हरेक वर्ष यरूसलेम जाने गर्थे। जब यीशु 12 वर्षका हुनुभयो तब उहाँहरू चाडको रीति अनुसार यरूसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कन्दा बालक यीशु यरूसलेममै रहनुभयो। यो चाहिँ उहाँको आमा बाबुले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भने ठानेर तिनीहरू एक दिनको बाटो गए अनि उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूको बीचमा खोजे। यस कथाको सुखद अन्त्य छ किनभने यीशुको आमा बाबुले उहाँलाई भेटाए। तर सधैँ यस्तो हुँदैन। तपाईँका छोरा छोरी ठिकै छन् भनी नठान्नुहोस्। आज तिनीहरूसँग इन्टरनेटद्वारा लागू पदार्थ, बन्दुक र अश्लील सामग्रीको पहुँच छ, जहाँ तिनीहरूले बाल यौन शोषणलाई पनि भेट्न सक्छन्। यसले तपाईँलाई चिन्तित पार्नुपर्छ। यीशुले भन्नुभयो कि शैतान चोर्न, मार्न र नाश पार्न आउँछ, त्यसलाई आफ्नो परिवार नसुम्पनुहोस्। शैतानी नियन्त्रणबाट मुक्त भएपछि एकजना मानिस येशूसँगै उहाँको चेलाहरू मध्ये एक भएर यात्रा गर्न चाहन्थे। तर येशूले भन्नुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तपाईँले आफ्नो छोरा छोरी गुमाउनु भयो भने तपाईँका सपनाको जागिर वा घर रित्तो महसुस हुनेछ। वास्तवमा तपाईँका उपलब्धिहरू तपाईँको मुखमा विस्वादका हुन सक्छन्। यदि तपाईँ सफलताको मार्गमा यात्रा गर्दै हुनुहुन्छ र आफ्नो परिवारलाई आफूसँगै ल्याउन व्यवस्था गर्दै हुनुहुन्छ भने फर्कनुहोस्। फर्केर गई सबैभन्दा महत्वपूर्ण मानिसहरूलाई सँगसँगै ल्याउनुहोस्। यदि यसमा तिनीहरू समावेश छन् भने मात्र यात्रा गर्न प्रतिबद्ध हुनुहोस्। भजन लेखकसँगै प्रार्थना गर्नुहोस्, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, म हृदयको इमानदारीमा आफ्नो घरभित्र हिँड्नेछु। भजन संग्रह 101:2। तपाईँका छोरा छोरी ठिकै छन् भने नठान्नुहोस्, तिनीहरू ठिक छन् भने सुनिश्चित गर्नुहोस्। आफ्नो सफलताको मार्गमा परिवारलाई पनि सँगसँगै लैजान कहिल्यै नभुल्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
2: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
2: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30-9:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
2: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
2: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
2: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
2: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
2: र 98 13 98 41 47 98 13 98 41 47
1: टाइम चेक यति बेला बिहानको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुन्द्रुक एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहेका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईले प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनुको साथसाथै हामी तपाईसँग तपाईको बिहानमा प्रार्थनामा सहकार्य गर्ने नै हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ र सोही उद्देश्य अनुरूप आज पनि सदाको बिहानी झैं अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी उपस्थित भइसकेका छौं। तादनी श्रोता आउनुहोस्, आजको यो बिहानलाई पनि हामी एकसाथ मिलेर प्रार्थनामय बनाऊ र प्रार्थना गरौं, प्रार्थना गर्नलाई अरूलाई उत्साह पनि दिउँ। प्रिय श्रोता, अब रेडियो नजिक आउनुहोस् र हामी सँगै आजको यो बिहानमा प्रार्थनाको साथसाथ परमेश्वरलाई धन्यवाद दिँदै सहयात्रा गरौं। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै त्यस्तो विषयहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-03-44-646 98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भनेदेखि तपाईँले टेक्स्ट अथवा भोइस म्यासेजद्वारा मात्रै बाँड्न सक्नुहुनेछ र तपाईँले त्यसरी नै हाम्रो बीचमा प्रार्थनाको अनुरोध पठाउनुहुन हामी अनुरोध गर्दछौं। तदनै श्रोता, अब भने तपाईँ प्रार्थनाका अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाका विषयमा कुराकानी गर्ने हो भने बाइबल धर्मशास्त्रमा प्रार्थनाको विषयमा अनुसन्धान गर्दै गहन रूपले अध्ययन गर्ने हो भने प्रार्थनाले एउटा सामान्य भन्दा सामान्य मानिस जो एउटा बधुवा मजदूरको दर्जा पाएको थियो र एउटा सामान्य पशु पक्षी पालन गरेर जीविकोपार्जन गर्ने गोठालाको दर्जा पाएको थियो, त्यसले एकदमै तत्कालीन समयका शक्तिशाली साम्राज्य भनिएको साम्राज्यवादका प्रमुख शासनको सिंहासनै हल्लाइदिएको छ। यहाँसम्म कि तत्कालीन समयका आफ्ना एकदमै आधुनिक र विकसित जनसमुदाय भनेर चिनिएका ज्ञानी र प्रबुद्ध वर्गहरूको समुदाय भनेर चिनिएका त्यो समुदायको पूर्ण रूपले निन्द्रा गायब पारिदिएको छ र तिनीहरूलाई तिनीहरूको ज्ञान र बुद्धि र कलालाई एउटा मूर्खता पूर्ण काम हो अथवा निष्फल हो भनेर एउटा प्रमाणित गरिदिएको हामी पाउन सक्छौ। र यो काम बहुत साधारण भन्दा साधारण मानिस जसको मानिसको नजरमा हैसियत केही पनि छैन र त्यति बिना हैसियतको मानिसले प्रार्थनाको शक्तिद्वारा सृष्टिकर्ता परमेश्वरसँगको असल सम्बन्ध स्थापित गरी उहाँको निर्देशनमा सामान्य काम गरेको खालि त्यो मानिसले न कुनै ठूलो लेखापढी गर्यो, न कुनै सेना वा सैन्य शक्ति जम्मा गर्यो, न त कुनै हात हतियार नै बनायो। सिर्फ केवल हातमा भएको साधारण सुकेको लट्ठीको भरमा उसले त्यो साम्राज्यको सिंहासनको जग हल्लाएर हल्लाउने मात्रै गरेन, बरु त्यसलाई पल्टाउने काम समेत गरेको हामी देख्न सक्छौ। आदरणीय श्रोता, जब जब हामी बाइबल हाम्रा जो परमेश्वरको पवित्र वचनहरूको एउटा पुस्तक अझ भनौँ पुस्तक संग्रहहरू हुन् त्यसलाई अध्ययन गर्दाखेरि तपाईँ हामीले के उत्साह पाउँछौ भन्दा संसारको नजरमा तपाईँ एउटा शून्य हैसियत भएको व्यक्ति हुनुहुन्छ होला, तर तपाईँसँग केवल प्रार्थना गर्ने बानी छ, सृष्टिकर्ता परमेश्वरसँगको सम्बन्ध तपाईँले गाँस्नु भएको छ भने तपाईँको हैसियत मानिसको नजरमा जेसुकै भए तापनि स्वर्गले तपाईँलाई सिंगो ब्रह्माण्डलाई नियन्त्रण गर्ने अधिकार दिन सक्छ भन्ने कुरा चाहिँ हामी थाहा गर्न सक्छौ। श्रोता, प्रस्थान 8 अध्यायदेखि 9-10 यी तीनवटा अध्यायलाई हामीले खास गरी अध्ययन गर्ने हो भने यहाँ यस्तै कुरा भएको देख्छौ। जहाँ मोसा र हारून परमप्रभुको आज्ञाद्वारा उनीहरूको साहस यति साह्रो बढेको छ, गएर परम शक्तिशाली भनिएको मिश्रको राजा फिरौनलाई औंला उठाएर चुनौती दिने साहस उनीहरूले गरेका छन्। उनीहरूले सिधै भनेका छन् परमप्रभुको समुदाय इसरायलीहरूलाई तिमीहरूले परमप्रभुको आराधना गर्नको लागि जान देऊ, परमेश्वरको आज्ञा अनुसार उनीहरूलाई परमेश्वरसँग प्रार्थना गर्न आराधना गर्न र उहाँको इच्छा अनुसार प्रभुको सेवा गर्न दिन जान देऊ भन्दा मिश्रको राजा फारोले आफ्नो पद र शक्तिमा घमण्ड गरेर उनीहरूले यी व्यक्तिहरूलाई म सजिलै दबाउन सक्छु भनेर यसरी त्यो प्रकारको दुर्व्यवहार गरेको हामी देख्न सक्छौ। परमेश्वरले फारोलाई र उसका जनताहरूलाई चेतावनी दिनको लागि उनीहरूको हातद्वारा थुप्रै अचम्मका कामहरू गर्नुभयो, अनि जब जब उनीहरूले आफ्नो परमेश्वरको आज्ञा अनुसार अचम्मको कामहरू चिन्हहरू गरेर देखाए, हामी देख्छौ मिश्रको राजाका जादुगरहरू उनीहरूले पनि त्यही गोप्य विद्याद्वारा कतिपय कामहरू गरेको हामी देख्छौ। आदरणीय श्रोता, यसबाट हामीले के थाहा गर्छौ भने जब जब तपाईँ र म सृष्टिकर्ता परमेश्वरको योजनाको हिस्साभित्र परेर त्यस अनुसार अगाडि बढ्छौ, त्यसपछि परमेश्वरले गर्नुभएको वास्तविक कामहरूलाई झुटा साबित गर्नको लागि दुष्ट आत्माले आफ्ना एजेन्टहरूलाई तपाईँहरू अगाडि ल्याउँछ र हामीमा भ्रम छरेर परमप्रभुदेखि टाढा लिएर जाने दुष्प्रयास गर्दछ। श्रोता, हामी यहाँ देख्छौ मिश्रका फारोका जो जादुगरहरू थिए उनीहरू सीधा रूपले प्रत्यक्ष रूपले दियाबोलस र त्यसका शक्ति र त्यसका सेनाहरूसँग जोडिएको हामी देख्न सक्छौ। श्रोता, अनि यहाँ हामी देख्छौ परमप्रभुको नाउँमा गरिएका आश्चर्य कामहरूलाई मिथ्या देखाउनको लागि उनीहरूले पनि गुप्त विद्याद्वारा त्यही काम गरे जुन मोसा र हारूनद्वारा भयो। मोसा र हारूनद्वारा के भयो हामीले 6-7 अध्यायतिर हेर्ने हो भने मोसाले जब लट्ठी फ्याँके परमप्रभुको आज्ञा अनुसार र अधिकार अनुसार त्यो लट्ठी सर्प भएको थियो अनि मिश्रका जादुगरहरूले पनि त्यसै गरे, उनीहरूले नै आफ्ना सर्प फ्याँके। अब यहाँ सर्पको कुरा गर्नुपर्दा मोसाको लट्ठीबाट बनेको सर्पले मिश्रका जादुगरहरूका लट्ठीबाट बनेको सर्पलाई मिलेको कुरा हामी देख्न सक्छौ। आदरणीय श्रोता, यहाँबाट सृष्टिकर्ता परमेश्वरले के प्रकट गर्नुहुन्थ्यो थियो भने मिश्रका सबै जादुगरहरूभन्दा उहाँको शक्ति महान छ भनेर देखाउन खोज्नु भएको थियो। तर यो कुरा न फारोले बुझे न उनका जादुगरले। फेरि परमेश्वरले रगतको विपत्ति ल्याउनु भयो र मिश्रका सारा पानीहरू रगतमा परिणत भए। फेरि यता जादुगरहरूले पनि आफ्नो गुप्त विद्याद्वारा मिश्रमा पानीलाई रगतमा परिणत गरेर देखाए। श्रोता, अझ हामीले हेर्दै जाने हो भने अब चाहिँ 8 अध्यायदेखि चाहिँ परमेश्वरले भ्यागुताको विपत्ति ल्याउँदै हुनुहुन्छ। 8 अध्याय 1-15 हामीले हेर्छौं भने परमेश्वरले चेतावनी दिनुभयो पहिला, अब भ्याकुताको विपत्ति आउनेछ। फेरि यहाँ पनि जादुगरहरूले आफ्नो गोप्य शिवद्वारा भ्याकुता नै निकालेको हामी पाउँदछौं। आदरणीय श्रोता, उनीहरूले निकालेको भ्याकुता केही समय मात्र रहे, थोरै मात्रामा, तर परमप्रभु परमेश्वरको शक्ति र अधिकारद्वारा निक्लेको भ्यागुताले सारा मिश्र देश ढाक्यो र अन्तमा हामी देख्न सक्छौ फारोले मोसा र हारूनलाई बोलाएर अब चाहिँ हाम्रो लागि प्रार्थना गरिदेऊ ताकि यो भ्याकुताहरू हामीहरूको घरबाट फर्केर जाउन् भनेर आज्ञा गरेको हामी पाउँछौं। श्रोता, मोसा र हारूनले फेरि उनीहरूकै सामु सहरबाट बाहिर निस्के र परमेश्वरलाई पुकारा गरे र परमेश्वरले मोसाको प्रार्थना अनुसार ती सबै भ्यागुताहरू हटाउनु भएको हामी देख्छौ। फेरि फारोले फेरि पनि इसरायलहरूको कुरा सुनेन, उनीहरूलाई दबाउन खोज्यो। फेरि 16-19 पदमा हेर्ने भने भूसुनाको विपत्ति त्यहाँ आएको हामी देख्छौ र यसपटक चाहिँ जादुगरहरूले भूसुना ल्याउन खोजे तर नसकेको कुरा हामी थाहा गर्न सक्छौ। अब चाहिँ परमप्रभु परमेश्वरको शक्ति सबै अन्धकारको शक्तिभन्दा माथि प्रबल हुँदै गएको हामी थाहा गर्छौ। फेरि 20 पददेखि हामीले हेर्छौ भने 32 पदसम्म झिँगाको विपत्ति ल्याउनु भयो। यो पटक चाहिँ फारोको सिंहासन अलिकति हल्लिएको हामी देख्छौ र उनले जाओ तिमीहरूका परमप्रभुको निम्ति बलिदान चढाओ तर तिमीहरू धेरै टाढा नजाओ भनेको कुरा हामी पाउँदछौ र अनि उसले पनि उनका निम्ति पनि परमेश्वरसँग बिन्ती चढाइदेऊ भनेर अनुरोध गरेको हामी पाउँछौ। तर मोसाले जसै झिँगाको विपत्ति हट्नको लागि प्रार्थना गरे, विपत्ति हट्यो, फेरि फारोले धोका दिएको हामी पाउँछौ। फेरि 9 अध्यायको 1-7 पदसम्म हामीले हेर्ने हो भने या फेरि खटिराको विपत्ति आएको छ, गाईवस्तुको विपत्ति र मिश्रका थुप्रै गाईवस्तुहरू विपत्तिमा परेर मरेका र इसरायलीहरूको केही पनि नभएको त्यहाँ एउटा चिन्ह देखाउनु भयो। र पनि फारोले मानेन, फेरि अनि 8 पददेखि 12 पदसम्म खटिराको विपत्तिले प्रहार गर्नुभयो। यो पटक चाहिँ अब जादुगरहरू पनि टिक्न नसक्ने गरी त्यहाँ विपत्ति आएको हामी पाउँदछौं। फेरि 9 अध्यायको 13 पददेखि हामीले हेर्दै जाने हो भनेदेखि 34-35 पदसम्म त्यहाँ फेरि असिनाको विपत्ति आएको छ र यो पनि परमेश्वरको आज्ञाले मोसाले आकाशतिर आफ्नो लट्ठी पसार्दा यसरी आएको हामी पाउँछौं। र यहाँ पनि फारोले यो असिनाको विपत्ति रोकिदिनु हुनु र त्यसपछि तिमीहरू गएर आराधना गर भनेर प्रार्थना गर्नको लागि अनुरोध गरे, मोसाले गरे, त्यस्तै काम भयो, तर फारोले जान दिएनन्। र अन्तमा फेरि 10 पदको हामीले 1 पददेखि 20 पदसम्म हेर्ने हो भने सलहको विपत्ति त्यहाँ आएको हामी पाउँछौ र अनि 21 पददेखि 24 पदसम्म हेर्ने हो भने मिश्रभरि मूसाकै प्रार्थनाद्वारा अन्धकार आएको हामी देख्छौ। श्रोता, हामीले यहाँ हेर्यौं यति धेरै विपत्तिको पछाडि मूसा आफ्नो हैसियत केही पनि थिएन। उनको हैसियत जबसम्म उनी मिद्यान देशमा थिए त्यतिखेर उनी गोठालो थिए र मिद्यान देशमा जानुभन्दा अगाडि फारोकै दरबारको एउटा अधि राजकुमार मात्रै थिए, त्यो पनि धर्मपुत्रको रूपमा स्वीकार गरिएको अधि राजकुमार। जब उनले आफ्नो पहिचान के हो भनेर वास्तविक पहिचानलाई बुझे त्यसपछि उनी राजकुमारको पदलाई त्यागेर उनी गोठालोको एउटा पदमा काम गरेको हामी पाउँछौ। फेरि अब जब परमेश्वरले मोसालाई आफ्नो सेवकाईको लागि बोलावट दिनुभयो त्यसपछि अब उनी मिश्रमा फर्के, मिश्रमा फर्किसकेपछि उनले अधि राजकुमारको पदवी त पाएनन्, बरु उनी बदुवा मजदूरहरूको एउटा प्रतिनिधिको मात्र एउटा हैसियत भएको हामी देख्छौ। किनकि त्यतिखेर इसरायलीहरूलाई सित्तैमा काममा लगाउनको लागि बदुवा मजदूर बनाएर त्यहाँ राखिएको थियो। आदरणीय श्रोता, अनि यसरी एउटा बदुवा मजदूरको नाइके भएका प्रतिनिधि भएका मोसा र हारूनको हैसियत चाहिँ परमेश्वरले यस्तरी बढाउनु भएको थियो, अब उनीहरूले मिश्रमाथि एउटा न्याय र परमेश्वरको दण्ड ल्याउने एउटा माध्यम बनेका थिए। र यसको पछाडिको रहस्य चाहिँ यही हो कि मोसा र हारूनले पहिले परमप्रभुको कुरा सुने अनि फेरि परमप्रभु परमेश्वरको कुरा सुनेर त्यसमा आज्ञाकारी भए अनि परमेश्वरले आफ्नो शक्ति प्रदर्शन गर्नको लागि उनीहरूलाई त्यस्तो कुनै गोप्य सिप पनि दिनु भएन, त्यस्तो कुनै बुद्धिमत्ता पनि दिनु भएन। सायद मोसा र हारूनले परमप्रभुको नाउँमा यी कुराहरू बोल्दै गर्दा कति मिश्रीहरूले चाहिँ मोसा त दरबारमा हुर्केर पढेका व्यक्ति, विद्वान व्यक्ति ठानेका थिए, तर उनीहरूले सोचे होला मोसाको बुद्धि किन यस्तो भ्रष्ट भएको होला, एउटा नदेखेको ईश्वरको निम्ति कति साह्रो अन्धभक्त भएको होला भनेर पनि ठाने होलान्। तर वास्तवमा परमेश्वरले उनीहरूद्वारा ती आफूले आफूलाई विद्वान र सभ्य भनेर ठानिएका हठी मिश्रीहरूलाई उनीहरूको मूर्खता जनाउँदै हुनुहुन्थ्यो। आदरणीय श्रोता, परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जो चाहिँ सार्वभौम हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। अहिले हाम्रो यस संसारमा विभिन्न मानचित्रहरूमा नक्साङ्कन गरिएको छ, सीमाहरू कोरिएको छ, र प्रत्येक देशमा एउटा एउटा राष्ट्र प्रमुख भनेर मानिसहरूले हिस्साबाट भागबण्डा गरेका छन्। तर सिंह पृथ्वी चाहिँ केवल परमप्रभु परमेश्वरकै हो र उहाँ नै सिंह पृथ्वीको राजा हुनुहुन्छ र उहाँले नै ती मानचित्रमा शासन गर्ने शासकहरूलाई नियुक्त गर्नुहुन्छ र तिनीहरूलाई अपदस्थ पनि गर्न सक्नुहुन्छ। र यो कार्यको निम्ति परमेश्वरले एउटा हैसियत नै नदेखिएको मानिसलाई प्रयोग गर्नुहुन्छ र उसको हातमा भएको साधारणभन्दा अति साधारण शक्तिद्वारा अथवा थोकद्वारा परमेश्वरले यो काम गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, के तपाईँ पनि परमप्रभु परमेश्वरको नाउँमा डियाबोलस र त्यसको राज्यको विरूद्धमा अद्भुतको काम चिन्ह चमत्कारद्वारा तपाईँका मानिसहरूलाई स्वतन्त्र गराउन चाहनुहुन्छ? तपाईँ आफू र आफ्नो मानिसहरूलाई, यदि त्यसो हो भने मोसा र हारूनले के गरे, अब तपाईँ र मैले पनि त्यही कुरालाई पछ्याउनु आवश्यक छ। सबैभन्दा पहिला मोसा र हारूनले परमप्रभुको आवाजलाई सुनि, फेरि उनीहरूले प्रार्थना गरे अनि फेरि परमेश्वरको आवाजलाई सुनि, अनि फेरि यसपछि सुनिएको आवाजलाई चाहिँ उनीहरूले जीवनमा कार्यान्वयनमा ल्याए अर्थात् आज्ञा पालन गरे। यसरी परमेश्वर र मोसा र हारूनको बीचमा एउटा सम्बन्ध स्थापित भएको हामी पाउँछौ। श्रोता, आज तपाईँ र मेरो निम्ति पनि परमेश्वरको वचन लेखिएको बाइबल हाम्रो हातमा छ र तपाईँले त्यो बाइबललाई परमेश्वरको आवाज जो मेरो लागि आएको हो भनेर विश्वास गरेर मानिलिन सक्नुहुन्छ र वचनलाई तपाईँ जसै अध्ययन गर्नुहुन्छ पढ्नुहुन्छ तपाईँले त्यो सृष्टिकर्ता परमेश्वरको आवाजलाई तपाईँले सुनिराख्नुभएको हुनेछ। श्रोता, जब तपाईँले बाइबलका वचनहरूलाई तपाईँले पढेर त्यो आवाजलाई सुन्नुहुन्छ, अब तपाईँको काम प्रार्थना गर्ने हो। वचन अनुसार प्रार्थना गर्नुहोस् अनि फेरि पवित्र आत्माले तपाईँको अन्तर आत्मामा के निर्देशन दिनुहुन्छ त्यो निर्देशनलाई सही हो कि होइन अथवा परमेश्वरबाट हो कि होइन त्यसलाई पहिचान गर्नुहोस् र त्यसलाई सुन्नुहोस् अनि कार्यान्वयन गर्नुहोस् अनि त्यसपछि यो क्रम तपाईँको जीवनमा दोहोरिँदै जान्छ र यसरी परमेश्वर र तपाईँ बीच एउटा घनिष्ठ सम्बन्ध स्थापित हुनेछ अनि फेरि अब तपाईँले यसरी तपाईँको आफ्नो जीवन र आफ्नो आफन्त र परिवार मण्डली र यहाँसम्म कि तपाईँको समुदाय र देशलाई नै डियाबोलस र त्यसको सेनाको पक्कडबाट मुक्त गर्न सक्नुहुनेछ भन्दै अब नै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु र तपाईँले टिपाउनुको प्रार्थनालाई त्यतिखेर त्यसपछि म गर्नेछु। अहिले भने सुन्ने एउटा सुमधुर भक्ति गीत

यो सुमधुर भक्तिगीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब पनि यतिखेर तपाईँ श्रोताहरूले नै टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ। र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ कमल मिश्रज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो फाइनान्सको लोन तिर्नुपर्नेछ र प्रभुले मलाई आर्थिक रूपमा उक्त ऋण तिर्नको लागि सहायता गर्नुभएको छ, प्रार्थना गरिदिनु होला भन्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ कान्छी माया चेपाङ, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो घुँडाको अपरेशन भएको छ र प्रभुले मलाई छिटै निको पार्नु भएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। र त्यसै गरी उत्तम शिवाकोटीज्यूको पनि प्रार्थनाको अनुरोध रहेको छ र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो दाँत दुखेको छ र सो असल डाक्टरसँग उपचार भएको होस् भनेर प्रार्थना गरिदिनु होला। र साथसाथै धादिङतिरबाट आज मेरो यात्रा काठमाडौँ लागि हुँदैछ र यात्रा सफल हुन सकेको होस् भनेर पनि उहाँले प्रार्थनाको अनुरोध माग्नु भएको छ। आदरणीय श्रोता, अब भने आउनुहोस् हामी सँगै मिलेर उहाँहरू तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोधहरू लिएर प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ परमेश्वर महिमाको राजा हुनुहुन्छ, परम धन्यका परमेश्वर। तपाईँ परमेश्वर हाम्रो प्रार्थनालाई सुनेर उत्तर दिनुहुने पवित्र परमेश्वर हुनुहुन्छ, जसरी आजको दिनसम्म हामीलाई सहायता गरिराख्नु भएको छ। पिता, हामी प्रार्थना गर्दछौ कमल मिश्रज्यूको लागि, उहाँको जुन फाइनेन्स कम्पनीको ऋण छ त्यो ऋण तिर्नको लागि तपाईँ परमेश्वरले आर्थिक सहायताहरू जुटाइदिनु भएको छ। पिता परमेश्वर, उहाँको काममा आशिष दिनुभएको छ अथवा नयाँ उहाँले जान्नुभएको रोजगार अथवा सिप अनुसारको काम तपाईँले जुटाइदिनु भएको होस् र प्रभु, ताकि उहाँ चाहिँ ऋणबाट मुक्त हुन सक्नुभएको होस्, हामी प्रार्थना गर्दछौ। पिता, हामी प्रार्थना गर्दछौ कान्छीमाया चेपाङ ज्यूको लागि, प्रभु हामी प्रार्थना गर्दछौ र उहाँको स्वास्थ्य निकै कमजोर छ र उहाँले 5 पटक अपरेशन गरिसक्नु भएको छ। प्रभु तपाईँ परमेश्वरले उहाँको खुट्टामा आएको जो नसाको समस्याहरू छ र जो नसा छैन, प्रभु तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। पिता परमेश्वर, तपाईँ निको पार्नुहुने प्रभु हुनुहुन्छ र नसा निर्माण गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। प्रभु तपाईँ पवित्र परमेश्वरले उहाँको आँखाको पनि जो कमजोरी छ त्यो कमजोरी हटाइकन सहायता गर्नुभएको छ र उपचारको लागि प्रभु जो आर्थिक रूपमा उहाँको कमजोरी छ, तपाईँले ईश्वरीय तरिकाले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ, ताकि उहाँलाई उपचार गर्न कुनै पनि पैसा नलागोस्, हामी प्रार्थना गर्छौं। पिता, हामी प्रार्थना गर्छौं उत्तम शिवाकोटीज्यूको लागि, प्रभु उहाँको दाँत दुखेको छ र प्रभु उहाँको दाँतलाई उपचार गर्नलाई असल डाक्टर कहाँ पुर्याउनुहोस्। प्रभु तपाईँ निको पार्नु प्रभु जुटाउनुहुने परमेश्वर हुनुहुन्छ र साथै आज उहाँ धादिङबाट काठमाडौँ आउँदै हुनुहुन्छ, बाटोघाटोमा तपाईँले उहाँलाई सुरक्षा दिनुभएको छ। प्रभु तपाईँको शान्ति र तपाईँको आनन्दले उहाँलाई भर्नुभएको छ र साथै उहाँको सेवकाई वृद्धि गर्न तपाईँले सहायता गर्नुभएको छ। धन्यवाद पिता, सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा समर्पण गर्दछौ र हामी तपाईँलाई धन्यवाद दिन्छौ, किनभने तपाईँले हाम्रो प्रार्थनालाई सुनिकन ग्रहण गर्नुभएको छ। धन्यवाद पिता, सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रीष्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीसँग जोडिएर प्रार्थनामा सहकार्य गर्नुभयो यहाँलाई धन्यवादको साथै परमेश्वरले आशिष दिनुभएको होस् भन्दै अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सन्ध्याजीका साथ प्रस्तुता जनाथन गिरीलाई, अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र आजको दिन तपाईँको आशिषमै बित्न सकेको होस्। हवस् त, जय मसीह।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: जय मसीह। आदरणीय श्रोताहरू, सदाको आइतबार झै आजको आइतबार पनि हामी यहाँहरूको माझमा उपस्थित भएका छौं। विभिन्न स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू लिएर हामी तपाईँहरूको माझमा उपस्थित हुँदै आएका छौं। त्यसै गरी आज पनि एकदमै फरक तर समय सान्दर्भिक एउटा विषय लिएर म आएको छु। आजको कार्यक्रम विशेष छ, यहाँहरूले शुरूदेखि अन्तसम्म सुन्नुहोला। आज हामी एकदमै अत्यन्त स्वास्थ्य सम्बन्धी जन चेतनामूलक कार्यक्रम हुनेछ। यो एउटा अत्यन्तै संवेदनशील पीडादायी तर समाजका लागि अत्यन्त आवश्यक विषयमा छलफल गर्नेछौ। आज हामी आजको विषय रहेको छ आत्महत्या र आत्मदाह कारण चुनौती र आशाको बाटो के हो त। आदरणीय श्रोताहरू, आज संसारभर हरेक वर्ष लाखौं मानिसले आत्महत्या गर्छन्। धेरै परिवारले आफ्नो प्रियजन गुमाउँछन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा आत्महत्याको घटनाले गम्भीर चिन्ता बढ़ाएको छ। आत्महत्या बढ़िरहेको छ र आत्मदाहका घटना भने आत्महत्या भन्दा धेरै कम हुन्छन्। तर जब यस्ता घटना सार्वजनिक स्थानमा हुन्छन् त्यसले समाज, सरकार र नागरिक सबैलाई गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। आजको कार्यक्रममा हामी कसैलाई दोष दिने वा कुनै एक घटनाको आधारमा निष्कर्ष निकाल्ने उद्देश्य राख्ने छैनौं। बरु यस्ता दुःखद घटनाबाट समाजले के सिक्न सक्छ, यस्ता दुःखद घटना किन हुन्छन्, यसलाई कसरी रोक्न सकिन्छ र आशाको बाटो के हो भन्ने विषयमा तथ्य, मनोवैज्ञानिक, सामाजिक अवस्था र आर्थिक दृष्टिकोणबाट हामी छलफल गर्नेछौं। आदरणीय श्रोताहरू, आत्महत्या र आत्मदाहमा के फरक छ जस्तो लाग्न सक्छ यहाँहरूलाई? सबैभन्दा पहिले यी दुई शब्द बुझौ। आत्महत्या भनेको कुनै व्यक्तिले आफ्नो जीवन आफै समाप्त गर्ने कार्य हो। यसको विभिन्न तरिकाहरू हुन सक्छन् तर आत्मदाह भनेको आफ्नो शरीरमा आफै आगो लगाएर ज्यान समाप्त गर्ने प्रयास वा कार्य हो। त्यसैले आत्महत्या र आत्महत्याको एउटा विशेष र अत्यन्त पीडादायी स्वरूप छ। धेरैसो आत्महत्याका घटनाहरू निजी ठाउँमा हुन्छन्, ढोका बन्द गरेर बन्द कोठामा या जंगलमा एकान्त ठाउँमा हुन्छन्। तर आत्मदाह कहिलेकाहीँ सार्वजनिक स्थानमा पनि हुन्छ। कतिपय अवस्थामा व्यक्तिले आफ्नो पीड़ा, विरोध वा निराशा समाज र राज्य समक्ष देखाउन खोजेको प्रयास हुन सक्छ। यो तर प्रत्येक घटनाको कारण फरक फरक हुन सक्छ। त्यसैले कुनै एक कारणलाई सबै घटनामा त्यो मिल्न जाँदैन, लागू पनि गर्न मिल्दैन त्यसलाई। आदिश्वर मानिस किन आत्महत्या वा आत्मदाहसम्म पुग्छ होला त? एकदमै गहिरो प्रश्न हो। आफ्नो शरीर आफैलाई दुःख दिएर आत्महत्या गर्नु, आत्मदाह गर्नु एकदमै गाह्रो कुरा हो। तर यो प्रश्नको उत्तर त्यति सरल छैन। धेरै मानिसले सोध्छन्, उनी गरिब थिए त्यसैले आत्महत्या गरे, वा उनी प्रेममा असफल भए वा त्यसैले यस्तो गरे। तर मनोवैज्ञानिकहरू भन्छन् आत्महत्या पराय एउटै कारणले होइन, धेरै कारणहरू एकै साथ जम्मा हुने एउटा परिणाम हो। जब धेरै कुराहरू एकै ठाउँमा जम्मा हुन्छन् त्यसलाई मान्छेले कन्ट्रोल गर्न सक्दैन, त्यो विस्फोटको रूपमा एउटा आत्महत्या हो। उदाहरणको लागि लामो समयदेखि डिप्रेसनमा रहेका मान्छेहरू अनि गम्भीर आर्थिक संकटमा परेका मान्छेहरू, बेरोजगारीमा रहेका मान्छेहरू, पारिवारिक झगडा कलहका कारणले अपमान वा असफलताको अनुभव, कसैले उसलाई नजिकको मान्छेले आफन्तले अपमान गर्यो या कुनै काममा वा असफल भयो त्यस्तो कारणले पनि हुन्छ। र कहिले काहीँ ऋणको बोझ तिर्नै नसक्ने, अब विकल्पहरू छैनन्, अब म सकिए भन्ने जब अवस्था आउँछ त्यस्तो अवस्थामा मान्छेले आत्महत्या गर्छ। अनि कुनै शारीरिक रोग लाग्यो, सञ्चय नहुने स्थिति आयो, त्यस्तो अवस्था पनि मान्छेहरूले आत्महत्या गरेको पाइन्छ। र कहिले काहीँ मान्छे एक्लोपनमा, ऊ एक्लो छ, उसँग बोल्ने मान्छे छैन, उसलाई सहयोग गर्ने मान्छे छैन, उसले जीवनमा आफूलाई एक्लो ठान्छ, जताततै निराशै निराशा देख्छ, त्यस्तो अवस्थामा पनि मान्छेले आत्महत्या गर्न सक्छ। र अर्को भनेको भविष्यप्रति आशा हराउ। जो मान्छे त्यो गर्न जान्छ उसले आफ्नो भविष्य नै देख्दैन। समाजबाट, देशबाट, आफन्तबाट र आफूले गरिरहेका कामहरूबाट जब मान्छेमा आशा हराउँछ, अब फेल भए, अब असफल भएमा जब उसको मनमा आउँछ तब मान्छेले आत्महत्या गरेको पाइन्छ। यी मध्ये एउटा कारण मात्र पर्याप्त नहुन सक्छ, तर धेरै समस्या एकै साथ हुँदा व्यक्तिलाई अब मेरो जीवनको कुनै अर्थ छैन भन्ने गलत निष्कर्षमा पुर्याउन सक्छ। आत्महत्या समाधान होइन, तर मान्छेले त्यस्तो गरिदिन्छ कहिले काहीँ। के आत्महत्या गर्न चाहने व्यक्ति साँच्चै मर्न चाहन्छ? एउटा जटिल प्रश्न हुन सक्छ। मनोविज्ञानले एउटा कुरा महत्वपूर्ण रूपमा बताउँदछ, धेरै अवस्थामा आत्महत्याको सोच भएका मानिसहरू वास्तवमा मर्न चाहँदैन, उसको मर्ने चाहना हुँदैन, उनीहरू आफ्नो असह्य पीड़ाबाट मुक्त हुन चाहन्छन्। जुन अघि मैले विभिन्न कारणहरू भने ती कुराहरूबाट पीड़ाबाट मुक्त हुन चाहन्छन्। यदि त्यही समयमा कसैले उनीहरूको कुरा ध्यानपूर्वक सुनिदियो, त्यो मान्छेलाई सहानुभूति दियो, उपचार वा सहयोग उपलब्ध भयो भने धेरै मानिसहरू फेरि जीवनतर्फ फर्किन सक्छन्। त्यसकारण मनोवैज्ञानिकहरूले यसलाई आफ्नो भाषामा उनीहरूले परामर्श दिइकन उनलाई काउन्सिलिङ गरिकन मान्छेले जीवनमा फर्काएका धेरै उदाहरणहरू छन्। त्यसमा राज्य पनि लाग्नुपर्ने हुन्छ, समाज लाग्नुपर्ने हुन्छ, आफन्त लाग्नुपर्ने हुन्छ। तपाईँ हाम्रो सबै वरिपरिको वातावरण त्यसको अनुकूल भइदियो भने मर्ने आँटेको मान्छे पनि फेरि जीवनतर्फ फर्किन सक्छ। त्यसैले आत्महत्या रोक्न सकिन्छ, तर समयमै सहयोग पुगेमा धेरैको ज्यान बचाउन सकिन्छ। मनोविज्ञानले त्यस्तो भन्दछ, मान्छे एकोरियो, बोल्न चाहेन, एक्लै धेरै बस्न थाल्यो, अरू मान्छेहरूसँग कुरा गर्न छोड्यो भने मान्नुहोस् उसमा कोही समस्या छ। उसलाई समयमा पहिचान गरिकन तपाईँ हामीले त्यसलाई उपचार गर्यौँ भने त्यो निकाउन सक्छ। नेपालमा आत्महत्या किन बढिसकेको जस्तो देखिन्छ होला त? धेरै प्रश्नहरू छन्। सुनिन्छ प्रत्येक दिनमा 8-10 जनाले आत्महत्या गरिरहेका छन् नेपालका। पछिल्ला वर्षहरूमा आत्महत्याको विषय धेरै चर्चामा आएको छ। यसको कारण एउटै होइन, विभिन्न कारणहरू छन्। हामीले देखिरहेका धेरै चुनौतीहरूमा बढ्दो मानिसको मानसिक तनाव, मानसिक रूपमा मान्छे अस्वस्थ छ। शारीरिक रूपमा स्वस्थ भएर मात्र पुग्दैन, मान्छे मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ, आर्थिक रूपमा पनि स्वस्थ हुनुपर्छ र आर्थिक रूपमा पनि स्वस्थ हुनुपर्छ। त्यसकारण बढ्दो मानसिक समस्या एउटा छ, अर्को बेरोजगारी र आर्थिक सुरक्षा, अनि वैदेशिक रोजगारीका चुनौतीहरू। जब मान्छेहरू विदेश गएर पनि मरिरहेका छन्, अवसरको खोजीमा विदेश जान्छन्, त्यहाँ गएर पनि मान्छेहरू आत्महत्या गरेको पाउँछौ। अनि अर्को कुरा, महत्वपूर्ण कुरा भनेको परिवारभित्रको संवादको कमी। परिवारभित्र विभिन्न छलफलहरू, कुराकानीहरू एकअर्कामा हामी नजिक नभएका कारण पनि यस्ता समस्याहरू घटेका पाइन्छन्। अनि अर्को हामीले देख्छौँ सामाजिक सञ्जालको दबाव। सामाजिक सञ्जाल यस्तो रूपमा आएको छ अहिले, तपाईँ हाम्रो जीवन यसले तहस नहस गरिदियो, यसले तपाईँ हामीलाई हाम्रा सन्तानदेखि टाढा राख्यो, बाबुआमादेखि टाढा राख्यो, समाजदेखि टाढा राख्यो र हुँदा हुँदा तपाईँ र हामीलाई यसले मानसिक रूपमा यति दास बनाएर राखेको छ। एकछिन भयो कि सबैलाई मोबाइल खोज्नुपर्ने, ल्यापटप खोज्नुपर्ने बनाएको छ यसले। र सामाजिक सञ्जालमा विभिन्न कुराहरू, धेरै मान्छेहरूको सफलताहरू त्यहाँ देखिन्छन्, त्यो उसको सफल जिन्दगी देखेर मैले केही गर्न सकिनँ भन्ने कारणले मान्छे आत्महत्या गरेको पाइन्छ। त्यसकारण यी कुराहरू हामीले पहिचान गर्नुपर्ने हुन्छ। मानसिक रोगबारे हामीले लाज वा डर मान्नु हुँदैन, समयमै उपचार गर्यो भने यो ठिक हुन्छ। त्यसकारण उपचारमा ढिलो पहुँचनु अर्को आत्महत्या हुने गर्ने अर्को कारण बनेको छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने, आत्महत्याको हरेक घटनाको कारण फरक फरक हुन सक्छ। त्यसैले कुनै पनि व्यक्तिको मृत्युको कारण प्रमाण बिना अनुमान गर्नु उचित हुँदैन। नेपाली समाजमा केही समय अगाडि प्रेमाचार्यले आत्महत्या गरेका थिए र अहिले तत्कालै केही दिन अगाडि गणेश नेपालीको घटनाले हामीलाई के सन्देश दिन्छ? नेपालमा सार्वजनिक रूपमा भएका आत्महत्याका घटनाले धेरै मानिसलाई भावुक बनाएका छन्। तपाईँ हाम्रो अहिले पनि गणेश नेपालीको मृत्युमा हामी दुखी छौ। यी घटनाले हामीमा एउटा गम्भीर प्रश्न उठाउँछ कि हाम्रो समाजमा केही मानिसहरू यति धेरै निराश हुन्छन् कि उनीहरूलाई आफ्नो आवाज सुनाउने अर्को बाटो नै छान्ने छैन भन्ने महसुस हुन्छ। कि हाम्रो समाज अब पुरै निराशामा गएको, कि हामीमा आशा अब बाँकी नै नरहेको, कि हामीले अब केही गर्नै नसक्ने हो, कि हाम्रो मृत्यु नै अन्तिम विकल्प हो। यस प्रश्नको उत्तर प्रत्येक घटनामा एउटै नहुन सक्छ, मैले भनिरहेको छु अघिदेखि नै। कुनै व्यक्तिको निर्णयमा व्यक्तिगत मानसिक अवस्था, आर्थिक समस्या, सामाजिक सम्बन्ध, शारीरिक स्वास्थ्य, प्रशासनिक अनुभव तथा अन्य धेरै पछिको भूमिका आउन सक्छ। गणेश नेपालीको मृत्युमा पनि त्यहाँ भइरहेको उनीहरूको हामीले वार्तालापहरू हेर्दा सुरक्षा कर्मी अलिक नरम भएर उहाँसँग प्रस्तुत भइदिएको भए त्यो नहुने पो थियो कि भन्ने कुरा हामी भन्न सक्छौ। तर त्यसैले प्रमाण बिना यसको दोष केवल सरकारलाई हो वा दोष केवल परिवारलाई मात्र हो भन्न मिल्दैन। यसको तथ्य सत्य के हो हामीलाई थाहा छैन अहिले, तर यस्ता घटनाले राज्य, समाज, परिवार र हामी सबैलाई एउटा सन्देश अवश्य दिएको छ। मानिसको पीड़ा समयमै सबैमै सुन्न सकिएन भने त्यसको परिणाम अत्यन्त दुःखद हुन सक्छ। यसमा राज्य पनि त्यत्तिकै उत्तरदायी छ, उसको परिवार पनि त्यत्तिकै उत्तरदायी छ र हामी समाजका मान्छेहरू पनि। त्यहाँ दुर्घटना नेपालीको मृत्युमा पनि त्यहाँ भइरहेको उनीहरूको हामीले वार्तालापहरू हेर्दा सुरक्षा कर्मी अलिक नरम भएर उहाँसँग प्रस्तुत भइदिएको भए त्यो नहुने पो थियो कि भन्ने कुरा हामी भन्न सक्छौ। तर त्यसैले प्रमाण बिना यसको दोष केवल सरकारलाई हो।

बचाउनु पनि सकिन्थ्यो तर दुख्न सकेन। साह्रै दुःखद हो यो कुरा कि गरिबी र बेरोजगारी नै आत्मदाहका कारण हुन् त, आत्महत्याका कारण हुन् त। गरिबी, बेरोजगारी, ऋण र आर्थिक संकटले मानिसमा ठूलो तनाव सिर्जना गर्न सक्छ। हो, महत्वपूर्ण कुरा हो यो, तर एउटा महत्वपूर्ण कुरा अर्को बुझ्नुपर्छ हामीले। नेपालमा लाखौं गरिब मानिस छन् कि सबैले आत्महत्या गर्छन् त, गर्दैनन् नि। गरिब हुँदैमा, अभाव हुँदैमा आत्महत्या गर्नुपर्छ भन्ने छ र एउटा विकल्प भएन, एउटा काम बिग्रियो, एउटा आर्थिक रूपमा हामी समस्यामा पर्यो भने के अरू सबै विकल्पहरू बन्द भएका हुन् त? अर्को विकल्पतिर हामीले किन नखोजेको हामी अरू विकल्प? अर्कोतर्फ आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू पनि आत्महत्या गरेका प्रशस्त उदाहरणहरू संसार पनि पाइन्छ। गरिबले मात्र आत्मदाह गर्ने, आत्महत्या गर्ने भन्ने छैन, संसारभर धनी मान्छेहरू, सम्पन्न मान्छेहरू पनि आत्महत्या गरेका कारणहरू धेरै छन्, धेरै चिजहरू छ। यसले के देखाउँछ भने आर्थिक समस्या जोखिम बढाउने एउटा कारण हुन सक्छ, तर त्यो एउटै कारण सबै कारणले गर्दा आत्महत्या भएको नहुन पनि सक्छ। मानसिक स्वास्थ्य, सामाजिक समर्थन, आशा, उपचारको पहुँच, जीवन प्रतिको दृष्टिकोण पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आदरणीय श्रोताहरू, हामीले बुझ्नुपर्ने कुराहरू के हो त भन्दा, यदि मान्छेको मानसिक स्वास्थ्य ठिक छ भने, सामाजिक समर्थन उसलाई छ भने, उसको जीवन प्रतिको आशा छ भने, उपचारको पहुँच छ भने र जीवन प्रतिको दृष्टिकोण यति असल छ भने मान्छेले आत्महत्या गर्दैन। जीवन त्यति सस्तो छैन। हामीसँग जिम्मेवारी छ, हाम्रा बाबु आमाको जिम्मेवारी छ, सन्ततिको जिम्मेवारी छ, परिवारको जिम्मेवारी छ, समाज र देशको जिम्मेवारी तपाईँ हामी प्रति छ। त्यसकारण तपाईँ हामीले एकपटक सोच्नुपर्छ, एकपटक मनन गर्नुपर्छ। आत्महत्या या आत्मदाह समाधान होइन, समस्याको समाधान हो नि हुँदै होइन, त्यो त झन् अर्को समस्या थप्ने कुरा हो। त्यसकारण आजको यस रेडियो कार्यक्रमबाट तपाईँ हामीले सिक्नुपर्ने मुख्य कुराहरू के छ त भन्दा, श्रोताहरू, आत्महत्या कुनै कमजोरी होइन, न त यो केवल एउटा व्यक्तिगत निर्णयको विषय मात्र हो। यो प्रायः गहिरो मानसिक, सामाजिक, आर्थिक र कहिलेकाहीँ आत्मिक पीड़ाको संकेत पनि हुन सक्छ। सबै कुराको समस्याहरूको गठजोडले गर्दा मान्छे त्यो निर्णयमा पुग्न सक्छ। त्यसैले हामीले दोषारोपण भन्दा पनि समझदारी, सहानुभूति, समयमै सहयोग र रोकथाममा ध्यान दिनुपर्ने जरुरी छ। यदि तपाईँको परिवार, साथी वा छिमेकी कसैले अब बाँच्न मन छैन, सबै सकियो, मनै राम्रो हुन्थ्यो जस्ता कुरा बारम्बार भन्न थालेका छन् भने त्यसलाई मजाक नसम्झनुहोस्, त्यसलाई सिरियस रूपमा लिनुहोस्, उनीहरूसँग बस्नुहोस्, ध्यानपूर्वक सुन्नुहोस्, एक्लै नछोड्नुहोस्। आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य संस्थासँग सम्पर्क गराउनुहोस्। जीवनमा जति ठूलो अन्धकार आए तापनि त्यसको समाधान मृत्यु होइन, सहयोग माग्नु कमजोरी होइन, त्यो त एउटा साहसको चिन्ह हो। म कमजोरी भए, मलाई समस्या छ, म मानसिक रोगी भए मलाई मान्छेले पागल भन्छन् भनेर डराउनु पर्दैन, किनकि हरेक कुराको उपचार छ, हरेक समस्याको समाधान छ। कुनै काम बिग्रियो भने त्यसको विकल्प छ, जहाँनिर लडिन्छ त्यहीबाट उठ्नु पर्दछ। यदि जीवनमा एउटा सानो नानी, एउटा सानो बाबु जीवनमा पहिलो पटक हिँड्दा लड्छ, यदि ऊ लड्छु भनेर डरायो, हिँडेन भने, उठेन भने जीवनभरि लडिरहन सक्छ। त्यसकारण फेरि लड्छ, फेरि उठ्छ, फेरि लड्छ, फेरि उठ्छ र एउटा ऊ सफल मान्छे हुन जान्छ, सफल जीवन उसले जिउन सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, आजको कार्यक्रम मा हामी एउटा बाइबलीय सन्देश पनि लिनेछौ। भजन संग्रह 34:18, परम प्रभुले तपाईँ र हामीलाई आफ्नो नजिकबाट निहाल्न चाहनुहुन्छ। हाम्रो चूर्ण भएको हृदयहरूलाई उहाँले उद्धार गर्नुहुन्छ। उहाँहरूको हामी नजिक हुनुपर्छ, परमेश्वरको नजिक जाने, परमेश्वरको समर्पणमा जाने, परमेश्वरको प्रार्थनामा रहने। परमेश्वरले तपाईँ र मलाई त्यसै चुन्नु भएको होइन, तपाईँ र मलाई आफ्नो स्वरूपमा परमेश्वरले चुन्नु भएको। यो शरीर, तपाईँ र मेरो शरीर परमेश्वर बस्ने पर्ने पास बस्ने मन्दिर हो। पास बस्ने मन्दिरलाई तपाईँ र मैले पवित्र बनाउनु पर्छ। श्रोताहरू, कहिलेकाहीँ जीवनमा यस्तो समय पनि आउँछ जब सबै ढोका बन्द भए जस्तो लाग्छ, आफ्नै मानिसले नबुझेको महसुस हुन्छ, आर्थिक समस्याहरू आउँछन्, मानसिक पीड़ाहरू आउँछन्, शारीरिक तनाव अनि कठिनाईले जीवन नै निरर्थक जस्तो पनि लाग्न सक्छ। तर बाइबलले एउटा अद्भुत आशा दिन्छ हामीलाई। परमेश्वरले कमजोर हृदयका भएकालाई म तिम्रो नजिकमा छु भन्नुभएको छ। उहाँले सबै समस्या समाधान गर, म तिम्रो नजिक आउनेछु भन्नुहुन्छ। पहिले सबै समस्या समाधान गर, म तिम्रो साथमा छु भन्नुहुन्छ। बरु उहाँ त सबैभन्दा धेरै पीड़ामा रहेको मानिसहरूको साथमा हुनुहुन्छ। येशू ख्रीष्ट जहिले पनि दुखी, गरीब, पापीहरूको साथमा आउनुभयो। तपाईँ र हाम्रा पापका कारणले उहाँ पृथ्वीमा जन्म लिनुभयो। तपाईँ र हाम्रा पापका लागि उहाँ फेरि क्रुसमा चढेर मारिनुभयो, चढाएर मारिनुभयो, गाडिनुभयो, त्यो 3 दिनपछि फेरि बौरी उठेर 40 दिनपछि स्वर्ग उचालिनुभयो। आज पनि तपाईँ र मेरा लागि पिताको दाहिने भागमा बसिकन निरन्तर प्रार्थना गर्दै हुनुहुन्छ। हामी आत्मामा कमजोर भएकाहरूलाई, आर्थिक सभामा कमजोर भएका, रोगमा रहेकाहरूलाई, दुःखमा रहेका, कष्टमा रहेका मान्छेहरूलाई उहाँले जीवन दिनलाई त्यो त्याग गर्नुभएको थियो। यसको अर्थ तपाईँ एक्लो हुनुहुन्न, मानिसहरूले तपाईँलाई नबुझे पनि परमेश्वरले तपाईँको आँसु, पीड़ा र मौन चितकार सबै देख्नुहुन्छ। परमेश्वर सदा तपाईँको साथमा हुनुहुन्छ। तपाईँको हर गल्ती, हर दुःखहरू, हर पापहरू उहाँले माफ गर्नुहुनेछ। यदि तपाईँ आज निराश हुनुहुन्छ भने मृत्युतिर होइन, परमेश्वरतिर फर्कनुहोस्। विश्वासयोग्य परिवार, साथी, मण्डली र स्वास्थ्य कर्मीको सहयोग लिनुहोस्। परमेश्वरले धेरै पटक मानिसहरूलाई अन्य मानिसहरूको हातबाट पनि सहायता गर्नुहुन्छ। माध्यम अरू पनि हुन सक्छ, तर आत्महत्या वा आत्मदाहले समस्या समाधान गर्दैन, त्यसले नयाँ पीड़ा थप्छ। तर परमेश्वरले आशाहीन अवस्थाबाट पनि नयाँ शुरूआत दिन सक्नुहुन्छ।

0: रहेका कष्टमा रहेकाहरू म पनि एक समय क्यान्सरबाट पीड़ित रहेर आशा मरिसकेको मान्छे थिएँ। छिटो मर्न पाए हुन्थ्यो भन्ने यो पीड़ाबाट भन्ने थियो, आर्थिक अभावबाट, दुःखबाट, कष्टबाट मुक्त मिलौं भन्ने थियो। तर परमेश्वरले मेरो जीवनमा फेरि नयाँ आशा दिनुभयो, त्यस्ता क्यान्सर जस्ता रोगहरूबाट मलाई बचाउनु भयो, मलाई पुनर्जीवन दिनुभयो। आज क्यान्सर भएको पनि 16-17 वर्ष भइसक्यो, तर म सम्पूर्ण रूपमा मलाई जङ्गाई गर्नुभयो परमेश्वर, किनकि उहाँमा आशा छ। समापन, आजको यो सन्देशमा म तपाईँलाई के दिन चाहन्छु त भन्दा प्रिय श्रोताहरू, आजको यो आत्महत्या आत्मदाहको बारेमा फेरि पनि म अरू श्रृङ्खलाहरू पनि लिएर आउनेछु। आजको पहिलो भागबाट हामीले बुझ्यौं कि आत्महत्या आत्मदाह एउटै कुरा होइन, यी दुवै गम्भीर रूपमा मानवीय पीड़ाका संकेत हुन्। यस्ता घटनालाई दोषारोपणको दृष्टिले होइन, करूणा समुदाय र रोकथामको दृष्टिले हेर्नुपर्छ। यसमा सबै यसका राज्य, पुलिस प्रशासन र नागरिक समाज र अनि हाम्रो मण्डली सबै एकसाथ एकजुट भएर हामी यस्ता समस्याहरूबाट हामी मान्छेलाई बचाउन सक्छौ। अर्को भागमा फेरि हामी आत्महत्या आत्मदाहका मनोवैज्ञानिक कारणहरू, डिप्रेसन, चिन्ता, निराशा, आघात, एक्लोपना, आशाहीनताले मान्छेलाई कस्तो निर्णयसम्म कसरी पुर्याउन सक्छ भन्ने विषयहरूमा हामी छलफल गर्नेछौ। र त्यसका लागि तपाईँहरूलाई फेरि आजै अर्को हप्ताको लागि तयारी रहन अनुरोध गर्न चाहन्छु। फेरि पनि मैले अन्तिममा भन्न चाहे, जीवन परमेश्वरले तपाईँ र मलाई आत्महत्या वा आत्मदाह गर्नका लागि दिनुभएको होइन, यो अनमोल जीवन आफ्नो स्वरूपमा सृजन भएको परमेश्वरले तपाईँ र मलाई उहाँले जसरी चुन्नुभयो त्यसै गरी हाम्रो जिम्मेवारी पनि हामीले भूमिका निर्वाह गर्नुपर्छ। उहाँले हामीलाई दिनुभएको जिम्मेवारी, जसरी उहाँले गरीब दुखीहरू, असहाय पीड़ितहरू, रोगी अनि आत्मामा कमजोर रहेकाहरूलाई जसरी उहाँले बचाउनुभयो, रोग भोग दुःख अभावबाट उहाँले बचाउनुभयो, त्यस्तै गरेर हामी पनि अरूको यसो ख्रिस्ट जस्तै सहारा पाउन सकौं, ख्रिस्ट जस्तै हामी अन्य मान्छेहरूलाई सहायता गर्न सकौं, डिप्रेसन, चिन्ता, निराशा, आघात, एक्लोपन र आशाहीनताको रहेका मान्छेहरूलाई हामीले बचाउन सकौं। आजको यो सन्देश यही नै छ। आउँदो हप्ता हामी फेरि पनि यही विषयवस्तुमा छलफल गर्नेछौ। आत्महत्या र आत्मभाव समाधान होइन। यहाँहरूको दिन आशिषमय भएको होस्। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सबैजनालाई जय मसी। आजको वचन खण्ड रहेको छ उत्पत्तिको पुस्तक 24 अध्याय 1-11। अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहमले आफ्ना घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरहरूलाई भने, तेरो हात मेरो तिग्रा मुनि राख, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि मैले मेरो छोरोलाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। त मेरो देशमा धेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाहको लागि एउटी पत्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउने इच्छा गरिन् भने त के मैले तपाईँको छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यहाँ नै लैजाने? अब्राहमले त्यसलाई भने, तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु, मलाई मेरो पिताको घर र मेरा जन्मभूमिबाट त्यहाँ ल्याउनु हुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरो सन्तानलाई यो देश दिनेछु, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। त्यो केटी तेरो पछि आउने इच्छा गरिन् भने त तँलाई मेरो यो शपथ लाग्ने छैन, केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। तब त्यस नोकरले आफ्ना मालिक अब्राहमको तिग्रा मुनि हात राखिकन यस विषयमा तिनीसित शपथ खायो। त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10 उट र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र अराम नाहरइमतिर लागेर नाहोरको सहरमा गयो। साँझ पख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनार नजिकै त्यसले उटहरूलाई राख्यो। परमेश्वरको वचन। परमेश्वरलाई धन्यवाद।
2: प्रभुका प्रियजनहरूलाई येशु ख्रिस्टको नाममा जय मसीह। हामीले गएको हप्तादेखि विगत दिनदेखि परिवारमा चेलापन भन्ने सिरिज सुनिरहेका छौँ र आज त्यसको चौथो भागको वचन हामी सुन्नेछौँ। अनि परिवारको सुरुवात चाहिँ विवाहद्वारा हुन्छ। पहिलो विवाह परमेश्वरले आदम र हावाको बीचमा गरिदिनु भयो र पहिलो विवाह स्थापित भयो। अनि यसै गरी हामीले मत्ती 19 अध्यायमा हामीले हेर्छौँ भने प्रभु येशूले त्यही सत्यतालाई फेरि दोबारा उहाँले घोषणा गर्नुभएको छ। जोड्ने चाहिँ परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्टले भन्नुभयो परमेश्वरले जोड्नुहुन्छ। अनि परमेश्वरले जोड्नु भएको परिवार चाहिँ सफल हुन्छ। अनि सफल भनेको चाहिँ फेरि ठाक ठाक ठुक ठुक पर्दैन भन्ने चाहिँ होइन। सफल हुन्छ भने चाहिँ मृत्युसम्म दिगो हुन्छ। अनि परिवार आज हामी छिन्न भिन्न भएको देख्छौँ, असफल भएको देख्छौँ। त्यसको एउटा कारण चाहिँ परमेश्वरको योजना भन्दा बाहिरको व्यक्तिसँग विवाह हुनु हो। त्यही कारण विवाह गर्दाखेरि परमेश्वरको योजना अनुसार गर्नुपर्छ, किनकि विवाहद्वारा नै परिवार निर्माण हुन्छ। यो समय चाहिँ हामी विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने यो विषयमा चाहिँ इसहाक र रिबेकाको विवाहबाट सिक्नेछौँ। आजको मुख्य विषय विवाहको लागि परमेश्वरको योजना कसरी पत्ता लगाउने। अब तपाईँले अघि उत्पत्ति 24 अध्याय पढ्नुभयो, यहाँ त धेरै यो अध्याय धेरै लामो छ। हामीले हेऱ्यौँ भनेदेखि 24 अध्याय जम्मा 67 पदहरू छन्। तर यो सबै अध्यायबाट हामी हेर्नेछौँ। अघि तपाईँले 24 अध्यायको 11 मात्रै पढ्नुभयो। त्यहाँ सुरुको खण्डहरू पढ्दाखेरि इसहाकलाई कुन केटीसँग विवाह गर्ने अब्राहमलाई थाहा छैन, न त उसको नोकरलाई पनि थाहा छ। तर अब तपाईँले पढ्दै जानुभयो भने यो 24 अध्याय अन्त्यन्ततिर तपाईँले 56 पदतिर पढ्नुभयो भने यहाँनिर इसहाकको लागि परमेश्वरको योजना के छ, नोकरले चाहिँ पत्ता लगाएको छ। तब अन्त्यतिर पढ्नु भने चाहिँ परमेश्वरले मेरो योजना सफल पारिदिनुभयो भनेको छ उसले। कसरी उसले परमेश्वरको योजना पत्ता लगायो, चारवटा कुराहरू हामी हेर्नेछौँ। अब तपाईँले यो चारवटा कुरा चाहिँ याद गर्नुभयो भने अब्राहमको नोकरले परमेश्वरको योजना कसरी पत्ता लगायो त्यो बुझ्न सक्नुहुनेछ। अनि त्यो कुराहरू हामीले आफ्नो जीवनको लागि पनि अप्लाई गर्न सक्छौँ। र यो विवाह गर्नेको लागि मात्रै होइन, हामी सबैको लागि यो वचन लाभदायक छ। काउन्सिलिङ गर्दादेखि होस्, आफ्नो आमा बुबाले छोराछोरी विवाह गर्नको लागि होस्, अथवा कुनै हामीले यो भविष्यको योजनाहरू बनाउँदै गरेको हौ, कि सबै कुराको लागि चाहिँ यो काम लाग्ने कुरा हो। अब याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये है परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने चारवटा कुराहरू मध्ये पहिलो चाहिँ छ विश्वासी। तपाईँले लालटिनको वरिपरि हेर्नुभयो भने उज्यालो छ, अनि यसले चाहिँ विश्वासीलाई जनाउँछ। यसको अरूतिर तपाईँले हेर्नुभयो भने अन्ध्यारो छ, त्यसले चाहिँ अविश्वासीलाई जनाउँछ। अनि परमेश्वरले विश्वासीहरूलाई चाहिँ संसारको ज्योतिसँग तुलना गर्नुभएको छ, अनि ज्योतिको सन्तानैसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना हो। परमेश्वरको योजना कसरी थाहा पाउने त? उत्तर यही हो कि जोसँग विवाह गर्ने योजना छ त्यो व्यक्ति विश्वासी हुनुपर्छ। इच्छा त धेरै जाग्छन्, तर अविश्वासीसँग विवाह गर्ने इच्छा छ भने यो चाहिँ परमेश्वरको योजना होइन। अब्राहमले पनि इसाकको लागि परमेश्वरको योजना खोजेका थिए। उत्पत्ति 24 अध्यायको 3 पदमा अब्राहमले नोकरलाई यसरी भने, म तलाई स्वर्ग र पृथ्वीका परम प्रभु परमेश्वरको यो शपथ खाएर लाउँछु कि तैले मेरो छोरालाई अहिले म बसेको ठाउँमा कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। जात नमिलेकोले होइन, तर विश्वास नमिलेको कारणले अब्राहमले चाहिँ कनानीसँग विवाह गर्न अनुमति दिएनन्। परमेश्वरले इजरायलीहरूलाई व्यवस्था दिए, अनि त्यो व्यवस्था दिँदा पनि उहाँले यो कुरा चाहिँ घरिघरि उल्लेख गर्नुभएको छ। यदि व्यवस्था 7 अध्यायको 3 र 4 पद हामीले त्यहाँ पढ्यौँ भने परमेश्वरको वचनले भन्दछ, अन्य जातिसँग विवाह नगर्नु, यदि विवाह गर्यो भने तिनीहरूले परमप्रभुदेखि बहकाउनेछ। अनि बाइबलमा हामीले हेऱ्यौँ भने धेरै विवाहहरू चाहिँ असफल भएको छ, होइन? कारण यही हो। अब त्यो सबै डिटेलली हेर्न हामीसँग साध्य छैन। तपाईँले न्यायकर्ता 14 अध्याय पढ्नु भने 14 अध्याय 15 अध्याय 16 अध्याय त्यहाँ पढ्नुभयो भने सिमसोनको आमा बाबुले चाहिँ खतना नभएको स्त्रीसँग विवाह गर्नु हुँदैन भनेर सल्लाह दिए, तर सिमसोनले चाहिँ मेरो लागि त्यही केटी ठिक छ भनेर तिम्ना भन्ने ठाउँमा गइकन उसले खतना नभएकोसँग अर्थात् अविश्वासीसँग विवाह गर्यो। त्यहाँदेखि तपाईँले हेर्नुभयो भने उसको जीवन डमाडोल भएको छ, परिवारमा अशान्ति आएको छ, अनि उसको विवाह पनि सफल भएन, उसको श्रीमती पनि अर्कोले लगिदियो, अनि फेरि अर्कोसँग फसियो, त्यो पनि सफल भएन, अर्कोसँग फसियो, 2-3 जीवनभरि उसले समस्या भोग्नु पर्यो। तपाईँले पहिलो राजा 11 अध्यायमा गएर पढ्नुभयो भने अनि सुलेमान राजाले पनि अन्य जातिसँग विवाह गरेकोले वृद्धकालमा उसको मन र हृदय चाहिँ अरू देवी देवतातिर ढल्काइदियो भनेर लेखेको छ। हो, यही कारण अब्राहमले चाहिँ आफ्नो छोरालाई कनानीसँग विवाह गर्न अनुमति दिएन, किनकि अब्राहम चाहिँ एकमात्र परमेश्वरमा विश्वास गर्नुहुन्थ्यो, अनि वरिपरिको छिमेकी कनानीहरू चाहिँ धेरै देवी देवताहरूमा विश्वास गर्थे, यसैले अन्य जातिहरूसँग कनानीहरूसँग विवाह गर्न मनाई गरे, जो चाहिँ परमेश्वरको योजना अनुसार थियो। अनि हाम्रो लागि पनि परमेश्वरको योजना यही हो। पहिलो कोरन्ती 7 अध्यायको 39 पदले भन्दछ, पति बाँचुन्जेल पतिकै बन्धनमा पत्नी रहन्छे, तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छे, तर ऊ चाहिँ प्रभुकै जन हुनुपर्छ। यो चाहिँ श्रीमान या श्रीमती मृत्यु भएपछि विवाह गर्न मिल्छ कि मिल्दैन? बाइबलले भन्छ मिल्छ, गर्न सक्छ, तर विश्वासी नै हुनुपर्छ, तर प्रभुकै जन हुनुपर्छ। अङ्ग्रेजीमा चाहिँ हि मस्ट भनेपछि त्यहाँनिर विकल्प हुँदैन, अनिवार्य रूपले हुनै पर्छ भन्ने हो त्यो चाहिँ। अब बाइबलले चाहिँ विवाह गर्न सक्छ भनेको छ, तर प्रभुकै जन हुनुपर्छ। यो चाहिँ दोस्रो विवाह गर्नेहरूको लागि हो, तर यही नियम पहिलोचोटि विवाह गर्ने व्यक्तिको लागि पनि हो, विश्वासी नै हुनुपर्छ। त्यही कारण अब्राहमले पनि अनानितसँग विवाह गर्न दिएन, विश्वासी नै हुनु पर्दछ। अविश्वासीसँग विवाह गरोस् भन्ने परमेश्वरको योजना होइन। एउटा गम्भीर प्रश्न तपाईँहरूकोमा राख्छ, अब संसार त ठुलो छ, धेरैजनासँग भेट हुन्छ, अविश्वासीले मन परायो भने चाहिँ के गर्ने नि? पहिला विश्वासमा ल्याउनु पर्यो, बप्तिसामा दिनु पर्यो, अनि विवाह गर्ने। यदि परमेश्वरको योजना हो भने उसले विश्वास गर्छ गर्छ, तर होइन भने चाहिँ उसले गर्दैन। अनि विश्वास गर्न नमान्नेसँग विवाह गर्नु हुँदैन। बुझ्नुपर्छ हामीले, यो मेरो जीवनको लागि परमेश्वरको योजना होइन। त्यहाँबाट पत्ता लगाउनुपर्छ, परमेश्वरको योजना भन्दा बाहिरको मान्छेसँग विवाह गर्नु भन्दा चाहिँ तितो बोकेर जीवनभरि जिउनु भन्दा चाहिँ पहिले नै त्याग्न राम्रो। यदि परमेश्वरमा पर्खेर बस्यो भने परमेश्वरले त्यो भन्दा उत्तम जीवन साथी ल्याउनुहुन्छ। आमेन, अवश्य ल्याउनुहुन्छ। यसकारण यो ज्योति र अन्धकार दुई परस्पर विरोधी भएको कारणले विश्वासीले विश्वासीसँग नै बिहा गरोस् भन्ने परमेश्वरको योजना हो। यो चाहिँ याद गर्नुपर्ने पहिलो कुरा थियो। अब परमेश्वरको योजना पत्ता लगाउनको लागि याद गर्नुपर्ने दोस्रो कुरा हेरौँ, त्यो चाहिँ हो मन मिल्ने। तपाईँले चित्रहरू पनि याद गर्नुपर्छ, मान्छेले सुन्यो भने छिटै भुल्छ अरे, अनि देख्यो भने चाहिँ अलिक धेरै लामो समय रहन्छ अरे। के यो रथको नेपालीमा उखान छ, श्रीमान श्रीमती एउटै रथको दुई पाङ्रा हो। अब यो रथको पाङ्रा ठिक एउटै दिशामा गुड्यो भने चाहिँ रथ अगाडि बढ्ने हो। एउटा पाङ्राले उत्तरतिर ताक्ने, अर्को पाङ्राले दक्षिणतिर ताक्ने भयो भने पाङ्रा फाङलाङ फुङलुङ खुसिन्छ अनि रथ थचक्कै बस्छ। हो, परिवार पनि त्यस्तै हो। मन मिल्यो भने जीवनमा सँगसँगै यात्रा गर्न सकिन्छ, अनि मन मिलेन भने परिवार अगाडि बढ्न सक्दैन। पाङ्रा खुसिएको रथ जस्तै हुन्छ। त्यसैले विवाह गर्दाखेरि विश्वासी मात्र होइन, मन मिल्ने पनि हुनुपर्छ, ताकि परमेश्वरको उद्देश्य पूरा गर्न सँगसँगै हिँड्न सकुन्। धेरै विश्वासी विश्वासी विवाह हुँदा पनि धेरै छुट्छन्। अब अरू त के कुरा गर्नु, म आफैले विवाह करार बाँधिदिएको पनि छुटिएर गएको छन्। कति अब काउन्सिलिङ गर्दा गर्दा पनि सकिँदैन, यही गएको वर्षमै दुई तिनजना छुट्टिसके। अब उनीहरूलाई सोद्धाखेरि अनि भन्छन्, अब प्राय चाहिँ सबै त होइन, अरू कारण पनि हुन्छ, प्रायले चाहिँ भन्छन् मन नमिलेर छुट्टिएको हो। अब यो मन नमिल्नु भनेको चाहिँ एउटालाई रातो टी सर्ट मनपर्ने, अर्कोलाई सेतो मनपर्ने होइन, अथवा एउटालाई तरकारीमा ट्वाक्क खोर्सानी चाहिन्छ, अर्कोलाई खोर्सानी नै मन पर्दैन, त्यो भनेको होइन। अब यो पनि समस्या हुन्छ होइन परिवारमा। मन मिल्ने भनेको कुरा भनेको चाहिँ यदि हामीले मत्ती 19 अध्यायमा हेऱ्यौँ भने प्रभु यीशु ख्रीष्टले भन्नुभएको छ, जसलाई परमेश्वरले वरदान दिनुभएको छ त्यो व्यक्तिले मात्रै अविवाहित जीवन स्वीकार गर्न सक्छ। वरदान दिएको मान्छेले जसले त्यो परमेश्वरले वरदान दिनुभएको छ उसले मात्रै त्यो वचन स्वीकार गर्न सक्छ, उसले मात्रै त्यो अविवाहित जीवन बिताउन सक्छ। र त्यो अविवाहित राख्नुको पछाडि परमेश्वरको आफ्नो उद्देश्य पूरा गर्नलाई हो। जस्तै परमेश्वरले यर्मियालाई विवाह नगर भन्नुभयो, परमेश्वरको आफ्नो उद्देश्य थियो। अनि त्यसै गरी यीशु ख्रीष्टले भन्नुभयो, जसलाई परमेश्वरले जोड्नुहुन्छ साथ गराउनुहुन्छ त्यसको पछाडि पनि परमेश्वरको एउटा उद्देश्य हुन्छ। जस्तो यसुप र मरियमलाई परमेश्वरले जोडी बाँधिदिनु भयो त्यसको पछाडि परमेश्वरको योजना उद्देश्य थियो। हो, त्यसरी नै तपाईँ हाम्रो परिवार पछाडि जोड्नुको लागि पनि परमेश्वरको एउटा निहित स्वार्थ हुन्छ, निहित उद्देश्य हुन्छ। अनि हो त्यो उद्देश्य त्यो लक्ष्यमा हिँड्नको लागि चाहिँ मन मिल्नुपर्छ। अनि त्यहाँ मन मिलेन भने चाहिँ त्यहाँ चाहिँ हो छुट्ने कुरा हुने। जस्तै श्रीमतीलाई परमेश्वरले गाउने कलाकार बन्ने वरदान दिनुभएको छ, अनि नेपाली श्रीमानहरू चाहिँ कस्तो हुन्छ, आफ्नै घरभित्रकै काममा मात्रै सीमित होस् भन्ने। अब पुरानो पुरुष प्रधान समाजबाट आएको हो नि त हामीहरू त, अब आफ्नै अधीनमा चाहिँ होस् होइन, अलिकति बाहिर गएर हाँसखेल गरे भने, अरूसँग बोल्यो हाँस्यो भने ईर्ष्या लाग्छ, जलन लाग्छ, अनि मन मिल्दैन। अनि श्रीमती माइत गएर बस्दिन्छे, गएर अब सम्झायो, अब श्रीमानले भन्नुहुन्छ अब यो मन नमिल्नेसँग विवाह गर्नु नहुने रहेछ गुरुबा, ठुलो गल्ती भएछ भन्नुहुन्छ। श्रीमतीलाई भन्यो अब मनै मिल्दैन, कसरी जीवन बिताउनु भन्नुहुन्छ, त्यहाँ चाहिँ फाटो आउने कुरो चाहिँ त्यो हो। अनि यदि परमेश्वरले जोडी बाँध्नलाई योजना बनाउनु भएको हो भने अलिकति ध्यान दिएर सुन्नुहोस् है, कोही बेला त म त गल्ती पनि भनिपठाउँछु के, तपाईँहरू एग्री हुन्छ कि हुँदैन। यदि परमेश्वरले जोडी बनाउनलाई योजना बनाउनु भएको हो भने उहाँको उद्देश्य पूरा गर्नको लागि मन मिल्ने जीवनसाथी पनि दिनुहुन्छ, आमेन। त्यो भन्नु खोजेको कि हौ, त्यसरी हामीले पत्ता लगाउनु पर्छ। अब यहाँ अब्राहमको कुरा गर्दाखेरि होइन, इसहाकको लागि खोजी गर्दै जाँदाखेरि अब्राहम अब अविश्वासी केटी खतना नभएको केटी त अब विवाह गर्नु दिएन, अब खोज्दै जानु पर्यो। अनि अब अब्राहमको नोकर चाहिँ रिबेकाको आमा बाउको घरमा पुगेपछि अब्राहमको सबै वृत्तान्त बताइदियो। अब यी सबै कथाहरू वृत्तान्त सुनेपछि अब छोरीलाई त्यहाँबाट विदाई गरेर पठाउनु चाहिँ आमा बाबुलाई चाहिँ भारी मन भयो। अनि रिबेकाको आमा बाउले के जवाफ दिए, उत्पत्ति 24 अध्यायको 57 पदमा रिबेकाको आमा बाबुले भने, तब तिनीहरूले भने नोकरलाई, अब्राहमको नोकरलाई, हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौँ। अनि रिबेकाले कस्तो जवाफ दिए त, उत्पत्ति 24 अध्यायको 58 पद, अनि तिनीहरूले रिबेकालाई डाकेर भने, के तिमी यस मानिसको साथमा जान्छौ, तिनले भनिन् म जान्छु। अब रिबेका कुनै त्यो अन्जान ठाउँमा धेरै टाढो छ, महिनौ लाग्छ हेर्नुहोस्, हजारौं किलोमिटर टाढो छ त्यो कनान देश हारानबाट, त्रो महिनौ महिनौ महिनौ महिनौ महिनौ लागेर पुग्नुपर्ने छ, म जान्न भन्नु पनि सक्थ्यो कि, तर उसले यो नोकरसँग जान्छौ, खुसुक्क जान्छु पो भन्यो। अब उसले जान्न भनेको भए यो विवाह हुन सक्ने थिएन, किनकि अब्राहमले पहिले मेरो छोरालाई यो देशबाट अन्त नलैजानु भन्नुभएको थियो, अनि इसहाकलाई कनान देशमा राख्नुको पछाडि परमेश्वरको उद्देश्य थियो, अनि त्यो उद्देश्य पूरा गर्नको लागि इसहाक सँगसँगै रथको दुई पाङ्रा एउटै दिशामा हिँडे जस्तै इसहाक सँगसँगै हिँड्नको लागि रिबेकाले मन बनाइन्। हो, त्यहाँ चाहिँ मालिकको परिवार र रिबेकाको मन त्यहाँ मिल्यो। अनि नोकरलाई थाहा भयो परमेश्वरको योजना यही हो, पत्ता लाग्यो, पहिला त है ऊ एकदम आथिँदै थियो, हामीले कसरी पत्ता लगाउने त अघिकै, यदि परमेश्वरले जोडी बाँध्ने योजना बनाउनु भएको हो भने उहाँको योजनामा सँगसँगै हिँड्ने मन मिल्ने जीवनसाथी पनि जोड्नुहुन्छ, आमेन। अब परमेश्वरको योजना पत्ता लगाउन याद गर्नुपर्ने तेस्रो कुरो हेरौँ, त्यो चाहिँ हो ईश्वरीय चिन्ह। अब यो मैले ट्राफिक लाइटको बत्ती राखिदिएको छु, यो बत्ती सम्झाखेरि चाहिँ तपाईँले ईश्वरीय चिन्ह हो भन्ने सम्झिनुपर्छ। अब यो ट्राफिक लाइट चाहिँ हेर्नुहोस् किन राखिएको हुन्छ भनेदेखि तपाईँहरू सबैलाई थाहा छ, यसको जब रातो बत्ती बल्छ सबै गाडीहरू ठक्क अडिन्छ होइन, अनि जब त्यहाँ हरियो बत्ती आउँछ अनि सबै गाडीहरू अगाडि बढ्छ। हौ त्यसरी नै परमेश्वरले जुन गन्तव्य तपाईँ र मेरो लागि निर्धारित गरिदिनु भएको छ त्यो गन्तव्यसम्म पुग्नको लागि उहाँले सङ्केतहरू दिनुहुन्छ। हौ त्यो सङ्केत चाहिँ बुझ्नुपर्छ हामीले, त्यो चाहिँ ईश्वरीय चिन्ह हो। अब त्यो जसो तसोले थाहा गर्दैन, त्यो यादै हुँदैन, तर हामीले हेऱ्यो भने त्यहाँ केही न केही सङ्केत प्रभुले अवश्य दिनुभएकै हुन्छ, तर हामी विश्वासीहरूले वास्ता गर्दैनौ। यसकारण जब परमेश्वरबाट हरियो सङ्केत पाउँछौ अगाडि बढ्ने हो, अनि जब रातो सङ्केत पाउँछौ त्यतिखेर रोकिने गर्नुपर्छ। अनि यो विवाहको लागि मात्र होइन, अरू तपाईँको जीवनको योजना बनाउँदै हुनुहुन्छ भने पनि काम लाग्छ। जीवनमा धेरै दोधारको समयहरू आउँछ, मेरो जीवनमा पनि आयो। परमेश्वरले मलाई अचम्म रीतिले बाइबल कलेज पढ्ने अवसर खोलिदिनु भयो। ए परमेश्वरले त मलाई यतातिर पो डराउँदै हुनुहुन्छ, मैले अलिकति सङ्केत पाएँ, विदेश जाउँ कि नेपालले बसेर पढौँ, धेरै दोधार हुन्छ नि। अब अब्राहमको नोकर पनि दोधारमा छ, हेर्नुहोस्, गएर अब त्यहाँनिर इनारमा बसेको छ, अनि उसले पनि जबसम्म परमेश्वरले हरियो बत्तीको सङ्केत दिनु भएन ऊ अगाडि बढ्न सकेन। उत्पत्ति 24 अध्याय

तपाईँले मेरो लागि रोज्नु भएको जीवन साथी कुन हो देखाइदिनुहोस्। अनि प्रभु यीशुले भन्नुभएको छ, माग त पाउनेछौ। परमेश्वरले उत्तर दिनुभयो। केही छिनमा रेबेका त्यहाँ आइपुगिन् अनि उनले नोकरलाई पानी दिन् अनि उनको ओठलाई पनि पानी पिलाइदिन् अनि उनले थाहा पायो परमेश्वरले यो सङ्केत दिनुभएको। त्यसपछि मात्रै गएर उसले रेबेकाको घरमा गएर मगनीको प्रस्ताव राख्यो। जुन केटी राम्रो लाग्यो त्यही गएर उसले प्रस्ताव राखेन। परमेश्वरको ग्रीन सिग्नल भरियो, बत्ती भएपछि चाहिँ उसले गएर चाहिँ मगनीको प्रस्ताव राख्यो। तपाईँ र मैले पनि हाम्रो जीवनको योजनाहरू बनाउँदै गर्दाखेरि विवाह मात्रै होइन, हरेक प्रभुसँग यसरी नै अगुवाई माग्नुपर्छ। अनि परमेश्वरले हरियो बत्ती पनि दिनुहुन्छ अनि रातो बत्ती पनि दिनुहुन्छ। सिमसोनको आमा बाबुले यो खतना नभएकोहरूसँग विवाह गर्नु हुँदैन भनेर भनेको थियो। परमेश्वरबाट रातो बत्ती आएको थियो, तर उसले व्यवस्था गर्यो, विवाह गर्यो, उसको परिवार भाताभुङ्गै भयो, उसको जीवनै तितो भयो। त्यसकारण अब जीवनमा हाम्रो पनि त्यस्तै हुन्छ, धेरैसँग भेट हुन्छ, धेरैलाई मन पराइन्छ, धेरैले मन पराउँछ, कोसँग विवाह गर्ने त त्यसको लागि प्रार्थना नै गर्नुपर्छ। परमेश्वरले हरियो अथवा रातो बत्ती सङ्केत दिनुहुन्छ अनि ती चाहिँ ईश्वरीय चिन्ह हुन्। अब याद गर्नुपर्ने चौथो कुरा हेरौँ, भरोसा। सानो बच्चाले बुवाको हात समातेको तपाईँहरूले देख्नु भएको छ, सानो बच्चाहरूले चाहिँ बुवाको आमाको हात समातेर हिँड्छ अनि बुबाले कहिले पनि खाल्टोमा डोर्याउनु हुन्न भन्ने बच्चालाई चाहिँ एकदम भरोसा हुन्छ। यसकारण ऊ आफ्नो बुवाको भरोसा गरेर समातेर। त्यसरी नै जब हामीले पनि होइन, परमेश्वरले उहाँमा भरोसा गर्नेहरूलाई कहिले गलत ठाउँमा पुर्याउनुहुन्न। जसरी एउटा सानो बच्चाले बुवालाई भरोसा गर्छ, त्यसले हामीले पनि परमेश्वरमा भरोसा गर्यौँ भने परमेश्वरले कहिले पनि गलत ठाउँमा पुर्याउनुहुन्न। किनकि परमेश्वर छल कपट गर्ने मान्छे जस्तो होइन, उहाँले कहिले पनि छल कपट गर्नुहुन्न। अनि तपाईँले अब्राहमको जीवनमा हेर्नुभयो भने अब्राहममा धेरै गल्तीहरू थिए, धेरै कमी कमजोरीहरू थिए, तर उसले एउटा सानो बच्चाले जस्तो परमेश्वरमा पूर्ण भरोसा गरेको थियो। परमेश्वरले उसको भरोसालाई खतर गर्नुभयो। अब्राहमले चाहिँ नोकरलाई भनेको थियो है, शपथ खानु आइज भनेको थियो, तर मानेन। नोकरलाई चाहिँ शङ्का थियो कि यो केटी चाहिँ मेरो यहाँ मसँग यो देशमा आउनु मानेन भने मैले के गर्नु भनेर उसले चाहिँ प्रश्न गरे। उसको मनभरि शङ्का थियो, त उसलाई चाहिँ यस्तो लागेको थियो त्यो अन्जान देशमा गएर अपरिचित मानिसहरूलाई चाहिँ मगनी गरेर केटी आउँछ भन्ने है उसलाई ढुक्क थिएन, उसलाई आउँछ भन्ने लागेकै थिएन। तर जब अब्राहमले चाहिँ नोकरलाई भने, नोकरलाई के भने, सात पदमा अघि तपाईँले पढ्नुभयो, मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनु हुने। अब नोकरले चाहिँ डर लागेको छ, अब त्यो अर्काको देशबाट कन्या लिएर आउनु चाहिँ यो चाहिँ असम्भव कुरो हो, कहाँ आउने मान्दैन भनिरहेको छ। तर अब्राहमले चाहिँ भन्छ, जुन परमेश्वरले मेरो जन्म घरबाट यो कनान देशमा ल्याउनु भयो, उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनु हुनेछ र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक्नेछस्। उता नोकरले चाहिँ असम्भव देखिरहेको छ, तर यता अब्राहमले चाहिँ भन्छ, मेरो परमेश्वर तेरो अघि अघि दूत पठाइदिनुहुनेछ, उहाँले नै तपाईँलाई चाहिँ एउटा कन्या जुटाउनुहुनेछ, तैँले लिएर आउन सक्नेछस्। कस्तो अचम्मको भरोसा, तपाईँहरूले भरोसा गर्न सक्नुहुन्छ? तिमी त बुढो भइसक्यो, कसले पत्याउँछ? तिमी त कति होछ, कस्तो काली भन्न सक्नुहुन्छ? परमेश्वर मेरो अघि अघि दूत पठाउन सक्नुहुन्छ। नोकरले त असम्भव देखिरहेको थियो होइन प्रियहरू, तर परमेश्वरमा उसले भरोसा गर्यो। अनि त्यसपछि मात्रै नोकरले कसम खायो र कन्याको खोजीमा लाग्यो। परमेश्वरले परमेश्वरमा अचूक भरोसा गरेको कारण परमेश्वरले पनि अब्राहमलाई गलत ठाउँमा पुर्याउनु भएन, सही मानिसको घरमा नै पुर्याउनु भयो। त्यो काम तपाईँको जीवनमा गर्न सक्नुहोस् परमेश्वरले,
अहिले त मान्छे एआईको जमाना छ, धेरै एआईमा भरोसा गर्छ, परमेश्वरमा भन्दा पनि। प्रेयर हो तपाईँ र मेरो हृदय जस्तो अब्राहमको जस्तै परमेश्वरमा भरोसा छ। परमेश्वरले तपाईँको अघि दूत पठाउनु हुनेछ। भजन सङ्ग्रह 125 अध्यायलाई भन्दछ, परमेश्वरमा भरोसा राख्नेहरू सियोन पर्वत चाहिँ स्थिर छन्। परमेश्वरमा भरोसा गर्नु भने परमेश्वरले तपाईँलाई स्थिर गराउनुहुनेछ। हामीले परमेश्वरमा भरोसा गऱ्यौँ भने उहाँले हाम्रो भरोसालाई कदर गर्नुहुन्छ। मेरो परिवारमा पहिलो विश्वासी मेरो आमा हुनुहुन्छ। उहाँ पढे लेखा व्यक्ति हुनुहुन्न थियो, अनपढ व्यक्ति हुनुहुन्थ्यो। जब उहाँले यसु ख्रीष्टको बारेमा सुन्नुभयो, कुनै थियोलोजी ज्ञान नभएकोमा नै उहाँ विश्वास गर्नुभयो। त्यो पौडी खेल्ने नजान्ने मान्छेले खोलामा हाम फाले जस्तो हाम फाल्नुभयो। एउटा सानो बच्चाले जसरी आफ्नो बुवामा भरोसा गर्छ, त्यो निर्दोष बच्चा जस्तै मेरो आमाले प्रभुमा भरोसा गर्नुभयो। अनि परमेश्वरले उहाँको भरोसालाई टुट्न दिनु भएन, ले कदर गर्नुभयो। अनि अहिले मेरो परिवारमा प्रियहरू 45 जनाले विश्वास गरेका छन्, र काका बडाको हिसाब गर्ने हो भने त अझ धेरै छन्। परमेश्वरले अब्राहमलाई किन प्रेम गर्नुभयो प्रिय? राम्रो भएर होइन। बाइबलले भन्छ अब्राहमले परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। सेम अब्राहमको लागि मात्रै होइन, तपाईँ र मेरो लागि पनि हो। अहिले संसारमा हेर्नुहोस् ज्ञान बढेर गएको छ, तर चरित्र र नैतिकता भन्ने पतन हुँदै गइरहेको छ। भोलिको दिन कस्तो आउने हो हामीले कल्पना गर्न सकिरहेको छैनौँ। सुपर कम्प्युटरको जमाना आउने होला, छ समय आउने हो, हामी भोलिको दिनको बारेमा भन्न सक्दैनौँ। तर परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँमा हामी पूर्ण रूपमा भरोसा गर्न सक्छौँ। हितोपदेश 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समस्त शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनु हुनेछ। परमेश्वरमा भरोसा गर्नेहरूलाई उहाँले कहिले पनि गलत ठाउँमा डोर्याउनुहुन्न, तर सिधा मार्गमा नै डोर्याउनुहुन्छ। आमेन। प्रिय, जसले तपाईँ हाम्रो निम्ति आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुभयो, उहाँले कहिले पनि धोका दिनुहुन्न। हामी उहाँमा पूर्ण भरोसा गर्न सक्छौँ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति

तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, हामीले बितेका केही दिनहरूदेखि जक्कैको विषयमा कुरा गरिरहेका छौ। धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ, प्रभुले जक्कैलाई चिन्नुभयो। धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई जान्नुभयो र भन्नुभयो, ए जक्कै, छिटो गरी ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। ख्रिस्ट येशु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँलाई सबै थोक थाहा छ। उहाँले तपाईँको नाउँ जान्नुहुन्छ। तपाईँको नाउँ काढेर उहाँले तपाईँलाई बोलाउन सक्नुहुन्छ। जसरी धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई चिन्नुभयो। जक्कैको प्रत्युत्तर तपाईँले छ पदमा देख्नुहुन्छ, प्रिय मित्र, लुकाको पुस्तक 19 अध्यायमा। अनि तिनी छिटो गरी ओर्लेर आए र खुसीको साथ उहाँको सत्कार गरे। जक्कैले ख्रिस्ट येशूको सत्कार गर्न खुसी माने। उनले खुसी साथ प्रभुको सत्कार गरे। मैले तपाईँलाई अघिल्लो वचनमा भन्दै थिए, कति पटक मानिसहरूले मैले प्रभुलाई जान्दछु भन्दछन्, मैले बाइबल पढेको छु भन्दछन्, तर ख्रिस्ट येशूलाई स्वागत गर्दैनन्, ख्रिस्ट येशूलाई सत्कार गर्दैनन्। जक्कै जसको विषयमा हामीले कुरा गरिरहेका छौ तपाईँको माझमा, तपाईँहरूको बीचमा, अनि उनले खुसी साथ प्रभुको स्वागत गरे, सत्कार गरे। जसले आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ, मेरा सम्पूर्ण श्रोता मित्रहरू, याद गर्नुहोस्, खुसी साथ येशूलाई सत्कार गर्नु नै जक्कैको जीवनको सबैभन्दा मूल्यवान वस्तु थियो। हामीले तपाईँलाई भनेका छौ, जक्कै कर उठाउनेहरूको हाकिम थिए। उनी धनी थिए, धेरै पढेका, एकदमै असल मानिस थिए, तर यी सबै थोक उनको लागि अर्थविहीन भयो र ख्रिस्टलाई हेर्नको लागि हतारिए र ख्रिस्टको स्वागत गर्नको लागि उनी खुसी भए। जब प्रभु जक्कैको घरमा जानुभयो, उहाँले भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, आज जक्कैको घरले मुक्ति पाएको छ। ख्रिस्ट येशूको वचन तपाईँले सुन्दै हुनुहुन्छ, प्रिय मित्रहरू, आज यस घरले मुक्ति पाएको छ। मुक्ति ख्रिस्ट येशूमा मात्रै छ। धन सम्पत्तिले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो। शिक्षाले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो, किनभने उनले धेरै पढेका थिए। कर उठाउनेहरूको हाकिम हुनको लागि धेरै शिक्षाको आवश्यकता पर्थ्यो। अनि हामीले भन्न सक्छौ, जक्कै भन्ने नाउँ भएका मानिस धेरै पढेका शिक्षित मानिस थिए र उनले वास्तवमा थुप्रै शिक्षा हासिल गरेका थिए, तर त्यो शिक्षाले उनलाई छुटकारा गर्न सकेन, मुक्ति दिन सकेन, उद्धार गर्न सकेन। तर उनलाई येशूको आवश्यकताको महसुस भयो र येशूलाई खोज्दै हिँडे। प्रिय मित्र, आज तपाईँले के कुराको निम्ति आशा गर्नुभएको छ? के तपाईँले येशूलाई खोज्दै हुनुहुन्छ, अथवा आफ्नो धन सम्पत्तिमा आशा राख्दै हुनुहुन्छ, अथवा आफ्नो सिपमा, आफ्नो शिक्षामा, आफ्नो योग्यतामा आशा राख्दै हुनुहुन्छ? एकछिन जक्कैको विषयमा सोच्नुहोस्। जक्कैलाई किन येशूको आवश्यकता पर्यो? उनले सबै थोक छोडेर येशूको पछि लागे, येशूलाई हेर्ने इच्छा गरे। मैले तपाईँलाई सुरुमै भनिसकेको छु, जक्कैलाई येशूको आवश्यकता पर्यो। संसारमा धेरै खालका मानिसहरू छन्, धेरैलाई धेरै प्रकारको चट्टारो पनि परिरहेको छ। कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन, कुनै न कुनै कुराको उसलाई चट्टारो परिरहेको छ। तपाईँलाई के कुराको चटारो परेको छ? के तपाईँले महसुस गर्नुभएको छ, मलाई येशू चाहिन्छ भनेर? जब प्रभुलाई जक्कैले आफ्नो घरमा लगे, उनले खुसी साथ येशूको स्वागत गरे, खुसी साथ येशूको सत्कार गरे, अनि प्रभुले तिनलाई भन्नुभयो, नौ पदमा, आज यस घरले मुक्ति पाएको छ, आज यस घरले छुटकारा पाएको छ। प्रिय मित्र, हामी सबैजना पापी छौ। बाइबलले भन्छ, सबैले पाप गरेका छन्, सबैले गलत गरेका छन्, कोही पनि यो गलत गर्ने कामबाट अलग हुन सकेको छैन। हरेकलाई उद्धारको खाँचो छ,
हरेकलाई मुक्तिको खाँचो छ, हरेकलाई छुटकाराको खाँचो छ, अनि हरेकलाई पाप मोचनको खाँचो छ। यदि रुपैयाँ पैसाले पाप मोचन हुने हो भने जक्कैले यो व्यक्तिले जसको बारेमा हामीले चर्चा गरिरहेका छौँ लाखौं करोडौं रुपियाँ खर्च गरेर आफ्नो मुक्ति अर्थात आफ्नो क्षमाको लागि किन्न सक्थ्यो, तर पैसाले मुक्ति सम्भव छैन। होला तपाईँसँग लाखौं करोडौं अरबौं रुपियाँ, तर त्यो रुपियाँ पैसा तपाईँको मुक्तिको लागि यथेष्ट छैन। यथेष्ट ख्रिस्ट येशु मात्रै हुनुहुन्छ। ख्रिस्ट येशुमा मात्रै तपाईँले उद्धार पाउन सक्नुहुन्छ। प्रभु जब जक्कैको घरमा जानुभयो, प्रभुले भन्नुभयो यस घरले मुक्ति पाएको छ। प्रेरितको पुस्तक 4:12 भन्छ, स्वर्ग मुनि र पृथ्वी माथि अर्को कुनै नाउँ दिएको छैन जसबाट मानिसहरूले उद्धार पाउन सक्छन्। उद्धारको लागि येशुको नाउँ मात्रै यथेष्ट छ। प्रिय मित्रहरू, के तपाईँले येशुको नाउँलाई जान्नु भएको छ? के तपाईँले येशुको नाउँलाई चिन्नु भएको छ? मैले अघिल्ला अध्यायहरूमा तपाईँलाई भने येशुले तपाईँको नाउँ जान्नुहुन्छ, तपाईँको नाउँ काढेर येशुले बोलाउनुहुन्छ। तर विडम्बना, हामीले येशुको आवाजलाई चिन्दैनौ, हामीले येशुको आवाजलाई व्यवस्था गर्छौ र हामी आफ्नै पापमा अर्थात यही संसारमा हामी रुमलिरहेका हुन्छौ, यही संसारमा हामी हराइरहेका हुन्छौ, अन्धकारको संसारमा हामी मरिरहेका हुन्छौ। प्रभुले जक्कैलाई भन्नुभयो आज यस घरले उद्धार पाएको छ। तपाईँले पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशुमा विश्वास गर्नुपर्छ। तपाईँले येशुलाई चिन्नुपर्छ जसरी जक्कैले येशुलाई चिने, अनि तपाईँले येशुलाई आफ्नो जीवनमा लानुपर्छ जसरी जक्कैले आफ्नो घरमा येशुलाई लगेर गए, अनि तपाईँले येशुको आज्ञालाई पालन गर्नुपर्छ जसरी जक्कैले येशुलाई आफ्नो घरमा स्वागत गरे। मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरू, म फेरि पनि तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छु, के तपाईँले येशुको आवाजलाई सुन्नु भएको छ? के तपाईँले येशुलाई आफ्नो घरमा स्वागत गर्नु भएको छ? के तपाईँले येशुलाई आफ्नो जीवनमा सत्कार गर्नु भएको छ? येशुमा मात्रै मुक्ति छ अनि छुटकारा छ। धेरै खालको चटारो भएका मानिसहरू मध्ये सायद तपाईँ पनि हुनुहुन्छ होला। कुनै न कुनै कुराको खोजी तपाईँले गर्दै हुनुहुन्छ होला। मलाई थाहा छैन तपाईँको निम्ति आवश्यक वस्तु के हो, अर्थात तपाईँले के कुराको खोजी गर्दै हुनुहुन्छ। यदि आज तपाईँले आफ्नो रेडियो अन गरेर बाइबललाई बोल्न दिउँ भन्ने कार्यक्रम सुन्दै हुनुहुन्छ भने म तपाईँलाई उत्साह गर्न चाहन्छु। मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण तत्व, महत्वपूर्ण चट्टारो अनि महत्वपूर्ण खाँचो भनेको ख्रिस्ट येशु मात्रै हुनुहुन्छ, र हामीले उहाँलाई खोज्नु पर्छ, उहाँलाई हेर्नु पर्छ, अनि उहाँलाई हाम्रो जीवनमा स्वागत गर्नुपर्छ। के तपाईँ तयार हुनुहुन्छ मसँगै येशुलाई आफ्नो जीवनमा स्वागत गर्नको लागि? के तपाईँ आफ्नो हृदय येशुको लागि खोल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने येशुले अहिले पनि तपाईँलाई भन्दै हुनुहुन्छ, यस घरमा मुक्ति आएको छ, यस घरमा छुटकारा आएको छ, यस घरमा पाप मोचन भएको छ। ख्रिस्टको आवाजलाई सुन्नुहोस् र उहाँलाई आफ्नो जीवनमा स्वागत गर्नुहोस् र तपाईँको अनि तपाईँको परिवारको उद्धार हुनेछ, छुटकारा हुनेछ। प्रिय मित्र, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु, र यो अध्यायलाई फेरि अर्को चोटि हामीले चर्चा गर्नेछौ, र तपाईँले कार्यक्रम सुन्नुहुनेछ भन्ने कुरामा मैले विश्वास राखेको छु, र अर्को दिनको सन्देश यो अध्यायको अन्तिम हुनेछ, र कार्यक्रम सुन्न नभुल्नु होला है। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई
एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईसित यसरी यस कार्यक्रममा भेटघाट गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। तपाईँले आफ्नो बहुमूल्य समय दिए

आदरणीय मित्र, तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँका सुझाव, तपाईँको प्रेम, तपाईँले दिनुभएको आर्थिक सहयोगको निम्ति मेरो हृदय सधैँ नै कृतज्ञ छ। प्रत्येक दिन म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले देखाउनु भएको प्रेम र ममताको निम्ति यस कार्यक्रमको लागि म तपाईँसित दुवै हात जोडेर अनुरोध गर्दछु, कृपया यो सहानुभूति र यो प्रेम र यो सहायता निरन्तर यो कार्यक्रमको निम्ति तपाईँको जीवनबाट भइ नै रहोस् र हामी तपाईँको सेवामा निरन्तर अगाडि बढ्ने अवसर पाइ नै रहौं। यही नै निरन्तर रहोस्, परमेश्वरसित यही नै हाम्रो इच्छा र चाहना छ। तपाईँलाई धन्यवाद दिँदै

संसार एक दिन नाश भएर जानेछ। संसार नाशवान छ, संसारमा जे पनि छन् ती अजम्बरी छैनन्, एक दिन नाश भएर जानेछन्। यो संसार, यो पृथ्वी सधैँभरि यस्तै रहने छैन। हुन त हेर्दा हेर्दै 10-15 वर्षभित्रै तपाईँको मेरो गाउँ, घर, शहर सबै परिवर्तन भइसकेको छ। हरियो परियो सबै हराइसकेका छन्, होइन? अचम्मका अचम्मका घरहरू ठडिएका छन्। के पो भइसकेको छ। बाटो घाटो कति शान्त सुन्दर थियो, तर अहिले प्यापार पपोर पपार गर्दा गर्दा एकदमै वातावरण बिग्रिसकेको छ। अन्तमा एक दिन सबै कुरा सिद्धिएर नै जाने हो। एक न एक दिन यसको अन्त हुनेछ। ठूला ठूला बिल्डिङहरू, सम्पत्तिहरू, सुन चाँदीहरू सबै एक दिन नाश हुनेछन्, खरानी हुनेछन्। पहिलो युहन्ना 2:17 पदमा बाइबलले भन्छ, संसार बिति जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा बमोजिम गर्ने चाहिँ सधैँभरि रहिरहन्छ। यो नाशवान संसारको निम्ति जिउनु व्यर्थ हो। यो संसारमा सम्मान प्राप्त गर्न खोज्नु पनि व्यर्थ हो। बाइबलले जीवनको सेखीलाई हाम्रो शत्रु भनेको छ। दार्शनिक अरिस्टोटलले आफ्नो समयका मानिसहरूको बारेमा अध्ययन गरे। तिनले मानिसहरूलाई विभिन्न वर्गमा बाँडे। घमण्ड गर्ने मानिसहरू, जीवनमा सेखी गर्ने मानिसहरूको स्वभावबारे तिनले अध्ययन गरे। जब मान्छेको जीवनमा आराम सुविधा हुन्छ तब उन्नति हुन्छ, तब मानिसले ती सबैको निम्ति घमण्ड गर्दछ। मान्छेको स्वभाव नै यस्तो हुन्छ। मान्छेले कुन कुन कुराको निम्ति घमण्ड गर्छ? धन, योग्यता, शिक्षा, जात, मान पद, पृष्ठभूमि, सुन चाँदी, घरबार, जग्गा जमिन, शिक्षा, मोटर गाडी, सुन्दर भवन आदि। तर यस्ता कुराहरूका निम्ति घमण्ड गर्नु व्यर्थ हो। समाजमा मान सम्मान पद प्राप्त गर्ने कोशिश गर्नु पनि व्यर्थ हो। सुलेमान राजा धेरै बुद्धिमानी र धनी थिए। तिनी भन्छन्, व्यर्थै व्यर्थ सबै व्यर्थ। अरू मानिसहरूको अघि आफ्नो सफलता उपलब्धिको झण्डा फरफराएर उठाएर घमण्ड गर्ने व्यक्ति मूर्ख हो। बाइबलले भन्छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी नराम्रो हो। यस्ता कुराहरू परमेश्वरबाट आउँदैनन्। ती त परमेश्वर विरोधी हुन्, परमेश्वरका शत्रु हुन्। बाइबलले भन्छ, मानिस बलियो छ भने पनि ऊ एउटा सास मात्र हो। आजको सबैभन्दा बलियो मानिस, सबैभन्दा धनी मानिस, करोडपति, अरबपतिको बारेमा एउटा कुरा सुनिन्छ, तर भोलि गएर ऊ कंगाल हुन्छ। उसको नाम मानिसहरूले चाँडै बुढिहाल्छन्। मै हुँ भन्ने बलवान मान्छे एक घण्टाको बिमारीले गर्दा कमजोर भन्छ। उसको शरीरको घमण्ड कता जान्छ कता। बुद्धिमानी मानिस को हो? त्यही हो जसले परमेश्वरलाई चिन्छ। यसै कारण तपाईँको मान पद धन सम्पत्ति घर योग्यतामाथि घमण्ड गर्न छोड्नुहोस् र परमेश्वरलाई चिन्नुहोस्, उहाँको बाटो लाग्नुहोस्, उहाँको पछि लाग्नुहोस्। उहिले नबुकदनेस्सर भनिने एउटा राजा थिए। तिनले एउटा सुन्दर महल बनाए, शहर पनि सुन्दर बनाए। एक दिन तिनी हावा खान भनी महलको कौशीमा चढे। तिनले मनमने भने, यो बेबिलोन शहर मैले मेरो बल र शक्तिको निम्ति बनाएको हुँ। परमेश्वरले तिनको घमण्ड देखेर तिनलाई बहुला बनाइदिनु भयो, पगला बनाइदिनु भयो। गधा वा गोरुको बुद्धि तिनलाई दिइयो। तिनी पशु जस्तै हात पाउ टेकेर हिँड्न थाले, घाँस खान थाले। 7 वर्षसम्म तिनको अवस्था यस्तो भयो। कसैले पनि तिनलाई सहायता गरेनन्। तपाईँसित पनि घमण्ड गर्नुपर्ने कारणहरू होलान्। लखपति हुनुहुन्छ होला, सुन्दर घर छ होला, राम्रो जागिर छ होला, अरूहरूको भन्दा राम्रो अवस्था होला। सायद तपाईँ ती सबैको कारण घमण्ड गर्नुहुन्छ होला। यसैलाई जीवनको सेखी भनिन्छ। राम्रो स्थान पाउन खोज्नु, समाजमा इज्जत र मान पाउन खोज्नु, इज्जत कमाउने इच्छा गर्नु जीवनको सेखी हो। आत्मिक मानिसहरूको बीचमा पनि यस्ता व्यक्तिहरू भेटिन्छन्, जुन एउटा दुःखको कुरा हो। आफैलाई अरू

0: आत्मिक पवित्र सिद्ध देखाउने व्यवहार पनि जीवनको सिकियो। चर्च गिर्जामा प्रचार गर्ने कसै कसैले आफूलाई अति सिद्ध र पवित्र देखाउने चेष्टा गर्छन्। प्रियजन, पावल प्रेरितले 20 वर्षसम्म सुसमाचार प्रचार गर्ने कार्य गरे। तिनले भने, पापीहरू मध्ये म सबैभन्दा ठूलो र मुख्य पापी हुँ। हामी मानिस हौ, माटोले बनेका हौ, माटोले बनेको घरमा बस्छौ। नक्कली आत्मिकता देखाएर आफूलाई अरूभन्दा ठूलो देखाउने कोशिश नगरौ। येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू मध्ये जो सबैभन्दा ठूलो छ त्यो सबैको दास बनोस्। यो सिद्धान्त हाम्रो जीवनमा लागू हुनुपर्छ। यस्तो जीवनलाई परमेश्वरले मन पराउनुहुन्छ। तपाईँ जुन समाजमा बस्नुहुन्छ, जुन चर्च गिर्जामा जानुहुन्छ, के त्यहाँ तपाईँ म भन्ने भावना राख्नुहुन्छ? तपाईँको मुखबाट निस्कने वचनले झगडा उत्पन्न गर्छ कि? यस्तो स्वभाव आत्मिक जीवनको शत्रु हो। परमेश्वरको वचनले यसो भन्छ, घमण्ड संसारको एउटा भाग हो, यो परमेश्वरको विरुद्धमा हुन्छ, यसले मान्छेको समझलाई अन्धो बनाउँछ। यस्तो कुरा हाम्रो जीवनमा छ भने त्यसलाई हटाउनु पर्छ, किनकि त्यसले आत्मिक जीवनलाई नाश पार्छ। परमेश्वरको वचनले भन्छ, जीवनको सेकीले हामीलाई नाश पार्छ। के तपाईँ व्यर्थका कुराहरूमा घमण्ड गरिराख्नु भएको छ? त्यसले तपाईँलाई कुनै फाइदा दिँदैन। हाम्रो समाजमा यस्तो परम्परा छ, घरमा छोरा जन्मदा बहुत धुमधाम हुन्छ, बहुत धुमधाम हुन्छ, ठूलो भोज लगाउँछन् छोरो जन्मदा। तर 15-20 वर्षपछि त्यही छोरोले लागू पदार्थ खाएर आफ्नो बाउ आमालाई पैसा मागेर लखेट्छ, खुकुरी बोकेर दे भने दे, ए बुढा ए बुढी दिनुहोस् भने मारिदिन्छु। कस्तो लाग्यो त्यो जन्मेको दिनको घमण्ड बाउ आमाको 15-20 वर्षपछि टुक्रा टुक्रा हुन्छ। त्यही घरमा छोरी जन्मन्छ तर कसैलाई आनन्द हुँदैन। तर त्यही छोरीले जीवनको अन्तमा बुढेसकालमा आफ्ना बुवा आमालाई माया गर्छिन्, प्रेम गर्छिन्, स्याहार सुसार गर्छिन्। कति अचम्म होइन त? जुन कुरालाई तिरस्कृत गरियो त्यही कुराले तपाईँ र मलाई आशिष दिन्छ। जुन कुरामा हामीले घमण्ड गर्यौं त्यही कुराले हाम्रो जीवनलाई खत्तम बनाउँछ। मैले भन्न खोजेको छोरा ठिक छैनन् भन्ने होइन, तर जीवनको यथार्थ तपाईँको अगाडि मैले प्रस्तुत गरेको हुँ। हाम्रो समाजमा प्रचलित परम्परा, यो जीवन तपाईँको हो। यस जीवनलाई प्रभुको चरणमा नम्रतामा राखेर रा। हामी अगाडि बढ्न पर्छ, एउटा अर्थपूर्ण जीवन बोकेर। घमण्ड र सेखी बोकेर केही फाइदा हुने छैन, हामी खत्तम हुनेछौ। तर परमेश्वरको प्रेम बोकेर, उहाँको नम्रता बोकेर हामी हिँड्छौं भने हाम्रो जीवन अवश्य अर्थपूर्ण बन्नेछ, सफल बन्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र यस जीवनको निम्ति अर्थपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई विदाई दिइरहेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जागेर आएको छ, कतै तपाईँको मन दुख्यो कि, चित्त पोल्यो कि, तपाईँका कुनै पनि कुराहरू हुन्, मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाफ दिनेछु।
1: हामीसित सम्पर्कको निम्ति वाट्सएप, युट्युब र संचारका विभिन्न माध्यमहरूलाई प्रयोग गरेर हामीसित कुराकानी गर्न सक्नुहुनेछ। तपाईँले रेकर्ड गरिएको सन्देश पनि मलाई पठाउन सक्नुहुनेछ र मबाट अवश्य नै तपाईँले जवाब पाउनुहुनेछ, बातचित गर्न सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
2: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमा भरोसा राख्दा स्थिरता आउँछ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक दुईमा यहाँहरूलाई स्वागत छ। के तपाईँको जीवन अनिश्चितताले भरिएको छ? के तपाईँ एक दिनदेखि अर्को दिनसम्म दौड़िरहनु भएको छ? तपाईँ धेरै चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न बुद्धि र बल कहाँबाट पाउनेछ भनेर सोच्दै हुनुहुन्छ? के तपाईँ हरेक दिन तपाईँको जीवनमा अराजकताले भन्दा स्थिरताले भरिएको चाहना गर्नुहुन्छ? प्रियजन हो, तपाईँका धेरै समस्याहरूको सामना गर्ने प्रयास गर्दा तपाईँले महसुस गरिराख्नु भएको निरन्तर चिन्ताको स्थायी समाधान म तपाईँहरूलाई दिन चाहन्छु। एकपटक तपाईँले एउटा काम गर्न सिकेपछि तपाईँले खोजिराख्नु भएको स्थिरता तपाईँको हुनेछ। त्यो काम हो परमेश्वरमा भरोसा राख्नु। यर्मियाको पुस्तक 17:9 यसरी लेखिएको छ, तर त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्दछ, जसको आशा परमप्रभु हुनुहुन्छ। परमेश्वरले उहाँमाथि भरोसा राख्ने छनौट गर्नेहरूमाथि आफ्नो आशिष खन्याउने प्रतिज्ञा गर्नुहुन्छ। जब हामी परमेश्वरमा भरोसा राख्छौ, हामीले जीवनमा खोजिराखेको स्थिरता प्राप्त गर्नेछौ। यर्मियाको पुस्तक 17:8 यसरी लेखिएको छ, त्यो पानीको किनारमा रोपेको रूख जस्तो हुनेछ, जसले आफ्नो जराहरू खुलाको किनारसम्म फिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले चुक्दैन। यस पदले परमेश्वरमा भरोसा राख्ने छनौट गर्दा तपाईँको जीवन कस्तो हुनेछ भनेर वर्णन गर्दछ। रूखको जराले नै रूखलाई जमिनसँग जोडिराख्छ। जराले यसको वृद्धि र विकासको लागि आवश्यक पानी र पोषण तत्वहरू पनि अवशोषित गर्दछ। रूखको स्थिरता र स्वस्थमा जराले महत्वपूर्ण भूमिका खेल्दछ। जब रूखलाई पानीको सहज पहुँच भएको ठाउँमा रोपिन्छ, जस्तै खुलाको नजिक, तब रूख बलियो हुन्छ र फस्टाउँछ। खडेरीको समयमा पनि रूखका पातहरू हरिया हुन्छन् र रूखले धेरै फल फलाउनेछ। प्रिय श्रोता, परमेश्वरको इच्छा यो छ कि तपाईँले पनि आफ्नो जीवनमा धेरै फल फलाउनु भएको होस्। परमेश्वरमा नभई आफ्नै क्षमतामा भरोसा गर्ने मानिसहरूको जीवन खडेरीको समयमा जस्तै वरपरको परिस्थितिबाट गहिरो रूपमा प्रभावित हुन्छ। तर परमेश्वरमा भरोसा राख्नेहरूका लागि बाहिरी परिस्थितिहरू उनीहरूको पक्षमा नभए पनि तिनीहरू फस्टाउँदै र समृद्ध हुँदै जानेछन्। परमेश्वरमा भरोसा गर्नाले तपाईँ उहाँको शक्तिसँग जोडिनुहुन्छ। जब तपाईँको जरा उहाँमा गाडिन्छ, तपाईँको जीवनमा स्थिरता हुन्छ। भजन संग्रहको पुस्तक 18:1-2 हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ। मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल र मेरो शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ। जब तपाईँ विश्वास मार्फत परमेश्वरसँग जोडिनुहुन्छ, तपाईँ एउटा अचल चट्टानसँग जोडिनुहुन्छ। जीवनमा कुनै पनि आँधीबेहरीले तपाईँलाई परमेश्वरले उहाँमाथि भरोसा गर्नेहरूलाई दिनुहुने सुरक्षाको प्रतिज्ञाबाट टाढा लैजान सक्दैन। पहिलो पत्रुसको पुस्तक 5:6-7 यसकारण परमेश्वरको शक्तिशाली बाहुले मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। प्रिय श्रोता, जीवनमा आउने आँधीबेहरीले तपाईँलाई उडाउन नदिनुहोस्। परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। महसुस गर्नुहोस् कि तपाईँ हरेक दिन पार गर्न उहाँको शक्ति चाहिन्छ। अहिले तपाईँले भित्र बोकेका सबै बोझहरू परमेश्वरमा सुम्पिदिनुहोस्। उहाँलाई तपाईँको लागि ती बोक्न अनुमति दिनुहोस् र साँच्चै तपाईँ त्यो रूख बन्नुहुनेछ जुन बाहिरी शक्तिहरूको सामना गर्नु परे पनि हरेक परिस्थितिमा फस्टाउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
3: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
5: प्रिय श्रोताहरू, अघिल्लो कार्यक्रममा हामीले स्वर्ग कसरी जान सकिन्छ भन्ने बारेमा कुराकानी गरेका थियौं। आज भने हाम्रो कुराकानीको विषयवस्तु रहेको छ परमेश्वरको प्रेम पाउनको लागि तपाईँ वा हामी कतिको असल हुनुपर्छ। यो विषयमा आज हामी कुराकानी गर्नेछौ। यस कार्यक्रमलाई अन्त्यसम्म सुनेर आश्वस्त हुनुहोस्। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। रोमी 5:8। परमेश्वरले तपाईंलाई प्रेम गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ होला? तपाईँको मनमा यो प्रश्न कहिले आएको छ? पक्कै पनि आएको छ होला। मेरो मनमा धेरै चोटि यो प्रश्न आउँछ कि म कतिसम्मको चाहिँ असल व्यक्ति भए भने चाहिँ बल्ल परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ होला। के परमेश्वरले बाल्यकालदेखि मेरो हृदयमा लागेको दाग मेटाउन सक्नुहुन्छ? यो प्रश्न आफूलाई जन्म दिने आमा बुवा बाटै माया नपाएकी एक युवतीले गर्नुभएको हो। उहाँको आमा बुवाले उहाँलाई अरू कसैले धर्मपुत्री बनाउन सक्छन् भनेर अथवा एडप्सनको लागि कुनै संस्थालाई सुम्पिदिएका थिए। सोच्नुहोस् त, कसैले आफ्नै बच्चालाई त्यसो गर्न सक्ला र? उनलाई जसले धर्मपुत्री बनाए पछि ती दम्पतिले ती सानी केटीलाई भनेछन् कि यदि तिमी असल भयो भने मात्रै हामी तिमीलाई माया गर्छौ। यसबाट ती सानी केटीको मनमा यो कुरा गहिरो गरी बसेछ कि परमेश्वरले पनि असल मान्छेलाई मात्रै माया गर्नुहुन्छ होला। यो असल छ, राम्रो छ, उसैलाई मात्रै मरेपछि परमेश्वरले स्वर्गमा लैजानुहुन्छ होला। उनले त्यो समयको बारेमा हामीलाई बताइन् जुन समयमा उनले येशु प्रभुलाई आफ्नो मुक्तिदाता हुनको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन्। उनी परमेश्वरको प्रेम पाउन चाहन्थिन्, तर उनमा आफू त्यो प्रेम पाउन योग्यको छु भन्ने आत्मविश्वास चाहिँ थिएन। प्रिय मित्रहरू, हो, यो स्वाभाविक प्रश्न हो जुन म तपाईँलाई सोध्न चाहन्छु। तपाईँलाई के लाग्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको राम्रो हुनुपर्छ होला? एकछिन तपाईँले जवाफ दिनु अघि परमेश्वरले प्रेम गर्नुभएको पुरुष र महिलाहरूको जीवनलाई एकचोटि हेरौँ है त। एक हत्याराको विषयमा सोच्नुहोस् है, जसले आफ्नो रिसको उग्र बिन्दुमा चक्कु उठायो र एकजना व्यक्तिलाई प्रहार गर्यो। उसले चक्कु प्रहार गरेको व्यक्ति एक मिश्री नागरिक थियो। जब रगत बालुवामा बग्न लाग्यो अनि त्यो मिश्री नागरिकले आफ्नो अन्तिम सास फेर्यो, यसरी त्यो मानिस एक हत्यारा बन्न पुग्यो जुन मानिसलाई परमेश्वरले कुनै दिन मारिनबाट जोगाएर त्यो दिनसम्म सम्हालिराख्नु भएको थियो। मित्रहरू, त्यो मानिस अरू कोही नभएर त्यो हत्यारा अरू कोही नभएर मूसा थिए, जसलाई पछि परमेश्वरले मानिसहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनको लागि महान रूपमा चलाउनुभयो। अब अर्को एकजना धार्मिक कट्टरपन्थीको जीवनलाई विचार गर्नुहोस् है, जो धेरै इसाई मानिसहरूको मृत्युको कारण थियो या मृत्युको जिम्मेवार व्यक्ति थियो। तिनको नाउँ टार्ससका साउल थियो। उनी परमेश्वरको शत्रु भए तापनि उनलाई बचाउन र पछि प्रेरित पावल बनाउनको लागि परमेश्वरले उनलाई पर्याप्त प्रेम गर्नुभयो। भन्नुहोस् त, परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रयोग गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ त? तपाईँलाई यरिहोमा बस्ने ती वेश्याको याद छ, जसले दुई जासुसहरूलाई आफ्नो घरमा लुक्न र सुरक्षित त्यहाँबाट भाग्न सहयोग गरेकी थिइन्? याद छ भने तपाईँलाई यो पनि याद छ होला कि राहाब नाउँको ती महिला दाऊदका पुर्खाहरू मध्ये एक थिइन् र येशु ख्रिष्टको जन्म राहाबकै वंशमा भएको थियो। स्पष्ट रूपमा भन्नुपर्दा नि मित्र, तपाईमा भएका खुबीहरू, असल बानीहरू वा तपाईँको पापको गहिराईले तपाईँ प्रति परमेश्वरको महान प्रेमको तथ्यसँग कुनै सरोकार राख्दैन। मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको तथ्य बाइबलको प्रत्येक पृष्ठलाई ओझेलमा पार्ने महान सत्य हो। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, यो एक अकाट्य सत्य हो जुन सगरमाथा जस्तै छ, जसको अगाडि सबै मानवीय गुण र अवगुणका पहाड़हरू साह्रै हुचा लाग्छन्। यो कुरामा एकदम स्पष्ट हुनुहोस् कि परमेश्वरले तपाईँको पापलाई घृणा गर्नुहुन्छ, तर उहाँले तपाईँलाई चाहिँ असाध्यै प्रेम गर्नुहुन्छ। तपाईँ आफ्नै बलमा आफ्नै बानीहरू विकास गरेर परमेश्वरको प्रेमको योग्य बन्छु भन्नुहुन्छ भने त्यो कहिले पनि सम्भव हुँदैन। हामी कहिले पनि परमेश्वरको प्रेम पाउनको लागि योग्यको बन्न सक्दैनौ, तर उहाँको प्रेमको प्रतिक्रिया चाहिँ दिन सक्छौ। यसरी हामी उहाँको क्षमा र यीशुको उपस्थिति हाम्रो जीवनमा अनुभव गर्न सक्छौ। के तपाईँ यो कुरा मान्नुहुन्छ कि तपाईँले परमेश्वरलाई वास्तविक र व्यक्तिगत रूपमा चिन्न सक्नुहुन्छ? अनि के तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गर्नु भएको छ भन्ने सकारात्मक आश्वासन पाउन सक्नुहुन्छ? परमेश्वरले आध्यात्मिक प्लास्टिक सर्जरी या भनौ स्पिरिचुअल प्लास्टिक सर्जरी मार्फत हाम्रो हृदयका पापहरू हटाउनुहुन्छ। कस्तो घट लाग्ने कुरा है! परमेश्वरले हाम्रो आँखाबाट पश्चातापको आँसु पुछ्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले उहाँलाई तपाईँको जीवनमा काम गर्न अनुमति दिनुहुन्छ कि हुन्न भन्ने कुरामा भर हुन्छ है। पावलले तपाईँलाई हाम्रो जीवनमा परमेश्वरको यो महान काम कसरी शुरू गर्ने भनेर बताउनु भएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित गर्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। Romans 10:9। प्रिय मित्र, तपाईँको जीवनमा अरूले नदेखेको कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कति राम्रो हुनुपर्ने रहेछ त! तपाईँ कहिले पर्याप्त मात्रामा राम्रो हुन सक्नुहुन्न, तर तपाईँ परमेश्वरले सित्तैमा दिनुभएको प्रेमको उपहारलाई स्वीकार गरी उहाँको प्रेमको भागीदार हुन सक्नुहुन्छ, किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। प्रिय मित्र, आजको कार्यक्रम यहाँको लागि आशिषमय भयो होला र तपाईँले पक्कै पनि केही नयाँ कुरा सिक्नुभयो होला भन्ने हामी विश्वास गर्दछौ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई SMS तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
6: आफूलाई तालिम दिनुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन डाँडा। तपाईहरूलाई त थाहै छ मलाई घोडाहरू असाध्यै मनपर्छ, त्यसैले मलाई अयुब 39:19-22 पद असाध्यै मनपर्छ। ध्यान दिएर सुन्नुहोस् त, त्यहाँ यस्तो लेखिएको छ, के तैले घोडालाई त्यसको बल दिन्छस् अथवा त्यसको घिस्रोलाई जगरले पहिराउँछस्? के तैले त्यसलाई सलाह झैं उफ्रन लाउँछस् जब त्यसको चर्को हिनहिनाईले डर फैलाउँछ? त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले छिलम लगाएका सेनामाथि जाई लाग्छ। त्यसले डरलाई तुच्छ ठान्छ र भय के हो जान्दैन, तर तरवारको सामु त्यो झुक्दैन। म साँचो भन्छु, जब पवित्र आत्माले यो वचन लेखाउनु भयो तब उहाँले घोडाको सुन्दरता र शक्तिको बारेमा सोचेर पक्कै पनि मुस्कुराउनु भएको हुनुपर्छ। मलाई अझै पनि सम्झना छ, अगौराको पहाड नजिकै रहेको हाम्रो पुरानो कार्यालयतर्फ हरेक बिहान जाँदा म एउटा घोडा दौड़ाउने र तालिम दिने ठाउँ भएर जाने गर्थे। यदि कार्यालयमा कुनै जरूरी बैठक हुन्नथ्यो भने म प्राय गाड़ी छेउमा रोकेर मानिसहरूले आफ्ना घोडाहरूलाई कसरत गराएको हेर्ने गर्थे। मलाई एउटा विशेष घोडाको सम्झना आउँछ, जुन खैरो रंगको एउटा ठूलो र बलियो प्रजातिको घोडा थियो। त्यस बिहान त्यो मैदानमा त्यो सुन्दर घोडा र त्यसमा सवार एकजना महिला मात्र एक्लै थिए। मैले हेर्दा हेर्दै त्यो घोडा टाउको अलि निहुराएर बिस्तारै कुद्न थाल्यो। ती महिलाले आफ्नो एउटा खुट्टा अलि अगाडि बढाएर घोडाको काँधमा हल्का मात्र के छोएकी थिइन्। घोडाले तुरन्तै आफ्नो चाल बदल्यो र दायाँ खुट्टा अगाडि बढाएर दौड़िन थाल्यो। फेरि उनले आफ्नो अर्को खुट्टा चलाइन् र घोडाले अर्को खुट्टा अगाडि बढाएर चाल बदल्यो। उनले घोडालाई न त चाबुक प्रयोग गरिन्, न त जुत्तामा लगाइने काँडेदार फलाम नै लगाएकी थिइन्। यहाँसम्म कि उनले घोडाको लगाम पनि तानेकी थिएनन्। मैले एकदमै नजिकबाट हेरिरहेकी थिए। ती महिलाले दिएका आदेशहरू अरूले पत्तै पाउँदैनथे। घोडाले काठीलाई हल्का दबाउनु, जुत्ताले सानो संकेत गर्नु वा जिब्रोले हल्का टक आवाज निकाल्नु, त्यो घोडा जत्रो सुकै भए पनि उनले आफ्नै सवारको भित्री इशारा या संकेतलाई तुरन्तै बुझ्न पाउँदा र उनको आज्ञा मान्न पाउँदा निकै खुशी देखिन्थ्यो। मानौ उसले हरेक पटक आफ्नो मालिकको इशारा ठ्याक्कै बुझिरहेको थियो। मैले त्यति बेला सोचेको सम्झना आउँछ, ओहो, घोडा र सवार बीच कति राम्रो कुराकानी र तालमेल। ती महिला र उनको घोडा त मिलेर एकै ज्यान जस्तै देखिएका छन्। तिनीहरूको मन एउटै र उद्देश्य पनि एउटै जस्तो देखिन्थ्यो। तिनीहरूलाई एकअर्काबाट अलग गर्नै सकिन्न जस्तो लाग्थ्यो। तपाईँ सोच्न सक्नुहुन्छ, त्यो बिहान तिनीहरूलाई हेर्न छोडेर त्यहाँबाट अगाडि बढ्न मलाई कति गाह्रो भएको थियो होला। अनि यसले मलाई सोच्न बाध्य बनायो, यदि हामी पनि त्यो घोडा जस्तै भरपर्दो र आज्ञाकारी हुन सके कति राम्रो हुन्थ्यो होला। परमेश्वरको आज्ञाप्रति सधैँ चनाखो रहने, परमेश्वरले हाम्रो जीवनमा दिनुहुने साना साना संकेत वा पवित्र आत्माको मधुर

0: छ। हाम्रो सम्पर्क नम्बर 98082 48 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
1: खै जन्मदर्ता दिनुस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225444
10: र 40225742।
13: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
15: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
18: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
17: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
18: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
17: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
18: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
17: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
18: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
19: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ। नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण भइरहेको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनिरहनु भएको छ, जहाँ हुनुहुन्छ तपाईँ, स्वदेशमा, विदेशमा अथवा परिवारसँग एक्लै हुनुहुन्छ अथवा भनौँ कुनै पनि ठाउँमा तपाईँहरू मण्डलीबाट टाढा हुनुहुन्छ अथवा आफ्नो आफन्तहरूसँगै हुनुहुन्छ, जहाँ हुनुहुन्छ तपाईँहरूले हामीलाई सम्मतिको साथी बनाइदिनु भएको लागि एकदमै धेरै धन्यवाद र स्वागत भन्न चाहन्छु। र हामी पनि तपाईँहरूसँग सङ्गति गर्न चाहन्छौ, तपाईँहरू समक्ष पुग्न चाहन्छौ र मलाई आशा छ तपाईँहरू सबैजना एकदमै आरामै हुनुहुन्छ। हप्ताको पहिलो दिन छ तपाईँहरूको, यदि नेपालमै हुनुहुन्छ भने हिजोको संगति एकदमै राम्रो भयो होला, यदि विदेशमा हुनुहुन्छ भने कतिजनाको संगति आज पनि हुन सक्छ। जे होस्, तपाईँहरू जहाँ हुनुहुन्छ परमेश्वर तपाईँलाई एकदमै सहायता गर्नुभएको होस्, आशिष दिनुभएको होस् र तपाईँहरूलाई थोरै मात्रामा भए पनि एउटा आत्मिकी लाभ पुग्न सकोस् भन्ने उद्देश्यको साथ विगत लगभग 20 वर्षदेखि गुड न्यूज एफएमले तपाईँहरूलाई साथ दिइरहेको छ र त्यसमा चाहिँ हामीले मात्रै होइन तपाईँहरूले पनि साथ दिनुभएको छ। गुड न्यूज एफएम यहाँसम्म आइपुग्नुमा र तपाईँहरूको समक्ष पुग्नुमा तपाईँहरूको निरन्तर प्रार्थना, साथ, सहयोग पक्कै पनि छ र केही वर्षदेखि मैले तपाईँहरूको बीचमा नारी आवाज गरिरहेकी छु र यसको उद्देश्य भनेको चाहिँ परमेश्वरले नर र नारी गरेर बनाउनु भएको छ र समाजमा नारीहरूको दायित्व त भनौँ भूमिका अलिकति गहन, अलिकति बढी, अलिकति भुल्लाउने टाइपको भएको कारणले गर्दा हामी हाम्रो व्यस्ततामा पनि हामी हाम्रो कतिवटा कामले मात्र नभइकन अलिकति नारीहरूलाई चाहिँ बढी केयरिङ पनि गरिन्छ, होइन म गरिहाल्छु नि तिमी किन गर्नु पर्यो अथवा म गइहाल्छु नि तिमी किन जानु पर्यो भनेर अलिकति बढी हामी त्यो खालको प्रिभिलेज अथवा भनौँ त्यो खालको सुविधा पनि हामी नारीहरूलाई परिवारले दिइरहनु भएको हुन्छ अनि हामी कतिपटक चाहिँ त्यो सुविधामा त्यो कुरामा चाहिँ हामीले सबै कुरामा त हामीले पाइरहेका छौँ त्यो खालको सुविधा, कति हामीले परमेश्वरको सेवकाई गर्ने कुरामा पनि उहाँले बोलाउनु भएको बोलावटमा पनि हामीले भइहाल्छ नि मेरो घरको पुरुषले अथवा कसैले मण्डलीको कसैले गरिदिँदा भइरहेको छ भन्ने सोचिरहेका छौँ कि हामीले हाम्रो सेवकाईलाई राम्रोसँग बुझेका छैनौँ कि अथवा बुझेर गरिरहेका छौँ। त्यहीसँग सम्बन्धित अलिकति ऊर्जा मिलोस्, अलिकति उत्साह मिलोस्, तपाईँ हामीले पनि हामीसँगै सेवकाई गरिरहनु भएको दाजुभाइहरूलाई अथवा भनौँ परिवारलाई, मण्डलीलाई, समाजलाई, राष्ट्रलाई अलिकति सहयोग पुर्याउँ, सहायता गरौं, किनकि सृष्टिमा पनि हामीलाई एउटा सहयोगीको रूपमा बनाउनु भएको छ भने हामीले त्यो काम गरौं भन्ने एउटा उत्साह दिनको लागि मैले यो कार्यक्रम गरिरहेकी छु। र विगतको समयहरूमा पनि मैले नारीहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है, हामी परमेश्वरको महिमा गर्नको निम्ति नै छौं यो संसारमा भन्ने कुरालाई उत्साह दिइरहेकी छु। मलाई विश्वास छ तपाईँहरूले चाहिँ यो कार्यक्रम नारीहरूको लागि मात्र रहेछ भनेर पुरुषहरू मित्रहरूले चाहिँ रेडियो अथवा तपाईँले जहाँबाट सुनिरहनु भएको छ त्यसलाई बन्द गरेर गइरहनु भएको छैन, किनकि हामी शुरूवातदेखि नै नर र नारी भएर बनेका छौं र शारीरिक रूपमा संसारमा आउनको लागि एउटा पुरूष होस् अथवा नारी होस् आमाबाट नै बुवाबाट नै आउनुपर्छ र यसमा परमेश्वरको उद्देश्य त सधैँ नै छ। त्यो कारणले गर्दा हाम्रो घरमा हाम्रो छिमेकीमा हाम्रो मण्डलीमा हामी नर र नारी गरेर नै छौं र एउटा नारी अगाडि बढ्नको लागि नारीले सेवकाई गर्नको लागि आफ्नो अस्तित्वलाई बुझ्नको लागि चाहिँ पक्कै पनि पुरूष पात्रको पनि त्यत्तिकै भूमिका छ। त्यो कारणले गर्दा यो कार्यक्रम नारीहरूको लागि मात्रै होइन पुरूषहरूको लागि पनि हो। तपाईँहरू सबैजनाले बुझ्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ र गएका हप्ताहरूमा चाहिँ मैले केही समयदेखि म आफै एक्लै नै तपाईँहरूको बीचमा केही कुराकानी गरिरहेकी छु, उत्साह दिने जमर्को गरिरहेकी छु र त्यसमध्येमा पनि बाइबलमा परमेश्वरको वचनमा हुनुभएको विशेष गरी शुरूवातको स्त्रीहरू जसले कसरी चाहिँ परमेश्वरको महिमा गर्नुभयो, कसरी आफ्नो भूमिकालाई बुझ्नुभयो भन्ने विषयमा कुराकानी गरे। मैले शुरूवात गरेकी थिएँ, परमेश्वरले बनाउनु भएको शुरूवातको स्त्री हब्बाबाट शुरू गरेकी थिएँ। साराको विषयमा कुराकानी गरे, हागारको विषयमा पनि कुराकानी गरे। अलिकति अब अगाडि बढ्दै जाँदाखेरि चाहिँ साराको बुगारीको रूपमा अथवा इसाकको श्रीमतीको रूपमा हामी हेर्न सक्छौ रेबेकालाई, होइन? त्यहाँनिर हामीले अगाडि बढ्दै जाँदा आज यो पात्रलाई म अलिकति तपाईँहरूको बीचमा व्याख्या गर्ने प्रयास गर्नेछु अथवा भनौ बाइबलले देखाएको कुरालाई म तपाईँहरूको बीचमा राख्नेछु। र बाइबलमा महिला र पुरुष दुवैले परमेश्वरलाई पछाएका छन्। यो चाहिँ यो संसारमा अहिलेको समयमा चाहिँ हामीले आएर बुझ्यौं अनि हामीले परमेश्वरको सेवकाई गर्यौं भन्न खोजेकी होइन, किनकि सुरुवातदेखि नै परमेश्वरले नर नारी बनाउनु भए पछाडि नै त्यो समयमा पनि उहाँहरूले पुरूष र स्त्री दुवैजनाले परमेश्वरलाई पछ्याउनु भएको छ, त्यति नै तीव्र इच्छाको साथ खोज्नु भएको छ। बरु पछिल्लो समय अहिलेको समयमा चाहिँ हामी कतिवटा व्यस्तताले गर्दा हरायौं कि जस्तो लाग्छ, कतिजनाले भन्नु पनि भएको छ हाम्रो पाहुनाहरूले, पहिलाको नारीहरू भन्दा अहिले अझै बढी सेलाएको हो कि पनि भन्नुहुन्छ कतिवटा। फेरि त्यसलाई चाहिँ एउटा आरोपको रूपमा नलिनुहोला, यसलाई चाहिँ हामी उत्साहको रूपमा लिनेछौं। र मैले अघि भनेको जस्तै बाइबलमा महिला र पुरूष दुवैले परमेश्वरलाई पछाएका छन् र पुरूषलाई जस्तै महिलालाई पनि आशिष दियो, क्षमा गरियो र निको पनि पारिएको छ। त्यो कारणले गर्दा ती आशिषित नारीहरूमध्ये रेबेकाले पनि वर्तमान समाजमा उदाहरणीय छाप छाडेकी छन्। रेबेकाको जीवनको घटनाक्रमलाई अध्ययन गर्दा चाहिँ कुनै पनि व्यक्ति यही निष्कर्षमा पुग्न सक्छ कि अभिषिक्त अलग गरिएकी चुनिएका महिलाहरू अथवा नारीहरूको इतिहासमा बेग्लै स्थान ओगटेका छन्। त्यो समयमा पनि ओगटेका थिए, अहिले पनि सबैजना मण्डलीमा नोटिस हुँदैन नि, होइन? सबै स्त्रीहरूलाई नोटिस गर्न सकिँदैन नि। कोही कोही स्त्रीहरू यस्तो हुनुहुन्छ जसले चाहिँ सबैको ध्यान आफूतिर खिचिरहनु भएको हुन्छ कि, अनि मैले यो कुरा गर्दै गर्दा तपाईँलाई लाग्छ होला उनीहरू उच्च वर्दामा होलान्, मण्डलीले उनीहरूलाई विशेष स्थानमा राखेको होला, उनीहरू क्वायर लिडरहरू होलान्, उनीहरू पुलपिटबाट वचन प्रचार गर्छन् होला, अनि उनीहरू कोही पास्टर अगुवा लिडरको वाइफहरू अथवा रिलेटिभ्सहरू हुनुहुन्छ होला, त्यो कारणले गर्दा नोटिस भएको भन्ने तपाईँलाई लाग्छ होला। तर पक्कै होइन, मण्डलीमा चाहिँ मण्डलीको गेटभित्र छिरिसके पछाडि विभिन्न किसिमको भूमिकाहरू छ त्यहाँ। मान्छेलाई जयमसी तपाईँ सन्चै हुनुहुन्छ आउनु स्वागत छ भनेदेखिको लिएर तपाईँ चप्पल जुत्ता यहाँ खोल्न सक्नुहुन्छ भनेदेखिको लिएर, होइन, तपाईँलाई म के सहायता गर्न सक्छु, तपाईँ नयाँ हुनुहुन्छ भने यसरी बस्नुहोस् भन्नेदेखि लिएर विभिन्न किसिमका भूमिकाहरूमा नारीहरूले आफआफ्नो नेतृत्व अथवा आफआफ्नो भूमिकालाई निभाइरहनु भएको छ र यही वर्क अथवा यही कुरा चाहिँ सबभन्दा महत्वपूर्ण सेवकाई हो भन्ने छैन, यो चाहिँ ठूलो सेवकाई हो भन्ने छैन। अनि त्यसमा चाहिँ अहिले पनि नोटिस हुने स्त्रीहरू पुरुषहरू हुनुहुन्छ। रेबिका पनि यस्तो स्त्री थिइन् जो चाहिँ एकदमै नोटिस भएकी छन्। त्यो नोटिस के कारणले भएकी छन् भन्ने कुरा चाहिँ म तपाईँलाई एउटा गीत पछाडि सुनाउने रहेछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने रेबिका कसरी नोटिस भइन् र कसरी छाप छाडिन् त भन्ने विषयमा कुराकानी गर्ने नै छु।

हजुर निकै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो गुड न्यूज एफएम, गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ परमेश्वरको वचन बाइबलमा हुनुभएकोहरू मध्येको एकजना पात्र जसले चाहिँ आजसम्म पनि छाप पारिरहनु भएको छ, आज पनि हामी यो कुरालाई मनन गर्छौं र त्यो कुराको अनुसरण गर्न चाहन्छौं। कतिवटा परिस्थितिमा होइन हामीलाई उत्साह दिन्छ उहाँको जीवनबाट। रेविकाको विषयमा कुराकानी गरिरहेकी छु र मैले यसरी कुराकानी गर्दै गर्दा तपाईँहरूले परमेश्वरको वचनलाई अध्ययन गर्नुभएको छ र त्यो समयमा पनि कतिपटक मानिसहरूले अलिकति आफ्नो इच्छा अनुसारको कुराहरू गरेको अथवा कहिलेकाहीँ आफ्नो विवेकले कुराकानी गरेको र जुन कुरामा चाहिँ फेरि परमेश्वरले सच्चाउँदै अनि सच्चिँदै गएका कुराहरू पनि हामी देख्न सक्छौं। गएको समयमा मैले साराको विषयमा कुराकानी गरेकी थिएँ, उसको अधैर्यताको कारणले गर्दा फेरि होइन अर्को स्त्री उनको जीवनमा आएकी थिइन् र त्यो स्त्रीको जीवनमा पनि परमेश्वरले चाहिँ प्रेम गर्नुभएको थियो भन्ने कुरालाई मैले तपाईँहरूको बीचमा जोडेकी थिएँ। आज रेविकाको विषयमा कुराकानी गर्दै गर्दा पनि तपाईँले यो हिसाबले नसोच्नुहोस् कि परमेश्वर चाहिँ जुन प्रकारले पर्फेक्ट हुनुहुन्छ त्यही प्रकारले ती पात्रहरू पनि पर्फेक्ट थिए भनेर चाहिँ नसोच्नुहोला, किनकि कोही पनि पर्फेक्ट छैन, पूर्ण छैन परमेश्वरभन्दा बाहेक। र त्यो बावजुद पनि परमेश्वरको आज्ञाकारी हुनु र परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नु त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो होइन। त्यो कारणले गर्दा चाहिँ मैले अहिले यो समयमा चाहिँ रेविकाको विषयमा कुराकानी गर्नुपर्दा चाहिँ उनले पनि एउटा इतिहासमा अथवा गएको समयमा एउटा राम्रो स्थान उभेटेकी छन्। यिनी तिनै स्त्रीहरूमध्ये एक हुन् जो प्रार्थना र परमेश्वरसँगको संगति मात्रै मा चाहिँ दत्त चित्तसँग लागिरहन्थिन्। रेविकालाई इसाहकी पत्नी, अब्राहमकी बुहारी, बतुएलकी छोरी तथा धनाट्य घरानाकी चेलीका रूपमा प्रस्तुत गरिएको छ। उत्पत्ति 24:15 पदमा हामी हेर्छौं भने होइन एकदमै प्यारी बहिनी छोरी को रूपमा अनि एकदमै सुन्दरी स्त्रीको रूपमा हेरिएको छ। अनि उनले जब अब्राहमको काम गर्ने कर्मचारी जब उनी चाहिँ आफ्नो मालिकको छोराको लागि केटी हेर्न जाँदै थिए, उनले चाहिँ पहिला प्रार्थना गरेका छन् अनि उनले जे जे भनेर प्रार्थना गरेका थिए त्यो कुरा चाहिँ उनले रेविकामा भेटाएका छन्। रेविका चाहिँ एउटा अतिथि सत्कार भनेको जस्तो कोही व्यक्तिले होइन एउटा पानी माग्दा फेरि अथवा भनौँ कोही व्यक्तिसँग जम्का भेट हुँदा फेरि चाहिँ उनले कस्तो खालको बिहेभ गरेको छ नि त भन्ने कुरा चाहिँ मलाई एकदमै महत्वपूर्ण लाग्छ कि त्यो समयमा अहिले हामी भएको भए चाहिँ के गर्थ्यौँ होला होइन। त्यो कोही व्यक्तिलाई हामीले भेट्यौँ, कसैले केही कुराहरूको अफर गर्नुभयो अथवा माग्नुभयो सोध्नुभयो भने हाम्रो जवाफ चाहिँ कस्तो हुन्छ त नचिनेको व्यक्तिप्रति होइन। हामी चाहिँ प्राय चिन्ने व्यक्ति र हामीलाई जानेको व्यक्तिप्रति चाहिँ हामी वफादार हुने कोसिस गर्छौँ, राम्रो हुने कोसिस गर्छौँ र प्रत्युत्तर पनि हामी त्यस्तै दिन्छौँ। तर नजानेको नचिनेको व्यक्तिहरूलाई चाहिँ हामी जवाफ पनि त्यस्तै दिन्छौँ। अनि अहिलेको समयमा त अहिले गाउँमा त नभनौँ सहरको यो विकास हुँदै जाँदाखेरि त कसले कसलाई चिन्छ र कसैले केही कुरा माग्दाखेरि अथवा सोद्धाखेरि सही जवाफ हामीले पाउँछौँ जस्तो मलाई लाग्दैन। र पनि रेविकाको समयमा परमेश्वरसँग जुन प्रकारले उनले जुन अब्राहमको जुन काम गर्ने व्यक्तिले प्रार्थना गरेर गएका थिए, उनले जुन प्रकारले सोचेर गएका थिए अनि उनले जब रेविकासँग कुराकानी गर्छन्, रेविकाले कस्तो मजाले उनीसँग कम्युनिकेसन गरेकी छन् कि सञ्चार गरेकी छन्, एकदमै र परमेश्वरको डर र भय भएको स्त्रीको रूपमा मलाई लाग्छ। उनले चाहिँ अतिथिलाई कसरी माया गर्नुपर्छ अथवा कोही व्यक्ति आउँछ भने त्यो व्यक्तिलाई कसरी डिल गर्ने भन्ने कुरा चाहिँ उनले गरेकी छन्। रेविकाको जीवनी उनका कार्यहरूको सङ्गालो मात्र होइन तर उनको विश्वास र आत्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ होइन। उनले कस प्रकारले विश्वास गरेकी छन् त्यो काम गर्ने व्यक्ति पक्कै पनि उनले म मालिक हो भनेका छैनन्। उनको त्यही अनुसारको लवाई खवाई थियो होला, त्यही अनुसारको बोली वचन थियो होला उनलाई उनले गरेको त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ।
र अब्राहमका परमेश्वरलाई स्वीकार गरेकी छन्। उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमको परमेश्वरलाई स्वीकार गरेकी छन्। अब्राहमको काम गर्ने व्यक्तिले जे जे कुरा उनलाई व्यक्त गरेका थिए होइन, त्यसपछि उनले विश्वास पनि गरेकी छिन्। आफू हुर्किएका सबै परिवेश, संस्कृति तथा रीतिरिवाज त्याग्न पनि उनी राजी भएकी छन्। एउटा स्त्री होइन परमेश्वरको आज्ञालाई उनले कसरी मानेकी छन्, स्वीकार गरेकी छन्। अहिलेको समय भन्दा एक किसिमले भन्यो भने हरेक व्यक्तिसँग इन्टरभ्यू नै दिनुपर्छ कि, आफ्नो मैले देखे अनुसार चाहिँ तिमीलाई के मनपर्छ के मन पर्दैन, गर्छौ कि गर्दैनौ, मलाई यो मनपर्छ तिमी यो त्यो भन्ने खालको कुराहरू हामी गर्छौं। अनि सम्बन्ध भन्ने कुरा त कोही पनि मानिस पर्फेक्ट छैन, अनि सबैलाई सबै कुराहरू पछिको थाहा छैन। तर पनि त हामी पछिसम्म थाहा गर्नु भने परमेश्वर अनन्तताको परमेश्वरका सन्तानहरू हौ नि त, उहाँमा हामी विश्वास गर्न सक्छौं र हामी त्यही अनुसारको एउटा बाटो तयार गर्न सक्छौं। भविष्यका कुराहरू बताएर अहिलेको सम्बन्धहरू हामीले मानिसहरूसँगै गर्नुपर्छ कि, हामी मानिस एकछिन पछाडि के हुन्छ हाम्रो जीवनमा भन्ने कुरा थाहा छैन हामीलाई, र पनि हामी भविष्यका कुराहरू गर्छौं होइन, अनि भविष्यसम्मका कुराहरू खोजेर हामी जोडिन चाहन्छौं। अनि यो कति धेरै ऊ छ कि, हुन त हामीलाई परमेश्वरले बुद्धि दिनुभएको छ, ज्ञान दिनुभएको छ, कसैले अहिलेको प्रेजेन्ट कुरालाई स्वीकार गरेर सम्बन्धलाई जोड्न चाहन्छ भने त्यो जस्तो ठूलो कुरा केही पनि होइन जस्तो लाग्छ मलाई चाहिँ होइन। हामीले देख्ने भनेको प्रेजेन्ट, एकछिन पछाडि पनि थाहा छैन, अहिले तत्कालै भइरहेको कुरासँग यदि हामी सहमति छौँ, यदि हामीले असल डिसिजन लिन सकेका छौँ, यस भन्न सकेका छौँ, प्रभुले जे भन्नुहुन्छ म त्यो गर्न तयार हुन्छौँ भन्नु विकल्प हाम्रो केही पनि छैन। परमेश्वरको वचन भनिएको छ नि, यदि परमेश्वरले चाहनुभयो भने र यस्तो गरिदिनु भयो भने यो गरौँला त्यो गरौँला भनेर चाहिँ तिमीहरूले सपना देख्ने हो, तिमीहरूले चाहिँ योजना बनाउने हो होइन। तिमीहरूले यो गरौँला त्यो गरौँला भनेर परमेश्वरले गर्नु भएन भने त्यो के हुन्छ त। त्यो कारणले गर्दाखेरि चाहिँ हामी परमेश्वर होइनौ, हामीलाई परमेश्वरले दिनुभएको कुरा म स्वीकार गर्छु भन्ने कुरा नै सबभन्दा ठूलो आज्ञाकारिता हो जस्तो लाग्छ मलाई होइन। तपाईँहरूलाई पनि यस्ता केही कुराहरू लाग्न सक्छ, यदि यो कुरामा तपाईँलाई केही लाग्छ भने तपाईँले फेसबुकबाट प्रसारण भइरहेको छ यो कार्यक्रम, तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ, परमेश्वरको वचनबाट उत्साह दिन सक्नुहुन्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। र मैले देखेको चाहिँ भनौँ न परमेश्वरको वचनबाट मैले देखेको कुरा चाहिँ यही नै हो कि, जस्तो रेबिकाले चाहिँ करेन्ट सिचुएसन के जब तत्काल उनलाई अफर आएको छ नि, यो चाहिँ परमेश्वरबाट हो कि होइन, उहाँ चाहिँ परमेश्वरको जन हो कि होइन, र परमेश्वरमा चाहिँ म आज्ञाकारी हुनुपर्छ, र अब्राहमका परमेश्वर मेरा पनि परमेश्वर, अनि यो व्यक्ति चाहिँ परमेश्वरको गाइड अनुसार आइरहनु भएको छ भने पछाडि चाहिँ मैले यो कुरालाई स्वीकार गर्नुपर्छ, यति कुरा मात्रै हेरेकी छन् जस्तो लाग्छ मलाई। उनले मैले बिहे गर्ने पुरुषको हो, उनको स्वभाव कस्तो छ, के छ, कसो छ, अनि मलाई यो मनपर्छ, यो गर्छ कि गर्दैन, मेरो लागि त्यो गरिदिन्छ कि गर्दिनँ भन्ने खालको कुरा चाहिँ हामी यहाँ देख्दैनौँ। तर हामी मानिस छौँ, हामीलाई हाम्रो फिक्री लाग्छ, हामी धेरै पटक परमेश्वरभन्दा अगाडि जान खोज्छौँ, धेरै हामी परमेश्वरले भन्दा बढी सोच्छौँ कि, मैले नसोचे कसले सोच्ने त होइन, मेरो विषयमा त, मेरो भविष्यको विषयमा, मेरो परिवारको विषयमा मैले सोच्नुपर्छ म भन्ने कुरालाई हामी प्रायोरिटीमा राख्छौँ। तर के हामीले मात्रै सोचेर हुन्छ त, हामीले परमेश्वरलाई जुन स्थानमा राखेका छौँ म भन्दा पनि अगाडि राखेका छौँ जस्तो भने चाहिँ हामीले चाहिँ उहाँको अनुसार गर्न सक्छौँ। तर परमेश्वर भन्दा पनि अगाडि म भन्ने शब्द छ भने चाहिँ सबै कुरा हामी गर्छौँ अनि अन्तमा गएर चाहिँ परमेश्वरले गरिदिनु भएको, जुटाइदिनु भएको, अनि सबै कुरा मैले योजना बनाएँ, सबै कुरा मिल्यो, अनि सायद परमेश्वरको यो उद्देश्य थियो होला भनेर हामी सोच्छौँ कि, त्यो उद्देश्य चाहिँ तपाईँको हो भन्छु म चाहिँ, किन भन्दाखेरि परमेश्वरले दिनुभएको सिचुएसन, बाटो र परिस्थिति मिलिरहेको छ भने चाहिँ तपाईँले परमेश्वरको वचन अनुसार जिउनु भयो होला। प्रभु यो सबै कुरा तपाईँको हातमा, तपाईँ परमेश्वरले देखाउनुभएका बाटोहरू असल छन्। भोलिको दिन म जान्दिनँ, तर
अहिलेको सिचुएसन मेरो यो छ र मैले यति देख्ने भनेको यही नै हो। मलाई थाहा छ तपाईँ मसँग हुनुहुन्छ, योभन्दा बाहेक हामीले गर्न सक्ने कुरा केही हो जस्तो लाग्दैन मलाई। जब मानिसले त्योभन्दा अगाडि गर्न खोज्छ नि, अनि विभिन्न किसिमका दुर्घटनाहरू, विभिन्न किसिमका कुराहरू भइनिरहेका छन्, किनकि मानिसको हातमा केही पनि छैन। त्यसो भन्दैमा तपाईँहरूले योजना बनाउन छोड्नुहोस् भनेको होइन, तर परमेश्वरलाई पनि काम गर्न दिनुहोस् न। तपाईँले मात्र नसोच्नुहोस् न यति धेरै, होइन। र रेबिकालाई चाहिँ हामी हेर्छौँ भने चाहिँ रेबिकाको जीवनमा चाहिँ यो दृष्टिकोण चाहिँ उनको एकदमै राम्रो थियो। विश्वासको दृष्टिकोण चाहिँ उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकारिन्। यो एकदमै सिम्पल छ तर यो महत्वपूर्ण छ। अब्राहमको परमेश्वरलाई स्वीकारेकी छन्। आज तपाईँ र मैले एकअर्कालाई स्वीकार्दैछौँ भने व्यक्ति स्वीकार्छौँ अथवा उसले स्वीकारेको परमेश्वरलाई स्वीकारेको कारणले गर्दा त्यो व्यक्तिलाई हामीले स्वीकार्छौँ। व्यक्तिका राम्रा नराम्रा यो त्यो भएका नभएका होइन चासोका कुराहरू गर्छौँ अथवा उसले चाहिँ कसलाई विश्वास गर्छ र उसले विश्वास गरेको कुरा चाहिँ के हो भन्ने कुरालाई हामी लिन्छौँ कि लिँदैनौँ। हामी कतिपटक हामी आफूलाई मात्र राम्रो देख्छौँ कि हामी आफूलाई मात्र ट्रस्ट गर्छौँ, अरूलाई हामी थोप्पै ट्रस्ट गर्दैनौँ, अरूलाई हामी विश्वासघाती देख्छौँ, धोकेबाजी देख्छौँ कतिपटक। भोलि गएर यो गरिदियो भने भन्ने कुरा गर्छौँ। सबैभन्दा पहिला त हामी परमेश्वरको राज्यको खोजी गरौँ न, होइन। परमेश्वरले परमेश्वरको सन्तान हो कि होइन भन्ने कुरालाई, उसले पछ्याउने कुरा के हो भन्ने कुरालाई हामी विश्वास गरौँ न। मानिसको स्वभाव त परमेश्वरलाई पछ्याए अनुसारको नै हुने होइन र, अनि त्यो कारणले गर्दा चाहिँ हामीले त्यो कुरालाई स्वीकार्नुपर्छ। अब्राहमका परमेश्वरलाई रेबिकाले स्वीकार गरेको जस्तै हामीले पनि हाम्रो वरिपरि भएको व्यक्तिमा चाहिँ उसले स्वीकार गरेको परमेश्वर को हो भन्ने कुरालाई चाहिँ हामीले हेर्नुपर्छ। आफू हुर्किएका सबै परिवेशहरू हामी हेर्छौँ भने त्यो त्याग्न राजी भएको कुरालाई हेरौँ न हामी, होइन। उनको क्वालिफिकेसन, उसको भित्री कुरा चाहिँ डजन्ट म्याटर जस्तो लाग्छ मलाई। मसँग मिल्छ कि मिल्दैन, मेरो घरनासँग मिल्छ कि मिल्दैन, मेरो स्ट्यान्डर्ड लेभल मिल्छ कि मिल्दैन भन्नुभन्दा पनि उसले विश्वास गरेको परमेश्वरलाई उसले कति दिलो ज्यानले खोज्छ त भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। रेबिकाले के देखाएकी छन् भन्दा फेरि परमेश्वरप्रतिको समर्पणता के, म राजी छु तपाईँको मालिकको परमेश्वरको आज्ञालाई, अथवा त्यो अनुसार तपाईँ यहाँसम्म आएर मिलिरहेको छ भने म राजी छु, यो परमेश्वरबाट भएको हो भन्ने कुरामा उनी राजी भएका छन्, भएकी छिन्। इसाकसँग विवाह गर्न उनले चालेको यो साहसिलो कदमले महत्वपूर्ण परिणामको उजागर गरेको छ। अब्राहमका दासले इसाकका निम्ति रेबिकालाई कसरी भेटाउँछन् भन्ने विवरण वैवाहिक बन्धनमा बाँधिन चाहने नवजोडीहरूले अनिवार्य अध्ययन गर्नुपर्छ। यो रेबिकाको चाहिँ विवाहको लागि चाहिँ एकदमै महत्वपूर्ण एउटा सपोर्टिभ आइडल जोडीको रूपमा लिन्छु म चाहिँ यसलाई, एकदम महत्वपूर्ण लाग्छ। आज धेरैजनाले विवाहमा चाहिँ यो वचनलाई दिइरहनु भएको हुन्छ, तर साँच्चीकै सम्बन्धलाई जोडिँदाखेरि चाहिँ परमेश्वरको उपस्थिति र परमेश्वरको स्वीकार चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। आज हामीले व्यक्तिहरू छनौट गर्दाखेरि चाहिँ कोही व्यक्तिसँग सम्बन्ध राख्दा त्यो व्यक्तिले पछ्याएको परमेश्वर र त्यो व्यक्तिले परमेश्वरलाई कुन स्थानमा राखेको छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा। उसले कमाएको धन सम्पत्ति, उसको आवरण, लवाई खवाई, एजुकेसन, होइन, उसको घराना, उसको यो त्यो भन्दा पनि हामी एउटै घरनाका हौँ, हामी परमेश्वरका घरनाका हौँ। परमेश्वरलाई पछ्याउँछौँ भने हामी परमेश्वरका घरना रहौँ र त्यो व्यक्तिले तिम्रो लागि तपाईँको लागि म तयार छु भन्दैछ भने चाहिँ यो महत्वपूर्ण कुरा हो, यो चाहिँ विचार गर्नुपर्ने कुरा हो। यस घटनाले चाहिँ परमेश्वरको अगुवाई र बन्दोबस्तलाई विशेष रूपमा जोड़ दिएको छ। उत्पत्ति 24 तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। निस्सन्देह
रेविकाले विवाह परमेश्वरकै प्रबन्धको परिणाम थियो। रेविकाको विवाह चाहिँ तिनको गर्भधारण प्रार्थनाको जवाब थियो र तिनका छोराछोरी भविष्यवाणीको पूर्णता थिए। तसर्थ यहूदी समाजमा सारा मरियमकै स्थानमा राखेर रेविकाको सम्झना गरिन्छ। विवाह पश्चात 20 वर्षसम्म रेविका बाँझी थिइन्। पितृसत्तात्मक समाजमा बाँझोपनको 20 अनुभव गरेकी रेविकाको जीवनमा आशिष ल्याउने परमेश्वरको शक्तिलाई उनको कथामा परिचित गराइएको छ। रेविका जब जीवनमा जब हामी हेर्छौं भने रेविकालाई परमेश्वरको वचनमा उल्लेखित प्रथम जुम्लिया सन्तान याकुब्रा एसाफकी आमा भन्ने अवसर मिलेको छ। यी दाजुभाइ दुई ठूला जाति इजरायल एदोमीहरूका पूर्वज हुन्। कालान्तरमा यी जुम्ला दाजुभाइबाट द्वन्द्वग्रस्त दुई जातिको जन्म पनि भएको हामी देख्न सक्छौं। रेविका निर्भीक हुनुको साथै हामी जस्तै गल्ती गर्ने साधारण महिला पनि थिइन्। मैले अघि तपाईँहरूको बीचमा भनेकी छु, कोही पनि पर्फेक्ट छैन। त्यसो भन्दैमा हामीले गल्ती गर्ने लाइसेन्स पाएका छौं भन्न खोजेको होइन। जति पनि महिला बाटोको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, एकदमै पर्फेक्ट खोट रहित अनि उहाँहरू चाहिँ दाग रोहित हुनुहुन्छ है, अनि तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ भनेर कम्पेयर गरेको होइन। हामी जस्तै उनी पनि कमजोरी गल्ती गर्ने साधारण स्त्री थिइन् जसले कान्छा छोरा याकुबको पक्ष लिएकी छिन्। यसरी सन्तानहरू बीच पक्षपातपूर्ण व्यवहारको कारण पारिवारिक एकतालाई नाश गरेको कुरो प्रष्ट रूपमा देखिन्छ। यो चाहिँ एउटा ठूलो पाठ छ कि यहाँनिर सन्तानहरूको बीचमा एउटा आमाको भूमिका र अभिभावकको भूमिका कस्तो हुनुपर्छ, अनि असल भएन भने चाहिँ त्यसले कस्तो खालको फुट लिएर आउँछ भन्ने कुरा हो। मलाई एकदमै पहिला यो खण्डलाई पढ्दै गर्दा धेरै प्रश्न आउँथ्यो कि आमाले मान्छेले भन्छ नि एउटा सन्तानलाई चाहिँ अर्को व्यक्ति अथवा अर्को आमाले मात्रै पश्चपात गर्छ, प्रेम गर्न सक्दैन भनेर आज मानिसहरूले भनेको आज पर्यन्त पनि सुनिन्छ। तर रेविका त उनीहरूको साक्षी आमा थिइन्। उनको कोखबाट जन्मिएका दुईटा सन्तानहरूको बीचमा पनि त्यहाँ भिन्नता भएको छ। अनि हामी मानिस कसरी जज गर्न सक्छौ मानिसहरूको बीचमा कि यो चाहिँ राइट हो र यो रङ हो भन्ने कुरा? प्रष्टै परमेश्वरको वचनमा भनिएको छ, हामी मानिस कमजोर छौं, हामी मानिस गल्ती गर्ने साधारण हौ। गल्ती नगर्ने त परमेश्वर मात्र हुनुहुन्छ, हामी त पाठ सिक्दै जाँदै परमेश्वरको शरणमा जाँदै पश्चाताप गर्दै फर्किएका जातिहरू हौ। त्यो कारणले गर्दाखेरि चाहिँ गल्ती नै हुँदैन। आमाले बुवाले आफैले पाएकोहरूले मात्रै प्रेम गर्नुहुन्छ, फेरि त्यसो भन्दैमा आफ्नो आमा बुवाले प्रेम गर्नुहुन्न भनेको होइन। कहिलेकाहीँ साक्षी आमाबाट पनि गल्ती हुन सक्छ, भेदभाव हुन सक्छ। मानिस हो, उसले पनि राम्रै गर्न सोचेको होला तर गलत हुन सक्छ। त्यही कुरा अर्को स्त्रीले गर्यो भने चाहिँ अर्काको बच्चा, अर्को आमा, यो खालको ट्यागहरू लाग्छ कि अहिले पनि समाजमा। कति दुःख लाग्दो कुरा छ तपाईँहरूको बिचमा मैले हाँगारको विषयमा कुराकानी गरेँ। समाजले यस्तो मेन्टालिटी बनाइदिएको छ नि हामीलाई, यो कुरा त गलत हो भनेर हामीले छापै लगाइदिएका छौँ कि। अर्को स्त्रीले त अर्को बच्चाहरूलाई प्रेमै गर्न सक्दैन भनेको छौँ हामीले। हेर्नुहोस् त समाजमा यति धेरै चिल्ड्रेन होमहरू खोलिरहेको छ त, बच्चाहरू व्यवहारिष्य अवस्थामा भएको अथवा अव्यवस्थित हुनुभएको अथवा कारणवश आफ्नो बुवा मम्मीले हेर्न नसक्नु भएको बच्चालाई हेरिरहनु भएको छ त। उहाँहरूले एउटा बच्चाको अवस्थालाई स्वीकारिरहनु भएको छ। आफ्नै आमाले त भेदभाव गर्छ अथवा कुनै समयमा उसलाई उसले त गल्ती गर्छ भने, यदि धेरै बच्चाहरू हेर्ने क्रममा जोबाट पनि गल्ती हुन सक्छ नि। मलाई एउटा मैले एउटा स्टोरी अथवा एउटा न्यायको विषयमा पढेको थिएँ कि, अनि त्यो समय मलाई त्यो कुराले एकदम मन छोएको थियो। हामी चाहिँ कतिपटक फलानुले गल्ती गर्यो, फलानु भएर चाहिँ गल्ती गरेको, जस्तो उदाहरणको लागि यो चाहिँ केटी भएको कारणले गर्दा यो हुन गयो, पाप हुन गयो, अथवा यो पुरुष भएको कारणले गर्दा पाप हुन गयो, यो फलानी भएको कारणले गर्दा फलानु भएको कारणले गर्दा चाहिँ पाप भयो भन्छौँ अरे के। तर
गल्ती चाहिँ के हो भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ रे कि फलानुबाट योबाट त्योबाट भन्छौँ रे, गल्ती चाहिँ के हो र कसबाट भएको हो भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो रे कि। यसमा गल्ती अनि कुनै पनि कुरा भनेको जेन्डरले गर्दैन अरे कि, यो चाहिँ मानसिकताले गर्छ अरे, यो चाहिँ परिस्थितिले गर्छ अरे, यो चाहिँ कसले गर्यो भन्ने थाहा छैन तर उसको ऊ जसले पनि गर्न सक्छ अरे कि गल्ती भन्ने कुरा, यो जेन्डरले यो मापन गर्दैन अरे। त्यो कारणले गर्दा फेरि चाहिँ यो एकदमै महत्वपूर्ण कुरा छ। भाइ फुटे गबार लुटे भन्ने आउँछ नेपाली उखान छ होइन, रेबिकाको परिवारमा सान्दर्भिक देखिन्छ त्यहाँनिर। हेर्नुहोस् त, आमाले गरेको निर्णयको कारणले गर्दा दाजुभाइ कति लामो समय भाग्नु परेको छ, उनीहरूलाई पाउने आफ्नै आमा हो नि। म मेरो होइन त्यो प्रश्न मेरो मम्मीसँग पनि कहिलेकाहीँ गर्ने गर्थेँ कि, यो यस्तो पनि हुन्छ अथवा भनौँ कति माया लाग्छ तपाईँलाई आफ्नो सन्तानको, बराबरी लाग्छ अथवा कम घटी कमी लाग्छ भने, यो एकदमै सोध्नु नहुने प्रश्न हो। तर मैले जब बाइबल पढ्दै थिएँ भर्खर भर्खर परमेश्वरको वचन पाउँदै थिएँ, यो घटनाले मलाई एकदमै मनमा छोएको थियो कि, साँच्चीकै यो हुन्छ भनेर मैले सोधेकी थिएँ यो प्रश्न। अनि यो प्रश्न सोध्नु गलत रहेछ भन्ने कुरा मैले पछि थाहा पाएँ। हुन त एउटा बच्चामा एउटा क्युरियोसिटी आउनु नर्मल पनि हो, यो नहुनु पर्थ्यो, यो भयो। यसबाहेक आफ्नो मनपर्ने छोराको लागि एउटी आमा जुनसुकै मूल्य चुकाउन पनि तयार हुँदी रहेछन्। एउटा प्रसङ्गमा रेबिकाले छल गरेर जेठा छोरा एसाबले पाउनुपर्ने सबै आशिष उनका मनपर्ने छोरा याकुबको पोल्टामा पार्न सफल भएकी थिइन्। रेबिकाको झूट बोल्ने र आफ्ना पतिलाई धोका दिने कदम सोरेयाना गलत छ भनेको 100% नै गलत छ। तथापि मानिसहरूका गलत निर्णयले परमेश्वरका योजनाहरूलाई विफल पार्दैन र परमेश्वरले हाम्रो पापको बावजुद आफ्नो दया र बुद्धिद्वारा अन्तत आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ उत्पत्ति 50:20 हामी देख्न सक्छौं। त्यो गल्तीमा दुईवटा बच्चा निर्दोष छन्। लोभ सबैलाई लाग्छ होइन, आमाले चाहिँ बढी मलाई माया गर्नुहुन्छ भन्छ कि कतिजना सन्तानले, मलाई चाहिँ बुवाले धेरै माया गर्नुहुन्छ भन्छ कतिजनाले। यो घटनालाई पढ्दै गर्दा हो जस्तो पनि लाग्छ, फेभरेट बच्चाहरू पनि हुँदो रहेछ, कतिवटा केस होला, कतिवटा हुनसक्छ। मानिसको त कुनै 100% स्योरिटी नै छैन कि, त्यो एउटा उनी छैन। एउटा दुधे बालकले एउटा आमालाई छोड्न सक्छ तर म तलाई छोड्न सक्दिनँ अथवा भनौँ त्यो खालको मानिस र परमेश्वरको कम्पेरिजन नै छैन कि। हामी मानिस चाहिँ फेरि कामै नलाग्ने चाहिँ होइन, परमेश्वर जिम्मा चाहिँ फेरि मानिसलाई नै दिनुभएको छ नि सन्तानको। तर हामी सिक्दै जानु पर्यो कि परमेश्वरको बुद्धिलाई प्रयोग गर्दै जानु पर्यो। हाम्रो आफ्नो बुद्धि र विवेक चाहिँ प्रयोग गर्नु भएन, यस्तो भएको छ भने तपाईँले एकचोटि विचार गर्नुहोस्। अत मानवीय त्रुटिका बावजुद पनि परमेश्वरको सार्वभौमिकता र उहाँको प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वरको बारेमा हामी रेबिकाको जीवनबाट राम्रोसँग बुझ्न सक्छौं। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा रेबिकाको गर्भमा रहेका जुम्ल्या सन्तानको उदाहरण दिँदै परमेश्वरको सार्वभौमिक र चयनको उद्देश्य र मानव इतिहासमा यसको प्रभावलाई पुनः पुष्टि गरेका छन्। रोमीको पुस्तकमा हामी देख्न सक्छौं र रेबिकाको देहान्तको विषयमा अधिक विवरण छैन, तर प्रारम्भमा रेबिकाको कहानी मिठो भए तापनि उत्तरार्धमा चाहिँ उनको जीवनले तितो अन्त्य बेहोर्नु परेको पनि हामी देख्न सक्छौं। उनलाई सारा र अब्राहम सँगैको चिहानमा राखिएको थियो। उत्पत्ति 39:29-31 रेबिकाको कथा परमेश्वरको भलाइले भरिएको छ। उनी कुनै विशिष्ट महिला थिएनन्, उनी केवल पितृसत्तात्मक समाजमा बाँचेकी एक साधारण बुहारी मात्र पनि थिइन्। एउटा एक किसिमले एउटा असल एउटा कुरा पनि देखिन्छ, तर स्वर्गका परमेश्वरले तिनको दुःख कष्टलाई आमा तिनलाई देख्नुभयो, परमेश्वरले तिनको खाँचो पूरा गर्नुभयो र तिनका छोरालाई आशिष दिनुभयो, किनभने तिनीहरूद्वारै परमेश्वरले आफ्नो मुक्तिको योजना पूरा गर्दै हुनुहुन्थ्यो। रेबिकाको जीवनीले चाहिँ हामीलाई सम्झना दिलाउँछ कि परमेश्वरले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। परमेश्वरलाई धन्यवाद होस् जसले रेबिका जस्तै स्त्रीलाई प्रयोग गर्नुभयो र हाम्रो लागि उहाँको अद्भुत चरित्र चाहिँ स्पष्ट गर्नुभयो। रेबिकालाई प्रयोग गर्ने परमेश्वरले तपाईँ र मलाई पनि प्रयोग गर्नुहुन्छ।
हामी कतिपटक समाज देखेर निराश हुन्छौं क्या, व्यक्तिहरू देखेर निराश हुन्छौं, ए त्यो गर्नेलाई त यस्तो परमेश्वरले आशिष दिइरहनु भएको छ, होइन भेदभाव गर्ने स्त्रीको परिवारमा आशिष छ, मेरो आमाले मलाई माया गर्दैन तपाईँ मेरो बुवाले यो गर्नुहुन्न, होइन यस्तो स्त्री त्यस्तो स्त्री हामी केलाइरहेका हुन्छौँ, हामी मानिस हौ, हामीमा कमजोरी छ भन्ने कुरा तपाईँ छोराछोरीले पनि र तपाईँ बुवा मम्मीले पनि स्वीकार्नुपर्छ। तर त्यसो भन्दैमा परमेश्वर तपाईँ र मेरो जीवनमा देख्नुभएको प्रतिज्ञा देख्नुभएको योजना विफल पक्कै पनि बनाउनुहुन्न, उहाँले पूरा गर्ने हरदम प्रयास गर्नुहुन्छ। कतिपटक हाम्रो कारणले गर्दा हाम्रो बुद्धि विवेकलाई प्रयोग गर्ने कारण गरेको कारणले गर्दा ढिला चाहिँ हुन सक्छ। यो समय एउटा गीतको साथमा तपाईँ आगा दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। आज मैले तपाईँहरूको बीचमा रेविकाको जीवनबाट केही उत्साह दिने प्रयास गरे कार्यक्रमको अन्तमा छु। म तपाईँहरूलाई अन्तमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी के सोध्छौं भन्दाखेरि चाहिँ बुवा मम्मी हुने बित्तिकै उहाँहरू चाहिँ एकदम पर्फेक्ट हुनुपर्छ अनि उहाँहरूले चाहिँ गल्ती नै गर्नु हुँदैन, उहाँहरूले चाहिँ सबै कुरा असल गर्नुपर्छ, हामीले जे जे भन्नु त्यही गर्नुपर्छ अनि उहाँहरूबाट चाहिँ केही नै मिस्टेक हुनु हुँदैन। अथवा उहाँहरू चाहिँ यस्तो हुनुपर्छ कि भनौँ न हामीले खोजेको जस्तो हुनुपर्छ अथवा उहाँहरूको इच्छा आकांक्षा नै हुँदैन भने जस्तो हामी सोच्छौँ कि हाम्रो सबै भनौँ न उहरू चाहिँ इच्छाहरू उहाँहरूबाट पूरा हुनुपर्छ अनि उहाँहरू चाहिँ सक्नुपर्छ भन्ने खालको पर्फेक्ट हामी खोज्छौँ कि परमेश्वरको वचन पढेका मानिसहरू हामी उहाँहरू पनि परमेश्वरको सन्तानहरू हो। उहाँहरू पनि कुनै समय तपाईँ र म जस्तै सन्तान छोराछोरी हुनुहुन्थ्यो, उहाँहरूलाई पनि त्यसरी नै उहाँको बुवा मम्मीले एउटा भनौँ न जिम्मेवारीमा हुर्काउनु भएको थियो, प्रेम गर्नुभएको थियो अनि उहाँहरूको पनि इच्छा र आकांक्षाहरू हुन्छन्। उहाँहरूको जीवनमा पनि परमेश्वरको उद्देश्य छ, उहाँहरू पनि मानिस हो, उहाँहरूबाट पनि कमजोरीहरू हुन सक्छ। आज कति धेरै सन्तानहरू हुर्किसके पछाडि आफ्नो बुवा मम्मीको उद्देश्यहरू अथवा इच्छाहरू पूरा गरिदिनु भएको छ कि, कतिजनालाई मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली एकदमै सपोर्ट गर्नुभएको छ भने कतिजना बच्चाहरूले चाहिँ दोष मात्रै पनि लगाइरहनु भएको छ, मेरो बुवाले गर्दा मेरो मम्मीले गर्दा उहाँहरूले नमिलिदिएर अथवा यो गरिदिएर त्यो गरिदिएर उहाँहरूले गरिदिएको भए अनि मलाई गाह्रो हुँदैन थियो, त्यो हुँदैन थियो, यो हुँदैन थियो भन्ने गर्छौँ हामी। उहाँहरूलाई पनि परमेश्वर दिनुभएको एउटा जिम्मेवारी हो भने हामीलाई पनि त्यो जिम्मेवारी भोलिको दिनमा दिनुहुन्छ। आजको छोराछोरी भोलिको बुवा मम्मी हुनुपर्छ अनि आफू त्यही छोराछोरी फेरि बुवा मम्मी हुँदा उसले पनि त त्यो भूमिका निभाउनुपर्छ। बाइबलले परमेश्वरको वचनले प्रष्टै भनेको छ, मानिसबाट गल्ती हुन्छ, मानिस कमजोर छ, मानिस सबै थोक होइन, मानिसले सबै थोक गर्न सक्दैन। त्यो कारणले गर्दा हामीले चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परिवारमा आमा बुवाहरूको बीचमा छोराछोरीको बीचमा खोज्ने एउटै कुरा भनेको चाहिँ परमेश्वरलाई हो। सबै कुरा

मिश्रले मात्रै गर्न सक्नुहुन्छ। हामीलाई लाग्छ कहिलेकाहीँ म मेरो छोराछोरीको लागि सब थोक हो, म भइन भने केही पनि हुँदैन, म रहन भने मेरो छोराछोरी केही पनि होइनन्, म भइन भने मेरो बुवा मम्मी केही पनि होइन भन्छौ हामी। तपाईँको प्रेम जायज हो, ठिक हो तपाईँको सोच, तर परमेश्वरको वचनलाई हामी हेर्छौ भने परमेश्वरले यो संसारमा ल्याउन चाहिसके पछाडि, परमेश्वरको उद्देश्यमा आइसके पछाडि, हामी भाउ नभाउ हामी जेसुकै गरौं, तर हाम्रो परमेश्वरले त्यो व्यक्तिलाई प्रोटेक्ट गर्ने त्यो व्यक्तिको जीवनमा उद्देश्य राखिदिनु भएको छ। हरेकको जीवनमा उद्देश्य छ नि। कहिलेकाहीँ आफूलाई म सबै थोक हो भन्ने लाग्छ। तपाईँ सबै थोक होइन, तपाईँले सबै थोक गर्न सक्नुहुन्न, चाहेर पनि गर्न सक्नुहुन्न। तपाईँको मन हुनु त एकदम राम्रो कुरा हो, तपाईँले विचार गर्नु राम्रो कुरा हो। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी कतिवटा कुराबाट निस्किन सक्दैनौँ, कतिवटा कुराहरू हामी गर्न सक्दैनौँ, दुखित हुन्छौँ कि आफूले आफूलाई सबै थोक सम्झिएको कारणले गर्दा। त्यो कारणले गर्दा सबै थोक परमेश्वरमा समर्पण गरौँ, सबै थोक परमेश्वरलाई दिउँ। उहाँ हुनुहुन्छ तपाईँ अभिभावकलाई पनि समेट्ने, तपाईँको बच्चा तपाईँको फ्यामिलीलाई समेट्ने, हामी सबैजनालाई समेट्ने। हामीलाई त केही पनि थाहा छैन पछि एकछिन पछाडि के हुन्छ भन्ने कुरा, हाम्रो परमेश्वरलाई सबै थाहा छ र त हामीलाई संसारमा ल्याउनु भएको छ। सर्वेश्वरबा तपाईँ र म होइन, हामी एउटा मेडिएटर मात्र हौं। हामी जहिलेसम्म सक्छौं र जहिलेसम्म परमेश्वरको उद्देश्य हाम्रो जीवनमा योजना छ, परमेश्वर चाहनुभयो भने म यो गर्छु भन्ने उद्देश्यको साथ हामी जिउँ भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु। र रेबिकाको जीवनबाट सिक्ने पाठ पनि यो हो जस्तो मलाई लाग्छ। हामी पर्फेक्ट छैनौ, अभिभावक भयौं भन्दैमा पर्फेक्ट छैनौ, र बच्चाहरूले पनि यो कुरा नसोचौं, अभिभावकहरूले पनि नसोचौं, परमेश्वर पर्फेक्ट हुनुहुन्छ यो कुरामा चाहिँ ढुक्क हौं भन्दै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। अर्को हप्ता यस्तै कुराकानी म तपाईँहरूको बीचमा गर्नेछु। आजलाई पनि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञान विदा हुन चाहन्छु। दैवसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मन्दिरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा साथ दिनुपर्ने हुन्छ फोन गरेर। र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। राज्यको पहिलो प्रश्न यस प्रकार रहेको छ, स्वर्गमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरेको छ? बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? पहिलो प्रश्न। दोस्रो प्रश्न, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ, यो पद बाइबलको कुन पुस्तक र कुन अध्याय पद सहित बताउनुहोस्। हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ कार्यक्रममा र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु. उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो
0: हेलो कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु कार्यक्रममा. हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ देखेर हुनुहुन्छ र कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँसँग रहनेछौ. र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो कोही मित्र त हुनुहुन्थ्यो. हेलो
2: हेलो
1: जय मसी पम्पाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिक ठाक छु हजुर, अहिलेसम्म प्रभुको अनुग्रहले.
2: हजुर परमेश्वरलाई धन्यवाद, आज कुराकानी गर्न पाइयो.
1: हजुर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
2: प्रश्न राखिपछि न हजुर म उत्तर दिने प्रयास गर्नेछु. सानो सानो निवेदन टक्राउँछु. सुरुमा फोन किन उठेन मलाई स्पष्टीकरण चाहियो. सुरुमा अघि नै लागेको थियो, सुरुमै स्पष्टीकरण चाहियो. अनि सुनिल सरको सुनिल सरको कार्यक्रममा पनि सुरुमा कति फोन लाग्थ्यो उठेन, अनि पछि त व्यस्तको व्यस्त व्यस्तको व्यस्त सधैँ म्यासेज पठाउँछु सुनिल सरको कार्यक्रममा. यो के भएको हो मलाई स्पष्टीकरण चाहियो गुनिज एफएम कार्यालयबाट.
1: पक्कै पनि हामी तपाईँलाई स्पष्टीकरण दिने नै छौँ. अहिलेलाई भने कार्यक्रमतिर लागौँ.
2: हुन्छ हजुर हुन्छ.
1: बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ?
2: रायोको दानासँग.
1: दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ, यो कुन पुस्तक कति अध्याय र पदमा रहेको छ?
2: हजुर भजन सङ्ग्रह 133:1 पद.
1: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरेको छ?
2: फिलिपी 3:20.
1: धन्यवाद, साथ दिनुभयो. कार्यक्रम सुन्दै रहनुहोला. अहिलेलाई छुटौ. धन्यवाद.
0: पम्फा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो. कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा हुनुहुन्छ. प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँको साथमा रहनेछौ र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालो मिडिया होमले. र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
3: हेलो
1: जय मसी चन्द्रमायाजी, आरामै हुनुहुन्छ?
3: हजुर सर म आराम छु. अनि हजुर कस्तो हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु. अनि हजुरको खाना भयो?
3: हजुर सर खाना भइसक्यो.
1: प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
3: प्रश्न राख्नु न सर जवाब दिन्छु. अस्ति हप्ता त आउनु भएन
1: पक्कै पनि केही
3: मन पर्ने कार्यक्रम. यो कार्यक्रमले गर्दा त कति आशिषित भएको छु. बाइबलको कति कुराहरू जान्न सिक्नु पाएको छु. यो कार्यक्रम चाहिँ कहिले नछुटोस् भन्न चाहन्छु है सर.
1: एकदमै एकदमै. बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ?
3: रायोको दानासँग भन्न चाहन्छु.
1: दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ, यो कहाँ उल्लेख गरिएको छ?
3: भजन सङ्ग्रह 133:1.
1: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ?
3: फिलिपी 3:20 भन्न चाहन्छु.
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ.
3: हुन्छ हजुर धन्यवाद.
1: जय मसी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यो समय तपाईँको निम्ति हो. तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ. के थाहा आजको विजेता तपाईँ नै पो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले. यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
4: हेलो जय मसी.
0: जय मसी हजुर. अमिताजी
4: हजुर हजुर
0: कस्तो हुनुहुन्छ?
4: हजुर मलाई एकदम टाउको दुखिरहेको छ, अलिकति गाह्रो भइरहेको छ.
0: तपाईँको लागि हामी प्रार्थनामा सम्झिनेछौँ अमिताजी.
4: मेरो हातको यो गोली गाँठाहरू एकदम दुखेर, नसाहरू दुखेर गाह्रो भइरहेछ, त्यसको लागि प्रार्थना गरिदिनु होला.
0: हजुर हजुर एकदमै.
4: अनि म एउटा गुनासो पनि राख्छु, मलाई झोलाभित्रको कार्यक्रम अरू बार राखिदिनु भए मैले पनि भाग लिन पाउने थिएँ.
0: हजुर हजुर
4: म कहिले भाग लिन नपाउने भएछु, एकदमै मलाई गाह्रो भइरहेछ. अर्को बार साथ दिनु भए हुन्थ्यो.
0: पक्कै पनि हामी कोसिस गर्ने नै छौँ है अमिता महर्जनजी. अब भने म प्रश्न राखौँ.
4: हुन्छ.
0: बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ?
4: गायोको दाना।
0: दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ बाइबलमा कहाँ उल्लेख गरिएको छ?
4: 133 को एक पद।
0: कुन पुस्तक?
4: भजन संग्रह 133 को एक पद।
0: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ?
4: फिलिपी 3 को 20 पद।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ अमिताजी।
4: हुन्छ, धन्यवाद।
0: जयमसी। अमिता महर्जनजी हुनुहुन्थ्यो हामीसँग पाटनबाट जोडिनु भएको थियो, र श्रोता हाम्रो अमिताजी चाहिँ अलिकति शरीरमा अस्वास्थ्य हुनुभएको कारण सबैले प्रार्थनामा सम्झिनुहोला भनिकन म अनुरोध गर्न पनि चाहन्छु। र अहिलेलाई भने कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
5: जयमसी सर।
0: जयमसी हजुर, धरुण विनोद बरालजी।
5: हजुर, आरामै हुनुहुन्छ?
0: आरामै आरामै। तपाईँ?
5: म ठिकै छु। खाना खानुभयो त?
0: खाना भर्खर भर्खरै भयो तपाईँको?
5: भइसक्यो।
0: अनि प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर? हजुर,
5: म जवाब दिन्छु होला।
0: हुन्छ, सुरु गर्नुहोस्।
5: पहिलोको रायोको दाना, दोस्रो भजनसँग 133 एक पद,
0: हजुर,
5: तेस्रो फिलिपी 3 को 20।
0: धन्यवाद, कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौ।
5: हस्,
0: धर्म विनोद बरालजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्थे, तर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी। रश्मिलाजी आरामै हुनुहुन्छ? रश्मिलाजी, रश्मिलाजी हुनुहुन्थ्यो फोन लाइनमा, तर उहाँ बाहिरिसक्नु भएको जस्तो लाग्यो मलाई, केही छैन। कोही हुनुहुन्छ? हेलो, हेलो,
6: हेलो, जयमसी।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रश्मिलाजी हो? ए, हाम्रो विद्याजी पो हुनुहुँदो रहेछ त हौ।
6: किन बिर्सिनु भयो मलाई?
0: होइन होइन, अलिकति आवाज उयो भएर मात्रै हो मलाई त्यस्तो लागेको। अनि कस्तो हुनुहुन्छ?
6: जजलापा दुवै जानलाई गाह्रो छ रे, बराबर गर्नलाई।
0: ए, ठिक छ ठिक छ ठिक छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
6: हजुर, सुनिराखेको, त्यही भएर आज सङ्गति गएन अनि हजुरहरूसँग यसरी बोल्नु।
0: अनि खाना खानुभयो हजुरले?
6: हजुर, खाइसके। हजुरले खानुभयो?
0: भर्खरै भर्खरै भर्खरै।
6: ए,
0: विद्याजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
6: होइन, म जवाब दिन्छु नि।
0: ल, सुरु गर्नुहोस्।
6: एक नम्बर राईको दाना, दाना अनि दुई नम्बर भजन संग्रह 133 को एक, तीन नम्बर फिलिपी 3 को 20।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
6: हस्, धन्यवाद, खुसी लाग्यो यसरी बोल्न पाएकोले पनि।
0: हो नि, अब लामो समयपछि तपाईँसँग कुरा गर्नुभयो,
6: चिन्नु भएन नि।
0: हो नि, हो नि। अनि तपाईँको भिडियो हेर्नुभयो? तपाईँ नाचेको
6: सङ्गति सङ्गति जाँदाखेरि अनिताले देखाउनु भएको थियो? हेरे हेरे, पुरै हेरे,
0: मजाले, धेरै राम्रो नाच्नु भएको छ नि त,
6: मजाले हेर्यो।
0: तपाईँ साथी सँगै सबैजना हुनुहुन्छ होइन?
6: हो नि, अझ फेरि पनि यस्तै हेर्न पाऊ अरू अरू कार्यक्रममा।
0: होइन, अब गर्नुपर्छ फेरि अर्को पनि।
6: हो नि,
0: अलिकति हाम्रो पम्फाजीलाई चाहिँ उत्साह दिनुपर्छ, भइहाल्छ।
6: उहाँले भन्नुभयो, उहाँसँग कुरा गरे अस्ति।
0: हजुर हजुर, अहिलेलाई छुटौँ है। विद्या, जयमसी जयमसी, विद्या श्रेष्ठजी हुनुहुन्थ्यो हामीसँग जोडिनु भएको थियो, र अहिलेलाई पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनु हो।
0: सालोम मिडिया होम, मोबाइल 9841867802, 9841867802 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न मैले राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? पहिलो प्रश्न। दोस्रो प्रश्न, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ भनी बाइबलमा कहाँ उल्लेख गरिएको छ? तेस्रो प्रश्न, हाम्रो नागरिकता स्वर्गमा छ भनी कहाँ उल्लेख गरिएको छ? कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हजुर, जय मसी अब्राहमजी।
2: जय मसी उत्तमजी, आरामै हुनुहुन्छ?
3: हजुर, म ठिकठाक छु, तपाईँलाई कस्तो छ?
2: म पनि एकदमै ठिकठाक छु। अहिले कता यात्रामै हुनुहुन्छ कि?
3: होइन, म यहाँ धादीमै छु, भर्खर खाना खाएर अब हिँड्छु।
2: अबको यात्रा सुरु हुँदैछ तपाईँको, होइन त? अहिले त बाटो राम्रै छ नि है?
3: बाटो त्यति पहिरो गएको छैन, ठिकै छ हिँड्नलाई।
2: हजुर हजुर हजुर। उत्तमजी, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
3: हजुर, प्रश्न राख्दै जानुहोस् त।
2: ओके, बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ?
3: रायोको दानासँग।
2: दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोर कुरा हुन्छ बाइबलमा कहाँ उल्लेख गरिएको छ?
3: वचन संग्रह 133 एक पद,
2: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। हजुर, अहिलेलाई छुटौ।
3: हस्
2: धन्यवाद। जय मसी, उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीजी, धादिङबाट हामीसँग जोडिनु भएको थियो भने। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
4: हेलो।
2: हजुर हजुर, जय मसी। हजुर, एकदमै आरामै। तपाईँ?
4: म पनि आरामै छु, प्रभुको नामले।
2: भनेपछि हाम्रो रश्मिजी हो?
4: होइन नि,
2: ए रुचि, रुचि हो।
4: म भक्तपुर गन्दोबाट, सावित्री हड्का।
2: ए सावित्रीजी, सावित्रीजी आरामै हुनुहुन्छ? हजुर, एकदम एकदम काटिँदै आइरहेको अवस्था छ।
4: अनि म पनि एउटा गुनासो गर्न मन लागेको थियो, हजुरलाई पनि कल गरेको थिएँ, हजुरले उठाउनु भएन है। अनि मलाई नि त्यस्तो गान नाच्ने गाउने मन परेको थियो, खै के गर्ने होला।
2: पक्कै पनि अब हामी गाउनुपर्छ, नाच्नुपर्छ प्रभुको निम्ति।
4: भने कसरी गर्नुपर्छ होला? मैले
2: अब गीत रेकर्ड गर्नु पर्यो
4: है,
2: गीत रेकर्ड गर्नु पर्यो, त्यसपछि अब भिडियो बनाउनु पर्यो, भइहाल्छ नि।
4: रहर चाहिँ लागि थियो, इच्छा पनि थियो, प्रभुको अनुग्रह के छ प्रार्थना गरिदिनु होला। अनि हजुरहरूलाई कसरी सम्पर्क गर्न सकिन्छ?
2: सकिन्छ, हामीलाई यही नम्बरमा फोन गर्दा भइहाल्छ, होइन?
4: प्रश्नको उत्तरै दिन्छु है त, पहिलो प्रश्न रायोको दाना,
2: हजुर।
4: दोस्रो प्रश्न भजन संग्रह 33 एक पद,
2: हजुर हजुर।
4: यसको प्रश्न फिलिपी 3:20।
2: धन्यवाद सावित्रीजी, फोन गरेर साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
4: हुन्छ जयमसी, यसो गर्नुहोलाई त्यस्तो चाहियो भने, अनि नयाँ श्रोताहरू चाहिन्छ नि त कोही कोही बेला होइन, त्यो बेला चाहिँ यही नम्बर हो मेरो पनि, वाट्सएपमा गर्नुभयो नि हुन्छ, नम्बर पनि 3310 गर्नुभयो नि हुन्छ।
2: हुन्छ धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिले सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
5: हजुर सर,
2: जय मस्ती। हजुर जय मस्ती। मायाजी
5: होइन सर,
2: ओहो
5: होला सर भन्छ त अब चिनी चिन्छ
2: लक्ष्मीजी, लक्ष्मीजी
5: सर, अनि आराम भइसिन्छ, खाना भयो
2: हजुर? हजुर एकदमै भर्खर भर्खरै भयो हजुर। तपाईँको
5: बाँकी छ सर।
2: लक्ष्मीजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
5: म जवाब दिन्छु सर।
2: सुरु गर्नुहोस्।
5: पहिलो प्रश्न रायोको दाना,
2: हजुर।
5: दोस्रो प्रश्न भजन संग्रह 33:1,
2: हजुर।
5: तेस्रो प्रश्न फिलिपी 3:20।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
5: हुन्छ सर, धन्यवाद। जयमसी।
2: जयमसी। लक्ष्मीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ देखेर हुनुहुन्छ, र हामीलाई फोन गर्नुहोस् के त आजको विजेता तपाईँ नै पो कि, र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालो मिडिया होमले, र तीनवटा प्रश्न तपाईँको निम्ति, जसले तीनवटा प्रश्नको सही जवाब दिनुहुन्छ हामी गोला प्रथाबाट एकजनालाई विजेता बनाउनेछौँ, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मस्ती। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: पुष्पक कुमार पहाडी बर्खेलबाट।
2: पुष्प कुमार पहरी
6: बडीखेलबाट।
2: बडीखेलबाट है,
6: हजुर।
2: कस्तो छ तपाईँको हालखबर?
6: हालखबर सबै ठिक छ सर।
2: अनि पुष्प कुमारजी के गर्नुहुन्छ आजभोलि?
6: ए मैले त्यतिकै हो सर,
2: बसी बसाइ।
6: हजुर
2: ओके, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर
6: हजुर म जवाब दिन्छु सर।
2: हुन्छ सुरु गर्नुहोस्।
6: हजुर पहिलो रायोको दाना, दोस्रो भजन संग्रह 133:1,
2: हजुर,
6: अनि फिलिपी 3:20।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। पुष्पजी अहिलेलाई छुटौ। जय मसी। वन्दे पुष्प कुमार पहरीदी, पहरीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र अब भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जय मसी संगीता रिमालजी आरामै हुनुहुन्छ? हजुर, अन्त कति राम्रो भजन रहेछ होइन? संगीताजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ तपाईँ?
1: राईको दाना तुलना गरिएको छ भनेको छ स्वर्ग राज्य चाहिँ विश्वासीहरूको, अनि भजन सङ्ग्रह 133 अनि दिनको दिन।
0: धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो संगीताजी, अहिलेलाई छुटौँ।
1: हस् हजुर,
0: धन्यवाद। जय संगीता रिमालजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालो मिटे होमले। र पहिलो प्रश्न गरेको छ, बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? पहिलो प्रश्न। दोस्रो प्रश्न, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ? दोस्रो प्रश्न। तेस्रो प्रश्न, हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? फोन लाइनमा यतिखेर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जयमसी दाई।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: माछा पोखरीबाट प्रिया लामा।
0: प्रिया लामा
2: हजुर,
0: प्रियाजी आरामै हुनुहुन्छ?
2: हजुर।
0: माछा पोखरी कुन ठाउँ?
2: माछा पोखरी
0: प्रियाजी, अब प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर, बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो न मनोहर कुरा हुन्छ, बाइबलमा कहाँ उल्लेख गरिएको छ?
2: भजन सङ्ग्रह 133 एक पद,
0: हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ। जय मसी। प्रिया लामा जी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्थे, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो, जय मसी हजुर। जय मसी, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: शान्ता सुनवार हरिसिद्धिबाट।
0: ए शान्ताजी, आरामै हुनुहुन्छ?
3: हजुर दाई, आरामै छु, आरामै हुन्छ नि?
0: म पनि एकदमै ठिकठाक छु, आरामै छु भन्नुपर्छ। अनि प्रश्न हजुर,
3: तपाईँको कार्यक्रममा म फोन गरिरहन्छु,
0: गरिराख्नुहुन्छ। अब शान्ता सुनवार भन्ने मलाई कण्ठ भइसकेको छ, तर आवाज चाहिँ कतिचोटि तपाईँहरूको जुत्छ क्या, एउटै एउटै लाग्छ क्या मलाई, त्यही भएर मैले छुटाउन नसकेको होइन, माफ गर्नु होला शान्ताजी मलाई है। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर,
3: कोसिस गर्छु।
0: बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ, बाइबलमा कहाँ उल्लेख गरिएको छ?
3: भजन सङ्ग्रह 133 एक पदमा।
0: हाम्रो नागरिकता छ क्या मलाई, त्यही भएर मैले छुटाउन नसकेको होइन, माफ गर्नु होला शान्ताजी मलाई है। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर,
3: प्रश्न।

0: हाम्रो नागरिकता सुरुमा छ भनेर फिलिपीको पुस्तक 3:20
1: धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं हामीसँग जोडिनु भएको थियो र तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भन्दै थिए, तर अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु। अब भने म फोन कल लिने छैन, त्यसपछि विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। लगभग हामीलाई 14 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई त विजेता बनाउन सकिन्न, तर एकजना भने गोला प्रथाबाट मैले चुनिसकेको छु र मैले पनि जवाब दिनुपर्ने हुन्छ। बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ? रायको दानासँग। मत्ती 13:31 दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। यसको चाहिँ भजन संग्रह 133:1 हाम्रो नागरिकता स्वर्गमा छ भने बाइबलमा कहाँ उल्लेख गरिएको छ? फिलिपी 3:20 र जो जतिले फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र आजको विजेताको नाम भने रहेको छ शान्ता सुनवार।
1: कंग्रेचुलेसन
0: शान्ता सुनवारजी, हरिसिद्धिबाट हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभयो त्यो कार्यक्रममा र बधाई दिन चाहन्छु। तपाईँको नम्बर भने हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने म प्रस्तुत कुमार अभाम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमा भरोसा राख्दा स्थिरता आउँछ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक दुईमा यहाँहरूलाई स्वागत छ। के तपाईँको जीवन अनिश्चितताले भरिएको छ? के तपाईँ एक दिनदेखि अर्को दिनसम्म दौड़िरहनु भएको छ? तपाईँ धेरै चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न बुद्धि र बल कहाँबाट पाउनेछ भनेर सोच्दै हुनुहुन्छ? के तपाईँ हरेक दिन तपाईँको जीवनमा अराजकताले भन्दा स्थिरताले भरिएको चाहना गर्नुहुन्छ? प्रियजन हो, तपाईँका धेरै समस्याहरूको सामना गर्ने प्रयास गर्दा तपाईँले महसुस गरिराख्नु भएको निरन्तर चिन्ताको स्थायी समाधान म तपाईँहरूलाई दिन चाहन्छु। एकपटक तपाईँले एउटा काम गर्न सिकेपछि तपाईँले खोजिराख्नु भएको स्थिरता तपाईँको हुनेछ। त्यो काम हो परमेश्वरमा भरोसा राख्नु। यर्मियाको पुस्तक 17:9 यसरी लेखिएको छ, तर त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्दछ, जसको आशा परमप्रभु हुनुहुन्छ। परमेश्वरले उहाँमाथि भरोसा राख्ने छनौट गर्नेहरूमाथि आफ्नो आशिष खन्याउने प्रतिज्ञा गर्नुहुन्छ। जब हामी परमेश्वरमा भरोसा राख्छौ, हामीले जीवनमा खोजिराखेको स्थिरता प्राप्त गर्नेछौ। यर्मियाको पुस्तक 17:8 यसरी लेखिएको छ, त्यो पानीको किनारमा रोपेको रूख जस्तो हुनेछ, जसले आफ्नो जराहरू खुलाको किनारसम्म फिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरिए हुन्छन्। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले चुक्दैन। यस पदले परमेश्वरमा भरोसा राख्ने छनौट गर्दा तपाईँको जीवन कस्तो हुनेछ भनेर वर्णन गर्दछ। रूखको जराले नै रूखलाई जमिनसँग जोडिराख्छ। जराले यसको वृद्धि र विकासको लागि आवश्यक पानी र पोषण तत्वहरू पनि अवशोषित गर्दछ। रूखको स्थिरता र स्वास्थ्यमा जराले महत्वपूर्ण भूमिका खेल्दछ। जब रूखलाई पानीको सहज पहुँच भएको ठाउँमा रोपिन्छ, जस्तै खोलाको नजिक, तब रूख बलियो हुन्छ र फस्टाउँछ। खडेरीको समयमा पनि रूखका पातहरू हरिया हुन्छन् र रूखले धेरै फल फलाउनेछ। प्रिय श्रोता, परमेश्वरको इच्छा यो छ कि तपाईँले पनि आफ्नो जीवनमा धेरै फल फलाउनु भएको होस्। परमेश्वरमा नभई आफ्नै क्षमतामा भरोसा गर्ने मानिसहरूको जीवन खडेरीको समयमा जस्तै वरपरको परिस्थितिबाट गहिरो रूपमा प्रभावित हुन्छ। तर परमेश्वरमा भरोसा राख्नेहरूका लागि बाहिरी परिस्थितिहरू उनीहरूको पक्षमा नभए पनि तिनीहरू फस्टाउँदै र समृद्ध हुँदै जानेछन्। परमेश्वरमा भरोसा गर्नाले तपाईँ उहाँको शक्तिसँग जोडिनुहुन्छ। जब तपाईँको जरा उहाँमा गाडिन्छ, तपाईँको जीवनमा स्थिरता हुन्छ। भजन संग्रहको पुस्तक 18:1-2, हे परम प्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परम प्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ। मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल र मेरो शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ। जब तपाईँ विश्वास मार्फत परमेश्वरसँग जोडिनुहुन्छ, तपाईँ एउटा अचल चट्टानसँग जोडिनुहुन्छ। जीवनमा कुनै पनि आँधीबेहरीले तपाईँलाई परमेश्वरले उहाँमाथि भरोसा गर्नेहरूलाई दिनुहुने सुरक्षाको प्रतिज्ञाबाट टाढा लैजान सक्दैन। पहिलो पत्रुसको पुस्तक 5:6-7, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। प्रिय श्रोता, जीवनमा आउने आँधीबेहरीले तपाईँलाई उडाउन नदिनुहोस्। परमेश्वरको सामु आफूलाई नम्र बनाउनुहोस्। महसुस गर्नुहोस् कि तपाईँ हरेक दिन पार गर्न उहाँको शक्ति चाहिन्छ। अहिले तपाईँले भित्र बोकेका सबै बोझहरू परमेश्वरमा सुम्पिदिनुहोस्। उहाँलाई तपाईँको लागि ती बोक्न अनुमति दिनुहोस् र साँच्चै तपाईँ त्यो रूख बन्नुहुनेछ जुन बाहिरी शक्तिहरूको सामना गर्नु परे पनि हरेक परिस्थितिमा फस्टाउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आशाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हिँड्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापित मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

0: गुड न्युज एफएम 105.1
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
3: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
3: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
3: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
3: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
3: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
3: मोबाइल 9832484054, 9832484054 र 9831226786, 9831226786
1: र 9813941447, 9813941447।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदै छ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल, म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
2: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजुन खड्की, फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं। विशेष गरिकन हामी अन्ताक्षरीहरू खेल्छौं, भजन गीतहरू गाउँछौ, गुनगुनाउँछौ र हाम्रो जीवित परमेश्वरको नाउँलाई महिमा दिँदै आइरहेको छौं भजन गीतहरूबाट विशेष गरिकन। र आज भने अन्ताक्षरीहरू खेल्न खेलाउन हामी एकदमै उत्साहित छौं र श्रोता विशेष गरिकन कार्यक्रममा चाहिँ हामी शुरूमा एउटा अक्षर तपाईँलाई दिन्छौ र त्यही अक्षरबाट शुरू हुने गीत तपाईँले गाउनुपर्ने हुनेछ र तपाईँले जुन अक्षर छोड्नुहुनेछ त्यही अक्षरबाट फेरि अर्को श्रोताले भजन गीतहरू गाउनु हुनेछ। यसरी हाम्रो श्रोताहरू माझमा अन्ताक्षरी निरन्तर अगाडि बढ्नेछ र सँगसँगै एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले पनि कार्यक्रममा सहभागिता जनाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी रिचार्ज कार्ड प्रदान गर्छौं र रिचार्ज कार्ड स्पोन्सर कार्यक्रममा गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र फोन गर्नको लागि एकदमै तयार भएर बस्नुहोला 01447754 01447754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98023446646 98023446646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म र यही गीतबाट तपाईँलाई अक्षर पनि दिन गइरहेको छु, यसकारण फोन गर्न तयार भएर बस्नुहोला। म भने गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौ र तिम्रो जीवन दिहाल यीशुलाई भनेर ईश्वरको यी अक्षरी गीतबाट मैले तपाईँको लागि लिएर आएको छु र अब तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ र अक्षरीबाट तपाईँले भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ र कोही श्रोता आइ पनि सक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गरौं. हेलो
1: जय मसी.
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म अहिले ठिकै छु हजुरको प्रार्थनाले. आज चाहिँ हिजो चाहिँ एकदम फ्रेस भएको छु, टोटल्ली एकदम निको भएको छु. हजुरको प्रार्थना, हजुरको मायाको कारणले गर्दा म एकदम निको भएको छु अनि एकदम ब्लेसिङ कुरा हो. अनि हजुरको माया साथसाथै एउटा सम्झना भएको कारणले प्रभुको छोराछोरी हौँ नि त हामी. एकअर्कामा प्रार्थना गर्नुहुन्छ तपाईँहरूले मेरो निम्ति अनि एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु. म एकदमै स्वस्थ छु, निको छु अनि यसरी भाग लिनु पाउँदाखेरि, हजुरसँग बोल्नु पाउँदाखेरि म एकदमै आशिषित छु, खुसी छु.
0: धन्यवाद भएको
1: अनि मेरो हजुर धन्यवाद. हजुरलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् अनि हाम्रो सन्ध्याजीलाई पनि फेरि पनि जय मसी भनिदिनुहोस् अनि सबै सम्पूर्ण हाम्रो गुडनेस फ्यामिलीलाई मेरो हृदयदेखि नै जय मसी छ, धेरै माया छ, धेरै सम्झना छ
0: भनिदिनु. एकदमै नैनाजी, र हामी गीततर्फ जाउँ. अक्षर
1: ईश्वरको यी छ.
0: हजुर हजुर, यीबाट तपाईँले सुरु गर्न सक्नुहुनेछ.
1: हजुर हुन्छ, म एकदम तयारी छु प्रभुको महिमाको निम्ति. घाँटीले चाहिँ अलिकति दुखी, घाँटीहरू चाहिँ खोकीहरू चाहिँ लागिरहेको छ, तर पनि प्रभुको महिमाको निम्ति चाहिँ म गाउनेछु. गल्ती भयो भने पनि माफ गर्नु होला, तर प्रभुको महिमा भएको होस् है.
0: हजुर हुन्छ, सुरु गर्नु.

0: धन्यवाद। र आज आमा छोरी दुवैजना भएर भजन गीत गाउनु भएको जस्तै लाग्दैछ मलाई। मैले ठिकै भने नैनाजी?
1: हजुर हजुर
0: हुन्छ। प्रभुले धेरै आशिष दिनुभएको र अहिलेलाई चाहिँ छुटौँ हामी नैनाजी। जय मसी।
1: हजुर
0: हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँले ह अक्षर छोड्नु भएको छ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: पाप अधर्म वीर चिन्ता ईश्वरले लगे अन्तश्री कार्यक्रम आउँदा हाम्रो सबैको हृदय रमाए, हामी सबैको हृदय रमाए। जय मसी
0: पम्फाजी, जय मसी। हाम्रो पम्फाजीको आवाज सुन्न पाउँदा हाम्रो पनि मन एकदमै फुरुङ्ग भए।
2: धन्यवाद हजुर।
0: हजुर, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ तपाईँ? एकदम ठिक छौ हामी पनि। र हाम्रो नैनाजीले ह अक्षर छोडिदिनु भएको छ, हालेलुया ग। तपाईँ तयार हुनुहुन्छ?
2: तयार छ हजुर।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: हजुर हुन्छ, एकदमै धेरै धन्यवाद तपाईँलाई प्रविधिले आशिष दिनुभएको। सबैलाई छोटो पम्फाजी जय मसी। हजुर, हाम्रो पम्फा रोक्का जी हुनुहुन्थ्यो, एकदमै जोस र उत्साह सहित कार्यक्रममा उहाँले सहभागिता जनाएर जानुभएको छ र म अक्षर छोड्नु भएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जय मसी रुथ जी, सन्चै आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र तपाईँले आज भजन गीत गाउनु पर्ने हुनेछ अक्षर मबाट, तयार हुनुहुन्छ?
1: हजुर, म तयार छु अनि मेरो आवाज मजाले सुनिरहेको
0: छ। हजुर, एकदमै राम्रो आइरहेको छ, स्पष्ट आइरहेको छ रुचि,
1: एकदम नेटको प्रब्लम छ, त्यही भएर हुन्छ।
0: हजुर, सुरु गर्नुहोस्।

0: हजुर
1: आमेन, एकदमै अर्थपूर्ण भजन गीत गाउनुभयो, प्रभुले धेरै आशिष दिनुभएको होस् र यसलाई चाहिँ छुटौ हामी रुचि जय मसी। राम्रो रुस मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट र कोही श्रोता आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
1: जय मसी साराजी, सन्चै हुनुहुन्छ तपाईँ? हेलो
2: हेलो जयमिसी हजुर।
1: हजुर जयमिसी साराजी, कता हुनुहुन्छ तपाईँ?
2: म चौकमै छु, सानो स्वर छ।
1: हजुर होइन होइन, स्वर एकदम राम्रो छ र भजन गाउन तपाईँ तयार हुनुहुन्छ आज?
2: हजुर म तयार छु।
1: हुन्छ, छ अक्षर तपाईँको भागमा छ, छबाट तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ। हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: छैन भरोसा यो जिन्दगीको, छैन भरोसा यो जिन्दगीको।

0: हुन्छ म्याम,
1: आमेन, धन्यवाद, हामीलाई छुटौँ। जय मसी,
0: जय मसी।
1: हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, छैन भरोसा यो जिन्दगीको भनेर क अक्षर तपाईँको लागि उहाँले छोडेर जानु भएको छ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, फेरि पनि जय मसी।
1: जय मसी, फेरि पनि स्वागत छ नैनाजी। र अब चाहिँ अक्षर क छ तपाईँको भागमा, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हजुर, एकदम तयार छौँ प्रभुको महिमाको निम्ति।
1: आमेन,
2: कबाट भन्नु है?
1: हजुर,
2: तिमीलाई नै आउँछ गाउँ ल? आन्टीले सुनिराख्नु भएको छ, गाउनु, कृतज्ञ भइ गाउनु।

0: नामेन जीवन मेरो अर्पेको छु. धेरै धेरै धन्यवाद नैनाजी. रहिला छोटौ हामी जय मसी.
1: हजुर जय मसी.
0: र नैना थापाजी हुनुहुन्थ्यो र अक्षर छ उहाँले छोड्नु भएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हेलो जय मसी. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो सङ्गीताजी हजुर, कसरी नचिन्नु तपाईँलाई, मैले चिने हजुर. आरामै हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौ. र अक्षर छ बाट हजुर गीत गाउन तयार हुनुहुन्छ?
1: ए म त खोलो खोलो ढोका निकालेको थिएँ हो.
0: छ बाट छ सङ्गीताजी. छ हजुर, यो छमछमी हजुर हो नि हो नि, छमछमी नाच्नेको छ हजुर. अब छबाट आउँदैन भने तपाईँले जुन तयार गर्नु भएको छ त्यही गाउनु भए पनि हुन्छ.
1: छैन भरोसा अघि गर्नुभयो.
0: हो त हो त हो त, तर अरू पनि छ भजन गीत छबाट.
1: कुन चाहिँ होला? खोला खोला खो खबाट आयो है.
0: हुन्छ न त त्यही भजन गाएर साथिनुहोस् न.
1: हजुर
0: हुन्छ त्यही गाइदिनुहोस् तपाईँलाई. मैले
1: तिमीलाई मुक्ति दिन्दिन, खोला खोला ढोका खोल्दिन किन नि पबुवाए तिमीलाई मुक्ति दिन्दिन. प्रस्ताव गर शुद्ध गर आउन सबै ढिलो नगर, प्रस्ताव गर शुद्ध गर आउन सबै ढिलो नगर. प्रभु कृष्णले पारिदिन्छन् विश्वास गर पापलाई नगर. हो खोला खोला ढोका खोल्दिन किन नि पबुवाए तिमीलाई मुक्ति दिन्दिन. बुद्धिमानी भन्छु म ज्ञान सबै संसार, शान्ति दिने मुक्ति दिने भन्छन् प्रभु यीशु विचार, शान्ति दिने मुक्ति दिने भन्छन् प्रभु कारण हर. खोला खोला ढोका खोल्दिन किन नि प्रभु आए तिमीलाई मुक्ति दिन्दि मान. खोला खोला ढोका खोल्दिन किन नि प्रभु आए तिमीलाई मुक्ति दान्दि मान. मुक्तिदाता आउनु भयो संसारमा ज्योति बनेर, मुक्तिदाता आउनु भयो संसारमा ज्योति बनेर. आउँदै दाजुभाइ दिदी बहिनी किन बस्छौ निश्चय भएर, दाजुभाइ दिदी बहिनी किन बस्छौ निश्चय भएर. खोला खोला ढोका खोल्दिन किन नि प्रभु आए तिमीलाई मुक्ति दिन्दिन. कुशमाथि चढ्नु भए हाम्रो प्रभु यीशु विचार, कुशमाथि चढ्नु भए हाम्रो प्रभु ईश्वर, प्रभु यीशु विचार. शान्ति शान्ति दिने खोला खोला ढोका मैले सबै भने लामो पनि रहेछ है भजन. सूचीमा छु शर्ममा पर्दैछु आउँदैछु म पापी अधुर.
0: हुन्छ सङ्गीताजी
1: सबै आइरहेछ.
0: हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई है त. हाम्रो सङ्गीता रिमालजी हुनुहुन्थ्यो र उहाँले खोला खोला ढोका बोलको भजन गाउनु भएको छ. तर हामीसँग अझै पनि अक्षर छ नै छ र छबाट नै तपाईँले भजन गीत गाएर साथ दिनुहुन म अनुरोध गर्न चाहन्छु. कृपया तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट नै सकभर तपाईँले भजन गीत उठाउने प्रयास गर्नुहोला. र कोही हुनुहुन्छ श्रोता उहाँलाई स्वागत गर्छु म. हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न असमर्थ भयौं. र कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो हेलो
1: नमस्ते
0: रुचि, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा। र तपाईँले पनि हजुर छ अक्षर छबाट सुरु हुने भजन गीत तपाईँले गाउनु पर्ने हुनेछ र छैन भरोसा भन्ने भजन चाहिँ गाइसक्नु भएको छ हाम्रो श्रोताले।
1: अघि नै गाइसक्नु भयो होइन, भरोसा त अघि नै गाइसक्नु भयो। अर्को भजन गाउनेछु
0: हुन्छ है, अब सुरु गर्न सक्नुहुनेछ।
1: परमेश्वरलाई महिमा भएको होस्। छक्कै परे म यीशुको माया देखेर, छक्कै परे म यीशुको माया देखेर, गति गल्ती गरे पनि

0: साह्रै मिठो गीत गाउनुभयो रुचि, साह्रै मिठो। तपाईँ नेपालमा हुनु भएको भए त अवश्य पनि हामी प्रत्यक्ष अझै पनि सुन्न चाहन्थ्यौँ तपाईँबाट। र एकदमै मिठो गाउनु भएको छ, प्रभुले धेरै आशिष दिनु भएको होस्। धन्यवाद। जय मसी। हाम्रो रुच मकरातीजी हुनुहुन्थ्यो, उहाँ अहिले कुवेतमा हुनुहुन्छ र एकदमै मिठो भजन गीतहरू गाउनुहुन्छ र कार्यक्रममा उहाँले साथ दिइरहनु भएको छ। ल अक्षर तपाईँको लागि यो सबैमा कार्यक्रमको न्यूज अन्ताक्षरी मार्फत उहाँले छोडेर जानु भएको छ। अब तपाईँले ल अक्षरबाट शुरू हुने भजन गीत गाउनुपर्ने हुनेछ र त्यसको लागि चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो।
0: हजुर, जयमसी। लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ। हजुर, कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ? एकदमै आरामै छौँ हामी पनि लक्ष्मीजी। र ल अक्षर तपाईँको भागमा परेको छ, भजन गीत गाउन तयार हुनुहुन्छ?
1: तयार छु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: आनन्द मनाऊ। हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद लक्ष्मीजी। अहिलेलाई छुटौ हामी। जय मसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले ऊ अक्षर छोड्नु भएको छ र ऊबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न अलिकति असमर्थ भएको छौं। तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र अक्षर ऊ छ, उकाली र ऊबाट शुरू हुने भएसँग गीत तपाईँले हामीलाई गाएर साथ दिन सक्नुहुनेछ। म भने तपाईँलाई एउटा गीतको साथ दिन्छु भन्दै थिएँ तर फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई ढिला नगरिकन कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, जय मसी म्याम। फेरि पनि
0: जय मसी साराजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा र अब तपाईँले ऊ अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ। तयार हुनुहुन्छ?
1: हुन्छ
0: हजुर, सुरु गर्न सक्नुहुनेछ।
1: ल हुन्छ।

0: धन्यवाद म्याम
1: ख्रिस्ते हुन्छ बस धेरै धेरै धन्यवाद तपाईँलाई अहिले छुट्टौ जय मसी साराजी र हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो उनी नै हुन् प्रभु मृत्युबाट बौरने हुने प्रभु निकै नै अर्थपूर्ण भजन कोरस गाउनु भएको छ कोही श्रोत आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म हेलो
2: हेलो फेरि पनि
1: जय मसी फेरि पनि स्वागत छ लक्ष्मीजी तपाईँलाई र हाम्रो साराजीले भ अक्षर छोड्नु भएको छ भबाट थुप्रै भजन गीतहरू छ तपाईँ तयार हुनुहुन्छ
2: तयार छु म नेवारीमा गाउँछु है भरोसा छैन भन्ने चाहिँ
1: हजुर हुन्छ हजुर एकदमै सुरु गर्न सक्नुहुनेछ

0: र एकदमै राम्रो प्रयास गर्नुभयो लक्ष्मीजी, धेरै धेरै धन्यवाद तपाईँलाई। र आई लाइक टु सेट अन है जय मिस्त्री। र हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, उहाँले भरोसा छैन जीवनको बोलको भजन गीत नेवारी भाषामा गाएर जानुभएको छ। न अक्षर तपाईँको लागि छोड्नु भएको छ, भरोसा मरु जीवन या एकदमै मिठो भजन गीतहरूको साथ हाम्रो श्रोताले दिइरहनु भएको छ। अन्ताक्षरी एकदमै असल प्रकारले अगाडि बढ़िरहेको छ, तपाईँले पनि प्रयास गर्न सक्नुहुनेछ। भजन गीतहरू गाउँदै हामी प्रभुको महिमा गरिरहेको छौं र अन्ताक्षरी एउटा बहाना हो, हाम्रो मुख्य उद्देश्य भनेको प्रभुको महिमा गर्नु नै रहेको छ। र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, हजुर, फेरि पनि स्वागत छ संगीताजी। अब चाहिँ न अक्षरबाट गीत गाउनु पर्ने हुनेछ, तपाईँ तयार हुनुहुन्छ? हजुर, नबाट, हजुर, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: मन सन्तोषी मनमा ईश्वरको समर सुनालाई मन सन्तोषी मनमा ईश्वरको समर सुनालाई तिम्रो मेरो पापको साटोमा सम्झायो जीवन मात्र बाटेको मनमा आफैलाई बाटेको है।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद संगीताजी, अहिलेलाई छुटाउँ जय मसी। हजुर, राम्रो गाउनु भयो, धन्यवाद, जय मसी। र हाम्रो संगीता रिमालजी हुनुहुन्थ्यो र उहाँले न अक्षरबाट गीत गाउनु भएर क अक्षर तपाईँको लागि छोड्नु भएको छ। र अक्षर कबाट भजन गीतहरू थुप्रै छन्, कुनै पनि एउटा भजन गीत गाएर तपाईँले साथ दिन सक्नुहुनेछ। र फोनलाई एकदमै खुला रहेको छ र तपाईँको फोन कलको हामी प्रतीक्षामा छौ। एउटा गीत हामी राख्न चाहन्छौ यो समयमा, गीतपछि उपस्थित हुने नै छौं।

0: कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65
2: निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता आउँछ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नु पर्ने बेला भइसकेको छ र त्यो भन्दै गर्दाखेरि चाहिँ आज फोन गर्नुहुने मध्येबाट हामीले लकी ड्र पनि गरेर लिएर आइसकेको छौं। एकजना श्रोताले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोता, तपाईँले गाउनुभएका भजन गीतहरूबाट प्रभु महिमित हुनुभएको छ र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि म धन्यवाद दिन चाहन्छु। र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ सारा तामाङ।
3: Congratulations.
2: साराजी, यहाँलाई बधाई छ। कार्यक्रम सकिए पश्चात पनि हाम्रो प्राविधिक मित्रलाई फोन गर्नुभएर आफ्नो फोन नम्बर टिपाइदिन हुनको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ओइसलामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
13: र 9818252040, 9818252040।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण तपाईँको आफ्नै कार्यक्रम र हामी समर्पित जीवनकै बारेमा केही महत्वपूर्ण कुराहरू कार्यक्रममा राख्ने गर्छौं र आज पनि कार्यक्रममा यस्तै प्रस्तुति तपाईँको निम्ति रहनेछ र तपाईँले भने कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र विशेष गरिकन कार्यक्रममा हामी एउटा समर्पित जीवन एउटा परमेश्वरमा केन्द्रित जीवनकै बारेमा कुराकानी गर्छौं। कतिचोटि तपाईँ र मेरो जीवनमा नि यति धेरै परीक्षाहरू आउँछन्, यति धेरै चुनौतीहरू आउँछन्। जब त्यो परीक्षा त्यो चुनौतीलाई हामी जित्न सक्दैनौँ नि अनि हामी उठ्न पनि सक्दैनौँ, तर जस्तो सुकै परिस्थितिलाई पनि जित्न चाहिँ परमेश्वरले तपाईँ र मलाई त्यो शक्ति चाहिँ दिनुभएको छ। तपाईँ र म परमेश्वरले यो संसारमा नि एउटा उदाहरणीय जीवन एउटा चुनौतीपूर्ण जीवन जिउनको लागि नै हो। मानिसहरू देख्न सक्छौँ विभिन्न प्रकारका पीडाबाट भएर मानिसहरू गइरहेको छन् होइन, कसलाई के को समस्या, कसलाई के को समस्या, के को समस्या देख्न त मान्छे सबै देखिन्छ, जिइरहेको जस्तै देखिन्छ, तर भित्रबाट ऊ पीडामा नै हुन्छ मानिस। त्यतिखेर सकिन्छ अरे कि मान्छेको जीवनमा तनाव जुन दिन हामी सधैँको लागि आँखा चिम्लिन्छौँ, नत्र आँखा हेरुन्जेलसम्म तनाव जीवनमा हुन्छ नि। त एउटा भनाइ छ नि, चिन्ताले हामीलाई चितामा पुर्याउँछ, तर टेन्सन चिन्ता हामीले लिनु हुँदैन। हामी धन्यवादी हुँदै होइन एउटा उदाहरणीय जीवन जिउँदै हिँड्नुपर्छ। तपाईँलाई मात्र होइन, दुनियाँले त्यो पीडा भोगिरहेका छन्, हिँडिरहेका छन् त होइन। कति घटनाहरू हामी देखिरहेका छौँ, भर्खरै एकजना व्यक्तिले होइन उहाँले आफूलाई नै पेट्रोल छर्केर आफूलाई जलाउनु भयो, उहाँ रहनु भएन। कहिलेकाहीँ अचानक हाम्रो जीवनमा यति छिटो हामी डिसिजन गर्छौँ नि, तर त्यसले कति प्रभाव पारिरहेको हुन्छ, कति समस्या भइरहेको हुन्छ, कतिले तनाव दिइरहेको छ भन्ने कुरा चाहिँ कतिचोटि हामी सोच्दै सोच्दैनौँ। एकजना साथीले अब होइन आत्मदाह गर्नुभयो, प्राण त्याग्नुभयो, तर त्यो उहाँसँग कति परिवार जोडिएको थियो नि त, श्रीमती, छोरी, आमा, बुवा, दाई, उहाँहरूलाई त धेरै गाह्रो हुन्छ नि होइन। त्यही भएर हामीले कतिचोटि तुरुन्तै त्यस्तो प्रकारको डिसिजनहरू गर्नु हुँदैन क्या, धेरै गाह्रो हुन्छ, देख्नेलाई पनि गाह्रो, परिवारलाई गाह्रो होइन। तर बिस्तारै समस्यालाई जित्दै चाहिँ जानुपर्छ। हो आज लडिन्छ, भोलि लडेला, पर्सि त उठ्नुपर्छ नि त, उठिन्छ। त्यो समस्या तपाईँलाई मात्र होइन, संसारले भोग्नु परिरहेको छ, संसारले सामना गर्नु परिरहेको छ, लड्नुपर्छ। अनि कहिले नलड्ने गरी उठ्नुपर्छ हामी, ती कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण संगीतको साथ पीड़ा दुःख कष्ट बोकेर कहाँ जाउँ भन्दै थिए, तर परमेश्वरको वचन स्पष्ट रूपले भन्छ, हे सारा बोझले तपाईँका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। परमेश्वरको वचनले यही सत्य कुरा बोलिरहेको छ। हुनसक्छ तपाईँ र मेरो जीवन कति कष्टमा भएर गइरहेका होला, होइन, कति अभावमा भएर गइरहेका होला, तर मैले बारम्बार भन्दै आएको कुरा पनि यही हो, आज अथवा भोलि पर्सि त फेरि हाम्रो जीवनमा परमेश्वरले खुसी पनि राखिदिनु भएको छ। सधैँ हामी कति यात्रा गर्छौँ नि, जब कति यात्राहरू गर्दै जाँदाखेरि, पूर्वको यात्राहरू गर्दै जाँदाखेरि यति डरलाग्दा बाटाहरू हुन्छन्, होइन, त्यो जब त्यो बाटो कटिन्छ नि, त्यो बाटोपछि फेरि पनि त सम्मको जमिनको बाटो आउँछ नि, त्यसपछि हामीलाई डर लाग्दैन, जे भयो भने केही हुँदैन भन्ने हुन्छ। जब तपाईँ सिन्धुलीको बाटो हुँदै झापा जानुभयो भने, जब त्यो सर्प जस्तो बाटो, होइन, नागमेली बाटो जब हिँड्छौँ, जिरिङ जिरिङ हुन्छ यहाँ शरीर, त्यो एक प्रकार कष्ट कष्ट कष्ट हुँदै जब त्यो बाटो पार गरिन्छ, जब सम्म बाटो आउँछ नि, होइन, कतै खाल्टो खुल्टी अथवा कतै पहाड हिमाल केही हुँदैन, आनन्दको बाटो हुन्छ नि, त्यसपछि हामीलाई ढुक्क लाग्छ क्या। त्यस्तै हो यो जिन्दगी पनि, आज होला तपाईँ र मेरो जीवनमा कष्ट होला, पीडा होला, अभाव होला, आँसु होला, त्यो कठिन बाटो पार गरिसकेपछि आएको त्यो सम्म तराईको सम्म बाटो जस्तै जीवनमा त्यो आनन्द पनि हाम्रो जीवनमा आउँछ। तर तपाईँ र म चाहिने भन्दा बढी चिन्ता गर्नु हुँदैन। परमेश्वरको वचनले यो कुरालाई स्पष्ट रूपमा भनेको छ, कुनै पनि कुराको फिक्र नगर, म तिम्रो वास्ता गर्नेछु। त्यही भएर यति धेरै हामीलाई वास्ता फिक्री गर्ने परमेश्वरलाई चाहिँ हामीले बिर्सनु हुँदैन, उहाँलाई धन्यवाद दिँदै हामीले अगाडि बढ्नै पर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हो नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 96625, 98510 96625 र 98624482010, 98624482010।
8: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार विज्ञापन हो।
15: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
16: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे।
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु।
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हामी देख्न सक्छौ जब प्रभुको सेवकाईमा धेरै मानिसहरू उहाँको पछि लाग्थे, कोही निको हुन, कोही खान, कोही अद्भुत कामहरू हेर्न, कोही भीड देखेर, होइन, विभिन्न उद्देश्यले मानिसहरू उहाँको पछि लागेको देखिन्छ। ती कुराले पनि के हुन्थ्यो भने यो एउटा ठूलो पाठ थियो क्या। सबै अधिकार त परमेश्वरले हामीलाई पनि दिनुभएको छ, उहाँले जे जे गर्नुभयो त्यो अधिकार आज परमेश्वरले हामीलाई पनि दिनुभएको छ। उहाँले सुसमाचार सुनाउनुभयो, उहाँले चंगाई गर्नुभयो, उहाँले मृतलाई जीवित बनाउनुभयो, आफ्नो काम त उहाँले पृथ्वीमा पूरा गर्नुभयो। अनि त्यसपछि हामीलाई दिएको काम, त्यसपछि उहाँले गर्नुभयो, त्यसपछि आफ्नो चेलालाई छोड्नुभयो, त्यसपछि अब चाहिँ हाम्रो हातमा आएको छ त्यो जिम्मेवारी। तर तपाईँ र मैले यो कुराहरूलाई गरेका छौँ कि छैनौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। परमेश्वरले दिनुभएको त्यो जिम्मेवारी, परमेश्वरले दिनुभएको त्यो अधिकारका कुराहरूलाई तपाईँ र मैले के गरिरहेका छौँ, मनमा सोचिरहेका छौँ अथवा गरिरहेका छौँ अथवा भोलि गर्छु अथवा पर्सि गर्छु, होइन। उहाँले दिनुभएको महान आज्ञा त्यसलाई हामीले पूरा गर्नै पर्छ। जाओ र जाति जातिलाई सुसमाचार सुनाओ, पिता पुत्र पवित्र आत्माको नाउँ बप्तिस्मा देऊ। यो कुरा त तपाईँ र मेरो मनमा छ नि, मैले मेरो ठाउँबाट गरिरहेको छु, तपाईँले तपाईँको ठाउँबाट गर्नुहोस्। जब मान्छेले प्रभुलाई पाउँछन् अनि प्रभु एकदमै आनन्दित हुनुहुन्छ, एकदमै, त्यहाँ तपाईँ र म परमेश्वरप्रति एउटा समर्पित भएर जीवन जिउँ भने, परमेश्वरको जसरी परमेश्वर आफ्नो सेवकाईमा हुँदाखेरि उहाँले अचम्म उद्देगका कामहरू गर्नुभयो, त्यो विश्वास तपाईँ र ममा भयो भने हाम्रो जीवन पनि परमेश्वरले, हाम्रो जीवनबाट पनि परमेश्वरले अचम्म उद्देगका काम पक्कै पनि गर्नुहुन्छ। त्यो भएर तपाईँ र म मनैदेखि परमेश्वरको काम गर्नको लागि अगाडि बढ्नुपर्छ। कयौं व्यक्तिहरू देख्छु म, उनीहरू रात दिन भनेर खटिरहेका छन्, कति देशहरूले मिसनरीहरू पठाएका छन्, होइन, प्रभुको काम गर्नको लागि। हामी सक्दैनौ, हामी जान सक्दैनौ, तर तिमीहरू जाऊ भनेर उनीहरूलाई, होइन, आर्थिक सहायता गरेर भए पनि परमेश्वरको पाल तन्काइरहेका छन् मान्छेले, सेवकाईको पालहरू तन्काइरहेका छन्। तपाईँ र म चाहिँ आफू पनि जाँदैनौ, जानेलाई पनि सहयोग गर्दैनौ भने त हामीबाट कसरी प्रभुको काम हुन्छ, हुँदैन, होइन। त्यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा लाग्छ मलाई। जब हामी परमेश्वरमा समर्पित हुन्छौँ, कतिचोटि हामी आत्तिन्छौँ, म गयो भने कहाँबाट के, होइन, कसरी आर्थिक कुरा जुटाउने, के खाने, कहाँ बस्ने, तर परमेश्वरको वचन स्पष्ट रूपले भन्छ के खाउला, के लाउला, कुनै पनि कुराको फिक्र नगर, म तिम्रो वास्ता गर्नेछु भनेर परमेश्वरको वचनले तपाईँ र मलाई स्वर्गीय उत्साहका कुराहरू पनि दिएको छ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। जब तपाईँ खाने लाउने कुरामा चिन्तित हुनुहुन्छ भने नि परमेश्वर कति चाहिँ तपाईँ र मेरो जीवनमा काम गर्नुहुन्न क्या। हाम्रो परमेश्वर त यस्तो परमेश्वर हो, कागद्वारा पनि हामीलाई खाना जुटाउने परमेश्वर हुनुहुन्छ, मरुभूमिमा मन्ना जुटाउने परमेश्वर, अचम्म उद्धेगका काम गर्ने परमेश्वर के तपाईँ र मेरो साथमा काम गर्नुहुन्न। तर तपाईँ र मेरो हृदय चाहिँ उहाँप्रति समर्पित हुनु पर्यो, प्रभु मेरो जीवनमा काम गर्नुहोस् भनेर बोल्नु पर्यो नि। हामी चुप्प लाएर बस्यौँ भने, होइन, कहाँ जाने भनेर कसरी सोध्यो भने बोलिनौँ भने, के खाने भन्दाखेरि के बोलिनौँ भने त हामी मर्छौँ। त्यो भएर तपाईँ र मलाई परमेश्वरले दिनुभएको जिम्मेवारीलाई एकचोटि मनन गरौँ। भन्दै अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु।

आदरणीय श्रोता भवनले लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जीवित परमेश्वरको वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता, शान्तिदाता, उद्धारकर्ता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ कि बाइबल धर्मशास्त्रमा युहन्नाको तेस्रो पत्र यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले यो खण्डलाई ध्यान दिएर सुन्नुहुनेछ भनिकन। र यसरी लेखिएको छ, एल्डरबाट मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु। प्रिय मित्र, म प्रार्थना गर्दछु कि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस्। तिम्रो आत्मिक जीवन ठिक छ भन्ने म जान्दछु। कतिजना भाइहरू आएर तिम्रो जीवनको सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्चै नै सत्यताको अनुसरण गर्दछ। मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? प्रिय हो, तिमीले विश्वास योग्य काम गर्दछौ। जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछ, तिनीहरूले मण्डलीको सामान्य तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मन पर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछ। किनभने अविश्वासीहरूबाट केही नली तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्किएका हुन्। यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन। यसकारण जब म आउँछु, त्यसले गरिरहेको कामहरूको कुरा उठाउनेछु। तिम्रा विरुद्धमा त्यसले खराब कुराहरू बगी हिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। प्रिय हो, खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ त्यो परमेश्वरको, जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन् र सत्यले पनि सबै सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौ र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ। मैले धेरै कुराहरू लेख्नु पर्ने थियो, तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्न, तर हामीलाई चाँडै भेट्ने आशा गर्दछु तिमीलाई चाँडै भेट्ने आशा गर्दछु र हामी आमने सामान्य भेटेर कुरा गरौं। तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई आनन्द अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ। आदरणीय श्रोता, आजको यो वचनलाई हेर्दा यो युहन्ना यो पत्र युहन्नाले पहिलो र दोस्रो पत्र जस्तै ईश्वरीय सम्वतको पहिलो शताब्दीको अन्त्यतिर लेखिएको थियो। यो पत्र गायस नाउँ भएका एकजना मानिसलाई व्यक्तिगत रूपमा लेखिएको हो। उक्त गायस को थिए भन्ने कसैलाई निश्चित थाहा छैन। तैपनि यहाँ एल्डरबाट यो वचन लेखिएको छ। फेरि युहन्नालाई नै युहन्नाले नै लेखेको भन्ने कुरालाई यहाँ हामी बुझ्न सक्छौ। र युहन्नाले लेखेको यो पत्रलाई हामी यसरी बुझ्न सक्छौ कि उनले भनेका छन् मेरा प्रिय मित्र गायस, र गायस भन्ने व्यक्तिलाई लेखेको यो पत्र। अनि गायस चाहिँ कस्तो खालको व्यक्ति भन्दाखेरि उनी प्रिय मित्र थिए, उनी प्रिय मित्र भनेर सम्बोधन गरिएको छ र उसको भलो चिताइराखेका छन् लेखकले, र उनको लागि प्रार्थना पनि गरेका छन् र उसको स्वास्थ्य पनि ठिक होस् भनेर यहाँ सम्बोधन गरिएको छ, र आत्मिकी जीवन पनि ठिक हुनुपर्छ भन्ने कुरा यहाँ स्पष्ट बताइएको छ। र अर्को कुरा गायसको बारेमा सुन्दाखेरि लेखक आफै एकदम आनन्दित भएको कुरा हामी यहाँ देख्न सक्छौ, र सत्यताको अनुसरण गर्ने व्यक्ति भनेर गायसलाई यसरी सम्बोधन गरिएको छ। र अर्को कुरा चापमा मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ। र लेखकले आफ्नो मानिसहरू अथवा यीशुलाई विश्वास गर्ने मानिसहरूले परमेश्वरको वचन अनुसार जिएका छन् भन्ने कुरा सुन्नु पाउँदा भित्रबाटै आनन्द आउँदछ। यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले यीशुको आज्ञा अनुसार यीशु ख्रीष्टको वचन अनुसार जिइराखेका मानिसहरूलाई भेट्दाखेरि आनन्द आउनु स्वाभाविकै हो। र लेखकले यो कुरा स्पष्ट पारेका छन्, आज चर्चका मानिसहरू यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूले परमेश्वरको वचन अनुसार जिउन थाल्यो भने उनीहरूको जीवनबाट ठूलो आशीर्वाद आउँछ र उनीहरूलाई देखेर आनन्द पनि आउँछ। र यहाँ यो कुरा भन्दछ, प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ। जब तिमीले दाजुभाइको विशेष गरी परदेशीहरूको सेवा गर्दछौ, तिनीहरूले मण्डलीको सामान्य तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मन पर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियो भने तिमीले असल गर्दछौ। र एउटा बाहिरबाट कतै सेवा गर्नका लागि गइराखेको एउटा व्यक्तिलाई मिशनरीलाई सहयोग गर्ने कुरा पनि यहाँ गरिएको छ। त्यसै गरिकन अविश्वासीहरूबाट केही नली तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्किएका छन् भने यस्ता मानिसहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुरा पनि यहाँ लेखिएको छ। यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। सत्यतामा सहकर्मी बन्न सकौं। सहकर्मी एउटा व्यक्तिले कहीँ सेवा गर्न गइराखेको छ, यीशु ख्रीष्टको बारेमा मानिसहरूलाई बताउन गइराखेको छ र दुःख पाएका मानिसहरूलाई सेवा गर्नका लागि कोही व्यक्ति जान लागिरहेको छ भने त्यस्तो व्यक्तिको लागि सहयोगी हृदय र सहयोग गरिदिनका लागि पनि यहाँ आग्रह गरेको छ, र यसरी सत्यतामा सहकर्मी बनौ भनेर पनि लेखकले यहाँ गायसलाई भनिरहेको छ। र मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुने खोज्ने डिमेत्रियसले मेरो अधिकार स्वीकार गर्दैनन् भनेर यहाँ उल्लेख गरिएको छ। र युहन्नाले पत्र लेख्दाखेरि मण्डलीलाई लेख्दाखेरि मण्डलीमा उहाँको शिक्षालाई उहाँको भनाईलाई स्वीकार नगर्ने मानिस पनि यहाँ थिए, जुन कुरामा युहन्ना यसमा प्रश्न गरिरहेका छन् कि यो मान्छेले भनेको मान्दैन, यो मान्छेले यस्तो भनेछ, जब यसकारण जब म आउँछु त्यसले गरिरहेको कामहरूको कुरा उठाउनेछु, हाम्रो विरुद्धमा त्यसले खराब कुराहरू बगि हिँड्छ, त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई पनि स्वागत गर्न इन्कार गर्छ र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। र मण्डलीभित्र नै चर्चभित्र नै कति व्यक्तिहरू छन् जसले स्वागत गर्दैनन्, जसले परमेश्वरको काम गर्ने मानिसहरूलाई सहयोग गर्दैनन् र त्यस्ता मानिसहरू पनि चर्चमा आउँदछन् र त्यस्ता मानिसहरूले चर्चलाई फाड्ने काम गर्दछ र चर्चभित्र आएका सदस्यहरूले यसरी भनौ सहकार्य नगरिदिँदा, सहकर्मीको काम नगरिदिँदा, सत्यतामा सहकर्मीको काम नगरिदिँदा यसले मण्डलीलाई चोट पुर्याउँछ, मण्डलीमा खैला बैला ल्याउने काम गर्छ र यीशु ख्रिस्टको मण्डली जो दुलही हो ख्रिस्टको यसमा भनौ विभाजनहरू ल्याउन सक्छ। त्यसकारण यहाँनिर शिक्षा चाहिँ के हो भने प्रिय हो खराबीको अनुसरण नगर। चर्चको प्रत्येक व्यक्तिलाई यो पनि भनिएको छ खराबीको चाहिँ अनुसरण नगर। खराबी हुन्छन्, खराबीहरू आउँछन्, खराब गर्नेहरू आउँछन्, तर खराबीको अनुसरण नगर्नु भनेर यहाँ लेखेको छ। तर भलाइको अनुसरण गर, भलाइको अनुसरण गर, सत्यतामा सहकर्मी बनेर भलाइको अनुसरण गर। जसले भलो गर्दछ त्यो परमेश्वरको हो, जसले खराब गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। आदरणीय श्रोता, खराबीको अनुसरण गर्नु हुँदैन भन्ने कुरा यहाँ छ। खराबी नै नभएको होइन, खराबी हुन्छन्, तर एउटा व्यक्तिले आफैले निर्णय गर्नुपर्ने कुरा छ खराबीको अनुसरण गर्ने हो कि नगर्ने। यो कुरा स्पष्ट, बरु के गर्नु त भन्दाखेरि भलाइको अनुसरण गर। एउटा व्यक्तिले कि त भलाइको अनुसरण गर्छ कि त खराबीको अनुसरण गर्छ। लेखकले चाहिँ खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर भनिएकोले यो छ। जसले भलो गर्दछ त्यो परमेश्वरको हो भन्ने कुरा, परमेश्वरको व्यक्तिले, परमेश्वरलाई चिन्ने व्यक्तिले, सत्यलाई चिन्ने व्यक्तिले खराबीको अनुसरण गर्दैन, अरूको कुभलो चिताउँदैन, अरूको भनौ कुभलो चाहँदैन, नराम्रो उनीहरूको भलाइ चाहन्छ, भलो चाहन्छ। र परमेश्वरको मानिसले भलाइको अनुसरण गर्दछ, भलाइको अनुसरण गर्दछ। राजा यो खण्डलाई हामीले हेर्दाखेरि परमेश्वरका मानिसहरूले भलाइको अनुसरण गर्दछ, परमेश्वरका मानिसले, परमेश्वरलाई विश्वास गर्छु भन्ने मानिसले, साँचो परमेश्वरलाई विश्वास गर्ने मानिसले भलाइको अनुसरण गर्दछ। र यहाँ जुन व्यक्तिले खराबी गरिरहेको छ खराबीलाई पन्छाउनु पर्नेछ, खराबीलाई खराबीको अनुसरण गर्नु हुँदैन भन्ने कुरा छ। खराबी छन् वरिपरि, खराब कुराहरू वरिपरि छन् यो संसारमा, तर खराबको अनुसरण चाहिँ गर्नु हुँदैन भन्ने कुरा एउटा व्यक्तिको निर्णयमा भर पर्छ। यदि परमेश्वरलाई उसले चिनेको छ, सत्य परमेश्वरलाई उसले बुझेको छ र सत्य परमेश्वरलाई उसले विश्वास गरेको छ भने उसले खराबीको अनुसरण गर्दैन र उसले भलाइको अनुसरण गर्दछ। त्यति मात्रै होइन, उसले सत्यतामा सहकर्मीको काम पनि गर्दछ। आदरणीय श्रोत, यहाँहरूको बीचमा यो कुरा स्पष्ट भएको छ कि परमेश्वरका मानिसहरू जो परमेश्वरका हुनुहुन्छ अथवा परमेश्वरका छन् उनीहरूले भलाइको अनुसरण गर्दछ। आदरणीय श्रोता, आज यो प्रवचन सुन्दै गर्दा यहाँहरूको मनमा के हामीले भलाइका अनुसरण गरिरहेका छौं, भलाइको अनुसरण गरिरहेका छौ कि खराबको अनुसरण गरिरहेका छौ? यदि खराबको अनुसरण मात्रै भइरहेको छ भने हामी परमेश्वरका होइन, हामीले सत्यलाई चिनेका छैन, त्यो व्यक्तिले सत्यलाई चिनेको छैन, खराबीको अनुसरण गर्दछन् भने ऊ परमेश्वरको तर्फबाट होइन भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। तर यदि कसैले परमेश्वरलाई मैले चिनेको छु, परमेश्वरलाई मैले विश्वास गरेको छु र परमेश्वरको आज्ञा पालन गरेको छु भने उसले भलाइको अनुसरण गर्दछ। हामी आफैले आफैलाई एकपल्ट चाहन्छौ कि साँच्चै नै मैले खराबीको अनुसरण गरिरहेको छु कि भलाइको अनुसरण गरिरहेको छु, म परमेश्वरको तर्फबाट छु कि खराबीको तर्फमा छु, म सत्यको तर्फमा छु कि असत्यको तर्फमा छु, अथवा सत्यपट्टि छु कि म असत्यपट्टि जिइरहेको छु। यहाँहरूले आफैले मूल्याङ्कन गर्न सक्नुहुन्छ। यदि खराबीको मात्रै अनुसरण भइरहेको छ भने परमेश्वरबाट म होइन, परमेश्वरमा म छुइन र परमेश्वरको म होइन रहेछु भन्ने कुरा बुझ्नुपर्छ। यदि भलाइको अनुसरण गर्न चाहनुहुन्छ भने परमेश्वरलाई अनुसरण गर्न अथवा परमेश्वरलाई विश्वास गर्नुपर्छ। परमेश्वरलाई विश्वास गर्ने व्यक्तिले येशूलाई विश्वास गर्नुपर्छ, येशूलाई विश्वास गर्नेले परमेश्वरलाई विश्वास गर्छ। युहन्नाको सुसमाचारमा लेखिएको छ, मलाई देख्नेले पितालाई देख्छ, अथवा येशूले भन्नुभयो म नै सत्य हुँ, म नै जीवन हुँ, म नै बाटो हुँ भन्नुभएको छ। उहाँले म हुँ भनेर उहाँले आफूलाई दावी गर्नुभएको छ, उहाँ आफै परमेश्वर हुनुहुन्छ भनेर दावी गर्नुभएको छ। येशूलाई विश्वास गर्नेहरूले परमेश्वरलाई चिन्छ अथवा परमेश्वरलाई विश्वास गर्छ। परमेश्वरलाई विश्वास गर्नेहरूले भलाइ, ऊ परमेश्वरका हुन्छन् र परमेश्वरका मानिसले भलाइको अनुसरण गर्दछन्। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र परमेश्वरलाई अनि परमेश्वरको हुनुहोस् र भलाइको अनुसरण गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँहरूको बीचमा यहीँ राख्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञान अधिकारीको साथमा।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
10: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

दिइन् जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो र ती मिकाको घरमा राखिए। यी मिका भन्ने मानिसको एउटा देवता थान थियो। तिनले एउटा आइपोद र घर देवताहरू बनाए र आफ्नो छोराहरू मध्येको एकजनालाई आफ्नो पुरोहित नियुक्त गरे। त्यस बेला इजरायलमा कुनै राजा थिएनन् र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। अब यहुदाको बेतलेहेमबाट आएका यहुदाका गोत्रको बीचमा बस्ने एकजना जवान लेवी थिए। तिनी बेतलेहेम शहर छोडेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मिकाको घरमा आइपुगे। मिकाले तिनलाई सोधे, तिमी कहाँबाट आएका हौ? तिनी जवाफ दिए, म यहुदाका बेतलेहेमको एकजना लेवी हुँ र म एउटा बस्ने ठाउँ खोज्दैछु। मिकाले तिनलाई भने, मसँग बस र मेरो बुबा र पुरोहित हौ, म तिमीलाई वर्षै पिच्छे 10 चाँदीका सिक्का दिनेछु र तिमीलाई खान लाउन पनि दिनेछु। यसकारण ती लेवी मिकासँग बस्न राजी भए र मिकाले तिनलाई आफ्नो छोराहरू मध्ये एकजना जस्तै गर्थे। मिकाले ती लेवीलाई काममा नियुक्त गरे र ती जवान मानिस तिनको पुरोहित भए र तिनको घरमा बसे। मिकाले भने, अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ किनभने एक लेवी मेरा पुरोहित भएका छन्।

न्यायकर्ताको पुस्तक अध्याय 18 दान वंशीहरूले अधिकार गर्ने जग्गा खोजेका। त्यस बेला इजरायलमा कुनै राजा थिएनन्। दान वंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दै थिए, किनभने इजरायलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्। यसकारण दान वंशीहरूले 5 जना योद्धाहरूलाई सोरा र एस्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूको सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, जाओ देशको पत्ता लगाओ। तिनीहरू एफ्राइमको पहाड़ी देशमा मिकाको घरमा आइपुगे र त्यो रात त्यही बिताए। जब तिनीहरू त्यहाँ मिकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, तिमीलाई कसले यहाँ ल्यायो? तिमी यहाँ के गरिरहेको छौ? यहाँ तिम्रो के काम छ? तिनले भने, यो त सबै मिकाको काम हो। तिनले मलाई ज्यालामा राखेका छन् र म तिनका पुरोहित भएको छु। तिनीहरूले तिनलाई भने, त्यसो भए हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न सोधपुछ गर। पुरोहितले जवाफ दिए, कुशलसित जाओ, तिमीहरूको यात्रालाई परमप्रभुको स्वीकृति छ। ती 5 जना आफ्नो बाटो लागे र लेसमा आइपुगे। तिनीहरूले त्यहाँका बासिन्दाहरूलाई सिदोनीहरू चाहिँ शान्त र निष्फिक्रीसित आफ्ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन, यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सिदोनीहरूदेखि धेरै टाढा थिए र अरू कोहीसित उनीहरूको सम्पर्क थिएन। ती 5 जना मानिसहरू सोरा र एस्तोलमा फर्केर आएपछि तिनीहरूको भाइ बन्धुहरूले तिनीहरूलाई सोधे, तिमीहरूको खबर कस्तो छ? तिनीहरूले भने, जाउँ त उनीहरूमाथि चढ़ाई गरौं। हामीले देखेको त्यो देश खुबै सुन्दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियालो गरिरहन्छौ? अहिले नै हिँड र त्यस देशलाई अधिकार गर। जब तिमीहरू त्यहाँ पुग्नेछौ, तब तिमीहरूले एउटा विस्तृत र खुला देशमा निष्फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्नेछौ। परमेश्वरले त्यो जग्गा तिमीहरूको हातमा सुम्पिदिनु भएको छ, त्यो जग्गा जहाँ पृथ्वीमा पाइने कुनै पनि थोकको अभाव छैन। तिनीहरूले मिकाका मूर्तिहरू लुटेका र मूर्ति पूजा शुरू गरेका। यसकारण सोरा र एस्तोलबाट दानको कुलका हतियार भिरेका 600 मानिसहरू निस्के। तिनीहरू उक्लेर यौदाको किरियत यारिमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह दान भनिन्छ। त्यहाँबाट तिनीहरू एफ्राइमका पहाड़ी देशतिर लागेर मिकाको घरमा आए। तब ती 5 जना मानिसहरू जो लेसको वरिपरिका देशको भेट लिन गएका थिए, तिनीहरूले आफ्नो भाइ बन्धुसँग यसो भनेर कुरा गरे कि यी घरहरू मध्ये एउटामा एपोद र घर देवताहरू एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन् भने तिमीहरूलाई थाहा छ। अब कसो गर्नु तिमीहरूलाई थाहा छ? यसैले तिनीहरू मिकाको घर नेर ती जवान लेवीको डेरातिर लागे र तिनलाई अभिवादन गरे। हतियार भिरेका ती 600 दान वंशीहरू मूल ढोकाको मुखमा खड़ा भए। देशको भेद लिन गएका ती 5 जना मानिस घरभित्र पसे अनि प्रतिमा र मूर्ति एपोद र अरू घर देवताहरू लिए। त्यसै बेला ती पुरोहित ती 600 मानिसहरूसँग मूल ढोकाको मुखमा खड़ा भइरहेका थिए। ती 5 जना मानिसहरू मिकाको घरमा पसेर प्रतिमा मूर्ति एपोद र अरू घर देवताहरूलाई लग्दा ती पुरोहितले के गर्दैछौ भने तिनीहरूलाई सोधे। तर तिनीहरूले तिनलाई भने, चुप लाग, एक शब्द पनि नबोल, आएर हाम्रा पुरोहित र बुबा हौ। एकजना मानिसको घरमा पुरोहित हुनु कि इजरायलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो। यस कुराले ती पुरोहित खुसी भए। तिनले ती एपोद खोपिएको प्रतिमा र अरू घर देवताहरू लगे र त्यस दलमा सामेल भए। तिनीहरू फर्केर गइहाले र बालबच्चा गाई बस्तु र दामी दामी सामानहरू अघि लगाएर हिँडे। ती दान वंशीहरू मिकाको घरबाट केही टाढा मात्र पुगेका थिए कि मिकाले आफ्ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेटाए। उनीहरूले दान वंशीलाई हपारे र तिनीहरूले फर्केर मिकालाई भने, तिमीलाई के भयो? हामीसित लड़ाई गर्न किन तिमीले मानिसहरूलाई बोलायो? मिकाले भने, मैले आफ्नो निम्ति बनाएका मेरा देवताहरू तिमीहरूले लग्यो, तिमीहरूले मेरो पुरोहितलाई पनि लिएर हिँड्यौ, मेरो निम्ति केही छोडेनौ, र तिमीलाई के भयो भने कसरी सोध्न सक्छौ? दान वंशीहरूले तिमीलाई भने, तिम्रो स्वर हामीलाई नसुनाउ, नत्र त केही रिसाह मानिसहरूले तिमीमाथि आक्रमण गर्नेछन् र तिमी र तिम्रा परिवार खतम हुनेछौ।
यति भनेर दानवंशीहरू आफ्नो बाटो लागे अनि मिकाले तिनीहरू आफूभन्दा ज्यादै बलिया देखेर आफ्नो घरतिर लागे। यसरी ती पुरोहित र मिकाले आफ्नो निम्ति बनाएका थोकहरू लिएर तिनीहरू गए र लेस माथि चढ़ाई गरे जहाँका मानिसहरू शान्त थिए र निष्फिक्रीसित बस्थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र उनीहरूको शहरमा आगो लगाइदिए। उनीहरूलाई बचाउने कोही थिएन किनभने त्यो शहर सिदोनदेखि टाढामा थियो र कसैसित उनीहरूको सम्पर्क थिएन। त्यो शहर बेथ रहोभका नजिकको उपत्यकामा थियो। दानवंशीहरूले त्यस शहरलाई फेरि बनाए र त्यसमा बसोबास गर्न लागे। त्यसलाई इजरायलका छोरा तिनीहरूको पुर्खाको नाउँमा दान राखे। त्यसको नाउँ पहिले त लेस थियो। दानवंशीहरूले ती मूर्तिहरूलाई स्थापना गरे र इजरायल जाति कैदमा नलगिएसम्म मोसाका छोरा गेरसोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पुजारी भए अनि सिलोमा परमेश्वरको भवन रहुन्जेल तिनीहरूले मिकाले बनाएका मूर्तिहरूको पूजा गरे।

न्यायकर्ताको पुस्तक अध्याय 19 गिबामा भएको अत्याचार। त्यस बेला इजरायलमा कुनै राजा थिएनन्। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थे जसले यहुदाको बेतलेहेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए। तर त्यो आफ्ना पति प्रति अविश्वासी भई र तिनलाई छोडेर त्यो आफ्नो बुबाको घर यहुदाको बेतलेहेममा गएकी थिए। जब त्यो त्यहाँ बसेकी 4 महिना भइसकेको थियो तब त्यसको पति आफ्नो नोकर र 2 वटा गधा लिएर त्यसलाई मनाएर फर्काई ल्याउन हिँडे। त्यस केटीले तिनलाई आफ्नो बुबाको घरमा ल्याई र त्यसको बुबा चाहिँले तिनलाई देख्दा स्वागत गरे। त्यस केटीको बुबा तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्यही 3 दिन बसे। तिनी बसेको बेलामा तिनको खुबै राम्रो सत्कार भयो। 4 दिन तिनीहरू सकारै उठे र बिदा हुनलाई तयार भए। तर केटीको बुबाले आफ्नो जुवाईलाई भने, जानुभन्दा पहिले केही खाऊ। यसैले तिनीहरू दुवै बसेर एकसाथ खानपान गरे। तब केटीका बुबाले भने, एक रात अझै बसेर रमाइलो गर। जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्ने आग्रह गरे र तिनी अझै एक रात बसे। 5 दिन तिनी विदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, पहिले केही खाऊ। यसैले तिनीहरू दिउँसो अबेरसम्म एकसाथ खाँदै र पिउँदै अल्मली रहे। तब ती मानिस आफ्नी उपपत्नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, हेर त साँझो हुनै लाग्यो, आजको रात यही बिताएर दिल खुस पार र भोलि बिहानै उठेर घरतिर लाग। तर ती मानिस त्यो रात बस्न मानेनन्। तिनी उठेर हिँडिहालेर आफ्ना भारी लादेका 2 गधा र आफ्नी उपपत्नीसँग यबुस अर्थात एरुसलेमतिर गए। जब तिनीहरू यबुसको नजिक आइपुगे तब दिन धेरै ढल्किसकेको थियो र नोकरले आफ्नो मालिकलाई भन्यो, अब गएर यबुसीहरूकै शहरमा रात बिताउ। तर त्यसका मालिकले त्यसलाई भने, होइन, इस्रायलीहरू नभएको यस परदेशी ठाउँमा नजाउ, बरु हामी गिबामा जाउँ। तिनले फेरि भने, आओ गिबा वा रामासम्म पुग्न प्रयत्न गरौं र त्यहाँ रात बिताउँ। यसरी तिनीहरू अघि बढेर झमक्क रात परिहाल्यो। त्यस बेला तिनीहरू बेन्यामिनका गिबाको नजिकै थिए। तिनीहरू त्यही रात बिताउनलाई पसे र गएर शहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई बास दिनलाई आफ्नो घरमा लगेनन्। यसै बीचमा एकजना बुढा मानिस आफ्नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी इफ्राइमको पहाड़ी देशका थिए तर गिबामा बस्थे, जहाँका मानिसहरू बेन्यामिनी थिए। उनले यसो मास्तिर हेरे र शहरको चोकमा ती यात्रीलाई देखे र तिनलाई, कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे। तिनले जवाफ दिए, हामी यहुदाको बेतलेहेमबाट इफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्यहीकै हुँ। म यहुदाको बेतलेहेममा गएको थिएँ र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्नो घरमा लगेको छैन। मसित गधाका निम्ति पराल र दाना छन्। तपाईँको सेवकहरू अर्थात मेरो आफ्नो र यस केटी र यस नोकरको निम्ति खानेकुरा र दाखमध्य छन्। हामीलाई चाहिने कुरा हामीसितै छन् महाशय। ती बुढा मानिसले भने, मेरो घरमा आउनुहोस्, तपाईँहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईँहरूले चोकमा रात बिताउनु पर्दैन। तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना पानी दिए। तिनीहरूले आफ्नो खुट्टा धोए र खानपान गरे। जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए तब त्यस शहरका कतिपय बदमाशहरूले त्यो घर घेरे र घरको ढोकामा धक्का दिँदै र त्यस घरको धनीलाई कराउँदै यसो भने, तेरो घरमा पसेको त्यस मानिसलाई बाहिर निकाल, हामी त्यससँग सहवास गर्न चाहन्छौ। त्यस घरका धनीले बाहिर उनीहरू कहाँ निस्केर भने, होइन मेरा मित्र हो, यस्तो दुष्ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्। यस्तो अत्याचार नगर। यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। म तिनीहरूलाई तिमीहरू कहाँ ल्याउनेछु। तिनीहरूमाथि बलात्कार गर र तिमीहरूलाई जे मन लाग्छ गर, तर यी मानिसमाथि यस्तो अत्याचार नगर। तर ती मानिसहरूले उनको कुरा सुन्दै सुनेनन्। यसैले ती यात्रीले आफ्नो उपपत्नीलाई लिएर उनीहरू कहाँ पठाइदिए। उनीहरूले त्यससँग त्यस रातभरि बिहान नउन्जेलसम्म सहवास गरे र त्यसलाई अत्याचार गरे। अनि बिहान भएपछि उनीहरूले त्यसलाई जान दिए। त्यो केटी मिरमिरे उज्यालोमा आई र आफ्नो स्वामी भएको घरको ढोकामा लडी र उज्यालो नभएसम्म त्यही लडी रही। त्यस स्त्रीका

0: पति बिहानै उठे र आफ्नो यात्रामा जानलाई घरको ढोका खोले र तिनले आफ्नी उपपत्नीलाई संघारमा आफ्नो हात पसारेर लडिरहेकी देखे। तिनले त्यसलाई भने, उठ हामी जाउँ। तर तिनले केही जवाफ पाएनन्। तिनले त्यसलाई उठाएर गदामाथि राखेर घरतिर लागे। जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्नी उपपत्नीलाई टुक्रा टुक्रा पारेर 12 टुक्रा काटे अनि इजरायलका चारैतिर पठाइदिए। यो देख्ने प्रत्येकले भने, इजरायलीहरू मिश्र देशबाट आएको बेलादेखि आजको दिनसम्म यस्तो कहिल्यै भएको छैन। त्यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन स्वागत छ, अन्जय मसी नमस्ते, लसोफ्याफुल्ला झोलले सेवाहरू, म प्रस्तुता श्याम काजी सदाजय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर तपाईँको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक आशिषका कुराहरू, अनुभवका कुराहरू र प्रेरणाका कुराहरू गर्ने गर्छौं र फरक व्यक्तित्वहरूसँग आजलाई हुने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म आएको छु तपाईँको माझमा। आज हाम्रो बीचमा हुनुहुन्छ पाहुनाको रूपमा, नेपालको अलि विकट मानिने ठाउँ जसलाई हामी विकटका साथसाथै हिमाली क्षेत्र जहाँ चाहिँ अलि उपभोग्य वस्तुहरूदेखि लिएर सबै कुरा कठिनाईको बीच पनि संघर्षरत गर्दै आउनुभएका मुगु रारा जुन चाहिँ कालीकोटमा रहेको एकदम रमणीय स्थल पनि भन्छौ, कालीकोटको मुगु रारामा जुन चाहिँ ताल तलैयाहरू बीचमा, अनि त्यही सुन्दरतालाई अझ परमेश्वरको महिमासँग जोड्नुहुने अत्यन्त युवा अनि समाजमा अभियन्ताका रूपमा काम गर्ने व्यक्तित्व, अनि उहाँको लामो अनुभव र सेवकाईको बीचबाट ग्रेस चर्च मुगुका पास्टर र युवा व्यक्तित्व हाम्रो प्रकाश बमज्यू पिटर वाला, हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको म स्वागत गर्छु। स्वागत छ पास्टरज्यू तपाईँलाई, निकै नै होइन रमणीय स्थलबाट भन्छु चाहिँ यहाँसम्म आइपुग्नु भएको छ।
3: धन्यवाद पास्टरबा, अनि यो समय विशेष अवसर जुटाउनु हुने परमेश्वरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छु, र साथै यो एफएम सुनिराख्नुहुने श्रोताबिनहरूमा पनि मेरो तर्फबाट र साथै हाम्रो मण्डली तर्फबाट चाहिँ जय मसीह टपाउन चाहन्छु। जुन जुन क्षेत्रबाट चाहिँ तपाईँ सुनिराख्नु भएको छ, म अहिले पास्टरबाले पनि भनिसक्नुभयो, मेरो नाम प्रकाश बम पिटर,
2: परिचयमा आउनेछौ है, पुनः स्वागत छ तपाईँलाई हामी होइन। एउटा सामाजिक नेतृत्व र समुदायको पनि समुदायमा पनि निरन्तर योगदान दिने व्यक्तित्वको रूपमा चाहिँ आज हामीले उहाँलाई तपाईँको बीचमा लिएर आएका छौँ। स्वागत छ, पुनः स्वागत छ पास्टरज्यू तपाईँलाई, र छोटो परिचयबाटै सुरु गरौँ।
3: हुन्छ, धन्यवाद यो विशेष समय र अवसर दिनुभयो, विशेष गरेर यो कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण जुन चाहिँ आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ उहाँलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छौँ। परमेश्वरले चाहिँ तपाईँको जीवनमा यो सबै कार्यक्रमहरूमा परमेश्वरले औधि आशिष दिनुभएको होस्। सम्पूर्ण श्रोताबिन्दहरूमा ख्रिस्टियन अभिवादन जयमसी, मेरो नाम चाहिँ प्रकाश बम हो, घर चाहिँ मुगु जिल्ला, जुन चाहिँ अघि नै भनिहाल्नु भयो मुगु जिल्लाको एउटा सुन्दर रारा ताल क्षेत्रकै नजिकैको व्यक्ति हो, अनि र साथै हामी सदरमुकाममा चाहिँ एउटा सानो झुण्ड चाहिँ स्थापना गरिरहेका छौँ, एपोस्टल ग्रेस चर्च, हाम्रो चर्चको एपोस्टल ग्रेस चर्च
2: मुगु गमगढीमै
3: सदरमुकामै अवस्थित। आजभन्दा 5-6 वर्ष अगाडिबाट नै हामीले त्यहाँ सानो झुण्ड चाहिँ स्थापना गरेर अगाडि बढ्दैछौँ। जे होस् हामी सेवा संगति र साथै म सामाजिक काम पनि गर्छु, अघि भनिहाल्नु भयो होइन, म यो अनाथ बाबु नानीहरूको बीचमा पनि कामहरू गरिरहेको छु,
2: हामी त्यो धेरै कुरा सुनिरहेछौँ। अनि सँगसँगै होइन एउटा पास्टरीय सेवकाईमा युवा व्यक्तित्व होइन, युवाहरूले युएलको पुस्तकले भने जस्तो युवाहरूले चाहिँ दर्शन र बोझ बोक्ने छन् भन्ने छन्, यो आउँदै गर्दा आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे छोटो संक्षिप्तमा होइन, उच्च पहाड़ी भेगमा होइन रमणीय स्थलमा कसरी बित्यो आफ्नो बाल्यकाल
3: कुरा गर्दै गर्दा र यो सबै कुराहरू गर्दै गर्दा धेरै ठूलो चाहिँ सायद एउटा किताब नै बन्छ होला मेरो जीवन गवाही र मेरो हरेक कुराहरू चाहिँ लेख्दै गर्दा, तर छोटो म समय र श्रोता माझमा चाहिँ राख्न चाहन्छु। म चाहिँ बाल्यकाल मेरो अवस्था हेर्ने हो भने अलिक फरक ढंगले चाहिँ हुर्क्यो। मेरो बाबा र आमाको सम्बन्ध अलिक फरक भएको कारणले बाबा चाहिँ पुलिसको फोर्स हुँदै गर्दा साथै त्यो ठाउँमा चाहिँ जानुभयो, सरुवा हुनुभयो, अनि त्यहाँसँग म हाम्रो आमासँग चाहिँ एकअर्कामा परिचय हुँदै गर्दा उहाँसँग भेटघाट भएर विवाह एउटा लभ म्यारिज नै भन्छ नि होइन, त्यो नै भएर उहाँले म र मेरो दिदी चाहिँ जन्म भयौँ। अनि बाबाको केही कारण बस्छ अवस्था त्यो बारेमा मलाई त्यति खासै स्टोरी चाहिँ थाहा छैन, केही कारणले गर्दा उहाँहरू अलिक टाढा हुनु पुग्नु भयो अनि मामा घरमा चाहिँ हुर्केँ। अनि मेरो बाल्यकाल चाहिँ दुःख कष्ट सङ्घर्ष हुँदै अहिलेसम्म चाहिँ म यहाँसम्म आइपुगेँ। त्यसको बारेमा भन्दै गर्दाखेरि चाहिँ धेरै लामो लाग्न सक्छ है। त्यस पछाडि मैले 15 वर्षको उमेरमा चाहिँ यीशु प्रभुमा चाहिँ विश्वास गर्ने मौका पाएँ। सुसमाचार यो क्रिसमस कार्यक्रम सँगैसँगै त्यो हुँदै गर्दा यीशु ख्रिस्टको बारेमा चाहिँ मैले प्रभुलाई पाउन पाएँ। यीशु प्रभु को हुनुहुन्छ त भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। म खासै नास्तिक पनि हो पहिला है, अहिले त चाहिँ छैन, त्यो उमेरमा चाहिँ ईश्वर नै छैन, ईश्वर कहाँ हुन्छ होला भन्ने चाहिँ सोच्थेँ होइन। कहाँ हेर्ने भए त म यति दुःख पाउँदैन थियो होला, मेरो अवस्था यस्तो हुँदैन थियो र मेरो सम्बन्ध यसरी टुक्रिँदैन थियो होला, मेरो बाबाले मलाई वास्ता गर्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो। जब 16 वर्षको उमेरमा पुग्दै गर्दा जाँदै गर्दा पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट नखोज्यो। म चाहिँ 17 वर्षको उमेरमा मेरो पारिवारिकै अवस्था र चाहिँ त्यहाँको वातावरणको कारणले गर्दा म मर्नुपर्छ, म बाँचेर चाहिँ काम छैन है, म मर्नुपर्छ भन्दै गर्दा चाहिँ जब यीशु प्रभुको बारेमा चाहिँ 16-17 वर्षको उमेरमा एकचोटि चाहिँ मैले सुन्न पाएँ, परमेश्वरले चाहिँ तपाईँलाई फ्रेम गर्नुहुन्छ, म फ्रेमविहीन पनि थिएँ हो, ममा चाहिँ केही पनि छैन भनेर चाहिँ म एउटा चाहिँ धन सम्पत्ति पनि छैन, मलाई कसैले पनि माया गर्दैन, अब चाहिँ म मर्नुपर्छ भन्दै गर्दा प्रेम केमा छ होइन, यीशु प्रभुको बारेमा चाहिँ परमेश्वरले चाहिँ निस्वार्थ प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ होइन, यीशुमा मुक्ति छ भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। मुक्ति र चाहिँ यो प्रेम दिने र चाहिँ सम्पत्ति पनि दिने है, यो चाहिँ शारीरिक कुराहरूमा पनि चाहिँ उसले वास्ता गर्ने को परमेश्वर हो भन्दै खोज्दै जाँदाखेरि यीशु प्रभुलाई विश्वास गर्ने मौका पाएँ। त्यस पछाडि चाहिँ मेरो जीवन चाहिँ फरक ढंगले चाहिँ चल्यो, जो सुसाइडको आत्माहरू चाहिँ हट्यो, कुराहरू
2: त्यो ग्रेसले चाहिँ फेरि अनुग्रह फेरि हामी नयाँ भयो। अनि एउटा यङ युवा व्यक्तित्व हुनुहुन्छ होइन, धेरै अवसरका ढोकाहरू छन् र पनि तपाईँलाई सेवा काहीँमै लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो?
3: प्रेरणा चाहिँ म खासै मलाई यो भन्दै गर्न जाँदाखेरि प्रेरणा चाहिँ मलाई यीशु प्रभुको चाहिँ प्रेम, उहाँले मलाई सित्तै त्यो प्रेम मलाई चाहिँ दिनुभयो भने मैले पनि सित्तैमा अरूलाई मानिसहरूलाई चाहिँ गर्नुपर्छ, सित्तैमा चाहिँ उनीहरूलाई चाहिँ परामर्श दिनुपर्छ, सत्यता चाहिँ बताइदिनुपर्छ है। म जस्तै मान्छेहरू पनि धेरै छन्, मैले विशेष यो समयमा चाहिँ अनाथ बच्चाहरू बीच सँगैसँगै असहाय मानिसहरूको बीचमा पनि चाहिँ केही सहायता गर्ने र सहयोगी हातहरूबाट पनि काम गर्ने मौका पाउँछु। अनि त्यो समयमा के हुन्थ्यो भने म कुनै समयमा चाहिँ त्यो अवस्थामा थिएँ, अब त्यो अवस्थामा भएको मानिसहरू या बालबालिकाहरू या चाहिँ बेसारा मानिसहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ, मैले चाहिँ उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, उत्साह दिनुपर्छ, अब चाहिँ ती मानिसहरू नैराश्यपन नहोस् र उनीहरू अब मेरो जीवन चाहिँ शून्यता छ भनेर नसोचोस् भनेर त्यो एउटा चाहिँ म तिनीहरूको बीचमा चाहिँ इन्फर्मेसनको फ्रेमद्वारा है उहाँकै हरेक कुराहरू चाहिँ द्वारा उहाँकै शिक्षाहरूद्वारा चाहिँ मैले यो काम गर्ने मौका पाएँ। अगाडि बढियो
2: अलि अब पश्चिम भेगलाई विशेष गरी हेर्दाखेरि नेपालको मुगु र कर्णालीका कतिपय क्षेत्रहरूमा अलिकति गाह्रो छ, सेवाकाहीदेखि लिएर हरेक कुरा गाह्रो छ, त्यहाँको जनजीवन गाह्रो छ होइन, भोगाईहरू गाह्रो छ भन्दाखेरि मुगुमा सेवाकाहीको भविष्यलाई कसरी हामीले अझ अगाडि बढाउन सकिन्छ, सेवाकाहीलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ, तपाईँको अनुभवले के भन्छ?
3: म चाहिँ पास्टरीय या एउटा लिडरसिप सेवकाई गरेको 6-7 वर्ष नै भयो, तर धेरै पहिलादेखि नै मैले धेरै मण्डलीहरूमा चाहिँ आफ्नो दाजुभाइहरूसँग चाहिँ जहाँ चाहिँ त्यहाँका अग्रजनहरूसँग चाहिँ हातेमालो गर्दै अगाडि बढ्ने एउटा मौका पनि पाएँ, साथै भएर धेरै कुराहरू चाहिँ योगदान जवानहरूको बीचमा पनि मैले काम गर्ने मौका पाएँ र त्यहाँ चाहिँ हेर्ने हो भने अवसरहरू धेरै छन् है तर खेतालाहरू चाहिँ भाँडा ल्याउने भन्छ नि होइन, खेतालाहरू चाहिँ प्रशस्त फसल पाकेको छ, खेतालाहरू चाहिँ कमी छ, त्यहाँ हेर्ने भने काम गर्ने अवसरहरू चाहिँ धेरै छन्। म आशा गर्दछु परमेश्वरको योजना भयो भने त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू चाहिँ ती व्यक्तिहरू जहाँ चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि अग्रसर हुने मानिसहरूको लागि ढोका चाहिँ सधैँभरि खुल्ला नै रहनेछ। र चुनौती कुराहरू पनि छन्, गाह्रो छ, कठिनाइ यातायातको कुराहरू भन्दै गर्दा होइन, त्यहाँ जान आउन पनि चाहिँ धेरै कष्टहरू चाहिँ लाग्छ है, कठिनाइ छ। यहाँबाट चाहिँ जानियो भने नन्स्टप चाहिँ हामी हिँड्ने भने 36 आवर चाहिँ लाग्छ गाडीमा या बाइकमा चाहिँ जाममा नै होइन, एकदमै अफ रोड बाटो पनि छ। सुर्खेत दैलेखबाट उता हेर्ने हो भने जुम्लाको यता भाग हेर्ने हो भने खासै नेपालगञ्जदेखि चाहिँ त्यहाँको चाहिँ किलोमिटरको हिसाबले हेर्ने हो भने यहाँदेखि नेपालगञ्ज नगए जस्तै चाहिँ कम नै छ, तर क्या अफ रोडको कारणले गर्दा धेरै
2: अप्ठ्यारो होइन त्यस्तै परिस्थिति छ। अहिले भनिहाल्नु यातायात संसार भौगोलिक कठिनाइका बावजुद पनि सेवकाईलाई कसरी निरन्तरता दिइरहने एउटा ऊर्जा
3: एउटा दर्शन पनि हो सबैभन्दा ठुलो कुरा, हामी परमेश्वरको चाहिँ परमेश्वरले भन्नुभएको कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको चाहिँ जब मानिससँग चाहिँ दर्शन हुन्छ उसले चाहिँ सङ्घर्ष गर्नुपर्छ, त्यो गर्दै गर्दा कठिनाई घटी कमी कमजोरीहरू धेरै कुराहरू हुन सक्छ, तर पनि परमेश्वरले चाहिँ हरेक कुरा अवस्थामा चाहिँ सहायता गर्नुभएको छ, अगाडि बढाउनु भएको छ।
2: अलिकति पारिवारिक बीच जाउँ, पारिवारिक सेवकाई बीच सन्तुलन, परिवार र पारिवारिक होइन सेवकाई बीचको सन्तुलन चाहिँ कसरी म्यानेज गर्छ?
3: पारिवारिक सन्तुलन चाहिँ एउटा मैले बीचमा चाहिँ उखाले धेरै कुराहरू चाहिँ आउँछ, तर उतार चढावहरू पारिवारिकमा पनि आउँछ नहुने कुरा होइन, एउटा चाहिँ आर्थिक रूपमा पनि होइन आत्मिक रूपमा पनि चाहिँ समय त्यो दुइटैलाई चाहिँ दाँजेर चाहिँ जानुपर्ने हुन्छ पारिवारिक समयहरूमा, मेरो विचारमा त्यस्तो लाग्छ। र कहिलेकाहीँ चाहिँ एकै हातले ताली बज्दैन सेवकाई क्षेत्रहरूमा पनि होइन, दुईटा हात चाहिँ चाहिन्छ ताली बजाउनको लागि, एउटा चाहिँ हामी कुनै आवाज दिनु पर्यो भने पनि दुईटा हात चाहिँ हाललाई जोड्नुपर्छ, सहयोगी हात चाहिँ चाहिन्छ, सहयोगी मानिस र सहयोगी व्यक्तिहरू चाहिँ चाहिन्छ, त्यो पारिवारिकले चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ है। प्राय एउटा श्रीमान श्रीमतीमा पनि चाहिँ श्रीमान चाहिँ सेवा संगतिमा चाहिँ अग्रसर बढ्दैछ भने श्रीमतीले पनि घरैसी कामहरू चाहिँ गर्न सकिन्छ, श्रीमानसँग चाहिँ नजिकता भएर आत्मिक र शारीरिक दुइटै कुरा चाहिँ नजिकता भएर चाहिँ काम सहायता गर्न सक्छ, त्यसरी चाहिँ काम गर्न सक्छ। आर्थिकमा पनि चाहिँ एउटा भर पर्ने पनि हुन्छ, इन्कमको कुराहरू हरेक कुराहरू होइन, घरैसी चलाउनको लागि पनि चाहिँ चाहिन्छ हरेक कुराहरू।
2: तर सेवकाईमा मात्रै नभइकन सामाजिक अगुवाको रूपमा पनि तपाईँको भूमिका छ,
3: अवसर दिनुभएको छ
2: भनेपछि कसरी सामाजिक कार्यलाई चाहिँ सँगसँगै
3: सामाजिक चाहिँ दयाको भावना चाहिँ ख्रिस्टबाट आउँछ है, दया चाहिँ हुनुपर्छ, दयालु मन चाहिँ परमेश्वरलाई चाहिँ मनपर्छ है। यो सामाजिक अवस्थामा चाहिँ हेर्दै गर्दा सामाजिक काम गर्ने कुराहरूमा चाहिँ गर्दै गर्दा एक्लैले मान्छेले सक्दो रहेनछ है, एक्लै म गर्न सक्छु, म सामाजिक अभियन्ता बन्छु भन्दै गर्दा पनि चाहिँ उसलाई चाहिँ हरेक पाटोहरूबाट चाहिँ सहायता गर्ने, कसले आत्मिक हौसला होइन, कसले आर्थिक हौसला होइन, कसले चाहिँ शारीरिक हौसला, त्यहाँ तीनवटा कुरा चाहिँ आत्मिक शारीरिक र आर्थिक है, तीनवटा कुरा चाहिँ हुनुपर्दछ। अनि आत्मिक कुरा के भने प्रार्थना गर्न पनि सकिन्छ, धेरैजना चाहिँ मैले काम गर्ने क्रमहरूमा चाहिँ धेरै अवस्थाहरूमा चाहिँ दिनदुखीहरूको बीचमा चाहिँ अनाथ बच्चाहरूको बीचमा चाहिँ असहाय मानिसहरूको बीचमा चाहिँ राहतको कुराहरू चाहिँ अवस्थाको कुराहरू चाहिँ हेर्दै गर्दा ती पारिवारिकसँग चाहिँ डाइरेक्ट भेट्दै जाँदा मैले मात्रै गरेको होइन है, मसँग पनि ब्याक सपोर्ट मान्छेहरू चाहिँ छ है, म जस्तै मन भएका अरू मानिसहरू पनि छन्, उनीहरूले चाहिँ आत्मिक रूपमा पनि काम गर्छन्। धेरै जसो मान्छेले चाहिँ सेवकाई क्षेत्रमा के गर्छ भने उसले चाहिँ दिएको छ भएको छ मात्रै भन्ने चाहिँ सोच हुन्छ, तर आत्मिकको महत्वपूर्ण भूमिका हुन्छ मलाई चाहिँ मेरो विचारमा यो सामाजिक कामहरूमा जोडिनको लागि आर्थिकले चाहिँ 100% काम गरेको हुन्छ, आर्थिकले पनि 100% काम गरेको हुन्छ, शारीरिकले पनि 100% काम गरेको हुन्छ, एउटा कमजोर भयो भने फेरि गाह्रो फेरि है किन भन्दाखेरि चाहिँ आत्मिकले चाहिँ घरमै बसेर पनि म दिन सक्दैन र म जान सक्दैन तर म चाहिँ कोठाभित्रै बसेर पनि म प्रार्थना गरेर पनि चाहिँ सहायता गर्छु है भनेको त्यसले स्वर्गीय ढोकाहरू चाहिँ खोलिदिने काम गर्छ आत्मिक क्षेत्र त्यसले बेस्ट काम गरेको शारीरिक कुराहरूमा चाहिँ म जान सक्दैन म प्रार्थना गर्न पनि सक्दैन मैले के भन्न खोजेको भने प्रार्थना गर्न पनि सक्दैन तर चाहिँ आर्थिक पनि दिन सक्दैन तर म त्यहाँ गएर हौसला दिन्छु भन्नु भने चाहिँ एउटा चाहिँ ठुलो कुरा
2: त्यो पनि है
3: आर्थिक कुराहरूमा म टाढा छु डिस्टेन्स समयले चाहिँ टाढा बनाइरहेको छ म त्यहाँ जान सक्दैन र प्रार्थना गर्न पनि मलाई चाहिँ अवसर चाहिँ छैन तर म चाहिँ आर्थिक रूपमा के भेटी चाहिँ मोटिभेटीहरू ख्रिस्टको लागि चाहिँ म दिन्छु भनेर भन्यो भने त्यसले पनि असल
2: सामाजिक कार्यमा पनि
3: काम हुन्छ यस्तो काम गर्ने अवसरहरू चाहिँ मिल्छ र गर्न सकिन्छ
2: ऊर्जाशील कुराले पक्कै हामीलाई आज होइन ऊर्जा थपेको छ होइन अब जस्तो युवाले जसरी म होइन त्यो ठाउँमा चाहिँ सुसमाचारका भ्यूहरू छर्दै हुनुहुन्छ
3: है
2: धेरै युवाहरू निराशा र भविष्यप्रतिको अन्यलमा छन् उनीहरूले तपाईँ के भन्न चाहन्छ
3: सकेसम्म ख्रिस्टलाई पाएको मानिस चाहिँ निराश बोक्नु हुँदैन अन्य लाउनु हुँदैन किनकि म चाहिँ ख्रिस्ट बोकेको मानिस हो है भनेर अग्रसर बढ्नुपर्दा आज धेरैजना चाहिँ युवा दाजुभाइ बहिनीहरू जवान चाहिँ लिडरहरू निराशपन हुनको कारण के हो भने शरीरको अभिलाषालाई हेर्छ जब मानिसले शरीरको अभिलाषालाई चाहिँ हेर्न खुसी गर्छ नि हो हामीलाई चाहिँ शारीरिक रूपमा चाहिँ केही कुराहरू चाहिँ आवश्यकता पर्छ है तर ओभर आँखाको अभिलाषा भन्छ नि होइन आँखाको अभिलाषाले गर्दा चाहिँ मानिसहरूलाई चाहिँ निराशमा ल्याउँदछ म यही आग्रह गर्दछु हामीलाई चाहिँ प्रशस्त नहुन सक्छ हेर्दाखेरि चाहिँ कमजोर अवस्था त हुन सक्छ हामी निराश नहौँ एक दिन परमेश्वरले चाहिँ बेस्ट तयार गर्नुहुन्छ अनि ती युवा पुस्ता साथी जवान भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ चाहिँ आँट्नुहोस् है तपाईँ आँट्नुहोस् परमेश्वरले चाहिँ ढोका खोलिदिनुहुन्छ धेरैजसो मान्छेहरू चाहिँ युवा पुस्ता दाजुभाइहरूले के भन्छ मलाई चाहिँ मण्डलीले चाहिँ अवसरै दिँदैन म एउटा कुनामा गएर प्रार्थना गर्नुपर्छ म चाहिँ म मेरो पास्टर या लिडरसिप अरू मानिसहरूले चाहिँ मलाई हौसला दिँदैन निराश भएर जान्छ प्रभु ख्रिस्ट चाहिँ हामीसँगै हुँदै गर्दा किन निराश हुनु परमेश्वरले चाहिँ त्योभन्दा बेस्ट ठाउँ चाहिँ तयार गरिदिनु भएको हुन्छ है अनि मैले र अर्को कुरा चाहिँ के हो भने यो सेवगाई गर्ने क्रमहरूमा चाहिँ किन निराशपन हुन्छन् भने कहिलेकाहीँ चाहिँ हाम्रो लिडरसिपहरूले बाटो तयार नगरेर पनि हुन्छ है अवसर नदिएर क्या उसँग सबै ट्यालेन्ट छ तर अवसर चाहिँ कहिलेकाहीँ नहुँदाखेरि निराश हुन्छ तर म के भन्न चाहन्छु भने निराश नहुनुहोस् हाम्रो लिडरसिपले चाहिँ अवसर नदिँदा पनि परमेश्वरले तपाईँको लागि उज्जवल भविष्य राखिदिनु भएको छ तर सङ्घर्ष गर्नुहोस् सङ्घर्ष नगरेर भन्ने र अर्को कुरा चाहिँ के हो भने उनीहरूको आँखाको अभिलाषाहरू चाहिँ पास्टर उनीहरूले चाहिँ लिनु हुँदैन धेरै जसो मान्छेले चाहिँ आँखाको अभिलाषातिर चाहिँ गएको कारणले उसले चाहिँ निराश भएर चाहिँ ब्याग सर्नु परेको छ उसले चाहिँ आँखाको अभिलाषा सोध्छ मलाई यो चाहियो यो भए हुन्थ्यो म यस्तो गर्न पाए हुन्थ्यो सांसारिक कुराहरूमा चाहिँ उनीहरूले चाहिँ बेसी प्राथमिकता के बेसी फोकस गरेको कारणले उनीहरू निराश हुन्छ त्यो चाहिँ नगर्नुहोस् परमेश्वरले तपाईँलाई उज्जवल भविष्य चाहिँ तयार गर्नुभएको छ राइट टाइम आउँछ है फेरि टाइम चाहिँ पर्खिनुपर्छ धैर्यताले के गर्छ आशिष उत्पन्न गराउँछ
2: विश्वासले
3: चाहिँ आशा उत्पन्न गराउँछ
2: होइन निकै नै आशिषित कुरा हुँदैछ तपाईँसँग र खुसी लागिरहेको छ कि एउटा युवा अवस्थामा चाहिँ परमप्रभुको सेवकाईमा र सँगसँगै होइन विभिन्न सामाजिक कार्यमा अग्रसर एउटा नेतृत्वसँग चाहिँ यसरी हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा युवा नेतृत्व युवाहरूलाई नेतृत्वमा आउनको लागि भनौँ अथवा होइन सेवकाईमा आउनको लागि अथवा कुनै पनि कार्य गर्नको लागि आवश्यक पर्ने उनीहरूलाई आवश्यक के तत्त्वहरू चाहिँ के होला होइन अब भनौँ सेवकाईमा त आउन चाहन्छन् तर कतिपय कुराहरू पुगिरह हुँदैन होइन नेतृत्वमा आउन चाहन्छन् होइन अघि हामीले भने जस्तै होइन मैले चाहिँ कुनामा बसेर चाहिँ प्रार्थना गर्नु पर्यो भन्ने जस्तो होइन र त्यो कुराले चाहिँ के जन्मिरहेको छ भने पछिल्लो नेतृत्व जन्माउनलाई सहयोग गरिरहेको छैन भनेपछि के कुरा यो कुरा चाहिँ ठ्याक्कै तपाईँको एउटा अनुभवले भन्ने कुरा चाहिँ युवाहरूलाई सेवकाई र नेतृत्वमा आउनुको लागि चाहिँ के कुरा आवश्यक पर्ला
3: मण्डलले चाहिँ अवसर दिनु पर्यो सबैभन्दा ठुलो कुरा है हाम्रो अभिभावकले चाहिँ अवसर दिनुपर्छ है उसको ट्यालेन्ट सो हेरेर होइन ऊ चाहिँ के काम छ त उसको वरदान चाहिँ के हो त भन्ने कुराहरू चाहिँ आज धेरैजना युवा दाजुभाइहरूलाई चाहिँ त्यो वरदान चाहिँ छ तर प्रयोगमा ल्याउन सकेका छैनन्। किन भन्दाखेरि अवसर पाएको छैन है। र अर्को कुरा चाहिँ के हो भने हामीभन्दा अगाडिको पिढीले हामीभन्दा अघिल्लो पुस्ताको चाहिँ पिढीले हाम्रो अग्रज गुरुबाहरूले चाहिँ तिनीहरूलाई चाहिँ अवसर दिने एउटा कुरा मण्डलीमा चाहिँ काम दिनु पर्यो उनीहरूलाई काम दिने अनि कामलाई चाहिँ तिनीहरूले चाहिँ हेरेर काटसाट धेरै कुराहरू चाहिँ गरेर तिनीहरूलाई चाहिँ तयार पारिदिने अवसर चाहिँ धेरै छ मण्डलीभित्र है। फेरि चलाउन जान्यो भने फेरि जानेन भने चाहिँ छैन। फेरि युवाहरूले चाहिँ आफ्नो जे वरदान छ त्योमा चाहिँ प्रयोग निरन्तर सबैभन्दा चाहिँ त्यो निरन्तरता जब चाहिँ मान्छेमा चाहिँ भएन भने त्यो लस हुँदै जान्छ। अग्रजनले चाहिँ अवसर दिने तर युवा पुस्ताले के गर्ने निरन्तरता दिने यो भयो भने सुखमा सुगन्ध।
2: सेवकाईको देउरानमा त्यस्तो कुनै घटनाहरू घटेका छन् जसले गर्दा आज पनि मानस पत्रमा मस्तिष्कमा त्यत्तिकै होइन ऊर्जा थप्छ अथवा होइन उहो यो कुराले त मलाई आज यत्तो बनायो भन्ने कुनै त्यस्तो घटनाहरू घटेका छन् जीवनमा सेवकाईको द्वारा धेरै छन् तीमध्ये।
3: मलाई फेरि एकचोटि चाहिँ भनिदिनुहोस् यो बारेमा कस्तो भन्नुभयो सेवकाईको
2: सेवकाई गर्दै गर्दाखेरि कुनै एउटा कुनै घटनाहरू घटेका छन् अथवा कहीँ जाँदै गर्दाखेरि होइन जसले जीवनमा हामीलाई कहिले काहीँ जोखिम दुर्घटना त्यहाँदेखि किन जोखिमसँग सम्बन्धित कुरा रह्यो कि किन हिमाली उच्च हिमाली पनि सेवकाई गर्नुपर्ने हुन्छ होइन यतापट्टि त
3: एकदमै म सुसमाचार सुनाउने क्रमहरूमा चाहिँ हामी म र दुई जवान भाइहरू चाहिँ हामी यात्रामा थियौँ। हिँडेरै पैदल गयौँ। लगभग चाहिँ हामी बिहान 6 बजे हिँडेको बेलुका चाहिँ 7 बजे हार आइपुग्यौँ त्यो क्षेत्रमा है हिँडेर पैदललाई किनकि गाडी चढ्ने हामीसँग चाहिँ त्यो आर्थिक थिएन। गाडी चाहिँ थियो तर सानो गाडी महँगो कस्ट एकतर्फी मात्रै चाहिँ 7-8 सय रुपियाँ लाग्थ्यो। तिन चारजना जाँदाखेरि चाहिँ 8-24 सय रुपियाँ चाहिँ चाहिन्थ्यो। 24 सयमा त हामीलाई चाहिँ 4 दिन खाना पुग्थ्यो। अनि जब त्यो क्रमहरूमा चाहिँ होइन भाइ हामी चाहिँ जवान छौँ बढ्दै बढ्दै जाउँ भन्ने चाहिँ होइन भाइ हामी जानुपर्छ अगाडि बढ्नुपर्छ भनेर दुईटा भाइहरू चाहिँ हुनुहुन्छ। एउटा दानियल भाइ एउटा पत्रुस भाइ पनि हुनुहुन्थ्यो। जो हामी सानो हुँदाखेरि उहाँको गुण चाहिँ म अहिले भुल्न सक्दिनँ किनकि हैसियामा हैसिय गर्नुभयो मेरो ब्याक सपोर्ट भएर चाहिँ हुर्राहरू जस्तै भएर चाहिँ होइन त्यो तरिकाले चाहिँ उहाँले चाहिँ काम गर्नुभयो। अनि त्यो जाँदै गर्दा चाहिँ हामी एक ठाउँमा चाहिँ बास बस्नको लागि होटलमा बस्नलाई चाहिँ त्यो आर्थिक नहुँदा पनि एकजना दाईसँग चाहिँ हामीले बास माग्यौँ अनि त्यहाँ सुसमाचार प्रार्थना कामहरू चाहिँ भयो। अनि बेलुका सुत्दाखेरि चाहिँ त्यो पल अहिले पनि मलाई याद आउँछ जहाँ चाहिँ खाली हामी कहाँ मैडा भन्छ होइन यो मैडा भनेको जमिन चाहिँ जुन चाहिँ खाली शीतले चाहिँ भिजेको नयाँ घर थियो शीतले चाहिँ भुइँ भन्छ यो भुइँ लेभल चाहिँ न कार्पेट छ न केही छ उहाँले एउटा चाहिँ आफूसँग जे थियो है जे थियो त्यहाँबाट चाहिँ पाल ल्याइदिनु भयो। पालमाथि एउटा चाहिँ पातलो तन्ना अहिले पनि म त्यो याद आउँछ कि जुन चाहिँ यति कष्टताको चाहिँ याद है। जब चाहिँ सुसमाचार सबै कार्यक्रम भइसकेपछि हामी सुत्नको लागि प्रार्थना गऱ्यौँ हामीले चाहिँ हो हामीले यो चाहिन्छ फेरि अर्काको घरमा गयो भने यो चाहिन्छ अरू चाहिन्छ भन्नु भएन होइन जे उपलब्ध छ चाहिँ त्यो भुइँमा पाल भाँति चाहिँ एउटा चाहिँ बाक्लो खाले भए पनि तन्ना भए पनि केही हुन्थ्यो होला। त्यो जब चाहिँ तल शीत छ शीत माथि चाहिँ पाल छ पालको चिसोको कारणले लगभग डिसेम्बर हिउँ परिराख्ने है त्यो एकदमै तुसार लाग्ने हाम्रो चाहिँ कस्तो जाडो हुन्छ भने यो पुस र माघको हिसाबमा हामीले कपडा धोयो भने बाहिर चाहिँ सुकाउन जाँदाखेरि त्यो बरफ नै जमिन्छ कि त्यो उनी जम्छ। अनि त्यो समयमा चाहिँ हामी त्यहाँ ठाउँमा गइरहेको थियौँ अनि त्यो रात छेड चाहिँ एकदमै प्रार्थना गर्दै मैले कटाएँ त्यो टाइममा चिसो हुन्थ्यो अनि एकदमै निन्द्राले गर्दा झ्याप्प सुत्थेँ फेरि त्यो चिसोको कारणले फेरि उठ्दै हेर्दाखेरि चाहिँ प्रार्थना गर्ने एउटा अवसर हुन्थ्यो। त्यो चाहिँ छेड मलाई चाहिँ एकदमै याद आउँछ अझ पनि मेरो दिमागमा छ।
2: त्यो छेड भोगाई पछाडि तपाईँले कस्तो खालको त्यहाँनिर होइन एउटा सेवकाई गर्नुभयो भन्ने कुरा हामी फेरि पनि निरन्तर गरि नै रहनेछौँ। अहिलेलाई भने समयको अभावमा आज कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताकोमा यहाँलाई अर्को हप्ता पनि हामी निरन्तर हाम्रो पिटर बमसँगको कुराकानी हामी जारी नै राख्नेछौँ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताको बाट म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विजय सरलाई पनि तपाईँले आजलाई बिदा दिनुहोस् र हामी अर्को हप्ता फेरि पिटर बमसँगको कुरा निरन्तर
3: गर्छौँ।
2: लामो यात्रा गरेर यहाँसम्म हामीलाई माया गरेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। उहाँका धेरै अनुभवका आशिषका कुराहरू सुन्न नै बाँकी छ। अर्को हप्ता यसै समयमा प्रतीक्षा गर्नुहोला, हामी तपाईँलाई तपाईँको बीचमा फेरि पनि यो आशिषका कुराहरू लिएर आउनेछौँ। अहिले पनि कार्यक्रमबाट बिदा दिनुहोस्। हस्, यहाँको दिन शुभ रहोस्। जय मसीह।
3: जय मसीह। धन्यवाद।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
2: जय मसीह, साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजीसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट यहाँहरूले जीवनको बाई, नाटक, समसामयिक विषयवस्तुमा रहेर भलाकुसारी र परमेश्वरको वचनद्वारा उत्साह दिने गर्दछौ। आज भने तपाईँहरूको बीचमा वचनद्वारा उत्साह दिनको निम्ति उहाँ हुनु येरुसलेम बिलिभर्स इस्टर्न चर्च पद्रपुरका आदरणीय चर्च फादर जगत वाक्लेज्यू। आउनुहोस् हामी उहाँबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
3: पिता, पुत्र र पवित्र आत्मा त्रियक परमेश्वरलाई महिमा होस्। यहाँ उपस्थित सबैजनालाई जय मसीह छ। आज हामी पवित्र चर्च भनेको कुन हो र चर्च भनेको के हो भन्ने सम्बन्धमा आज परमेश्वरको वचनबाट हामी हेर्नेछौ। यस विषयमा हामी एकछिन बातचित गर्नेछौ। मैले एउटा विषय बनाए, पेन्टिकोस्टलको दिनदेखि आजसम्म पवित्र आत्माद्वारा जीवित रहेको चर्च भनेको चाहिँ हामीले सेवा गरेको चर्च हो। हामी जहाँ परमेश्वरको प्रार्थना र आराधना गरेर उहाँलाई महिमा दिन्छौ। ख्रिस्टमा विश्वासयोग्य जनहरूले बुझ्नुपर्छ, आज हामी चर्चको महान रहस्य बारे मनन गर्न एकत्रित भएका छौँ, अथवा हर सातौं दिनमा हामीहरू परमेश्वरलाई आराधना गर्नको लागि एकत्रित हुन्छौं। यो रहस्य भनेको एउटा धर्मशास्त्रीय शिक्षा मात्र होइन, यो हाम्रो आत्माको जीवन, हाम्रो उद्धार र हाम्रो अनन्त गन्तव्यसँग जोडिएको सत्य हो। यो सत्यलाई जान्न हामीले पवित्र चर्चलाई जान्नुपर्छ। आज संसारमा धेरै मानिसहरूले चर्चलाई एउटा संस्था जस्तो ठान्छन्, कसैले एउटा भवन जस्तो मात्र ठान्छन्, कसैले चल्दै आएको एउटा परम्परा जस्तो सम्झिन्छन्। तर प्राचीन चर्चको विश्वासले हामीलाई यो कुरा सिकाउँछ कि चर्च भनेको कुनै मानवद्वारा स्थापित संस्था मात्र होइन, संस्था जस्तो पनि होइन। पवित्र चर्च भनेको त ख्रिस्त येशूको जीवित शरीर हो। पवित्र धर्मशास्त्रले यसरी भन्छ, र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनु भयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनु भयो। जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ भनेर एफिसीको पुस्तकमा हामीले पढ्न पाउँछौ। यो वचन अनुसार पवित्र चर्चलाई बुझ्नु भनेको ख्रिस्ट येशूलाई बुझ्नु हो। चर्चबाट अलग भएर ख्रिस्टलाई पूर्ण रूपमा चिन्न सकिँदैन, किनकि चर्च भनेको ख्रिस्ट येशूको शरीर हो र हामी उहाँका शरीरका अङ्गहरू हौ। अनि शरीरका अङ्गहरू मध्ये कुनै एउटा अङ्ग बिरामी भयो भने सारा शरीरलाई कष्ट हुँदछ। पवित्र शास्त्रको पवित्र वचन अनुसार पवित्र आत्माको जीवन्त एउटा प्रवाह हो। पवित्र परम्परा, पवित्र वचन चाहिँ पवित्र आत्माको जीवन्त परम्परा हो। पवित्र परम्परा कुनै मृत इतिहास पढे जस्तो कुरा होइन। पवित्र परम्परा भनेको पुराना पुस्तकहरू वा संस्कारहरूको एउटा संग्रह जस्तो कुरा होइन। यो चाहिँ पेन्टिकोस्टलको दिनदेखि निरन्तर बगेर आएको, बगिरहेको पवित्र आत्माको जीवन्त पवित्र प्रवाह हो। यसै कारण हामी चर्चमा जन्मिन्छौ, चर्चमा बाँच्छौ, अनि चर्चबाट नै हाम्रो अन्तिम गन्तव्य पनि चर्चतिरै हुन्छ, चर्चतिरै हामी प्रस्थान गर्छौ। हामीले चर्चलाई राम्ररी जान्नुपर्छ। पवित्र वचनमा यसरी लेखिएको छ, प्रेरितको किताब 2:4, अनि तिमीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिमीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिमीहरू अन्य भाषाहरूमा बोल्न लागे भनेर त्यहाँ लेखेको छ। प्रियहरू, जब पवित्र आत्मा प्रेरितहरूमाथि आगोका जिब्राहरूको रूपमा ओर्लनु भयो, त्यही दिन चर्चको सार्वजनिक जीवन आरम्भ भएको कुरा हामीले बुझ्नुपर्छ। अनि तिमीहरू सबै पवित्र आत्माले त्यतिखेर भरिए भनेर वचनमा लेखेको छ। त्यही पवित्र आत्माले प्रेरितहरूलाई डोर्याउनु भयो, शहीदहरूलाई बल दिनुभयो, सन्तहरूलाई पवित्र बनाउनु भयो, र आज पनि पवित्र चर्चलाई सत्यमा डोर्याइरहनु भएको छ। जुन चर्चमा तपाईँ आराधना गर्दै हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो चर्चलाई चिन्नुहोस्। प्रभु यीशुले भन्नुभयो, सन्त योहन्नाले यसरी लेखे, योहन्ना 16 अध्यायको 13 पदमा, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुन्छ भनेर यहाँ लेखेको छ। जब सत्यका आत्मा आउनुहुन्छ उहाँले तिमीहरूलाई सबै सत्यतातिर डोराउनुहुन्छ भनेर लेखेको छ प्रियहरू। यसैले पवित्र परम्परा, स्वर्गीय परम्परा, धर्मशास्त्र, लिटर्जी, सन्तहरूको शिक्षा, पवित्र सभाहरू, प्रार्थना, उपवास र आराधना, यी सबै पवित्र चर्च भित्र हुने सम्पूर्ण आत्मिक जीवनका निरन्तरताहरू हुन्। यी कुराहरू जहाँ छैनन् अनि त्यहाँ चाहिँ पूर्णता हुँदैन। हामी चर्चमा जन्मिन्छौ, चर्चमै बाँच्छौ र हाम्रो अन्तिम गन्तव्य पनि चर्च नै हो। जीवित र दिवंगत बीच चर्चमा कुनै भेदभाव र कुनै विभाजन छैन र हुँदैन। प्रभु यीशुले भन्नुभयो, सन्त मत्तीले यसरी लेख्नुहुन्छ, मत्तीको किताब 22 अध्यायको 32 पदमा, म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ भन्नुहुन्छ। परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न तर जीवितहरूका परमेश्वर हुनुहुन्छ भनेर लेखिएको छ। उहाँ मृतकहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। हामी एक पवित्र विश्वव्यापी र प्रेरित चर्चमाथि विश्वास गर्छौ भनेर हाम्रो विश्वासको सारले वर्णन गरेको छ। जब हामी डिभाइन लिटर्जीको कुरा गर्छौ, मा विश्वासको प्रतीक अर्थात एउटा चैत्यको पाठ गर्छौ, त्यति बेला हामी शब्दहरू मात्र दोहोऱ्याइरहेका हुँदैनौ। हामी सम्पूर्ण जीवनले सत्यतालाई स्वीकार गरिरहेका हुन्छौ अनि हामी दृढताका साथ भन्छौ, म एक पवित्र विश्वव्यापी र प्रेरित चर्चमाथि विश्वास गर्दछु, प्रेरितहरूले प्रचार गरेको परमेश्वरलाई विश्वास गर्दछु। प्रियजनहरू, चर्चमा आएपछि हामीले चारवटा कुरा बुझेको हुनुपर्छ। यी चारवटा कुराहरू नै ख्रिस्टका शरीरका जीवित चिन्हहरू हुन्। म तपाईँलाई बताउन चाहन्छु, पहिलो कुरा, चर्च एउटा मात्र हुन्छ। त्यो चर्चमा शिक्षा एउटै मात्र हुन्छ, परमेश्वर एउटा मात्र हुनुहुन्छ। आज संसारमा धेरै प्रकारका विभाजनहरू हामी देख्छौ। यो संसार विभाजनले भरिएको छ, परिवार विभाजित छन्, समाज विभाजित छ, राष्ट्र विभाजित छन्, मानिसको हृदय पनि विभाजित भएको छ। तर चर्च विभाजनको स्थान होइन। जो चर्चमा जानुहुन्छ, जोहरू चर्चमा गएर परमेश्वर आराधना गर्नुहुन्छ, तपाईँहरूले र मैले के बुझ्नुपर्छ भने, पवित्र चर्च विभाजनको स्थान होइन, चर्च भनेको एकताको स्थान र रहस्य हो। चर्च किन र कसरी एउटा हुन्छ भन्दा, परमेश्वर एक मात्र हुनुहुन्छ। यो कुरा बुझ्न हामीले व्यवस्था विवरण 6 अध्यायको 4 पदलाई हेर्नुपर्छ। त्यहाँ यसरी लेखेको छ, हे इस्रायल सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुन्छ भनेर लेखेको छ। फेरि प्रेरित सन्त पावल लेख्नुहुन्छ, एफेसीको पुस्तक 4 अध्यायको 4 र 5 पदमा, शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ, जसरी तिमीहरू बोलाइँदा एउटा आशामा बोलाइएका थियो, जुन आशा तिमीहरूको बोलावटसँग गाँथिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा यसका आधारहरू हुन्। प्रियहरू, यहाँ लेखेको कुरा तपाईँले फेरि याद गर्नुहोस्, एउटै प्रभु, एउटै बप्तिस्मा र एउटै विश्वास, यी कुरा चाहिँ यसका आधारहरू हुन्। शरीर एउटै छ भन्ने कुरा, चर्चको एकता भनेको कुनै राजनीतिक सम्झौता जस्तो होइन, यो युखारिस्ट एकता हो, भनेको पवित्र प्रभुमा सहभागी भएर सँगै आराधना गरिने र उहाँको शरीरसँग सहभागी हुने एकता हो। जब हामी एउटै 40 प्रभुको शरीर र रगत ग्रहण गर्छौ, त्यति बेला हामी एउटै जीवनमा सहभागी हुन्छ। सन्त पावल लेख्नुहुन्छ, पहिलो कुरन्थियो किताब 10:17 पदमा, किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौ, किनकि हामी सबै एउटै रोटीबाट खान्छौ भनेर त्यहाँ लेखेको छ। प्रियजनहरू, यदि हामी चर्चको एकतामा विश्वास गर्छौ भने हामीले विभाजन, घृणा, ईर्ष्या र अहंकारलाई त्याग्नुपर्छ। प्रभु यीशुले भन्नुभयो, योहन्नाको किताब 13:35 पदमा, यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेला हौ भन्नुभयो। त्यसैले चर्च एउटा मात्र हुन्छ भन्नुको अर्थ चाहिँ हामी प्रेममा बाँधिन सिक्नुपर्छ र हामीले एकले अर्कालाई प्रेम गर्नुपर्छ। चर्च एउटा मात्र छ भन्ने कुरा चाहिँ यो हो। दोस्रो कुरा चाहिँ चर्च पवित्र हुनुपर्छ भन्ने कुरा हो। धेरै मानिसहरूले प्रश्न गर्छन्, यदि चर्च पवित्र हुन्छ भने छ भने चर्चभित्र किन कमजोरीहरू देखिन्छन् त, किन पापी मानिसहरू त्यहाँ देखिन्छन् त भनेर मानिसहरूले प्रश्न गर्छन्। प्रियजनहरू, यो प्रश्नको उत्तर यस्तो छ, पवित्र चर्च मानिसहरूको सिद्धान्तले पवित्र पारिएको भएको होइन। चर्च पवित्र भनेको हो, येशु प्रभुको शरीर हो, पवित्र चर्चको शिर येशु ख्रीष्ट हुनुहुन्छ अनि चर्चलाई पवित्र भनिएको हो। यस विषयमा सन्त पावल यसरी लेख्छन् एफिसीको किताब 5 अध्यायको 25 र 26 पदमा, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रिस्तले पनि चर्चलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन्। ख्रिस्टले चर्चलाई प्रेम गर्नुभयो र पवित्र चर्चलाई पवित्र बनाउनका लागि आफूलाई पवित्र चर्चको निम्ति सुन बन्नुभयो। त्यसैले पवित्र चर्च पवित्र आत्माको मन्दिर हो भनेर सन्त पावल लेख्छन्। पहिलो कुरन्थी 3 अध्यायको हामी 16 पदमा पढ्छौं, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिरहरू हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भनेर यो वचनद्वारा उनले त्यहाँ सुझाएको छ। पवित्र चर्च भनेको सिद्ध र धर्मी मानिसहरूको संग्रहालय जस्तो होइन, पवित्र चर्च भनेको त पापीहरूको उपचार गर्ने अस्पताल जस्तो। प्रभु यीशुले भन्नुहुन्छ, प्रचारक मर्कुसले मर्कुस 2 अध्यायको 17 पदमा यसरी लेखे, यो सुनेर यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन तर रोगीहरूलाई मात्र पर्छ, म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। स्वास्थ्य मानिसलाई वैद्यको आवश्यकता पर्दैन तर बिरामीलाई पर्छ भन्नुभयो। हामी चर्चमा किन आउँछौं भन्दा हामीलाई रोग बिमारबाट निको हुन आवश्यक छ, हामीलाई रूपान्तरण हुन परिवर्तन हुन आवश्यक छ, हामीलाई उद्धार र मुक्ति चाहिएको छ, यसकारण हामी चर्चमा आराधना गर्न पवित्र परमेश्वरलाई धन्यवाद दिन आउँछौं। चर्चभित्र संस्कारहरू हुन्छन्, सक्रामेन्ट अर्थात् पवित्र रहस्यहरू जस्तै बप्तिस्मा, युखारिस्ट, पश्चाताप, अभिषेक, यी सबै अनुग्रहका स्रोतहरू हुन्। यी कुरा प्राप्त गर्न हामी चर्चमा आउने जाने गर्छौं र हामी चर्चमा आउने जाने व्यक्तिहरू हुनुपर्छ। प्रियहरू, पवित्र चर्चको पवित्रता सन्तहरूद्वारा प्रकट हुन्छ। सन्तहरू पनि हामी जस्तै संघर्ष गर्ने मानिसहरू थिए ती दिनहरूमा, तर पवित्र आत्माले उनीहरूलाई रूपान्तरण गर्नुभयो। सन्त पावल यो विषयमा यसरी लेख्छन् गलातीको किताब 2 20 पदमा, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, जुन जीवन शरीरमा अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो भनेर लेखेको छ। प्रियजनहरू, पवित्रता कुनै विशेष मानिसका लागि मात्र होइन, पवित्रता प्रत्येक विश्वासीहरूको बोलावट हो। प्रेरित पत्रुसले यसरी लेखे, पहिलो पत्रुस 1:16, तिमीहरू पवित्र हौ किनकि म पवित्र छु। हामीले हाम्रो पवित्रतालाई पवित्र चर्चमा जान मात्रै जोगाउन सक्छौ। You have to live better for the best भन्छ। जब अङ्ग्रेजी तपाईँ पढ्नुहुन्छ त्यहाँ अङ्ग्रेजीमा एउटा गुड हुन्छ, अर्को बेटर हुन्छ, अर्को बेस्ट हुन्छ, सबैभन्दा राम्रो बेस्ट हुन्छ, त्यसपछि बेटर, फेरि त्यसपछि गुड हुन्छ। तपाईँलाई बेस्ट चाहिन्छ भने बेटर छाड्नुपर्छ। You have to live better for the best। बेटरलाई नछाड्ने हो भने तपाईँले बेस्टलाई नखोज्नुहोस्। बेटर चाहनुहुन्छ भने गुडलाई छोड्नुहोस्, गुडमा नै बस्नुहुन्छ भने बेटरलाई छोडिदिनुहोस्। तेस्रो कुरा, पवित्र चर्च भनेको विश्वव्यापी क्याथोलिक, क्याथोलिकको अर्थ विश्वव्यापी भन्ने हुन्छ भनेर हामीले बुझ्नुपर्छ। विश्वव्यापी शब्दको अर्थ रोमन क्याथोलिक सम्प्रदाय भनेको होइन, यसको गहिरो अर्थ छ, पूर्णता अनुसार बनेको हो यसको अर्थ। अर्को अर्थमा भन्ने हो भने विश्वव्यापी चर्च भनेको हो, यसको अर्थ चर्चमा सत्यको पूर्णता छ भनेको हो, अनुग्रहको पूर्णता छ भनेको हो, उद्धारको पूर्णता छ भनेको हो। क्याथोलिक शब्दको अर्थ जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ पूर्ण चर्च हुन्छ। सबैले एउटा गाउँको सानो चर्चमा पनि सम्पूर्ण विश्वव्यापी चर्च प्रकट हुन्छ सानो चर्चमा पनि। प्रियजनहरू, पवित्र चर्च भनेको कुनै एउटा जाति वा संस्कृतिको लागि मात्र होइन, पवित्र चर्च भनेको सम्पूर्ण मानव जातिको उद्धारका लागि हो। हामीले यसरी बुझौं, प्रभु यीशुले भन्नुभयो, सन्त मत्तीले यसरी लेखे, मत्ती 28:19, यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ भन्नुभयो। सन्त यौहन्ना अझै लेख्छन् यौहन्ना 3:16, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। हेरिहरू, यसैले पवित्र चर्चले सबैलाई अँगालो हाल्छ। यहाँ धनी गरीब, शिक्षित अशिक्षित, शक्तिशाली कमजोर, कसैमाथि कुनै भेदभाव छैन, सबैलाई बराबरी माया गर्दछ। सन्त पावल लेख्छन् गलाती तिनको 28 पदमा, न त यहुदी छ, नयाँ ग्रीक छ, न कमारा न पुक्का, न त पुरुष न स्त्री, किनभने ख्रिस्ट येशूमा तिमीहरू एउटै हो भनेर त्यहाँ लेखिएको छ। हामीले ती लेखेका वचनहरूलाई बुझ्नुपर्छ। प्रियजनहरू, यदि पवित्र चर्च विश्वव्यापी हुन्छ भने हामीले आफ्नो विश्वासलाई संकुचित सांस्कृतिक सीमामा कैद गर्नु हुँदैन। हामीले सुसमाचार संसारमा पुर्याउनु पर्छ र संसारलाई पवित्र चर्चमा ल्याउनु पर्छ। नम्बर 4, पवित्र चर्च प्रेरित हुन्छ। हामीले हाम्रो चर्चमा कुनै नयाँ कुरा ल्याउनु हुँदैन, ल्याएका छैनौ, ल्याउनु हुँदैन। हामीले कुनै आधुनिक आविष्कार गर्नु हुँदैन चर्चमा, गरेका छैनौ। हामी प्रेरितीय पवित्र चर्चका सदस्यहरू हौ। यसको पहिलो अर्थ चाहिँ ऐतिहासिक निरन्तरता भन्ने हुन्छ। प्रेरितहरूले जुन विश्वास ग्रहण गरे त्यही विश्वास बिशपहरू, याजकहरू, सन्तहरू हुँदै आज तपाईँ हामीसम्म आइपुगेको छ। यसलाई जोगाउनु पर्छ। प्रेरित पावलले तिमोथीलाई यसरी भने, 2 तिमोथी 2:2 धेरैजना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य विश्वासीहरूलाई सुम्पिदेऊ भनेर भने, तिमीले मबाट सुनेका कुराहरू विश्वासयोग्य मानिसहरूलाई सुम्प भनेका छन्। चर्चमा अर्थात् हस्तोरोपण, हातले रोपेर हस्तान्तरणको निरन्तरता छ। हस्तरोपण र हस्तान्तरण, यो कुरा बुझ्नु पर्दछ। पवित्र चर्चमा बाहिरी उत्तराधिकार मात्र प्राप्त छैन, विश्वासको उत्तराधिकार पनि उत्तिकै आवश्यक छ। यहुदा 1:3 लेख्छन्, प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिनीहरूलाई लेख्न मैले आवश्यक ठाने। प्रियजनहरू, आज हामीलाई सुम्पिएको विश्वास हामीले के त्यसलाई सुरक्षा गरेका छौँ, रक्षा गरेका छौँ? प्रियजनहरू, आज संसारमा परिवर्तन भइरहेको छ, मानिसहरूले सत्यलाई आफ्नो इच्छा अनुसार बदल्न खोजिरहेका छन्, तर पवित्र चर्चको काम सत्यलाई बदल्नु होइन, पवित्र चर्चको काम सत्यलाई जोगाउनु हो। प्रेरित पावल भन्नुहुन्छ 2 तिमोथी 3:15, ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो र त्यसको खाँबो र आड हो, त्यहाँ कसरी चल्नु पर्छ सो तिमीले जानिराख भन्छ। चर्च जीवित परमेश्वरको मण्डली, सत्यको स्तम्भ र जग हो। यसैले हामी युग अनुसार सुसमाचारलाई बदल्दैनौ, बरु सुसमाचार अनुसार आफूलाई बदल्छौ। म अन्तमा तपाईँहरूलाई भन्न चाहन्छु, दाजुभाइ दिदी बहिनीहरू, यी चारवटा कुरा हाम्रो लागि गर्वका शब्दहरू मात्र होइनन्, यी चारवटा कुरा हाम्रो जीवनको जिम्मेवारीहरू हुन्। पवित्र चर्च पवित्र हुन्छ भने हामीले विभाजनलाई त्याग्नु पर्छ। पवित्र चर्च पवित्र हुन्छ भने हामीले पश्चाताप गर्दै जिउनु पर्छ। पवित्र चर्च पवित्र हुन्छ भने हामीले सबैलाई प्रेम गर्नुपर्छ। पवित्र चर्च प्रेरितीय हुन्छ भने हामीले सत्यको रक्षा गर्नुपर्छ। आज अहिले हामीले आफैलाई आफैले सोधौं, के म चर्चको एकतामा योगदान पुर्याइरहेको छु? के म पवित्रताको यात्रामा अघि बढ़िरहेको छु? के म मानिसहरूलाई सुसमाचार बाँडिरहेको छु? के म प्रेरितीय विश्वासलाई मा स्थिर र अटल छु? यो बुझ्नु पर्दछ। प्रियहरू, चर्च भनेको शनिबार मात्र जाने स्थान होइन, चर्च भनेको हाम्रो जीवन हो, चर्च भनेको हाम्रो उद्धारको जहाज हो, चर्च भनेको ख्रिष्टको शरीर हो। त्यसैले आफ्नो विश्वासलाई बुझ्नुहोस्, आफ्नो विश्वासमा जिउनुहोस्, आफ्नो विश्वास अरूलाई पनि बाँड्नुहोस्। चर्च भनेको हाम्रो उद्धारको जीवित जहाज हो, चर्च भनेको ख्रिस्टको जीवित शरीर हो, चर्च भनेको ख्रिस्टमा हाम्रो अनन्त एकता हो, चर्च भनेको एउटा मात्र छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, चर्च भनेको सत्यको स्तम्भ र हाम्रो जीवन हो, चर्च भनेको हाम्रो विश्वास र उद्धारको केन्द्र हो। सधैँ सम्झिनुहोस्, येशूले अझै पनि हाम्रो जीवन बचाइरहनु भएको छ, हाम्रा पवित्र चर्च फादरहरूको प्रार्थनाद्वारा। यसैले हामी हाम्रो चर्चमा भन्ने गर्छौ, हे प्रभु येशू ख्रिस्ट, हाम्रा परमेश्वर, हामी माथि दया गर्नुहोस् र हाम्रो रक्षा गर्नुहोस्, उद्धार गर्नुहोस् भन्दै निरन्तर प्रार्थना गर्दै आराधना गर्दै उहाँको सेवामा हामीहरू सबै सहभागी बनौं। परमेश्वरले यस वचनमा हामी सबैलाई आशीर्वाद दिउन्। तपाईँले ध्यान दिएर सुनिदिनु भएको छ, यस वचनलाई पालन गर्नुहोस्। सबैलाई जय मसीह।
2: आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा फोन गरेर आफ्नो प्रतिक्रिया, सल्लाह, सुझाव दिन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। भन्दै आजको कार्यक्रममा परमेश्वरको वचनबाट उत्साह दिनुहुने फादरलाई पनि धेरै धन्यवाद, प्राविधिक मित्रजूलाई धेरै धन्यवाद र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

प्रिय श्रोता मित्र, गुड न्युज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जयमसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईँलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। र यसलाई भने हामी एउटा गीत सुनौं।

0: श्रोता, अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: अब नै हामी तपाईँलाई केही चाखलाग्दा खोजपूर्ण जानकारीहरू सुनाउने समयमा आइपुगेका छौं। केही खोजपूर्ण जानकारीहरू बताउनेछौ। यसमध्येमा हामी तपाईँलाई आज छोराले बाउलाई के सोचेको हुन्छ भन्ने विषयमा बताउनेछौ। छोराले बाउलाई यस्तो सोचेको हुन्छ, म 4 वर्षको हुँदा मेरो बाले जे पनि गर्न सक्नुहुन्छ भन्ने हामी सोच्छौ। म 5 वर्षको हुँदा मेरा बालाई सबै कुरा थाहा छ। म 6 वर्षको हुँदा अरूका भन्दा मेरा बा फुर्तिलो हुनुहुन्छ। म 8 वर्षको हुँदा बा र मेरो जमानामा अन्तर आइसकेको छ भन्ने हामी सोच्छौ। म 10 वर्षको हुँदा बालाई सबै कुरा त्यति थाहा छैन जस्तो लाग्छ। म 12 वर्षको हुँदा मेरो बालाई केही पनि थाहा छैन रहेछ, उहाँको स्मरण शक्ति हराइसकेको छ जस्तो लाग्छ। म 14 वर्षको हुँदा मेरा बाको कुरै नसुन्नु, उहाँ त पुरातन संस्कृतिको हुनुहुन्छ भन्ने जस्तो हामीलाई लाग्छ। त्यसपछि म 18 वर्षको हुँदा मेरा बालाई जिन्दगी के हो थाहा छैन जस्तो लाग्छ। अनि म 21 वर्षको हुँदा मेरा बा हे परमेश्वर ती त सत्ययुगका कुरा गर्छन् जस्तो लाग्छ। म 25 वर्षको हुँदा मेरा बालाई अलिकति थाहा छ कि जस्तो मलाई लाग्न थाल्छ। म 30 वर्षको हुँदा मेरा बालाई सोध्नुपर्छ उहाँले के भन्नुहुन्छ भन्ने जस्तो हामीलाई लाग्छ, हामीले सोच्न थाल्दछौ। म 40 वर्षको हुँदा मेरा बाले कसरी व्यवहार धाने होलान्, साह्रै मेहनती हुनुहुन्छ भन्ने हामीलाई सोच हुन्छ। त्यसपछि म 50 वर्षको हुँदा यदि अहिले बा भइदिएको भए अहिले कति कुरा सोध्थे होला जस्तो लाग्छ। मित्र, छोराले बाउलाई के सोच्दा रहेछन्, के सोचेको हुन्छन्, कति वर्षको उमेरमा भन्ने कुरा हामीले तपाईँलाई एउटा बालक 4 वर्षको हुँदादेखि 50 वर्षसम्मको हुँदा, एउटा व्यक्ति 4 वर्षको हुँदादेखि 50 वर्षसम्मको हुँदा सम्मको उमेरका कुरालाई केही कुरा प्रस्तुत गरेका छौ। आशा छ यस कुराले तपाईँलाई आफ्नो बाबुआमाप्रति सकारात्मक सोच ल्याउनुपर्छ भन्ने कुराको विषयमा तपाईँलाई प्रेरणा दिएको छ र आफ्नो बाबुआमालाई आदर सम्मान गर्नुपर्छ भन्ने कुरा पवित्र बाइबलले पनि हामीलाई सिकाउँदछ। मित्र, यही कुरालाई आफ्नो जीवनमा अप्नाउनुहोस् भन्ने अनुरोध गर्दै अब हामी कार्यक्रमको अर्को भागतिर जान्छौं र अहिलेसम्म हामीलाई कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। मित्र, हामीले हाम्रो यस प्रसारणमा प्रेरक प्रसंगहरू, जीवनोपयोगी घटनाहरूलाई सुनाउँदै आएका छौ। त्यही क्रममा आज हामी डीएल मुडीको अविस्मरणीय जहाज यात्रा सुनाउन लागिरहेका छौ। मित्र, आउनुहोस् आजको प्रेरक प्रसंगतर्फ लागौं। डीएल मुडीको अविस्मरणीय जहाज यात्रा। बा, अब तपाईँले यति धेरै परिश्रम गर्नुहुँदैन, डीएल मुडीको छोरो बिल मुडीले भन्यो। डाक्टरले भनेको छ कि तपाईँको मेहनतको गतिलाई तपाईँले कम गर्नु भएन भने तपाईँले आफ्नै ज्यान लिनुहुनेछ। डीएल मुडीले गुनगुनाउँदै गुनासो पोखे। तिनी बाफबाट चल्ने स्प्री नाम गरेको पानी जहाजमा चढी इङ्ल्याण्डबाट अमेरिकातर्फ जाँदै थिए। आन्ध्र महासागरमा जहाज आइपुगेको थियो। 54 वर्ष पुगेका डीएल मुडी खाटमा पल्टिरहेका थिए। तिनी ठूलो जिउराल भएका व्यक्ति थिए र भर्खरै तिनले थकानको महसुस गर्दै थिए। तर आफूले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको तिनलाई लाग्दै थियो। यस्तो अवस्थामा तिनको कामको चाप बढ़िरहेको थियो। ईस्वी सम्वत 1893 सिकागोमा हुन गइरहेको वृहत सार्वजनिक प्रदर्शनी मुखैमा आउँदै थियो। त्यहाँ आउने सबै मानिसहरूलाई सुसमाचार सुनाउन मुडीले 6 महिना लामो सुसमाचारीय शिविर राख्ने योजना बुन्दै थिए। मुडीको मनमा यस्तै खालका विचारहरू वारपार गरिरहँदा एक्कासि त्यहाँ ठूलो आवाज आयो। जहाज तीव्र गतिमा हल्लिन थाल्यो। मुडीको छोरो बिल के भइरहेको छ भनी हेर्न दौडेर जहाजको तलामा उक्लियो। भयंकर डरलाग्दो खबर लिएर आयो उसले।
2: बा, जहाजलाई मोड्ने बिड भाँचिएछ। जहाजभित्र पानी पस्दैछ। मलाई लाग्छ अब हामी डुब्छौ। भयभीत यात्रीहरू जहाजको तलामा जम्मा भए। जहाजको पछाडिको भाग बिस्तारै पानीमा डुब्न लाग्दै थियो। समुद्रको धारले जहाजलाई यताउता पछाड्दै थियो। के गर्ने भन्ने विषयमा कप्तान र नाविकहरूको बीचमा छलफल चल्यो। खतराको संकेत दिई तिनीहरू जहाजमा त्यसै बस्ने निर्णय गरे। अर्को जहाजले तिनीहरूलाई बचाउने थियो भन्ने आशाका साथ पहिलो रात अति नै डरनाक तौरले बित्यो। कोही सुतेन। सबै यात्रीहरू जहाजको विश्राम कक्षमा खचाखच भएका थिए। डिएल मुडी पनि संघर्ष गर्दै थिए। यद्यपि तिनी मर्नदेखि भने डराएका थिएनन्, किनकि तिनी यसोसँगै स्वर्गमा हुने थिए भनी तिनी निश्चित थिए। तर यस पृथ्वीमा छँदा आफ्नी प्यारी पत्नी र छोराछोरीहरूलाई फेरि कहिले देख्न नपाइने विचारले भने तिनलाई पिरोलिरहेको थियो। कयौं कुराहरू अपुरै हुने थिए। यो तिनको जीवनको सर्वाधिक अन्धकारमय क्षण थियो। भोलि बिहान बैठक कक्षमा संगति गर्ने अनुमति मुडीले पाए। तिनले भजन संग्रह 107 23 28 पाठ गरे, जहाँ यसो लेखिएको छ, कोही कोही जहाज चढ़ी समुद्रमा गए। तिनीहरूले आफ्ना संकष्टमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनु भयो। मुडीले भजन संग्रह 91:11 वचन पनि पढे, किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। धेरैले सान्त्वना पाए। मुडी आफैले पनि हलुको महसुस गरे र वचनले तिनलाई ढाडस दियो। त्यो रात मुडी आफ्नो ओछ्यानमा पल्टे र तुरुन्तै निदाए। मध्यरातमा छोरोले उत्तेजित हुँदै भन्यो, आउनुहोस् बा, हेर्नुहोस् त, जहाजको तलाबाट टाढाबाट त्यतैतिर आइरहेको एउटा जहाजको प्रकाशलाई देखे तिनीहरूले। जहाजको तलाबाट टाढाबाट तिनीहरूले त्यतैतिर आइरहेको एउटा जहाजको प्रकाशलाई देखे। यस जहाजको नाउँ लेक हुरोन थियो। पानीको धार प्रचण्ड भए तापनि दुईवटा जहाजलाई तिनीहरूले डोरीले बाँधे। खतरा अझै हटिसकेको थिएन। हुरोनले बिस्तारै बिस्तारै बिग्रेको स्प्रीलाई तानेर लग्यो। 8 दिनपछि तिनीहरू सकुशल इङ्ल्याण्डमा नै फर्के। परमेश्वरले दिनुभएको सुरक्षाको निम्ति आनन्दित हुँदै त्यसको कारण हुनुपर्छ भनी मुडीले विचार गरे। तिनले भने, बिल, मेरो परिश्रमलाई म कम गर्न सक्दिन। परमेश्वरले मलाई विशेष जिम्मा दिनुभएको छ। सिकागोमा हुने बृहत प्रदर्शनीमा हजारौं मानिसहरू जम्मा हुन्छन्। तिनीहरू सबैलाई मुक्तिदाता प्रभु येशु ख्रिष्टको खाँचो छ। म उहाँको काम गर्दैछु भने उहाँले मलाई अवश्य सुरक्षा प्रदान गर्नुहुनेछ। तर उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। 2 कुरिन्थी 12:9। प्रिय मित्र, डिएल मुडीको यस अविस्मरणीय जहाज यात्राको घटनाबाट तपाईँले अवश्य पनि परमेश्वरमा दृढ रूपमा भरोसा गर्दै अगाडि बढ्ने, येशु ख्रिष्टमा अझ भरोसा राख्दै अगाडि बढ्ने र परमेश्वरले हामीलाई हरेक अवस्थामा सुरक्षा उपलब्ध गराउनुहुन्छ भन्ने विषयमा एउटा उदाहरण पाउनु भएको छ र उहाँमा अझ दृढ विश्वासी भएर अगाडि बढ्ने प्रेरणा पाउनु भएको छ भनी हामी विश्वास गर्दछौ। मित्र, हो, परमेश्वरले हामीलाई सधैँ उहाँको अनुग्रह उपलब्ध गराउनु भएको हुन्छ र उहाँले आफ्ना स्वर्गदूतहरूलाई हाम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुभएको हुन्छ। त्यो त हामी मात्रै हौ जो अतालिएर उहाँलाई बिर्सिरहेका हुन्छौ, उहाँको सुरक्षालाई, उहाँको अनुग्रहलाई बिर्सिरहेका हुन्छौ। यीशुले त हामीलाई भन्नुभएको छ कि मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। 2 कुरिन्थी 12:9। मित्र, अहिलेसम्म यस कार्यक्रमलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।
0: श्रोता मित्र, भने हामी तपाईँलाई नोबेल पुरस्कार र संस्थापक अल्फ्रेड नोबेलका बारेमा केही कुरा बताउन चाहन्छौ। अल्फ्रेडको जन्म 21 अक्टोबर 1833 स्विडेनमा भएको थियो। उनी सानैदेखि मेधावी थिए। कामका लागि उनको परिवार रसिया पुग्यो। त्यहाँ पुगेर यो परिवारले बारूद बनाउने काम थाल्यो। संयोगले क्रेमिया युद्ध शुरू भयो। त्यसले बारूदको निकै खपत गर्यो। फलस्वरूप राम्रो कमाई भयो। त्यसपछि अल्फ्रेड अध्ययनका लागि अमेरिका पुगे। त्यहाँ उनले अन्य पढ़ाईका साथसाथै रसायनशास्त्र पनि पढे। फर्केपछि जर्मनका एकजना रसायनशास्त्रीसँग काम गर्ने मौका पाए। ती रसायनशास्त्रीले नाइट्रोग्लिसरिन नामक विस्फोटक पत्ता लगाएका थिए। तर त्यो विस्फोटक पदार्थ स्थानान्तरण गर्न निकै गाह्रो थियो। पसार पसार गर्दा विस्फोट हुने सम्भावना निकै उच्च थियो। यसरी उनी घर फर्किँदा त्यो रसायनको फर्मुला साथमा लगे। घर पुगेर पनि अनुसन्धान जारी राखे। त्यसै क्रममा विस्फोटमा परि भाइ गुमाए। त्यस दुर्घटना पश्चात सरकारले बस्तीभित्र प्रयोगशाला राख्न प्रतिबन्ध लगायो। बस्ती बाहिर उनले नयाँ प्रयोगशाला खोले। आखिरमा उनले सफलता हात पारे। उक्त नाइट्रोग्लिसरिनमा सिलिकन मिसाएपछि त्यो पेस्टको रूपमा आयो। स्थानान्तरण गर्न पनि सुरक्षित भयो। उनले त्यसको नाम डाइनामाइट राखे। डाइनामाइट चट्टान फोड्न अति उपयोगी सिद्ध भयो। तर त्यसै बेला युद्ध चर्केकाले त्यसको माग अत्याधिक भयो। युद्ध हतियारका रूपमा प्रयोग भयो, जसले गर्दा निकै धनजनको क्षति हुन पुग्यो। त्यसबाट अल्फ्रेडले अकुट धन कमाए। तर उनी मृत्युका सम्भावकको नामले चिनिन थाले। उनलाई आफ्नो ग्लानी भयो। त्यसैले तिनले आफ्नो सम्पत्ति सामाजिक कार्यमा लगाए। फलस्वरूप उनले ठूलो धनराशि सामाजिक कार्यका लागि दान गरे। त्यसै राशिबाट शुरूमा भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र र साहित्य गरी चार विधामा नोबेल पुरस्कार दिन शुरू गरे। उनको मृत्यु 10 डिसेम्बर 1896 63 वर्षको उमेरमा भयो। पछि गएर शान्तिका लागि पनि पुरस्कार दिन थालियो। यसरी अहिले आएर 5 क्षेत्रमा नोबेल पुरस्कार प्रत्येक वर्षको डिसेम्बर 10 तारिकका दिन स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ। अर्थनीति बनेका छन्। साहित्यका 101 आख्यान लेखिएका छन्। शान्तिका क्षेत्रमा काम गर्नेहरू उत्साहले भरिएर विश्व शान्तिका लागि काम गरिरहेका छन्। मित्र, हामी आशा गर्छौं नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलका बारेमा केही जानकारी प्राप्त गरेर तपाईँले जीवनमा केही गर्नको लागि उत्साह प्राप्त गर्नुभएको छ र उनको जीवनीको केही ज्ञान पनि हासिल गर्नुभएको छ, जसले हामीलाई हाम्रो जीवनयापन गर्नको लागि पनि केही उत्साह दिदछ। अहिलेसम्म हामीलाई कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, हामी फेरि पनि बाइबलको घटनालाई हेर्ने समयमा आइपुगेका छौं। यी दिनहरूमा हामीले तपाईँलाई अयुबको पुस्तकबाट पवित्र बाइबलको पुरानो करार खण्डबाट बाइबलका घटनालाई सुनाइरहेका छौं र आज हामी फेरि पनि अयुबको बारेमा हेर्नेछौ र यो अयुबको बारेमा अर्थात अयुबको पुस्तकबाट बाइबलको घटनालाई हेर्ने क्रमाङ्क 4 हो। सबै प्रकारका विपत्ति भोग्नु परेको एकजना मानिस र यस घटनालाई तपाईँले अयुबको पुस्तक अध्याय 1-42 पढ्न सक्नुहुन्छ। आउनुहोस् आजको घटनातर्फ लागौं। सबै प्रकारका विपत्ति भोग्नु परेका एकजना मानिस अयुब। अयुब नाम गरेका परमेश्वरलाई पुज्ने विश्वासयोग्य खराब काम गर्नबाट अलग रहेका मानिस थिए। तिनी धेरै जग्गा जमिन, गाईवस्तु र नोकर चाकर भएका र आफ्नो ठाउँमा भएका सबभन्दा धनी मानिस थिए। एक दिन शैतान परमेश्वरको सामु उपस्थित भयो र परमेश्वरले त्यसलाई सोध्नुभयो, के तैले मेरो सेवक अयुबलाई देखिस्? पृथ्वीमा त्यो जस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्छ र
2: खराब कामबाट होसियारी साथ जोगिएर त्यो बस्दछ। शैतानले जवाफ दियो, के त्यसलाई खास लाभ नभए अयुबले तपाईँलाई पुज्थ्यो? त्यसका सबै चिज खोज्नुहोस् त, त्यसले तपाईँको मुखैमा तपाईँको सामुन्ने सराप्नेछ। परमेश्वरले शैतानलाई भन्नुभयो, ठिक छ, त्यसका सबै थोक तेरो अधिकारमा दिए, खाली त्यसको शरीरलाई चाहिँ तैले हात नलगाउनु। त्यसपछि शैतान त्यहाँबाट निस्केर अयुब कहाँ गयो र अयुबको परिवार अनि तिनका सम्पत्तिहरूमाथि हानि गर्न सुरु गर्यो। त्यसपछि तुरुन्तै अयुबका एक एकजना नोकरहरू डगुर्दै आएर तिनले कसरी आफ्ना गाईवस्तु र छोराछोरी पनि गुमाएका छन् भन्ने कुरा सुनाए। ती सबै कुरा सुनेपछि अयुब उभिए र शोकले आफ्नो वस्त्र च्याते। तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परे र तिनले भने, म आफ्नी आमाको गर्भबाट नाङ्गै आए र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले नै लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। यी सबै भए पनि अयुबले परमेश्वरलाई दोष दिएर पाप गरेनन्। त्यसको केही दिनपछि परमेश्वरले शैतानलाई फेरि सोध्नुभयो, के मेरो सेवक अयुबलाई देखिस्? पृथ्वीमा त्यो जस्तो सोझो र असल मानिस कोही छैन। तैले त्यसमाथि बिना कारण विपत्ति ल्याए पनि त्यो अहिलेसम्म विश्वासयोग्य नै रहेको छ। शैतानले जवाफ दियो, आफ्नो ज्यान बचाउनलाई मानिसले आफ्ना हातका सबै थोक दिन्छन्, तर उसको शरीरमा चोट पुर्याउनुहोस् त उसले तपाईँको मुखै सामुन्ने तपाईँलाई सराप्नेछ। त्यसपछि परमेश्वरले शैतानलाई, अयुबको ज्यान चाहिँ तैले नलिनु, बाँकी सबै तेरो हातमा छ भन्नुभयो। त्यसपछि शैतानले गएर अयुबको शरीरमा शिरदेखि पैतालासम्म घाउ खटिरा उब्जाइदियो। अयुब गएर खरानीको रासमा बसेर घाउ कन्याउन एउटा माटोको भाँडोको फुटेको टुक्रा हातमा लिए। तब तिनकी स्वास्नीले अयुबलाई भने, तपाईँ अझै पहिला जस्तै विश्वासयोग्य रहनु भएको छ होइन? किन परमेश्वरलाई श्राप दिएर मर्नुहुन्न? अयुबले जवाफ दिए, तिमी मूर्ख कुरा गर्दैछौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र थाप्ने? हामीले त दुवै कुरा थाप्नुपर्छ, असल र खराब दुवै। जस्तै दुःख पाए पनि अयुबले परमेश्वरको विरूद्धमा केही बोलेनन्। त्यसको केही समयपछि अयुबका तीनजना साथीहरू तिनलाई सान्त्वना र सल्लाह दिन भनी आए र अयुबलाई देखेपछि तिनीहरूले विलाप गरे। तिनीहरू अयुबसँग भुइँमा बसे र एक शब्द नबोली सात दिन र सात रात बिताए। अन्तमा अयुबले मुख खोले र आफू जन्मेको दिनलाई सराप्न लागे। अनि त्यसपछि अयुबका तीनजना साथीहरूले पनि तिनकै पापले त्यो विपत्ति आएको हो भनी अयुबलाई झुटो दोष लगाए। त्यसको केही समयपछि आँधीको बीचबाट परमेश्वरले अयुबलाई जवाफ दिनुभयो र तिनका साथीहरूलाई भन्नुभयो, म तिमीहरूसँग रिसाएको छु किनभने मेरो सेवक अयुबले जस्तो तिमीहरूले मेरो बारेमा सत्य कुरा बोलेनौ र अयुबलाई उचित सल्लाह दिएनौ। अब तिमीहरूले अयुब कहाँ बलिदान ल्याओ र तिमीहरूको निम्ति अयुबले प्रार्थना गरिदिनेछ ताकि तिमीहरूले क्षमा पाउन सक। तब अयुबले आफ्ना तीनजना साथीहरूका निम्ति बिन्ती गरिदिएपछि परमेश्वरले अयुबको सुदिन फर्काइदिनुभयो र तिनको धनसम्पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो र पहिला जतिकै छोराछोरीहरू विभिन्न जग्गा जमिन र गाईवस्तुहरूमा आशिष दिनुभयो। तिनी दीर्घायु भएर बाँचे र तिनले नाति पनातीसम्म देखे। मित्र, सबै प्रकारका विपत्ति भोग्नु परेका एकजना मानिस अयुब शीर्षकको बाइबल घटना यतिमै टुङ्गिएको छ। यस घटनालाई तपाईँले पवित्र बाइबलको पुरानो करार खण्ड अयुबको पुस्तक अध्याय 1-42 आफै पनि पढ्न सक्नुहुन्छ र आशा छ
1: आजको यस बाइबल कथनलाई सुनेर तपाईँले अवश्य पनि परमेश्वरमा पवित्र जीवन जिउनको लागि केही प्रेरणा प्राप्त गर्नुभएको छ र अयुबको जीवनीको बारेमा केही ज्ञान पनि प्राप्त गर्नुभएको छ। मित्र, हामी तपाईँलाई पवित्र बाइबलका थप घटनाहरूलाई आगामी कार्यक्रममा सुनाउँदै नै जानेछौ। कृपया प्रतीक्षा गर्नुहोला। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन। कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रिष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रिष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै शुद्ध विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रिष्ट येशुले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशु ख्रिष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसाया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकै लागि बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्यूज एफएम सुन्दै गर्नुहोला।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी नम्रताको बारेमा कुरा गर्ने बाइबलमा भनिएको छ, धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। प्रिय श्रोता, सामान्यतया नम्रता भन्नाले हामी विनम्र भन्ने बुझ्दछौ। नम्रतालाई बाइबलले कसरी प्रस्ट्याउँदछ? यदि नम्रता मानिसमा भएन भने के हुन्छ? नम्रताले परमेश्वरको राज्यमा कस्तो स्थान पाउँदछ? आदि इत्यादिको बारेमा पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोता, म प्रवचन यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रममा उपस्थित भएको छु। यहाँहरूका बीचमा फेरि पनि पवित्र शास्त्र बाइबलको अति असल वचनबाट यहाँहरूलाई ईश्वरीय प्रेमको आभास गराउने प्रयत्न गर्नेछु, जुन कुरा सत्य र साँचो छ र तपाईँ हामीहरूलाई वचनले सधैँ माथि उचाल्न चाहदछ अथवा सृष्टिकर्ता सनातनका परम ईश्वरले हामीलाई माथि नै उचाल्न चाहनुहुन्छ, हामीलाई सहायता नै गर्न चाहनुहुन्छ, जुन कुरा पवित्र शास्त्र बाइबलमा सुरुदेखि अन्त्यसम्म दर्शाइएको छ। श्रोता, आज हामी पवित्र शास्त्र बाइबलबाट विनम्रता तथा ह्युमिलिटीको बारेमा हेर्नेछौ। श्रोता, तपाईँ र हामीहरूको जीवनमा नम्रता अथवा विनम्रताको खाँचो अति नै परेको हुन्छ। तपाईँ हामीलाई थाहा छ नम्रता भनेको के हो अथवा विनम्रता भनेको के हो? श्रोता, यो कुरा हाम्रो जीवनमा नभई नहुने कुरा हो, जुन कुराको अभाव पनि हाम्रो जीवनमा छ। त्यसैले हामीहरू कहिले काहीँ रुखो देखिन्छौ, एक प्रकारको कुरोपन हाम्रो जीवनमा आएको हुन्छ, कारण हाम्रो जीवनमा ईश्वरीय व्यवहार तथा विनम्रताको अभाव भएकोले हो। विनम्रता र दीनता शब्दको मूल स्रोत एउटै शब्द भए पनि तिनीहरूका अर्थहरू विभिन्न प्रकारका छन्। कुनै कुनै अवस्थामा यिनीहरूको सम्बन्ध गरिबी वा दुःखसँग भन्ने हुन्छ, जुन कुरा पहिलो सामुएल 2:8, 37:11 र 14 पदमा यो अर्थमा अथवा दुखी तथा गरिबी भन्ने अर्थमा शब्द प्रयोग भएको छ। तर श्रोता, अरू अवस्थाहरूमा यी शब्दहरू अपमान वा लाजसँग सम्बन्धित छ, जुन कुरा यसैयाको 53:3-8 पदमा प्रस्ट्याइएको छ र प्रेरित 8:33 र दोस्रो कुरन्थीको 9 तथा 11 पनि हामी यो बारे पाउँदछौ। उदाहरणको लागि यसैया 53 प्रभु येशु ख्रिस्टलाई जुन मूल्यहीनको ठानिने कुराको भविष्यवाणी भएको छ र त्यो कुरालाई हामी हेर्न सक्दछौ। म यहाँहरूका बीचमा यसैया 53 केही पदहरू पाठ गर्न गइरहेको छु। यहाँ पवित्र शास्त्र बाइबलमा यसरी यो कुराको प्रसंग जोडिएको छ अथवा यो शब्दको प्रसंग यसरी मिल्न जाँदछ। निश्चय नै उसले हाम्रा निर्बलताहरू भोग्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो। श्रोता, यो एउटा अचम्मको र अति महत्वपूर्ण घटना हो, जुन येशु ख्रिस्टले तपाईँ र हामीहरूको उद्धार, मुक्ति र अनन्तको जीवनको लागि गर्नुभएको थियो। 7 तल यसरी भनिएको छ, ऊ थिचो मिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिनालाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनीको सामु भेडा मौन भएझै उसले पनि आफ्नो मुख खोलेन, अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाई पर्यो, उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धन्यहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो। श्रोता, यहाँनिर प्रभु येशु ख्रिस्टको जुन सत्य ऐतिहासिक घटना एकजना व्यक्तिले गर्न नसक्ने भएको कारण ईश्वर मसीह येशु भनेर यो धरतीमा आएर तपाईँ र हामीलाई मुक्ति र उद्धार दिन उहाँले यो गर्नुभएको थियो। श्रोता, प्रभु येशु ख्रीष्टको यो स्वभाव र यो व्यवहार विश्वमा कसैको जीवनमा देखिन सक्दैन, किनभने हामी मानिसले येशु ख्रीष्टले गरे झैं गर्न असम्भव छ। र धरतीमा आएका कुनै पनि अवतारहरू, धरतीमा आएका कुनै पनि शासकहरू, यो धरतीमा भएका कुनै पनि अगुवाहरूले मसीह येशु ख्रीष्टले गर्नुभएको कुरा र काम गर्न सक्दैन, किनभने येशु ईश्वर नै हुनुहुन्थ्यो, त्यसैले मात्र उहाँमा सम्भव भयो। र उहाँ ईश्वर नै भएको कारणले नै मृत्युबाट तेस्रो दिनमा बौरी उठेर उहाँले फेरि एउटा अचम्मको जीवन मानिसहरूको बीचमा जिएर गरेर जानुभयो। र यो विनम्रता भन्ने शब्दहरू भिन्न भिन्न मान्छेले दिए तापनि यी शब्दहरू साधारणत शिष्ट, निस्वार्थ, दीनता, अनुग्रह, नम्रता र संयमपूर्ण आचरणको निम्ति प्रयोग गरिन्छ। यो दृष्टिकोणबाट विनम्रता परमेश्वरलाई प्रसन्न तुल्याउने गुणहरू मध्ये एउटा हो। यसको विपरीत घमण्ड एउटा यस्तो खराबी हो जसलाई उहाँले अति घृणा गर्नुहुन्छ, जुन कुरा गन्ती 12 अध्यायको 3 यसरी भनिएको छ। यो दृष्टिकोणबाट विनम्रता परमेश्वरलाई प्रसन्न तुल्याउने गुणहरू मध्ये एउटा हो। यसको विपरीत घमण्ड एउटा यस्तो खराबी हो जसलाई उहाँले अति घृणा गर्नुहुन्छ। येशु ख्रीष्ट विनम्रताको महानतम उदाहरण हुनुहुन्छ। आफैलाई पूर्ण रूपले इन्कार गरेर परमेश्वरका अनन्त पुत्र यति नम्र हुनुभयो। उहाँ सृष्टिकर्ता, उहाँ एकमात्र पवित्र ईश्वर जो स्वर्गबाट यो धरतीमा ओर्ली आएर मानव रूप धारण गर्नुभयो र अन्तमा पापी मानव जातिहरूलाई बचाउनलाई आफ्नो प्राण दिनुभयो, जुन कुरा पवित्र शास्त्र बाइबलको फिलिपी 2:5-11 पदमा यसरी भनिएको छ, जुन कुरा तपाईँ र मैले पालना गर्नु पर्दछ। तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारणा गरेर तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मनी भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नु पर्दछ, नत्र भने प्रभु येशु ख्रीष्टलाई मुक्तिदाता र उद्धारकर्ता भनेर स्वीकार नगर्दा प्रभु येशूलाई हुने नोक्सानी केही पनि छैन। तर श्रोता, तपाईँ र हामी मानिसहरू जो अधर्मी छौ, जो पापी छौ, जो कमजोर छौ, र हामीहरूलाई येशु ख्रीष्टको पूर्णता, येशु ख्रीष्टको सामर्थ्य, येशु ख्रीष्टको अनुग्रहको अति आवश्यक छ। येशु ख्रीष्टले कहिले घमण्ड गर्नु भएन, न त कुनै यस्तो काम गर्नुभयो जसद्वारा उहाँलाई व्यक्तिगत लाभ हुन्थ्यो। जहिले पनि उहाँले आफूलाई परमेश्वरको इच्छामा समर्पण गर्नुभयो अनि सँगै मानव जातिको सेवा पनि गर्नुभयो। श्रोता, परमेश्वर येशु ख्रीष्ट परमेश्वर नै भए तापनि मानव रूप लिएर यो धरतीमा आउनुभई र दुष्ट र तुच्छ मानिसहरूको हातमा सुम्पी दुःख भोग्दा पनि उहाँले कुनै खराबी प्रतिक्रिया जनाउनु भएन, किनभने उहाँ विशेष उद्देश्यका साथ यो धरतीमा आउनु भएको थियो। येशु परमेश्वर तपाईँ र मेरा प्रेमिला परमेश्वर हुनुहुन्छ, जसमा तपाईँ हामीले विश्वास गरेर उहाँमा भरोसा गरेर उहाँलाई आफ्नो जीवन समर्पण गर्न सक्दछौ। जसरी येशुले उहाँ जिउनु हुँदा र पापीहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुँदा आफैलाई विनम्र तुल्याउनु भयो, त्यसरी नै परमेश्वरबाट क्षमा प्राप्त गर्नलाई पापीले पनि आफ्ना पापहरू स्वीकार गर्दै नम्र हुनु पर्दछ। उसले केही गर्न सक्दैन, केवल परमेश्वरको समक्षमा ऊ कति असहाय छ भन्ने कुरा स्वीकार गर्दै नम्र भएर उहाँको करुणालाई ग्रहण गर्न मात्र सक्छ। विनम्रता ख्रीष्टको राजकीय चिन्ह र विनम्रताद्वारा नै मानिस उहाँको राज्यमा प्रवेश गर्न सक्दछ। श्रोता, हामीहरू परमेश्वरको राज्यमा जानलाई, प्रभु येशू ख्रीष्टको चरणमा जानलाई हामीहरूमा विनम्रता हुनुपर्दछ र हामीमा विश्वासका साथ विनम्रता हुनुपर्दछ, तब मात्रै येशूको राज्यमा प्रवेश गर्न पाउँदछौ। श्रोता, तपाईँ र हामीहरू यो संसारमा ईश्वरद्वारा सृष्टि भएर ईश्वरमा नै घमण्ड गर्नु हुँदैन, यो कुरा एउटा अति ठुलो मूर्खतामा गनिन्छ। तपाईँ र हामी एक ईश्वरका बाल बच्चाहरू, हाम्रा सृष्टिकर्तामा घमण्ड गरेर हामीले हाम्रा ईश्वरलाई खुसी पार्न सक्दैनौ, जहाँ कि येशू ख्रीष्ट ईश्वर नै भए तापनि तपाईँ र हामीलाई उद्धार गर्न, तपाईँ र हामीलाई मुक्ति दिन आफैलाई घुच्याउनु भयो। त्यसरी नै श्रोता, तपाईँ हामीले आफूले आफैलाई उचाल्ने होइन, बरु हामी आफूले आफैलाई घुच्याउनु पर्दछ र अरूलाई उचाल्नु पर्दछ, जुन शिक्षा येशु ख्रीष्टबाट सिकिन्छ र पवित्र शास्त्र बाइबलमा प्रभु येशूले यस बारे प्रस्तै बताउनु भएको छ। त्यसैले श्रोता, तपाईँ र हामीले येशु प्रभुको व्यवहार, स्वभाव र पवित्र शास्त्र बाइबलबाट सिक्दै उद्धार र आशिषको जीवन प्राप्त गर्न हामीहरू अग्रसर हुनु पर्दछ। तर श्रोता, दुःखको कुरा यो छ, हामी असल कुरा, सही कुरा, सत्य कुरा, फाइदाको कुरामा अग्रसर हुन भन्दा बरु खराब कुरा, घमण्डी हुनमा र अन्धविश्वास र रूढिवादी कुरामा धेरै अग्रसर हुन्छौ, जुन कुराले हामी आफै पछाडि परिरहेका छौ। त्यसैले श्रोता, प्रभु येशु ख्रीष्टलाई हृदयमा निम्त्याउँदै उहाँको जीवनलाई हामीले पछ्याउन सिक्नु पर्दछ। उहाँको वास्तविकतालाई हामीले बुझ्ने प्रयत्न गर्नु पर्दछ। प्रभु येशु हमेशा तपाईँ हामीलाई सहायता गर्न तयार हुनुहुँदछ। श्रोता, उहाँको महिमाको लागि एउटा गीत सुन्नेछौ र यो गीतका शब्दहरूले उहाँको महिमा गर्दा हामी ती शब्दहरूमा पनि ध्यान दिएर येशुको नाउँ मनमनमै पुकार्नेछौ।

श्रोता, तपाईँ हामी आफूले आफैलाई घमण्डी व्यक्तिको रूपमा नउभ्याएर हामी एउटा अरूलाई आदर र सम्मान गर्ने र आफूलाई होच्याउने व्यक्ति हुनुपर्ने येशु प्रभुको शिक्षा छ। जसरी येशुले उहाँ जिउनु हुँदा र पापीहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुँदा आफैलाई विनम्र तुल्याउनु भयो, त्यसरी नै परमेश्वरबाट क्षमा प्राप्त गर्नलाई पापीले पनि आफ्ना पाप स्वीकार गर्दै नम्र हुनु पर्दछ। उसले केही गर्न सक्दैन, केवल येशुमा पाप स्वीकार गर्दै नम्र हुनु पर्दछ। विनम्रता ख्रिष्टको राजकीय चिन्ह हो। आफ्नो जीवनमा नम्रताको विकास गर्नु क्रिस्चियनहरूको उत्तरदायित्व हो र क्रिस्चियनहरूको मात्र नभएर ख्रिष्टको शिक्षा हामी सबैले सिकेर विश्वका हरेक व्यक्तिले सिक्नु पर्ने उत्तरदायित्व हो। यो त्यस जीवनको एक भाग हो जसको निम्ति परमेश्वरले तिनीहरूलाई बोलाउनु भएको छ, जसलाई परमेश्वरले चुन्नु भएको छ र उहाँको बेलामा उहाँको तरिकाले हरेक व्यक्तिलाई उहाँको राज्यमा चुन्नु हुनेछ। चुनिएका हरेक व्यक्तिले यो स्वभाव धारणा गर्न अति आवश्यक छ, किनभने हामी ईश्वरका सन्तान हौ। ईश्वरका सन्तान भइसकेपछि ईश्वरको स्वभाव र ईश्वरको व्यवहारमा अगाडि बढ्न पक्कै पनि सिक्नु पर्दछ। यो परमेश्वरको राज्यमा हुने जीवनको एउटा विशेषता हो। श्रोता, यो एकजना व्यक्तिको जीवनमा पवित्र आत्माले गर्नुहुने कामको फल हो, जुन कुरा गलाती 5:23 प्रष्ट पारिएको छ। विनम्रताको शिक्षा प्राप्त गर्नलाई तिनीहरू सबैभन्दा निम्न स्थानमा बस्न र अरूहरूको सेवा गर्न इच्छुक हुनु पर्दछ भनेर लुका भन्ने पुस्तकको 22:24-27 प्रष्ट पारिएको छ। यसरी नै पवित्र शास्त्र बाइबलको योहन्ना भन्ने पुस्तकको 13:3-17 प्रस्ट्याइएको छ। यस प्रकारको नम्रताले मण्डलीमा साँचो संगति उत्पन्न गर्न सहायता पुर्याउँछ भने हाम्रो समाजमा, हाम्रो गाउँमा, हाम्रो देशमा एउटा सौहार्दपूर्ण वातावरणमा हामीलाई जीवन यापन गर्न पूर्ण सहायता गर्दछ, जुन कुरा प्रभु येशू ख्रीष्टको हृदयमा छ तपाईँ हामीले गरोस् भनेर। यसले हामी मानिसहरूका बीचमा सबैभन्दा ठूलो को हो भन्ने वोटबाजी हुनु हुँदैन भनेर सिकाउँदछ र यो ठिक होइन भनेर पवित्र शास्त्र बाइबलकै मर्कुस भन्ने पुस्तकको 9:33-37 तथा रोमी 12:16-10:12 प्रस्ट्याइएको छ। आदरणीय श्रोता, पवित्र शास्त्र बाइबल अध्ययन गर्दै पवित्र शास्त्र बाइबलका वचनहरू हाम्रो जीवनमा लिँदै हामी व्यक्तिगत रूपमा, पारिवारिक रूपमा, सामाजिक रूपमा र सम्पूर्ण देशव्यापी रूपमा गर्दै विश्वलाई नै येशु प्रभु, जो नम्रताका प्रभु हुनुहुन्छ, जो दयाका प्रभु हुनुहुन्छ, जो उद्धार र मुक्तिका दाता हुनुहुन्छ, उहाँको चरणमा ल्याउनु पर्दछ। विश्व येशुको शिक्षामा हिँड्यो भने स्वर्गीय राज्यको स्थापना हुन देर लाग्ने छैन। श्रोता, प्रभु येशु ख्रीष्टले तपाईँ र मेरो हृदयमा उहाँको स्वर्गीय राज्यको स्थापना गर्न चाहनु हुँदछ। श्रोता, उहाँले यो स्थापना गर्न चाहेको राज्य त्यति बेला मात्र पूरा हुनेछ जतिखेर हामीले पवित्र शास्त्र बाइबलका कुराहरू पछ्याउँदै प्रभु येशु ख्रीष्टको नाममा प्रार्थना गर्दै असत्य कुरा, अयथार्थता, झुटा कुराहरूलाई त्याग्दै प्रभु येशु ख्रीष्टको चरणमा आएर उहाँको सत्यतालाई बुझ्दै सत्य ईश्वरको पाउमा आउँदछौ। उच्च पद र प्रशंसा प्राप्त गर्न खोज्नेहरूले यी कुराहरू प्राप्त गर्न सक्लान्, तर तिनीहरूको इनाम छोटो समयको निम्ति हुन्छ, जुन कुरा पवित्र शास्त्र बाइबलको मत्ती भन्ने पुस्तकको 6:1-5 तथा 16 प्रस्ट्याएको छ। श्रोता, जसले आफूलाई नम्र तुल्याउँदछन् तिनीहरूलाई नै परमेश्वरले उच्च पार्नुहुन्छ, तर आफूलाई उच्च पार्न खोज्नेहरूलाई उहाँले होच्याउन सक्नुहुन्छ। यो कुरा हामी एकदमै होसियारी हुनु पर्दछ। परमेश्वरले हामीलाई उचाल्ने इच्छा गर्नु भएन भने हामीहरू कुनै हालतमा पनि उचालिने छैनौ, आफै उच्चतममा पुग्न सक्ने छैनौ। क्षणिक रूपले हामीहरूले उच्चता प्राप्त गरौंला, तर वास्तवमा त्यो साँचो सफलता हुँदैन, क्षणिक उपलब्धि मात्र हुनेछ र यसले सन्तुष्टि भन्दा बढी पछुतो दिनेछ। श्रोता, सधैँको निम्ति स्थायित्व, जसले आफूलाई नम्र तुल्याउँदछन् तिनीहरूलाई नै परमेश्वरले उच्च पार्नुहुन्छ, तर आफूलाई उच्च पार्न खोज्नेहरूलाई उहाँले होच्याउन सक्नुहुन्छ। यो कुरा हामी एकदमै होसियारी हुनु पर्दछ। परमेश्वरले हामीलाई

0: श्री प्रभु येशु ख्रीष्टको नाममा प्रार्थना गर्न र पवित्र शास्त्र बाइबलको अध्ययन गर्दै शिक्षा लिएर जीवनमा लागू गर्न अति आवश्यक छ। श्रोता यहाँहरूका बीचबाट यो सुसमाचार सबैका लागि कार्यक्रमको यो रेडियो प्रसारणबाट फेरि पनि यहाँहरूका बीचमा भेट्ने वाचाका साथ म बिदा हुन चाहदछु। हस्त नमस्कार। जय मसीह। परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै उहाँले भने जस्तै प्रत्येक मानिसमा विनम्रता हुन जरुरी छ। विशेष गरेर हामी विश्वासीहरूमा नम्र हृदय हुनु जरुरी छ, किनभने हामी ख्रिस्टलाई पछ्याउनेहरू उहाँका अनुयायीहरू हौ। ख्रिस्टले आफैलाई अति नै नम्र बनाएर स्वर्गको सिंहासन छोडेर संसारका सबै पापी मानिसहरूको मुक्तिको लागि अपमान, तिरस्कार, गिल्ला, कुटाई र थुकाई सहँदै अन्तमा क्रुसको बलिदानलाई अँगाल्दै सबै पापी मानिसहरूका निम्ति उद्धार र मुक्तिको ढोका खोलिदिनुभयो। प्रिय श्रोता, तपाईँले पनि यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामी आग्रह गर्दछौ कि आफ्नो हृदयलाई कठोर होइन विनम्र बनाउनुहोस्, ताकि परमेश्वरको प्रेमलाई तपाईँले महसुस गर्नुहुनेछ। किनभने यीशु अरू कसैको लागि नभएर तपाईँ र मेरो पापको खातिर क्रुसमा मर्नुभयो, अनि हाम्रा पापहरू उहाँको रगतद्वारा धोइनलाई क्रुसमा रगत बगाउन तयार हुनुभयो। एकछिन आँखा बन्द गरेर सोच्नु के यस्तो प्रेम तपाईँ र मलाई अरू कसैले देखाउन सक्छ? तपाईँको नम्र हृदयले भन्नेछ, अहँ, कसैले त्यो प्रेम दिन सक्दैन जो येशु ख्रिस्टले दिनुभयो। त्यसैले श्रोता, आज नै हामी हाम्रो हृदयको बन्द ढोकालाई येशूका निम्ति उगारौ, ताकि येशूको त्यो अनन्त अनन्तको प्रेम हामीले प्राप्त गर्न सकौ। तपाईँ पनि यस कार्यक्रमका बारेमा केही भन्न चाहनुहुन्छ, सल्लाह सुझाव दिन चाहनुहुन्छ र अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईले हामीलाई सम्झिन सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, प्रेम र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
2: फोन नम्बर 40225444
0: र 40225744 40225744।
4: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो म का हो म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने प्रभु येशू ख्रीष्टको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। अनि आज फेरि म तपाईँहरूलाई यो वचनको सेवामा स्वागत गर्न चाहन्छु। अनि आज जुन विषयमा म चर्चा गर्न गइराखेको छु प्रियहरू, यो विषयले चाहिँ तपाईँ र मेरो प्राण, आत्मा र शरीरको कुरालाई नै चर्चा गर्न गइराखेको छ प्रियहरू। अनि म आज के कुरालाई चर्चा गर्न चाहन्छु भन्दा नि प्रियहरू, यो कुरा जब मैले यो संसारमा देख्दै गर्दा, जब यो समाजलाई हेर्दै गर्दा चाहिँ नि प्रियहरू, यो कुरा चाहिँ मण्डलीभित्र पनि पसिसकेको म थाहा गर्छु र महसुस गर्छु। अनि आज मैले चर्चा गर्न गइराखेको विषय चाहिँ आफूलाई अरूसँग तुलना नगर्नुहोस् प्रियहरू, डु नट कम्पेयर यर सेल्फ टु अदर्स। जब हामी आफूले अरूसँग तुलना गर्न थाल्छौ प्रियहरू, यसले हाम्रो हृदयलाई निरुत्साहित पार्दछ, अनि यो हृदयमा इच्छा प्रकटीकरण हुँदछ भने, अनि सबैभन्दा छिटो हामी पापमा फस्ने चाहिँ आफूले अरूसँग तुलना गर्दै गर्दा पनि हो प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो तुलना गर्ने कुरा चाहिँ यो मानवीय स्वभाव हो। यसलाई मैले के भनिराखेको छु भन्दा, यो नराम्रो भनिराखेको छुइनँ, तर यो हावी, हाम्रो जीवनमा जब हावी हुन्छ, यो चाहिँ एकदमै विष जस्तै भएर हाम्रो जीवनमा बस्दछ प्रियहरू। अनि यो कुरा पनि तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू, परमेश्वरसँग तपाईँ र मेरो लागि योजना छ प्रियहरू। तपाईँ र म चाहिँ तपाईँ र म नै भएको परमेश्वरले चाहनुहुन्छ, तपाईँ र म अरू जस्तो भएको उहाँले पक्कै पनि चाहनुहुन्न। यदि मात्र होइन प्रियहरू, तपाईँ र मैले यो कुरा पनि बुझ्नु पर्छ प्रियहरू, धेरैचोटि हामीले हाम्रो जीवनलाई अरूसँग तुलना गरिराखेको हुन्छौ। जब हामीले अरूसँग आफूलाई तुलना गर्न थाल्छौ नि प्रियहरू, हाम्रो हृदयभित्र भएको शान्ति चाहिँ भङ्ग हुँदछ, हाम्रो हृदयभित्र रहेको आनन्द चाहिँ तहस नहस हुँदछ भन्ने कुरा तपाईँ र मैले बुझ्न पर्छ प्रियहरू। अनि हामी यस्तो संसारमा प्रियहरू बाँचिराखेको छौ, नेपाली संस्कृतिमा, जहाँ चाहिँ नि प्रियहरू तपाईँ र मेरो पढाइमा पनि तुलना गरिन्छ, यो चाहिँ यति राम्रो पढ्ने त चाहिँ किन नपढ्ने भनेर। त्यति मात्र होइन प्रियहरू, धन सम्पत्ति कमाउने कुरामा पनि आम्मामा यसले कति धेरै कमायो, तैले चाहिँ किन कमाउन सकिनस् भनेर। अनि सुन्दरतामा पनि तपाईँ र मेरो रूपलाई पनि कम्पेयर गरिन्छ, यो त यस्तो राम्रो, यो चाहिँ नराम्रो भन्ने कुरा हामीलाई हाम्रै परिवारबाट, हाम्रै समाजले सिकाइ राखेको छ प्रियहरू। तर यो कुराले चाहिँ नि प्रियहरू, तपाईँ र मेरो जीवनमा ठुलो ठुलो दुर्घटना ल्याइदिन सक्छ, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। तर परमेश्वरले चाहिँ नि तपाईँ र मलाई उहाँकै स्वरूपमा सृष्टि गर्नु भएको छ। यसको मतलब तपाईँ र म जे छौ, जस्तो छौ, परमेश्वरको लागि मूल्यवान छौ भन्ने कुरा तपाईँ र मैले बुझ्नुपर्छ। त्यति मात्र होइन प्रियहरू, जब तपाईँ र म अरूसँग तुलना गर्न सक्छौ नि, तपाईँ र मेरो क्षमता चाहिँ ह्रास हुँदै जान्छ भनेको मतलब चाहिँ तपाईँ र मेरो क्षमता चाहिँ घट्दै घट्दै घट्दै जान्छ। अनि यो कुरा चाहिँ मण्डलीमा पनि हामीले देखिराखेको छौँ प्रियहरू। कस्तो देखिराखेको छौँ भन्दा नि प्रियहरू, मण्डलीमा यसलाई गाउन आउँछ, यसलाई आउँदैन, यसलाई कति राम्रो गाउन आएको, मलाई किन नआएको भन्ने कुरा हामी धेरैचोटि तुलना गर्छौँ। यो तुलना गर्ने कुरा चाहिँ नि बाहिरी कुरा हो, भित्री कुरा चाहिँ परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ प्रियहरू। जब तपाईँ र मैले बाइबलमा हेऱ्यौँ भने नि प्रियहरू, बाइबलमा एकले अर्कासँग तुलना गर्दै गर्दा नि जीवनै तहस नहस भएको घटनाहरू हामीले पाउँछौँ। म एक दुईवटा घटनाहरू चाहिँ तपाईँसँग चर्चा गर्न चाहन्छु आजको यो समय चाहिँ प्रियहरू। जब शैतानले चाहिँ नि आफूलाई परमेश्वरसँग तुलना गर्यो, लुसिफरले, तपाईँलाई म यो कुरा बताउन चाहन्छु, यसैमा तपाईँले हेर्नुभयो भने, जब दुष्टले चाहिँ आफूलाई परमेश्वरसँग तुलना गर्यो, उसले चाहिँ के भन्यो भन्दै गर्दा नि प्रियहरू, यसैया 14:12-14 हेर्यो भने त्यहाँनिर यस्तो लेखिएको छ प्रियहरू, हे बिहानको तारा, प्रभातको पुत्र, त स्वर्गबाट कसरी खसेको छस्, उहिले जाति जातिलाई होचाउने, त कसरी भुइँमा चल खसाइस, तैले आफ्नो हृदयमा भनिस, म स्वर्गमा उक्लिनेछु, परमेश्वरको तारा भन्दा माथि म मेरो सिंहासन उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च चाकुरामा सवारको पर्वतमा म विराजमान हुनेछु, म बादलको टुप्पोमाथि उक्लनेछु, म आफू सर्वोच्च परमेश्वर जत्तिकै बनाइनेछु भन्ने कुरा यहाँनिर यसैले पनि लेख्दैछन्। यसको मतलब चाहिँ लुसिफरले चाहिँ के भन्दैछ भन्दै नि, परमेश्वर भन्दा नि उसले आफू माथि जाने कुरालाई के गर्दैछ, तुलना गर्दैछ। अनि यो तुलनाको कारण चाहिँ के हुँदैछ भन्दा नि, उसले परमेश्वरको स्थान चाहिराखेको छ, स्वर्गको सिंहासनमा ऊ बस्न चाहन्छ, उस स्थान पाउन चाहन्छ प्रियहरू। तर ऊ कति भयानक र अद्भुत रीतिले सृष्टि गरिएको थियो परमेश्वरको महिमाको लागि भन्ने कुरा तपाईँले जब इजिकियलमा हेर्नुभयो भने त्यहाँनिर पाउनुहुन्छ। तर जब उसले आफूलाई परमेश्वरसँग तुलना गर्न थाल्यो नि प्रियहरू, घमण्डको साथ उसको जीवनमा परिणाम चाहिँ के आयो भन्दा नि, स्वर्गबाट ऊ चाहिँ खसालिनु परेको छ प्रियहरू, परमेश्वरको वैभवले भरिएको थामबाट ऊ चाहिँ खसालिनु परेको छ। त्यति मात्र होइन प्रियहरू, उसको जीवन चाहिँ पतन भएको छ। त्यही भएर चाहिँ हामीले उसलाई शैतान भन्छौँ, ऊ चाहिँ दोष लगाउने, प्रलोभन देखाउने, झुट बोल्ने भनेर हामी बताउन सक्छौ प्रियहरू। उसले परमेश्वरसँग आफूलाई तुलना नगरेको भए नि प्रियहरू, उसको स्थान चाहिँ सुरक्षित हुन्थ्यो, परमेश्वरको महिमाको लागि ऊ चाहिँ सधैँभरि नै बसिराख्न पाउँथ्यो प्रियहरू। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। कतिचोटि नि प्रियहरू हामी धेरैचोटि आफूलाई अरूसँग तुलना गर्छौ, जस्तै कमाउने कुरामा पनि हामी तुलना गर्छौँ, लगाउने कुरामा पनि हामी तुलना गर्छौँ, खाने कुरामा पनि हामी तुलना गर्छौँ, बस्ने कुरामा पनि हामी तुलना गर्छौँ, उनीहरूको जीवनमा यस्तो भयो, मेरो जीवनमा किन यस्तो भएन भनेर। प्रियहरू तपाईँलाई म भनिदिउँ, तपाईँले अरूको हेरेर तपाईँले के गर्दै हुनुहुन्छ, आफूलाई अरूसँग तुलना गर्दै हुनुहुन्छ। तर परमेश्वरले तपाईँको जीवनमा राखिएको कुरालाई हेर्न थाल्नुहोस्, तपाईँ परमेश्वरलाई धन्यवाद दिनलाई सुरु गर्नुहुनेछ प्रियहरू। त्यति मात्र होइन, अझै तपाईँलाई म अर्को घटना पनि बताउन चाहन्छु प्रियहरू। तपाईँ र मैले पहिलो सामुएल 18:6-9 हेऱ्यौँ भने यहाँनिर दुईजना एकदमै इस्रायलको राजाहरूको विषयमा तपाईँ र मैले घटना पाउँछौ। पहिलो राजा साउलको बारेमा तपाईँ र मैले पाउँछौ, दोस्रो राजा चाहिँ दाउदको बारेमा पाउँछौ प्रियहरू। यहाँनिर के भएको छ भन्दा नि, जब परमेश्वरले दाउदलाई प्रयोग गरेर गोलायतलाई मार्नलाई शक्ति दिनुभयो, जब गोलायतलाई दाउदले मार्यो प्रियहरू। अनि त्यो समय त्यहाँनिरका दिदी बहिनीहरूले के गर्दैछन् भन्दा यहाँ नारा लाउँदैछन् गाउँदैछन् भन्दा साउलले हजारलाई मारे तर दाउदले 10,000 मारे भन्दैछन्। यहाँनिर साउलले बुझ्न नसकेको कुरा चाहिँ यो हो कि इजरायलको शत्रुलाई उसले पनि मारेको दाउदले पनि मारेको भन्ने कुरा चाहिँ उसले बुझ्न सकेन। विजय चाहिँ हाम्रो पक्षमा छ भन्ने कुरा उसले बुझ्न सकेन। जब त्यो नारालाई जब उसले सुन्छ उसले चाहिँ नि आफूलाई चाहिँ दाउदसँग जब तुलना गर्न थाल्छ, जब उसले तुलना गर्न थाल्छ प्रियहरू उसको जीवन चाहिँ पतन सुरु भएको कुरालाई हामी पाउँछौ। प्रियहरू तपाईँ र मैले जब अरूसँग तुलना गर्छौ नि आफूलाई हाम्रो जीवनमा असल कुरा आउँदैन प्रियहरू, असल कुराले हाम्रो जीवनमा बास गर्न सक्दैन, एन्जाइटी हुन्छ, डिप्रेसन हुन्छ, हामीसँग केही नभएको हामी रित्तो भएको हामीले महसुस गर्छौ। द्याट रिजन आई एम सेइङ टु यु डोन्ट कम्पेयर युर सेल्फ टु अदर्स। तपाईँले जब अरूसँग कम्पेयर गर्नुहुन्छ नि प्रियहरू तपाईँ हुनुहुन्न, तपाईँ भित्र तपाईँले कम्पेयर गरेको मान्छे चाहिँ हुन्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। अनि यो घटनामा अनि कहिले पनि साउल चाहिँ दाउद हुन सक्दैनथ्यो, दाउद चाहिँ साउल हुन सक्दैनथ्यो। परमेश्वरले प्रत्येक व्यक्तिलाई अद्भुत र भयानक रीतिले सृष्टि गर्नुभएको छ भनेर चाहिँ भजन संग्रह 139 बताउँदछ। यसको मतलब तपाईँ र म युनिक छौ, तपाईँ र ममा जे छ त्यही कुरामा हामी सन्तुष्टि हुन आवश्यक रहेछ प्रियहरू। अनि अर्को कुरा चाहिँ जब तपाईँले आफूलाई अरूसँग तुलना गर्न थाल्नुहुन्छ नि प्रियहरू त्यो तुलना गरेको व्यक्तिलाई चाहिँ तपाईँले खलनायक ठान्न थाल्नुहुन्छ, तपाईँको लागि चाहिँ ऊ चाहिँ भिलेन हुन थाल्छ प्रियहरू। अनि यो कुराले चाहिँ के गर्छ भन्दै गर्दा हाम्रो आत्मिक जीवनलाई चाहिँ तहस नहस पार्छ, हाम्रो आत्मिक जीवनलाई चाहिँ बिगार्छ प्रियहरू। मैले तपाईँलाई दुईटा उदाहरण पुरानो करारबाट बताए, अब म तपाईँलाई नयाँ करारमा लान चाहन्छु। स्वयं यीशु ख्रीष्टको 12 चेलाहरूले पनि एकले अर्कासँग के गर्न थालेको थिए, कम्पेयर गर्न थालेको थिए। उनीहरूले भन्न थालेको थिए हामी मध्ये को चाहिँ सबैभन्दा ठुलो हो भन्ने कुरा उनीहरूले गर्न थालेको थिए। तर यीशु ख्रीष्टले यति मिठो कुरा बताइदिनुहुन्छ प्रियहरू, यीशुले उनीहरूलाई यो कुरा सिकाउनुहुन्छ जो महान बन्न चाहन्छ त्यो चाहिँ सबैभन्दा सानो हुनुपर्नेछ भन्ने कुरा यहाँनिर बताउनु भएको छ। यसको मतलब तपाईँ जो हुनुहुन्छ त्यही हुँदा नै यीशु ख्रीष्ट चाहिँ खुसी हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँबाट पनि हामीले थाहा पाउन सक्छौ प्रियहरू। त्यति मात्र होइन, तपाईँ र मैले प्रारम्भिक चर्चलाई हेऱ्यौँ भने, सुरुको मण्डलीलाई हेऱ्यौँ भने, तपाईँलाई म यो मण्डलीको अलिकति कुरा बताउन चाहन्छु। सुरुको मण्डलीको तपाईँले फेरि 4 हेर्नुभयो भने त्यो मण्डली यस्तो मण्डली थियो, त्यो मण्डलीमा कहिले पनि अभाव हुँदैन थियो प्रियहरू। जो जसको खेत घरहरू बेचेर चाहिँ उनीहरूले चाहिँ पीडितहरूको हातमा ती सबै कुराहरू चाहिँ सुम्पिदिन्थे प्रियहरू। अनि मण्डलीमा आपसी प्रेम थियो, आत्मिक एकता थियो। त्यति मात्र होइन प्रियहरू, धनी विश्वासीहरूले आफ्नो सम्पत्ति बेचेर गरिब विश्वासीहरूलाई सहायता गरिराखेको थियो। अनि यो कार्य चाहिँ यति शक्तिशाली भइराखेको थियो। तर त्यहाँनिर एउटा अचम्मको कार्य हुँदैछ प्रियहरू। जब तपाईँले फेरि 4:36-37 हेर्नुहुन्छ भने त्यहाँनिर बर्नबास भन्ने व्यक्ति छन् जसको नाम चाहिँ योसेफ थियो, उनी चाहिँ लेवी थिए। अनि उसलाई पीडितहरूले चाहिँ सन अफ इन्करेज, प्रोत्साहनको छोरा भनेर पनि बोलाउने गर्थे। अनि उसले आफ्नो जग्गा बेचिकन सुरुको मण्डली पीडितहरूको पाउमा राखिदिएको थियो। अनि यसले गर्दा चाहिँ नि प्रियहरू उसको मण्डलीमा प्रतिष्ठा बढिराखेको थियो। ऊ चाहिँ एकदमै उदार चित्तले दिने व्यक्ति, आत्मिक व्यक्ति र निस्वार्थ अगुवाको रूपमा चाहिँ ऊ खडा भइराखेको थियो। तर यही कुरा चाहिँ नि के भएको छ भन्दा तपाईँले प्रेरित 5 आएर हेर्नुभयो भने हननिया र सपिराले चाहिँ हेरिराखेको छ। उनीहरूले पनि मण्डलीबाट के गर्न चाहन्छन्, अब जसरी बर्नबासले त्यो एकदमै रेस्पेक्ट पाएको छ, बर्नबासले एकदम निस्वार्थसँगले सेवा गरेको छ, त्यही कुरा नै उनीहरूले गर्न चाहन्छन्। अनि उनीहरूले आफ्नो जग्गा बेच्दछन्। प्रियहरू, जब उनीहरूले आफ्नो जग्गा बेच्छन् र केही रकम चाहिँ नि आफूसँग राख्छन् र केही रकम चाहिँ पीडितहरूको चरणमा लिएर राखिदिन्छन्। तर यो कुराले के हुँदैछ भन्दै गर्दा नि प्रियहरू, यहाँनिर ठुलो घटना घट्दैछ। प्रियहरू, जब हननिया र सफिराले चाहिँ बर्णबाससँग आफूलाई तुलना गर्छ नि, त्यहाँनिर के भएको छ भन्दै गर्दा चाहिँ नि प्रियहरू, उनीहरूले गलत उद्देश्यले के गर्दैछ, उनीहरूले बेचेको कुरा चाहिँ दिन खोज्दैछ, तर गलत उद्देश्य राखेर जब उनीहरूले दिँदैछ मण्डलीमा, त्यो दिँदै गर्दा चाहिँ के भएको छ भन्दै गर्दा नि प्रियहरू, हननिया र सफिराको मृत्यु भएको छ। अनि म यो किन भन्दैछु भन्दा नि प्रियहरू, तपाईँ र मैले अरूबाट प्रशंसा पाउनलाई, अरूबाट आदर पाउनलाई, अरूले राम्रो भनेको सुन्नको लागि नि हामी अरूसँग तुलना गरिन आवश्यक छैन। परमेश्वरले तपाईँलाई जस्तो बनाउनु भएको छ त्यस्तैमा परमेश्वरले तपाईँबाट महिमा लिनुहुन्छ। प्रियहरू, त्यस्तैबाट परमेश्वरले मानिसहरूबाट तपाईँलाई प्रशंसा दिनको योग्य बनाउनुहुन्छ। अनि यहाँनिर हेर्दै जाँदै गर्दा हामीले के पाउँछौ भन्दा नि प्रियहरू, जब उनीहरूले त्यो जग्गाको सबै सम्पत्ति दिन सकेन, आफूसँग राखेको छ प्रियहरू, यो कुराले चाहिँ के भयो भन्दै गर्दा चाहिँ हननिया र सफिराले चाहिँ आफ्नो जीवनलाई गुमाउनु परेको कुरा हामी पाउँछौ। प्रियहरू, उनीहरूको जीवनमा सही उद्देश्य थिएन। जब उनीहरूले आफूलाई बर्णबाससँग तुलना गरे नि प्रियहरू, तब उनीहरूले आफ्नो जीवनलाई चाहिँ नि प्रियहरू त्याग्नु पर्यो, प्राण गुमाउनु पर्यो। यो कुरा पनि तपाईँ र मैले बुझ्न आवश्यक छ। अनि तपाईँ र मैले यो कुरा पनि बुझ्न आवश्यक छ, कतिचोटि नि प्रियहरू हामी तुलना गर्छौँ। दिदी बहिनीले दिदी बहिनीसँग तुलना गर्नुहुन्छ, दाजुभाइले दाजुभाइसँग तुलना गर्नुहुन्छ। राम्रो कुराको लागि तुलना गर्नु राम्रो हो, तर गलत इन्टेन्सन राखेर तुलना गर्नु चाहिँ नराम्रो हो। प्रियहरू, तपाईँ बनाउनु चाहनुहुन्छ परमेश्वरले, यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। अनि यीशुले कतिचोटि चाहिँ नि प्रियहरू, हामीले अरूसँग आफूलाई तुलना गर्नु भन्नुभएको छैन। प्रियहरू, हामी अरू जस्तै देखिन आवश्यक छैन। उहाँले के भन्नुहुन्छ भन्दै गर्दा नि प्रियहरू, मत्ती 5:48 म जस्तो सिद्ध छु तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ भन्ने कुरालाई उहाँले गर्नुहुन्छ। यसको मतलब हामी अरूसँग आफूले आफूलाई तुलना गर्नु आवश्यक छैन। हाम्रो मुक्तिदाता यीशु ख्रीष्टसँग चाहिँ हामीले देखा सिकी गर्नु आवश्यक रहेछ। त्यति मात्र होइन, फिलिप्पी 2:5 पाउलले यो कुरालाई भन्छन्, तिमीहरूमा यस्तो मन होस् जो ख्रीष्टमा थियो भन्ने कुरा यहाँनिर बताउँछन्। यसको मतलब चाहिँ हामी अरू जस्तो देखिनु आवश्यक छैन। प्रियहरू, अरू जस्तो देखिने चाहिँ नि तपाईँ र म केही क्षणको लागि हो, तर सधैँको लागि तपाईँ देखिनु नै एकदमै महत्त्वपूर्ण कुरा हो भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि यीशु जस्तो हामी देखिन आवश्यक छ। जब हामी यीशु जस्तो देखिन थाल्छौँ नि प्रियहरू, यीशुसँग हामी आफूले आफूलाई तुलना गरौँ, अरूसँग नगरौँ। प्रियहरू, यीशुसँग हामी तुलना गर्दै गर्दा हाम्रो आत्मिक जीवन बढ्छ, हाम्रो गवाई पनि बढ्छ, हाम्रो रहन सहन पनि बढ्छ। हामी देखिँदैनौ प्रियहरू, हामी यीशु ख्रीष्ट जस्तो देखिन थाल्छौ। यीशु ख्रीष्टसँग आफूलाई तुलना गर्नु चाहिँ राम्रो, तर अरूसँग आफूलाई तुलना गर्नु चाहिँ नराम्रो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि सफल हुनु भनेको चाहिँ नि अरू जस्तो भएर होइन, तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै भएर सफल हुनु चाहिँ महत्वपूर्ण कुरा हो। प्रियहरू, यति मात्र होइन, जब तपाईँ आफूलाई अरूसँग तुलना गर्नुहुन्छ नि प्रियहरू, यो कुराले तपाईँलाई पीडा दिन्छ, यो कुराले तपाईँलाई चोट दिन्छ, यो कुराले तपाईँलाई अशान्ति बनाउँछ, यो कुराले तपाईँलाई बिरामी बनाउँछ। प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, म तपाईँलाई एउटा घटना बताउन चाहन्छु। एउटा बहिनी हुनुहुन्थ्यो प्रियहरू, अनि उहाँ जहिले पनि आफूलाई अरूसँग कम्पेयर गर्नुहुन्थ्यो, उनीहरूको यस्तो मेरो यस्तो भन्नुहुन्थ्यो। लास्टमा उहाँको जीवनमा चाहिँ उहाँले आत्मदेह गर्नुभयो, भनेको चाहिँ उहाँले सुसाइड गरेर मर्नुभयो। प्रियहरू, किन म यो कुरा भन्दैछु भन्दा नि, अहिले दुष्टले चलाएको कुरा चाहिँ यो पनि हो, हेर त त्यो यस्तो राम्रो त छैनस्, हेर त त्यसको यस्तो राम्रो भइरहेको छ, तेरो त छैन भन्ने सोच हालिदिइराखेको छ। यो कुराले चाहिँ तपाईँ र मेरो विश्वासलाई, तपाईँ र मेरो फेथलाई नै उसले डगमगाइदिइराखेको छ। प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। हामी अरू जस्तो देखिनु आवश्यक छैन, हामी नै देखिनु आवश्यक छ। किन भन्दा परमेश्वरको वचनले यो कुरालाई भन्दछ, तिमी जस्तो छौ त्यस्तै मेरो उपस्थितिमा आऊ भनेको छ। तिमी जस्तो थियौ अरू जस्तै भएर आऊ भनेको छैन। यसको मतलब चाहिँ तपाईँ र मैले आफूलाई अरूसँग तुलना नगरौँ। प्रियहरू, आफूले अरूलाई तुलना गर्ने कुरा बन्द गर्नु आवश्यक छ। प्रियहरू, सूर्य र चन्द्रमा बीच कुनै पनि तुलना हुँदैन, तर दुवैले आफ्नो समयमा चाहिँ चमक दिन्छन्। प्रियहरू, त्यति मात्र होइन प्रियहरू, तपाईँ र मलाई धेरै फुलबारीमा हेऱ्यो भने नि सबै फुल एउटै हुँदैन। त्यसको सुन्दरता चाहिँ थरी थरीको फुल जब फुलबारीमा हुन्छ, त्यो फुलबारीले चाहिँ फुलबारीको रौनकलाई नै छुट्टै बनाइदिन्छ। प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। तपाईँ अरू जस्तो हुन आवश्यक छैन। प्रियहरू, तपाईँ तपाईँ भएर जिउन थाल्नुहोस्। जब तपाईँ तपाईँ भएर जिउन थाल्नुहुन्छ, परमेश्वरले तपाईँको जीवनमा नयाँ काम गर्न थाल्नुहुन्छ। प्रियहरू, परमेश्वरलाई खोज्नुहोस्। परमेश्वरलाई तपाईँले भन्नुहोस्, प्रभु मलाई के को लागि तपाईँले बोलाउनु भएको हो, मेरो जीवनमा के उद्देश्य छ, प्रभु तपाईँले मलाई प्रकटीकरण गरिदिनुहोस् र म त्यसमा बढ्न चाहन्छु भनेर हामीले प्रार्थना गरौँ। प्रियहरू, तर हामीले अरूसँग कम्पेयर नगरौँ। जब हामी आफूले अरूलाई कम्पेयर गर्छौँ नि प्रियहरू, त्यो कुराले हाम्रो हृदयमा आगो बाल्दछ, अनि त्यो आगोले चाहिँ नि तपाईँ र मेरो आत्मिक जीवनलाई ध्वस्त बनाइदिँदछ। यो कुरा हामी कम्पेयर गरौँ, तपाईँ र मसँग जे छ त्यही कुरामा हामी प्रभु धन्यवाद तपाईँले मलाई यी कुराहरू दिनुभयो भनेर। तपाईँले एउटा पिक्चर पनि हेर्नुभएको छ होला, एउटा भिडियो, एउटा व्हीलचेयर नभएको मान्छेले व्हीलचेयरलाई हेरिराखेको, अनि व्हीलचेयर भएको मान्छेले साइकललाई हेरेको, साइकल भएको मान्छेले बाइकलाई हेरेको, बाइक भएको मान्छेले कारलाई हेरेको, कार भएको मान्छेले हेलिकप्टरलाई हेरेको। प्रियहरू, वास्तविक रियालिटी त्यस्तो नहुन सक्छ। प्रियहरू, तपाईँ र मसँग जे छ त्यही कुरामा हामी खुसी हौं, त्यही कुरामा हामी आनन्दित हौं। हाम्रो जीवनबाट परमेश्वरले महिमा लिनुहुन्छ। त्यही भएर पाउलले तपाईँ र मलाई सिकाउँछ, आनन्द गर, फेरि पनि म भन्छु आनन्द गर भनेर। अनि यसको मतलब चाहिँ नि प्रियहरू, हामीले अरूसँग आफूलाई कम्पेयर नगरौं, आफू जो हो त्यही हौ। परमेश्वरले तपाईँहरूको जीवनमा आशिष दिनुभएको होस्, परमेश्वरले तपाईँलाई तपाईँ नै बनाउनु भएको होस् भनेर म उत्साह दिन चाहन्छु। तपाईँहरू सबैजनालाई जय मसीह।
2: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818915447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू अल।

0: मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841768002, 9841768002 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र कार्यक्रम नारी आशामा यहाँलाई स्वागत छ। मेरो नाम ममता नेपाली हो र हरेक हप्ता म यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु, जुन मलाई एकदमै मनपर्ने कुराहरू मध्ये एउटा हो। हप्ताभरि हामी विभिन्न कुरामा व्यस्त हुन्छौं, धेरै कुराहरू गर्छौं, तर यो कार्यक्रम आउने दिन या कार्यक्रम रेकर्ड गर्ने दिन चाहिँ मेरो लागि पनि एकदमै विशेष हुन्छ, किनकि नारी आशा तपाईँ र म जस्तै महिलाहरूको लागि बनेको कार्यक्रम हो र हामी जे जे विषयमा कुरा गर्छौं त्योसँग हामी प्रत्यक्ष सरोकार राख्छौं। त्यो भएको कारणले कार्यक्रममा बोल्दै गर्दाखेरि मैले पनि धेरै कुरा सिकिराखेको हुन्छु र म यही आशाको साथमा कार्यक्रममा बोल्छु कि यो कार्यक्रमले तपाईँलाई थोरै मात्रामा भए पनि केही न केही सहायता पुर्याइराखेको छ। मेरो प्रार्थना र मेरो इच्छा त्यही नै हो। आजको कार्यक्रम हामीले बोलिराखेको विषय विवाहको विषयलाई आज हामी टुङ्ग्याउन जाँदैछौँ। हुन त विवाहको विषयमा जति अर्थ उपदेश जे जे सिक्नु छ त्यो कहिले पनि नसकिएला, तर यो महिनाको लागि हामीले तय गरेको विषयबाट चाहिँ आज हामी अन्तिम भाग यसको प्रसारण गर्दैछौँ। हामीले यो एक महिनामा आजसम्म गरेर विवाहलाई कसरी बलियो बनाउने, विवाहमा हामी कसरी इमान्दार हुने, कसरी एकअर्काको लागि समय छुट्याउने, विवाहलाई अरू सम्बन्धहरूबाट हामी कसरी सुरक्षित राख्न सक्छौ भन्ने धेरै महत्वपूर्ण कुराहरूमा हामीले छलफल गरिसकेका छौं भने आजको कार्यक्रम चाहिँ अझै महत्वपूर्ण विषयमा हामी चर्चा परिचर्चा गर्नेछौ। त्यो हो विवाहमा परमेश्वरलाई केन्द्रमा राख्नु, अथवा हाम्रो विवाहको केन्द्रबिन्दु चाहिँ परमेश्वर हुनुपर्छ, अथवा अझै बुझ्ने गरी भन्नुपर्दा विवाहमा श्रीमान श्रीमती सँगै परमेश्वरको पनि एकदम एक्टिभ संलग्नता हुनुपर्छ। विवाहमा परमेश्वर हुनुहुन्छ भन्ने चाहिँ भनाई मात्र होइन, तर दिन प्रतिदिनको निर्णयहरूमा हामीले उहाँलाई पहिलो प्राथमिकता र पहिलो स्थान दिनुपर्छ भन्ने विषयमा आज हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि तपाईँ पक्कै आशिषित हुनुहुनेछ। सबैभन्दा पहिले भजन संग्रह 127 एक पदलाई नै हामी पढौं है त। यहाँ लेखिएको छ, परम प्रभुले नै घर नबनाउनु भए त बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। हामी यो पदबाट नै विवाहमा परमेश्वरको उपस्थिति, परमेश्वरको संलग्नता कस्तो महत्वपूर्ण छ भन्ने कुरा बुझ्न सक्छौ। विवाहमा यदि परमेश्वर हुनुहुन्न भने हामीले जतिसुकै कोसिस गरौं त्यो विवाह परमेश्वरले चाहे जस्तो एउटा बलियो विवाह चाहिँ हुन सक्दैन। हाम्रै शक्तिमा मात्रै चाहिँ हामी विवाहलाई प्रोटेक्ट गर्न सक्दैनौ, तर यो चाहिँ परमेश्वरको योजना हो र यदि विवाहमा परमेश्वर केन्द्रमा हुनुहुन्छ भने चाहिँ बल्ल हामी एउटा बलियो विवाह या बलियो घर चाहिँ हामी निर्माण गर्न सक्छौ भन्ने कुरा बुझ्न सक्दछौ। हामीले धेरै पटक सुनेका छौं विवाह भनेको तीन सुतले बाटेको डोरी हो, बाइबलमा लेखिएको छ, उपदेशकको पुस्तकमा हो, विवाह चाहिँ तीन सुतले बाटेको डोरी हो, तीन सुतले बाटेको डोरी चाहिँ हतपत चुटिँदैन, यो बलियो हुन्छ भन्ने बारेमा तपाईँले धेरै चोटि बाइबलमा प्रचार तपाईँले सुन्नु भएको छ, मण्डलीमा प्रचार सुन्नु भएको छ होला, अथवा विवाहमा त यो वचन हुन्छ नै हुन्छ तपाईँले पक्कै सुन्नु भएको छ। यहाँनिर परमेश्वर श्रीमान र श्रीमती बीचको सम्बन्धलाई चाहिँ प्रतिबिम्बित गरिन्छ, तर प्रश्न यो हो कि हामी कसरी वास्तवमै परमेश्वरलाई हाम्रो विवाहमा सक्रिय रूपमा सहभागी गराउन सक्छौ। केवल वचनमा मात्र यो कुरा बोल्ने होइन, केवल विवाह दिँदा करार बाँध्ने समयमा मात्रै बोलिने वचन यो होइन, केवल चर्च जानु मात्रै पर्याप्त हुन्छ त, के आफूलाई क्रिस्चियन हुँ भनेर मात्र विवाह बलियो हुन्छ, कि क्रिस्चियनसँग बिहा गर्यो भने मात्रै विवाह बलियो हुन्छ, त्यसले मात्र विवाहलाई बलियो बनाउँछ त? प्रिय मित्र, परमेश्वरलाई विवाहको केन्द्रमा राख्नु भनेको चाहिँ दैनिक जीवनमा उहाँलाई सम्मान गर्नु हो, उहाँको उपस्थितिलाई हामीले थाहा गर्नु र उहाँलाई पहिलो प्राथमिकता दिनु हो। अझै बुझ्ने अर्थमा भन्नुपर्दा यसको अर्थ भनेको हरेक निर्णयहरूमा परमेश्वरलाई खोज्नु हो, के यो परमेश्वरको इच्छा हो, सँगै प्रार्थना गर्नु, परमेश्वरको वचन अनुसार जीवन जिउनु, प्रेम क्षमा र नम्रता अभ्यास गर्नु, विवाहलाई पवित्र सम्बन्धको रूपमा हेर्नु, यी सबै कुराहरू हामीले दिन प्रतिदिनै गर्नुपर्ने कुराहरू हो। आज संसारले विवाहलाई हल्का रूपमा लिन थालेको छ, धेरै मानिसहरू विवाहलाई केवल भावना वा सुविधा मात्र ठान्छन्, तर बाइबलले विवाहलाई पवित्र करार भन्छ। विवाह केवल दुई व्यक्तिको सम्झौता मात्र होइन, यो परमेश्वरको उपस्थितिमा गरिएको प्रतिज्ञा हो। आजको कार्यक्रममा यी कुराहरू मात्रै गर्दाखेरि पनि कति म इमोसनल अनुभव गर्छु कि विवाह साँच्चै परमेश्वरको योजना हो।
अनि आजको कार्यक्रममा चाहिँ हामी बाइबलले विवाहको अर्थ, परमेश्वरलाई दैनिक रूपमा विवाहमा समावेश गराउने कुरा या उहाँको भाग, जुन उहाँको स्थान छ, त्यसलाई हामीले सही तरिकाले बुझ्ने कुरा, सँगै प्रार्थना आराधना गर्ने कुरा, परमेश्वरको वचन अनुसार वैवाहिक जीवनमा अगाडि बढ़ने कुरा र प्रेम, क्षमा र सेवामा चाहिँ श्रीमान र श्रीमती कसरी परमेश्वर सँगसँगै सिक्दै अगाडि बढ़न सक्छन् भन्ने बारेमा हामी कुराकानी गर्नेछौ। मलाई आशा छ तपाईँले कार्यक्रम अन्तिमसम्म एकदमै ध्यान दिएर सुन्नुहुनेछ।

प्रिय साथी, एकैछिन बाइबलले विवाहको अर्थको बारेमा हामी कुरा गरौं है त। विवाहको शुरूआत मानिसबाट होइन, परमेश्वरबाट भएको हो। उत्पत्तिको पुस्तकमा परमेश्वरले पुरुष र स्त्रीलाई एक बनाउनुभयो। हामी उत्पत्ति 2:24 हेर्छौं भनेदेखि त्यहाँनिर लेखिएको छ कि यसकारण पुरुषले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नो पत्नीसँग मिलिरहन्छ, किनकि तिनीहरू एउटै शरीर हुन्। प्रिय साथीहरू, बाइबलीय विवाह केवल सँगै बस्नु मात्र होइन, यो एकताको प्रतिबिम्ब हो, प्रतिज्ञा हो, जिम्मेवारी हो, सेवा हो र पवित्र सम्बन्ध हो। आज संसारले भन्छ जबसम्म खुसी छ तबसम्म सम्बन्ध टिक्छ, तर परमेश्वरको प्रेम प्रतिबद्ध प्रेम हो। त्यो केवल भावनामा मात्र आधारित हुँदैन, त्यो निर्णयमा आधारित हुन्छ। विवाहमा कठिन समयहरू आउँछन्, गलत बुझाइहरू आउँछ, थकान आउँछ, तर जब विवाहको जग परमेश्वरमा हुन्छ तब आँधी आए पनि त्यो सम्बन्ध टिक्न सक्छ। यीशुले भन्नुभयो नि, चट्टानमाथि घर बनाउने चाहिँ मानिस बुद्धिमान हुन्छ भनेर। यदि विवाह केवल भावनाको आधारमा मात्रै तपाईँले खडा गर्नुभएको छ भने त्यो सजिलै हल्लिन सक्छ, सजिलै त्यो टुट्न सक्छ। तर यदि विवाह परमेश्वरको सत्यमा आधारित छ भने त्यो बलियो हुन्छ। विवाहलाई केवल सामाजिक परम्परा मात्र होइन, परमेश्वरको उपहारको रूपमा, परमेश्वरको योजनाको रूपमा चाहिँ हामीले हेर्न सिक्नुपर्छ। यसले विवाह प्रतिको हाम्रो बुझाइलाई चाहिँ फराकिलो बनाउँछ। परमेश्वरले विवाहलाई किन योजना गर्नुभयो, किन दुई मानिसहरूलाई यो एउटा सम्बन्धमा जोड्नुभयो भन्ने कुरा जब हामी उहाँको नजरबाट बुझ्छौं, तब हामी विवाहलाई आदर गर्न थाल्छौं। विवाह चाहिँ केवल प्रेम, मानवीय प्रेम, मानवीय भावनासँग मात्र सम्बन्धित होइन रहेछ भन्ने कुरा हामी बुझ्छौं, र वास्तवमै विवाहको पछाडि चाहिँ परमेश्वरको महान योजनाहरू छ भन्ने कुरा हामीले बुझ्यौं भनेदेखि तब हामी हाम्रो विवाहलाई चाहिँ अझै आदर गर्न सक्छौं, त्यसको निम्ति हामी इफोर्ट लगाउन सक्छौं र त्यसलाई बलियो बनाउने प्रति हामी अझै संवेदनशील हुन सक्छौ। धेरै मानिसहरू परमेश्वरलाई केवल समस्याको समयमा मात्रै सम्झन्छन्। सम्भवतः तपाईँ र म पनि त्यही क्याटेगोरीमा पर्छौं, जब तनाव हुन्छ, समस्या हुन्छ, तब मात्रै हामी परमेश्वरलाई चाहिँ पुकार्ने गर्छौं। तर परमेश्वर हाम्रो दैनिक जीवनको भाग बन्न चाहनुहुन्छ, यसमा हाम्रो विवाह पनि एकदम अगाडि नै आउने गर्दछ। परमेश्वरलाई विवाहमा सहभागी गराउनु भनेको विवाह परमेश्वरकै इनिसिएसन हो, परमेश्वरकै योजना हो, र उहाँमा नै हामीले एउटा करार बाँधेका छौं। श्रीमान, श्रीमती अनि परमेश्वर, यो तीन पक्षीय एउटा करार हो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। र उहाँलाई चाहिँ हामीले विवाहमा तनाव आउँदा मात्र परमेश्वरलाई सम्झिने होइन, जब विवाहमा फुट आउँछ, समस्या आउँछ, मनमुटाव हुन्छ, तब चाहिँ परमेश्वरलाई पुकार्ने होइन, तर हरेक दिन चाहिँ वैवाहिक सम्बन्धमा परमेश्वरको एउटा सक्रिय सहभागिता चाहिँ हामीले खोज्नुपर्छ। सक्रिय एउटा सहभागिता, उहाँको रोल चाहिँ हामीले खोज्नुपर्छ, त्यसलाई चाहिँ हामीले महसुस गर्नुपर्छ। अर्को कुरा भनेको विवाहमा कतिचोटि हामी कसो गर्छौं भने श्रीमान श्रीमती मिलेर हामी कति निर्णय गर्छौं, परमेश्वरलाई हामी सोध्दैनौं, परमेश्वरको बारेमा हामी वास्तै गर्दैनौं। जब समस्या आउँछ तब मात्रै हामी उहाँको सहायता खोज्छौं, तर वास्तवमै परमेश्वरलाई दैनिक जीवनमा, विवाहको दैनिक जीवनमा पनि सहभागी गराउनु भनेको चाहिँ हरेक सानोभन्दा सानो निर्णयमा चाहिँ उहाँको विचारलाई हामीले बुझ्नु हो। परमेश्वर के चाहनुहुन्छ या परमेश्वरको इच्छा के छ भनेर सुरुमा खोज्नु चाहिँ विवाहमा परमेश्वरको सहभागितालाई खोज्नु हो। समस्या आउँदा मात्रै उहाँको सहायता माग्नु होइन, यसको मतलब विवाहमा समस्या आउँदा परमेश्वरको सहायता माग्नु हुँदैन भन्न खोजेको होइन, तर सुरुवातमा नै हामी उहाँको उपस्थितिलाई बुझेर विवाहमा चाहिँ केवल म र मेरो श्रीमान मात्र होइन तर परमेश्वर पनि हुनुहुन्छ है भन्ने कुरालाई चाहिँ हामीले सुरुवातदेखि नै बुझ्न सक्नुपर्छ। यदि श्रीमान र श्रीमती दुवैले परमेश्वरलाई प्रसन्न पार्न चाहन्छन् भने त्यो विवाह चाहिँ बलियो हुन्छ, त्यो विवाह चाहिँ सुन्दर हुन्छ। उदाहरणको लागि, जब रिस उठ्छ श्रीमान श्रीमती बीचमा, थाकथाक ठुकठुक त परि नै हाल्छ होइन, मनमुटाव त भइ नै हाल्छ, केही न केही कुरामा त रिस हामीलाई उठि नै हाल्छ, तब आफूलाई सोध्ने कि मेरो व्यवहारले परमेश्वरलाई सम्मान गर्छ, किनकि विवाहमा केवल म र मेरो श्रीमान मात्रै छैनौ, परमेश्वर पनि हामीसँग हुनुहुन्छ। अब मैले रिसको झोकमा तथानाम भनिदिँदा के त्यसले परमेश्वरलाई खुसी पार्छ? सुरुमा हामीले त्यो कुरा सोध्नु पर्यो। पक्कै पनि त्यो कुराले श्रीमानलाई पनि खुसी पार्दैन, श्रीमानलाई पनि आदर दिँदैन, तर परमेश्वर उहाँको के? हामी कतैचोटि त्यो कुरा पनि हामीले विचार गर्नुपर्छ। जब झगडा हुन्छ हामी प्रश्न गर्नुपर्छ, के म साँच्चै प्रेम र नम्रतामा प्रतिक्रिया दिँदैछु,
मानौ म परमेश्वरसँग केही कुरा गर्दैछु भने के म यसरी बोल्छु होला र किनकि विवाहमा परमेश्वर हुनुहुन्छ भनेको साङ्केतिक कुरा या यतिकै भन्नलाई मात्र भनिएको कुरा होइन। विवाहमा साँच्चै नै परमेश्वरको पनि संलग्नता हुन्छ, हुनुपर्छ र हामीले विवाहमा गर्ने हरेक निर्णयले परमेश्वरलाई पनि आदर दिने हुनु पर्यो। परमेश्वरलाई प्रसन्न पार्ने खालको प्रतिक्रिया या निर्णय हामीले गर्नुपर्छ। जब हामीले निर्णय लिन्छौँ, हामीले प्रार्थना गरेर परमेश्वरको यसमा के छ राय, उहाँ के चाहनुहुन्छ त्यो कुरा बुझेर हामीले निर्णय लिनुपर्ने हुन्छ। एकजना कपालको बारेमा म यहाँको बीचमा बाँड्न चाहन्छु। श्रीमान श्रीमतीले ठूलो निर्णय गर्नु अगाडि होइन, घरमा सानोभन्दा सानो कुराहरू केही गर्नु अगाडि चाहिँ प्रार्थना गर्ने बानी चाहिँ उहाँहरूले सुरुवातदेखि नै गर्नुहुन्थ्यो। अनि उहाँहरूले भन्नुहुन्थ्यो कि हामीलाई सिकाउने बेलामा कि हामीले सबै उत्तर नपाए पनि परमेश्वरले हामीलाई मार्गदर्शन गर्नुभयो। हामीले हरेक कुराको लागि प्रार्थना गर्यौं, कहिलेकाहीँ के हो भन्ने कुरा प्रश्नसँग हामीले बुझ्न सकेनौं, तर पनि हामीले परमेश्वरमा नै भरोसा गर्यौं र उहाँमाथि भरोसा गरेको कारणले गर्दा उहाँले चाहिँ हाम्रो वैवाहिक जीवनमा हामीलाई यस्तो प्रकारले आशिष दिनु भएको छ कि हामी कति कुराहरू बुझ्दैनौँ, तर पनि उहाँको भरमा हामी छोडिदिन्छौँ अनि हाम्रो वैवाहिक जीवन पनि एउटा सुमधुर तरिकाले अगाडि बढेको छ भन्ने कुराहरू उहाँ प्राय कपालहरूलाई नयाँ बेहुला बेहुलीहरूलाई चाहिँ उहाँले सिकाउनुहुन्छ। आत्मिक एकता विवाहको ठूलो शक्ति हो। जब दम्पतिहरू सँगै प्रार्थना गर्छन् उनीहरू केवल भावनात्मक रूपमा मात्र होइन तर आत्मिक रूपमा पनि नजिक हुन्छन् र एउटै आत्माको हुनु अथवा एउटै परमेश्वरको आराधना गर्नु दुईजना श्रीमान श्रीमतीको लागि कति महत्वपूर्ण छ भन्ने कुरा सम्भवतः तपाईँले आफ्नो दैनिक जीवनमा पनि एकदमै अनुभव गर्नुभएको छ होला। कहिलेकाहीँ चाहिँ हामी विवाह गरिसकेका विवाहित श्रीमान श्रीमतीहरू सबै कुरा हामी सँगै गर्छौँ होइन, तर प्रार्थना चाहिँ कहिले पनि सँगै भएको हुँदैन, एकअर्काको लागि अथवा आफ्नो विवाहको लागि, अरू कुराको लागि सँगै प्रार्थना गरिन्छ होला, तर कहिले पनि विवाहलाई चाहिँ त्यो महत्व दिएर आफ्नो श्रीमानको लागि, श्रीमतीको लागि र विवाहको लागि, हाम्रो सम्बन्धको लागि भनेर चाहिँ हामी त्यति प्रार्थना गर्न सम्झिँदैनौँ कि जस्तो लाग्छ। प्रार्थना लामो र जटिल हुन आवश्यक छैन। तपाईँले विवाहको लागि एकदमै लामो दिनै लामो प्रार्थना गर्नुपर्छ भन्ने छैन, तर सँगै प्रार्थना गर्नु तपाईँको विवाहको एउटा अभिन्न हिस्सा हुन चाहिँ जरुरी छ। हामी साना साना कुराबाट सुरु गर्न सक्छौँ। बिहान उठेर सँगै धन्यवाद दिने, राति सँगै प्रार्थना गर्ने, अनि आफ्नो विवाहको बारेमा कति कुराहरू चाहिँ एकअर्कासँग बाँड्ने अनि सँगै बसेर त्यसको लागि प्रार्थना गर्ने हामीले गर्न सक्छौँ। प्रार्थनाले हाम्रो हृदयलाई नम्र बनाउँछ, घमण्ड हटाउँछ, शान्ति ल्याउँछ र यसको प्रत्यक्ष असर तपाईँले आफ्नो सम्बन्धमा पनि देख्न सक्नुहुन्छ। जब दम्पतिहरूले सँगै परमेश्वरलाई खोज्छन् तब उनीहरूको सम्बन्ध गहिरो बन्छ, यसमा कुनै दुई मत छैन। आराधना पनि महत्वपूर्ण छ, सँगै चर्च जानु, बाइबल पढ्नु, आत्मिक कुराहरू सँगै गर्नु, यी कुराहरूले धेरै ठूलो महत्व राख्छ। यी कुराहरूले घरलाई आत्मिक रूपमा बलियो बनाउँछ, तपाईँको विवाहलाई आत्मिक रूपमा बलियो बनाउँछ अनि यही नै परमेश्वरको इच्छा पनि हो।

प्रिय साथी, बाइबल केवल पढ्नको लागि दिइएको सामान्य पुस्तक मात्र होइन, यो हाम्रो जीवनको लागि दिइएको मार्गदर्शन हो, परमेश्वरको जीवित वचन हो। यदि हामी विवाहलाई बलियो बनाउन चाहन्छौ भने हामीले परमेश्वरको सिद्धान्त अनुसार जीवन जिउन सिक्नुपर्छ। बाइबलले हामीलाई सिकाउँछ, परमेश्वरको वचनले हामीलाई सिकाउँछ कि एकअर्कालाई सम्मान गर्न, सत्य बोल्न, क्षमा गर्न, धैर्यवान हुन, प्रेम गर्न, यी सबै कुराहरू हामी बाइबलमा परमेश्वरको वचनबाट सिक्न सक्छौ। अनि पहिलो कोरिन्थी 13 तपाईँले प्रेमको बारेमा एउटा विशेष एउटा विश्लेषण तपाईँले पढ्न पाउनुहुन्छ। त्यो कुरालाई तपाईँले आफ्नो दैनिक जीवनमा, त्यो वचनलाई दैनिक जीवनमा उतार्न जरुरी छ। यदि तपाईँ बलियो विवाह चाहनुहुन्छ भने प्रेम कस्तो हुन्छ, होइन? हामी श्रीमान श्रीमती बीचमा अगाडि आउने कुरा भनेको प्रेम नै त हो, होइन? हाम्रो सम्बन्धलाई व्याख्या गर्नुपर्दा श्रीमान श्रीमती बीचको प्रेमबाटै त व्याख्या गरिन्छ। अनि त्यो प्रेम चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलमा तपाईँले पाउनुहुन्छ। पहिलो कोरिन्थी 13 हेर्नुभयो भने प्रेमको बारेमा परमेश्वरले एउटा प्रष्ट गाइडलाइन हामीलाई दिनुभएको छ कि वास्तवमा हामीले गर्ने प्रेम कस्तो हुनुपर्छ। अनि कुरा प्रेमको मात्रै होइन, परमेश्वरको वचनले हाम्रो जीवनको हरेक भागको निम्ति हामीलाई मार्गदर्शन दिनुभएको छ आफ्नो वचनबाट। अनि यदि तपाईँ आफ्नो सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ, विवाहमा तपाईँ आउने तनावहरूबाट, समस्याहरूबाट माथि उठेर, होइन, परमेश्वरले चाहे जस्तो विवाह चाहिँ त्यो घर चाहिँ तपाईँ बसाल्न चाहनुहुन्छ भने वचन अध्ययन र त्यो वचनलाई दैनिक जीवनमा ढाल्नुको अर्को कुनै विकल्प नै छैन। साँचो प्रेम केवल भावना मात्र होइन, यो दैनिक व्यवहार हो। जब श्रीमान श्रीमती दुवैले परमेश्वर प्रेमको मात्र होइन, परमेश्वरको वचनले हाम्रो जीवनको हरेक भागको निम्ति हामीलाई मार्गदर्शन दिनुभएको छ आफ्नो वचनबाट। अनि यदि तपाईँ आफ्नो सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ, विवाहमा

0: आफ्नो खोज्छन् अभ्यास गर्छन् तब घरमा शान्ति बढ्छ। त्यसकारणले गर्दा तपाईँ यदि वैवाहिक सम्बन्धमा केही समस्या तपाईँले अनुभव गरिरहनु भएको छ भनेदेखि, तपाईँ विश्वासी नै हुनुहुन्छ तर पनि विवाहमा केही समस्या छ भने तपाईँले सोच्नुपर्ने हुन्छ कि के मेरो घरमा मेरो विवाहमा परमेश्वरको सिद्धान्तमा आधारित हामीले जीवन जिइराखेका छौं, के हाम्रो व्यवहारले परमेश्वरलाई सम्मान गरेको छ, परमेश्वरलाई आदर गर्ने व्यवहार हामीले गरेका छौं, अथवा हामी प्रेम र क्षमामा बढ़िरहेका छौं कि छैनौं। परमेश्वरको वचनले सिकाए अनुसार हाम्रो विवाहमा हामी त्यस्तो व्यवहार गरिराखेका छौं कि छैनौं, त्यस्तो अभ्यास गरिराखेका छौं कि छैनौं, यो कुरा पनि हामीले मनन गर्नुपर्ने हुन्छ। प्रिय मित्र, क्रिश्चियन विवाह केवल मैले के पाएँ भन्नेमा मात्रै सीमित हुँदैन, यो म कसरी प्रेम गर्न सक्छु भन्नेमा चाहिँ आधारित हुन सक्छ। यीशुले हामीलाई सेवा गर्न सिकाउनु भयो, विवाहमा पनि सेवा अत्यावश्यक हुन्छ। कहिलेकाहीँ प्रेम भनेको थाकेको जीवनसाथीलाई सहयोग गर्नु हो, ध्यान दिएर सुन्नु पनि हो, माफी दिनु, समय दिनु, प्रोत्साहन दिनु र कहिलेकाहीँ मिठो बोल्नु मात्रै पनि प्रेम हुन सक्छ। साँचो प्रेम त्यति बेला देखिन्छ जब परिस्थितिहरू कठिन हुन्छ। परमेश्वरले हामीलाई क्षमा गर्नुभयो अनि कठिन परिस्थितिहरूमा हामी एक्लै अर्कालाई क्षमा गर्न सकेनौं। कहिलेकाहीँ विवाहमा उतार चढ़ावहरू आउँछन्, समस्याहरू आउँछन्, त्यो बीचमा हामीले एक्लै अर्कालाई दोषारोपण गर्यौं। एक्लै अर्कालाई बुझ्ने, एक्लै अर्कालाई क्षमा गर्ने, प्रेम गर्ने भन्दा पनि एक्लै अर्कालाई दोष दिने र को सही भनेर हामी साबित गर्नतिर लाग्यौं भने चाहिँ हाम्रो विवाह परमेश्वरले चाहे जस्तो चाहिँ हुँदैन। विवाहमा परमेश्वर हुनु भए जस्तो विवाह चाहिँ हुँदैन। त्यसकारणले गर्दा हामीले एकअर्कालाई प्रेम गर्न, क्षमा गर्न, एकअर्काको सेवा गर्न, एकअर्काप्रति दयालु हुन हामीले सिक्नुपर्छ। तब मात्रै तीन सुतले बाटेको डोरी जस्तो अथवा श्रीमान श्रीमती अनि सबैभन्दा माथि परमेश्वर भए जस्तो विवाह हामी बनाउन सक्छौ या त्यो विवाहको सम्बन्धलाई निभाउन सक्छौ। प्रिय मित्र, आजको कार्यक्रममा हामीले सिक्यौं कि बलियो विवाह केवल मानिसको प्रयासले मात्रै सम्भव हुँदैन, हामीलाई परमेश्वर चाहिन्छ। जब परमेश्वर विवाहको केन्द्रमा हुनुहुन्छ तब प्रेम गहिरो हुन्छ, क्षमा सम्भव हुन्छ, आशा जीवित रहन्छ र सम्बन्ध बलियो बन्छ। हामीले यति असल कुराहरू आजको कार्यक्रमबाट सिक्यौं अनि तपाईँ म जस्तै विवाहित हुनुहुन्छ भने तपाईँको लागि यो कार्यक्रम एकदमै आशिषित भयो भन्ने कुरामा म ढुक्क छु, किनकि मैले पनि मेरो विवाहको पाँच छैठौं वर्षमा म छु अनि कति कुराहरू हामीले सुनिराखेका थियौं, तर यो एक महिनाभरि जति पनि विवाहको विषयमा हामीले छलफल गर्यौं ती कुराले चाहिँ साँच्चै मलाई पनि आफैलाई प्रश्न सोध्न, आफ्ना व्यवहारहरूलाई सुधार्न, आफ्नो श्रीमान प्रति मैले कस्तो चाहिँ व्यवहार गर्नुपर्ने रहेछ, कसरी चाहिँ परमेश्वरलाई दैनिक मेरो वैवाहिक जीवनमा चाहिँ मैले सहभागी गराउनु पर्ने रहेछ भन्ने कुराहरू मैले एकदमै नजिकबाट बुझ्ने मौका पाएको छु। त्यसको लागि म परमेश्वरलाई धन्यवाद दिन्छु र मलाई सुनेर साथ दिनुभएको लागि म तपाईँहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु। अब अर्को हप्ता हामी अर्को नयाँ महिनामा प्रवेश गर्छौं र हामी नयाँ एउटा श्रृंखला हामीले शुरू गर्नेछौं, त्यसको लागि पनि म उत्साहित छु। तर यो महिना सिकेका सुनेका कुराको लागि म परमेश्वरप्रति अति नै धन्यवादी छु र तपाईँले पनि हप्ता एकबाट आज पाँचौं हप्तासम्म मलाई सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। मलाई आशा छ तपाईँले पक्कै पनि केही असल कुराहरू तपाईँले थाहा गर्नुभएको छ र ती कुरालाई तपाईँले आफ्नो वैवाहिक जीवनमा लागू गर्नुहुनेछ र एउटा आशिषित वैवाहिक जीवनको आनन्द तपाईँले उठाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यदि विवाहसँग सम्बन्धित तपाईँको जीवन गवाही छ, तपाईँ बाँड्न चाहनुहुन्छ अथवा वैवाहिक सम्बन्धमा तपाईँ केही समस्या भोगिरहनु भएको छ र तपाईँलाई प्रार्थनाको खाँचो छ भने हामीलाई सम्झन सक्नुहुन्छ। हामी तपाईँको कुरा सुन्न र तपाईँको निम्ति प्रार्थना गर्न जहिले पनि तयार छौं। मात्रै तपाईँले फोन, म्यासेज या पत्र तपाईँलाई के सजिलो हुन्छ त्यो माध्यमबाट हामीलाई पत्र पठाउनुहोस्, सम्पर्क गर्नुहोस्। हामी तपाईँलाई सुन्नको लागि सदैव हाजिर छौं। कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझावहरू पनि तपाईँले पठाउन सक्नुहुन्छ। मलाई विश्वास छ तपाईँले ती कुराहरू गर्नुहुनेछ। अर्को हप्ता फेरि हाम्रो भेट हुनेछ। तबसम्म परमेश्वरले तपाईँलाई, तपाईँको विवाहलाई, तपाईँको परिवारलाई र तपाईँको जीवनमा भएका सबै सम्बन्धहरूलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

गुड न्यूज एफएम 105.1। अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: मित्रहरू जय मसीह। श्रोताहरू, आज पनि हामीले कसरी नम्रताद्वारा कृष्ण महानता हासिल गर्न सकिन्छ भनेर चर्चा गरे। आउनुहोस् एउटा प्रार्थनाद्वारा आजको कार्यक्रमलाई शुरूआत गरौं। पिता, आज स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। धन्यवाद यी वचनहरूको लागि र प्रभु हामीलाई यी वचन मुताबिक हाम्रो जीवन जिउनलाई तपाईँले सहायता गर्नुहोस् र जसरी प्रभु हामी नम्रता अर्थात ख्रिस्टमा महानता कसरी हासिल गर्न सकिन्छ भनेर अध्ययन गर्नेछौ। तपाईँले आफ्नो पवित्र आत्मामा बोल्ने वक्ता र सुन्ने श्रोताको माझ पठाउनु भएको छ येशूको नाममा, आमेन। श्रोताहरू, जुन प्रकारको नम्र जीवनशैली येशूको थियो सोही बमोजिम हामी पनि भयौं भने यस संसारमा असम्भव भन्ने केही पनि हुने छैन। हामी आफ्नो कार्यहरूद्वारा यो पाउन नसक्ने हुनाले नम्र भएर येशूसँग सिक्ने इच्छा राख्नु पर्दछ। साथै हामी भित्र बास गर्ने येशूलाई अगाडि ल्याई उहाँकै महिमामा महिमा गर्नु पर्दछ। त्यसैले याकुब 4:10 लेखिएको छ, प्रभुको सामने आफूलाई विनम्र तुल्याऊ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। त्यसै गरी पत्रुस 5:7 लेखेको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। जब म कमजोर र दुर्बल भए तब परमेश्वरले त्यस समयमा अनुग्रह गरेर कार्य गर्नुभयो। हामी तनाव र चिन्ता मुक्त जीवन बिताउनु पर्छ यदि हामीले आफैलाई परमेश्वरको अनुग्रह मुनि राख्यौं र नम्र भएर येशूलाई पछ्याउँ भने परमेश्वरले हामीलाई उन्नति गरी उच्च पार्नुहुन्छ। त्यसैले भजनकारले भजन संग्रह 75:6-7 पदमा भन्नुहुन्छ, पूर्वदेखि होस् वा पश्चिमदेखि अथवा मरूभूमिबाट होस् कसैले पनि मानिसलाई उचाल्न सक्दैन, तर परमेश्वरले नै न्याय गर्नुहुन्छ। उहाँले एउटालाई हच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ। त्यसै गरी योना 14:12 लेखेको छ, साँच्चै म तिमीलाई भन्दछु जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ र ती भन्दा ठूला काम गर्नेछ किनभने म पिता कहाँ गइरहेछु। श्रोताहरू, येशू आफ्नो सेवकाईको चरण शिखरमा पुगेको बेला भनेर जानुभयो कि नम्र भएर उहाँलाई पछ्याउनेहरूले उहाँले जस्तै कार्य र उहाँले गर्नुभएका कार्यहरू भन्दा पनि ठूला र महान कार्यहरू गर्नेछ। यस वर्तमान समयमा आफ्ना सेवकहरूद्वारा उहाँले इतिहासमा कहिले पनि नभएका ठूला ठूला चमत्कारहरू र आश्चर्य कर्महरू गरिरहनु भएको थियो। हाम्रो आवश्यकता भनेको यो हो कि हामीले येशूलाई आफ्नो संकुचित विचारको सोचबाट बाहिर निकालेर एक वृहत रूपमा हेर्नुपर्छ र उहाँलाई त्यस योग्यको दर्जा दिनुपर्छ। जब येशूले मरेको लाजरसलाई मृतकबाट जीवित पार्नुभयो तब धार्मिक अगुवाहरूको मनमा एक किसिमको भय जागृत भएको थियो। योना 11:28 लेखिएको छ, यति भनेर तिनी गइहालिन् र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भने, गुरुजी आउनु पुग्यो, आइपुग्नु भयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ। जति छिटो हामी आफैलाई किनारा गराई येशूलाई अग्रसर गराउँछौ त्यति नै चाँडै स्वर्गीय राज्य यस पृथ्वीमा उर्लेर आउनेछ। हामीले आफूलाई नम्र बनाई येशूलाई आफूभित्र बास गर्ने अनुमति दिन्छौ भने हामी सबै कामहरू गर्न सक्छौ र येशूको कार्यलाई गर्न सक्षम हुन्छौ। त्यसैले फिलिपी 4:13 लेखेको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। स्वार्थ र अहंकारमा केही नगर तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्ना हित मात्र नखोज तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नुभयो तर आफैलाई रित्याइकन कमारको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ। फिलिपी 2:3-11 लेखिएको छ कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएका हरेक प्राणीले यीशुको नाउँमा खुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्दछ। उपरोक्त खण्डमा येशु ख्रिष्ट हाम्रो उद्धारकर्ताको एक आदर्श पनि झल्किन्छ। उहाँ नै सबै थोकका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हामीलाई पाप र अधर्मबाट छुटकारा दिई आफ्नै सन्तान बनाउनु भएको छ। परमेश्वर स्वयं येशु अर्थात मानिसको रूपमा यस धरतीमा आई नम्रताको एक महान जीवित उदाहरण बन्नुभयो। श्रोताहरू, परमेश्वर पनि मानिसको अवतार लिएर स्वर्ग छुटी यस पापी संसारमा आउनु पनि एक निन्दनीय र शर्मको कुरा हो। उहाँले हाम्रो निम्ति सबै कुरा कष्ट निन्दा हेला घृणा सहनुभयो। यसले आफूलाई पूर्ण रूपमा शून्य गर्नु वा रित्ताउनु भयो। मूल ग्रीक भाषामा यसको लागि केनोसिस शब्द प्रयोग गरिएको छ। श्रोताहरू, परमेश्वर येशूको रूपमा मनुष्य बन्नुको अर्थ ईश्वरत्वलाई त्याग्नु होइन, तर येशूले मानिसको सीमासम्म आफैलाई सीमित गर्नुभयो। यद्यपि उहाँ परमेश्वर भएकोले सबै सीमा भन्दा पनि बाहिर हुनुहुन्थ्यो, यसरी येशूले मनुष्य रूप धारण गर्नु पूर्वको आफ्नो ईश्वरीय महिमामा एउटा पर्दा राखिदिनु भएको छ। त्यसैले युन्नाले आफ्नो पुस्तक युन्ना 17:5 लेख्छन्, अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। श्रोताहरू, येशूले आफैलाई यति नम्र र दीन बनाउनु भयो कि हाम्रो निम्ति ती सबै दुःख कष्ट सहनु भयो। उहाँले पाउने चाहना गर्नु भएन, देखावटी गर्नु परेन, आफ्ना चेलाहरूबाट सेवा पाउने इच्छा गर्नु भएन, सेवा पाउन होइन तर सेवा गर्न आउनु भएको थियो। त्यसैले आफैलाई निम्न स्तरमा ल्याएर आफैलाई रित्याएर एउटा कमालाको रूप धारण गर्नुभयो। लुका 22:27 भनेको छ, किनभने ठूलो को हो, भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन, तर म तिमीहरूका बीचमा एकजना सेवा गर्ने जस्तै छु। हाम्रा उद्धारकर्ता परमेश्वर मनुष्यको रूप धारण गरेर आउनुभएका एक दिव्य जन सामर्थ्य र सृष्टिकर्ता हुनुहुन्छ। उहाँले आफ्नो विशेष अधिकारको हक लिनु भएन, आफ्नो ईश्वरत्वको पुष्टि गरी आफैलाई आज्ञाकारिताको स्थितिमा ल्याएर राख्नुभयो। एक दिव्य जनको लागि नम्र भएर आज्ञा पालन गर्नु भनेको निन्दा र शर्मको कुरा हो। उहाँले अन्तसम्म आज्ञाकारी बनिरहन अझै बढी अपमान सहनुभयो। श्रोताहरू, उहाँले हाम्रो खातिर आफैलाई क्रुसमा झुन्ड्याउनु भएको कारण परमेश्वर पिताले उहाँलाई अति उच्च र महान बनाउनु भयो र त्यो नाउँ प्रदान गर्नुभयो जसबाट सबैले मुक्ति र पाप क्षमा पाउन सक्छ। उहाँ परमेश्वरका पुत्र मात्र नभई एक मात्र उद्धारकर्ता, अभिषिक्त जन र मृतकबाट जीवित भएका जिउँदो परमेश्वर हुनुहुन्छ। जो स्वर्गमा पृथ्वीमा र पृथ्वी मुनि छन् तिनीहरू सबैले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र उहाँलाई नै आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी स्वीकार गर्नुपर्छ। हामी आफ्नो हृदयबाट नै उहाँलाई विश्वास गरेपछि उहाँको आधार हुन्छ। नम्रताको एक महान कार्य यो हो कि येशूले हाम्रो पूर्ण उद्धारको लागि एक ठूलो मूल्य चुकाउनु भयो। उहाँको यस नम्रपनको कारण उहाँलाई उच्च महिमामा पाइएको छ। हामी येशूको जस्तै नम्रताको जीवन जियौं भने परमेश्वर पिताले हामीलाई पनि उठाउनुहुन्छ। हामीले पावलद्वारा लेखेको वचनलाई ध्यान दियौं कि जस्तो ख्रिस्ट येशूको स्वभाव छ त्यस्तै हाम्रो पनि होस्। मत्ती 27:46 लेखेको छ, 3 बजेतिर येशू यसो भनेर ठूलो स्वरले कराउनु भयो, इलोही इलोही लामा सबखतनी, अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ। श्रोताहरू, जब हामी येशूले जस्तै नम्र भएर जीवन बिताउँछौ भने त्यसबाट परमेश्वर पिताको महिमा हुन्छ। येशू हाम्रो खातिर कलवरीको क्रुसमा पापीको रूपमा मरिनु भयो, तब परमेश्वर पिताले उहाँबाट आफ्नो मुख फर्काउनु भयो। नम्रताको महान परिणाम स्वरूप उहाँले ठूलो मूल्य चुकाउनु पर्ने थियो। उहाँ पाप बनिनु भयो ताकि उहाँबाट नै हामी परमेश्वरमा धार्मिकता बन्न सकौं। त्यसैले पावलले 2 कुरिन्थी 5:11 लेख्छन्, यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौ, तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ र म आशा गर्दछु त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला। येशूले आफूलाई शून्य गरी रित्ताउनु भयो। उहाँले आफ्नो ईश्वरत्वको विशेष अधिकारलाई त्याग्नुभयो, आफूलाई नम्र र आज्ञाकारी बनाउनु भयो, यहाँसम्म कि उहाँ क्रुसको मृत्यु पनि सहनु भयो। यसकारण उहाँलाई सबैभन्दा उच्च स्थान र दर्जा मिलेको छ। फिलिपी 2:7-8 लेखेको छ, तर आफैलाई रित्याइकन कमारको रूप धारण गरेर त तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनु भयो। मित्रहरू, हामीले येशूको पाइलालाई पछ्याउनु पर्छ, उहाँलाई आफूभित्र जीवित रहने मौका दिनुपर्छ, ताकि हामी उहाँको राज्यमा महान हुन सकौं। हरेक कुराबाट केवल परमेश्वरको मात्र महिमा हुनुपर्छ। हरेक कार्य हामीले नम्रता र दीनताका साथ गर्नुपर्छ। अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ, तब मात्र परमेश्वरले हाम्रो उन्नति र प्रगति गर्नुहुन्छ। येशू शुद्ध र चोखो नम्रताको उदाहरण हुनुहुन्छ। उहाँ पवित्र आत्माको रूपमा हामीसँग बास गर्नुहुन्छ। श्रोताहरू, आज येशू पवित्र आत्माको माध्यमबाट संसारभरि नै उपस्थित भएर महान कार्यहरू गर्नुहुन्छ। येशूले आफैलाई दिएर वा हाम्रो लागि आफैलाई गुमाएर धेरै फलहरू उत्पन्न गर्नुभएको छ। यदि कसैले यस जगतमा आफ्नो प्राणलाई अभिप्रिय ठान्छ अर्थात अप्रिय ठान्छ भने अनन्त जीवन त्यसलाई रक्षा गर्नेछ। हामी आफूले आफैलाई घृणा गर्ने होइन, तर हामी भित्रको स्वार्थी जीवनलाई इन्कार गर्नु, संसारिक अभिलाषालाई मार्नु र संसारका थोकहरूलाई बढी महत्व नदिनु भन्ने बुझिन्छ। आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। अरूलाई प्रेम गर्नका लागि हामीले आफैलाई पनि प्रेम गर्नुपर्छ। जबसम्म हामी स्वार्थमय जीवन जिउँछौ, तबसम्म हामी आफ्नो भित्रबाट येशूको जीवनलाई महसुस गर्न सक्दैन। मर्कुस 12:31 लेखेको छ, हामीले आफ्नो अहमियत मार्नुपर्छ, हामीबाट येशूको कार्य र स्वभाव छल्किनुपर्छ। परमेश्वर पिताबाट आएका खुबी र वरदानहरूलाई प्रयोग गर्दै रहनुपर्छ। वास्तवमा हामी येशूको सेवा र उहाँको योजनामा सहभागी हुनको लागि येशूको कदममा चल्नु पर्दछ। धेरैजसो मानिसहरू उहाँको पछि चलेर प्रभावकारी सेवा कार्य गर्न सक्षम भएका छन्। उनीहरू असल र भला व्यक्तिहरू भएको देखिन्छ। परमेश्वरले असल कार्यहरूको बारेमा भन्नुको अर्थ येशूले चाहेका कर्महरू गर्नु। येशू ख्रीष्ट जहाँ हुनुहुन्छ र जे गर्दै हुनुहुन्छ त्यस्तै कार्यहरू गर्नु जरुरी छ। त्यो चाहिँ मुख्य भिन्नता हो कि असल कार्य गर्ने वा असल देखिनु वा परमेश्वरको कार्यहरू गर्नु। धेरै पटक हामी घमण्डीको कारण अरूलाई देखाउन असल कार्यहरू गर्छ ताकि मानिसहरूको ध्यान आफूतिर आकर्षित गर्न सकौं। यसरी हामी देखावटी धर्म कर्म अर्थात कार्यहरू गरेर येशूको समयमा समयका धार्मिक अगुवाहरू जस्ता हुन्छौं। तर यी असल धर्म कर्महरूले हामीलाई अनन्त जीवन दिन सक्दैन। सेवकाईमा हामी प्रतिस्पर्धा गर्ने र देखावटी बहाना गरेर सेवा गर्नु हुँदैन। अन्तमा पिता परमेश्वरले येशूलाई उच्चतामा पुर्याउनु भयो, त्यसरी नै उहाँले हामीलाई पनि सम्मानित गरी माथि उठाउनुहुनेछ। बहाना बनाउने र देखावटी गर्नेलाई परमेश्वरले आदर गर्नुहुन्छ। जसले अरूलाई श्रेष्ठ ठानि सहयोग गर्दछ त्यसले येशूद्वारा ठूला कार्यहरू र चमत्कारहरू गर्न सक्छ। हामीले संसारका धेरै जसो ठाउँ देख्दछौँ कि सेवकहरू एकता र नम्रतामा एकसाथ सफल सेवकाई गरिरहेका छन्। त्यसैले अन्तमा लुका 22:27 लेखेको छ, किनभने ठूलो को हो भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन, तर म तिमीहरूका बीचमा एकजना सेवा गर्ने जस्तै पठाउनेछु। आमेन। परमेश्वर पिताको अनुग्रह, परमेश्वर पुत्रको प्रेम र परमेश्वर पवित्र आत्माको सहभागिता तपाईँमा बास गरोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
1: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
0: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परम प्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथ साथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
8: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
7: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
8: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
7: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
8: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30-9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
7: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
8: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
7: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
8: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
7: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
8: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
7: सम्पर्क नम्बर
8: मोबाइल 98032484, 98032484। र 9801326786 9801326786
7: र 9813941647 9813941447
9: Hello, and Jay Masi. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
4: अब प्रस्तुत छ कार्यक्रम Life, Hope and Sound.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: कार्यक्रम पिताको इच्छाको पर्खामा बसिरहनु भएका सम्पूर्ण श्रोता मित्रलाई म पास्टर साँझले पनि आज पनि कार्यक्रम पिताको इच्छाको नयाँ एपिसोडमा हार्दिक स्वागत गर्न चाहन्छु। हामी परमेश्वरको पवित्र वचनलाई उहाँकै पवित्र धर्मशास्त्र बाइबलबाट निरन्तर हेरिराखेका छौँ र उहाँकै पवित्र वचनबाट हामी परमेश्वर पिताको इच्छालाई हाम्रो जीवनमा के छ भनेर खोजी गरिराखेका छौँ र हाम्रो जीवनमा यसलाई बुझेर प्रतिपालन गर्नको लागि कोसिस गरिराखेका छौँ र यसको शिक्षा हामीले निरन्तर यो कार्यक्रममा लिइराखेका छौँ। आज पनि हामी परमेश्वरको वचनबाट उहाँको इच्छा के छ, पिताको इच्छा के छ भन्ने कुरा हामी उहाँको धर्मशास्त्रबाट खोजी गर्नेछौँ र यसबाट हामी परमेश्वरको शिक्षा लिनेछौँ। हामी कार्यक्रममा सुरु गर्नेछौँ एउटा मिठो सुमधुर भक्तिपूर्ण गीतबाट।

मिठो गीतपछि कार्यक्रममा म स्वागत गर्न चाहन्छु फेरि पनि। र हामीले उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचनलाई निरन्तर अध्ययन गरिराखेका छौँ र पिताको इच्छालाई यहाँबाट हामीले खोजी गरिराखेका छौँ र यस बमोजिम हामी पिताको इच्छा अनुसार कार्यक्रमलाई हामीले चलाइराखेका छौँ र तपाईँ पनि यो कार्यक्रमबाट आशिषित भइरहनु भएको छ भनेर हामी विश्वास गर्छौँ। र परमेश्वरलाई महिमा भएको होस्, परमेश्वरलाई धन्यवाद भएको होस्। उहाँको इच्छाहरूलाई चाहिँ उहाँले आफ्नो पवित्र धर्म शास्त्र बाइबलबाट हामीलाई स्पष्ट रूपमा प्रकट गरिदिनु भएको छ। हामीलाई कतिपटक चाहिँ अब यसलाई ठ्याक्कै यही हो भनेर जाँचेर पत्ता लगाउनलाई चाहिँ गहिरो अध्ययन गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ यस्तो रहेछ भनेर यसलाई हामीले एकदमै गहिरो अध्ययन गरेर यसलाई दायाँ बायाँ तलमाथि सबैतिरबाट हामीले हेर्नुपर्ने हुन्छ। यसको सन्दर्भहरूलाई पनि हामीले राम्रोसँग खोजी गर्नुपर्ने हुन्छ। अनि मात्रै हामीले पिताको इच्छा चाहिँ यो रहेछ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ। यो घडीमा, यो अवस्थामा, यो मोडमा चाहिँ पिताको इच्छा यो हुँदो रहेछ भन्ने कुरा चाहिँ हामी यसरी पत्ता लगाउन सक्छौँ। र हामीले अब्राहमकै परिवारको कुराहरू हामीले गरिराखेका छौँ र आज पनि हामी अब्राहमकै परिवारकै कुराहरूलाई अगाडि ल्याउँछौँ। र इसाकको विवाह पश्चात रेबिकाबाट चाहिँ दुईजना बच्चाहरू जन्मन्छन् अनि जसको नाम चाहिँ याकुब र इसाक हुन्छ। र यसरी इसाकले आफ्नो ज्येष्ठ अधिकारलाई चाहिँ बेचेका हुन्छन् एउटा सुरुवाको लागि चाहिँ। र यो कुरा हामीले अघिल्ला एपिसोडहरूमा हामी जानिसकेको छौँ र पिताको इच्छा के छ भन्ने कुरा पनि हामीले बुझिसकेको छौँ र त्यसलाई मैले एकदमै गहिरोसँग स्पष्ट रूपमा एपिसोडहरूमा मैले हजुरलाई बताइदिएको थिएँ। र आज हामी चरणबद्ध रूपमा अगाडि बढ्दै जाँदाखेरि याकुबको छल भन्ने कुरा चाहिँ हामी हेर्नेछौँ। याकुबले चाहिँ कसरी छल गर्यो, किन छल गर्यो भन्ने कुरा हामी हेर्नेछौँ र पिताको इतिहासबाट हामी के बुझ्न सक्छौँ त्यसलाई पनि हामीले अध्ययन गर्नेछौँ। र बाइबलले के भन्दछ भने जब इसाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए तब तिनले आफ्ना जेठा छोरा इसाकलाई बोलाएर भने, ए मेरो छोरो। तिनले उनलाई जवाफ दिए, हजुर। उनले भने, हेर म वृद्ध भए, मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिन। अब तेरा हतियारहरू अर्थात् तेरो ठोकरी र धनु लिएर वनमा जा र मेरो निम्ति शिकार गरेर स्वादिष्ट तरकारी बनाएर म कहाँ लिएर आइज र खाएर मेरो मृत्यु अघि म तँलाई आशिष दिनेछु। अब इसाक वृद्ध भइसकेका छन्, उनले मान्छे पनि चिन्न नसक्ने भएका छन्, उनले धेरै वृद्ध भएर अब चाहिँ अब म मर्ने दिन आइसकेको छ, अब त्यही भएर मेरो छोरो इसाक त वनमा गएर शिकार गर र तैले शिकार गरेर लिएर आएको जे तैले मार्छ त्यसको मासु चाहिँ राम्रोसँग पकाएर लिएर आइज, म खान्छु र तँलाई म मर्नुभन्दा अगाडि आशिष दिन्छु, म आशिष दिएर मर्न चाहन्छु, एउटा स्वादिष्ट भोजन चाहिँ मलाई बनाइदिए मेरो शिकार गरेर लिएर आएको पशु पन्छीको मासुबाट। यो प्रकारले भनिसकेपछि इसाक चाहिँ अब हामीले अघिल्लो एपिसोडमा हेरिसकेका छौँ, उनी चाहिँ धनुधारी भएर वन जङ्गलमा गएर उनी चाहिँ घरमा त्यति नबस्ने अनि फेरि शिकार गर्ने हिँड्ने मान्छे थिए। तर याकुब चाहिँ घरमै बस्ने शान्त स्वभावका मान्छे थिए भनेर हामीले अघिल्लो एपिसोडमा बुझिसकेका छौँ। र इसाकले चाहिँ पिता इसाकको बढी प्रेम पाएको हामी देख्छौँ, या नजिक चाहिँ एउटा निकटतम सम्बन्ध इसाकसँग चाहिँ इसाकले गाँच्न खोजेको हामी देख्न सक्छौँ। र रिबेकाले चाहिँ याकुबलाई चाहिँ बढी माया गरेको हामी देख्न सक्छौँ र त्यही भएर नै आशिष दिनको लागि चाहिँ उनले इसाकलाई नै अगाडि सार्छन्, म मर्नुहुँदा अगाडि इसाकलाई नै म आशिष दिन्छु भनेर। र इसाकले इसाकसँग यसरी कुरा गरेको कुरा चाहिँ रिबेकाले सुनेकी हुन्छ, आशिष दिने कुरा। अब इसाकलाई दिने आशिष अब उनले याकुबलाई दिनलाई खोजिराखेकी छिन्, अब एउटा यहाँ उनले प्लान बनाउँछ, एउटा योजना बनाउँछ। अब मेरो पति बितेर जाने आँटिहाले, अब उनी धेरै आशिषित व्यक्ति हुन्, परमेश्वरले मेरो पतिलाई धेरै आशिष दिनुभएको छ, अब मर्नुभन्दा अगाडि जेठो छोरा इसाकलाई उनले आशिष दिन लागे, तर म चाहिँ कान्छो छोरालाई बढी माया गर्छु। र इसाकले पाउने आशिष, इसाकले मृत्युभन्दा अगाडि दिने आशिष चाहिँ याकुबमा आओस्, अर्थात् याकुबले पाओस्, उनको चाहना चाहिँ त्यो थियो। अब यो विषयमा याकुब एकदमै भन्नुपर्दाखेरि चाहिँ क्लियर छन्, भनौँ न यो विषयमा उनी निर्दोष छन्, किनभने यहाँ चाहिँ अब रेबेकाले नै यहाँ छल गर्नको लागि यहाँ याकुबलाई सिकाएकी हुन्छ, उनले त्यहाँ छल गर्छ र अब छल गरेर इसाकको भेषमा त आइज र तेरो बुवाले चाहिँ इसाकलाई
मिठो एउटा सिकारको मासु तयार गरेर पकाएर लिएर आइज म खान्छु तर आशिष दिन्छु भनेका छन्। र अब हिसाबले पाउन आँटेको आशिष चाहिँ अब म तैँले पाएको देख्न चाहन्छु, हिसाबले होइन तैँले पाउनुपर्छ भन्ने हिसाब राखेर उनले चाहिँ याकुबलाई त्यो प्रकारले एउटा अराउँछन् कि अब छिट्टै गएर बगालबाट राम्रो राम्रो एकदमै असल असल दुईवटा पाठाहरू लिएर आइज र तेरो बुबालाई मन पर्ने स्वादिष्ट तरकारी म बनाइदिनेछु र उनले चाहिँ त्यो खाएर तँलाई आशिष दिनेछ भनेर यसरी भन्छ। र यसरी पछि त्यहाँ उसले भन्छन् कि तैँले त्यो तेरो बाबु कहाँ लैज र तिनले त्यो खाएर आफ्नो मृत्यु अघि तँलाई आशिष दियो। अब याकुबको आमाको इच्छा अर्थात् रिबेकाको इच्छा याकुबलाई आशिष दिने, इसाकको इच्छा इसाकलाई आशिष दिने। अब यहाँ दुईटा एउटा फरक कुराहरू पनि हामी पाउँछौँ। कान्छो छोराले आशिष पाएको आमाले चाहने, जेठो छोराले आशिष पाएको पिताले चाहने, यो प्रकारको छ। अब खासै बराबरी हुनुपर्ने हो तर यो हुन त्यहाँ यो परिवारमा चाहिँ सकिराखेको छैन। अब यहाँ समस्या के छ है, अब हिसाबलाई हिसाबको बानी वृत्ति अलिकति मन नपरेको हो कि रिबेकालाई, मेरो त्यो आशिष छ, मेरो कान्छो छोराले शान्त स्वभाव छ, यो अलि सोझो पनि छ, यसैले पाओस् भनेर त्यो प्रकारले चाहिँ अब चाहेकी हुन् कि, यो कुरा चाहिँ हामी यसरी हेर्न सक्छौ। र अब हिसाब जेठो छोरो भएको कारणले गर्दा अब इसाकले चाहिँ अब जेठोलाई नै आशिष दिन चाहेका थिए र पछि पछि याकुबले आफ्नै आमासँग के कुराहरू राख्छन् कि उनले भन्छन् कि अब मेरो दाजु हिसाब चाहिँ रौरे रौ भएका मानिस छन्, म चाहिँ रौ नभएको छु, सायद मेरा पिताले मलाई छान्नुहुन्छ र उहाँको सामने म ठगा जस्तै देखिनेछु, आशिष त होइन बरु म माथि शराब आइपर्नेछ। यसरी उनले चाहिँ आफ्नो आमालाई भन्नुहुन्छ र उनकी आमाले भन्नुहुन्छ कि हे मेरो छोरो, तँलाई दिएको शराब म माथि नै परोस्, केवल मेरो कुरा मान र गएर ती मौका ले। तब तिनी गएर ती ल्याएर आमालाई दिए र तिनले याकुबका बाबुलाई मनपर्ने स्वादिष्ट तरकारी तयार गरिन् भन्ने वचनले भन्छ। घरमा भएका आफ्नो जेठो छोरा इसाकका असल असल लुगाहरू झिकेर रिबेकाले ल्याइन् र कान्छो छोरो याकुबलाई रिबेकाले लगाइदिन्। बाख्राका पाठाका छालाहरू तिनका हात र घाँटीका रौ नभएका भागमा लगाइदिन्। आफूले तयार पारेको स्वादिष्ट तरकारी र रोटी आफ्नो छोरा याकुबका हातमा दिइन्। यो प्रकारले चाहिँ एउटा भनौँ न एउटा मास्टर प्लान नै गरेर त्यो आशिष आफ्नो छोरा याकुब उनले चाहिँ पाएको चाहन्थे र त्यो प्रकारले उनले यो प्लान गरेकी छिन् रिबेकाले र आफैले स्वादिष्ट रूपमा त्यो मासु पकाएर ल्याएर अब बुवालाई गएर दिए भनेर उनले यसरी भन्छन्। अब याकुबले आफ्नो पिता कहाँ गएर भन्छन् कि बुवा, उनले भने हो त को होस्, वृद्ध भइसकेको थिएँ मैले अघि नै भने, अब उनले आँखा देख्दैन थिए, अब आवाज मात्र सुन्थे र आँखा राम्रोसँग नदेख्नु कारणले गर्दा धमिलो धमिलो देख्नु भएको कारणले गर्दा अब त्यही भएर उनले चाहिँ अब को होस् भनेर त्यहाँ सोधिराखेका छन्। याकुबले भन्छन् कि म तपाईँको छोरो इसाक, यसरी ठ्याक्कै उनले चाहिँ झुट बोल्छन्, यो छल्छन्, त्यो छलेर उनले चाहिँ म इसाक हो भनिदिन्छ, तपाईँले हराउनु भयो भने मैले गरेको छु, अब उठेर बस्नुहोस् र मैले ल्याएको सिकारको मासु खानुहोस् र मलाई आशिष दिनुहोस्। तर इसाकले आफ्नो छोरालाई भने मेरो छोरो तैँले कसरी यति चाँडै त्यो भेटाउन सकिस्? यसले जवाब दिए किनभने परमप्रभु तपाईँको परमेश्वरले मलाई सफल गराउनु भयो। इसाकले याकुबलाई भने छोरो नजिकै आइज, त मेरो छोरो इसाक होस् कि होइन म यसो हेरौँ। तब याकुब आफ्नो पिता इसाकको नजिकै गए र उनले त्यसलाई छामेर स्वर त याकुबको हो तर हात चाहिँ इसाकै हो भनेर उनले यसरी पत्ता लगाउँछ। तर आँखा नदेख्ने भएको कारणले गर्दा अब सत्य कुरा त यो थिएन किनभने उनका आमाले सब प्लानहरू गरेकी थिइन्, एउटा योजना बनाएकी थिइन् र इसाकको लुगाहरू चाहिँ याकुबलाई लगाउनको लागि भनेर उनले त्यसरी दिन्छ। र यो प्रकारले चाहिँ रिबेकाले एउटा खेल खेलेको हामी देख्छौँ यहाँबाट। र इसाकले चाहिँ राम्रोसँग अब यो व्यक्ति को भनेर आँखाले हेरेर छुटाउन नसक्ने भएको कारणले गर्दा स्वर सुनेर या छामछुम गरेर चाहिँ उनले चाहिँ अब स्पष्ट रूपमा पत्ता लगाउँछ भनेर कोसिस गरेका थिए तर सकेन किनभने त्यहाँ छल गरिएको थियो। याकुब र याकुबकी आमा मिलेर
उसले त्यो प्रकारले छल गरेका थिए। र यसरी याकुबले चाहिँ अब एउटा खानेकुरा जुन बनाएका हुन्छन् र त्यो चाहिँ इसाकले खान्छन् र इसाकले खाइसकेपछि उसले आशिषको यहाँ यसरी उसले त्यहाँ वचनहरू बोल्छन् हामीले बाइबल पढ्दाखेरि हामी भेटाउन सक्छौँ। हेर मेरो छोराको वास्ता परमप्रभुले आशिष दिनुको खेतको वास्ता जस्तै छ, परमेश्वर तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट अझ धेरै तापमान दिउन्, मानिसहरूले तेरो सेवा गरून् र जाति जातिले तलाई दण्डवत गरून्, तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस् र तेरी आमाका छोराहरूले तलाई दण्डवत गरून्, तँलाई श्रापनेहरू सबै श्रापित हुन् र तँलाई आशिष दिनेहरू सबैले आशिष पाउन्। यसरी चाहिँ उसले त्यहाँ त्यो मासु खाएर आशिष दिएको कुरा हामी पाउँछौँ र यो आशिष चाहिँ याकुबले लिइदिन्छ, छल गरेर जान्छन्, आमाले सबै सिकाएको हुन्छ र आमाले सिकाएको हुन्छ नि उसले त्यहाँ गरेको हुन्छ। उसले खासै यो कुरा उनको दिमागमै थिएन, तर याकुबले त्यो प्रकारले अब सोचेर अब आशिष पाउनुलाई यो प्रकारले उसलाई उसले सोचेकै थिएन, तर त्यो प्रकारले उसले आशिष पाएका छन् आमाको इच्छा बमोजिम कामहरू गर्दाखेरि चाहिँ अब खासै यो झुटकी अब थक काम यो अर्काको आशिष आफूले खोसेर लिनु यो चाहिँ अब राम्रो कुरा त होइन, तर पनि यसरी उसले आशिष चाहिँ लिएका छन् त्यो बेलाको समयमा र आशिष पनि दिइसक्छन् र उसले खाइ पनि सक्छन् याकुबले र यस साप पनि आफ्नो शिकार लिएर घरमा आइपुग्छन् र यसरी याकुब पनि बाहिर निस्किन्छन्, यस साप पनि आइपुग्छन्। उसले त्यो दाजुभाइले को त्यहाँ देखादेखि भेटाभेट भएको चाहिँ छ र यस साप चाहिँ आशिषबाट वञ्चित हुन्छन् र पछि उसले बुवासँग मलाई पनि आशिष दिनुहोस् भनेर उसले रोइ गरेका माग्छन्, तर इसाकले भन्छन् कि होइन तेरो भाइले सबै कुरा लिएर गइसक्यो, आशिष तँलाई केही पनि छैन, आशिष छैन, सबै कुरा लैसक्यो, अब मैले चाहिँ तेरो भाइ याकुबलाई चाहिँ तँमाथि मैले मालिक मिलाइसकेँ भनेर उसले भने र यसरी उसले जतिसुकै रोएर कराए पनि पश्चाप गरे पनि आफ्नो ज्येष्ठ अधिकार पनि पाउन सकेनन् र फेरि आशिष पनि पाउन सकेन। र हामीले आजको यो खण्डबाट के बुझ्न सक्छौँ र पिताको इच्छा के छ भन्दाखेरि चाहिँ अब खास भन्नुपर्दाखेरि अब निश्चल विवाह चाहिँ हामीले गर्नुपर्छ, मेन कुरा चाहिँ त्यो किनभने यहाँ रिबेकाले चाहिँ एउटा याकुबलाई चाहिँ छल गर्न त्यहाँ प्रेरणा दिएकी छैन आशिषको लागि, खास परमेश्वरको दृष्टिमा यो कुरा चाहिँ राम्रो छैन। परमेश्वरले चाहिँ कुनै गलत काम गरेर चाहिँ हामीले चाहिँ उहाँबाट आशिष पाएको चाहिँ कदापि पनि चाहनु, हामीले सही काम गरेरै परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, यसरी ठगेर अरू छलेर चाहिँ हामीले परमेश्वरको आशिष पाउन सक्दैनौँ र यो चाहिँ पिताको इच्छा हो, हामीले चाहिँ कसैले पनि छल्नु हुन्न। अहिले झुकाउन सकिन्छ फोनबाट, कसले देख्छ अब म यहाँ छु त्यहाँ छु भनेर भन्दै भइहाल्यो, मलाई यस्तो भइरहेछ उस्तो भइरहेछ भन्दै भइहाल्यो, यो प्रकारले चाहिँ मान्छेले चाहिँ फोनबाट धेरै कुरा छलेको कुरा पनि हामी पाउँछौँ, श्रीमानले पनि छलेको कुरा हामी पाउँछौँ, अफिसतिर काम गर्ने कर्मचारीले पनि छलेको हामी पाउँछौँ, हाकिमहरूले पनि छलेको कुरा हामी पाउँछौँ, सबैले छलेको कुरा हामी पाउँछौँ, धेरै जस्तो प्रायःले फोनबाट धेरै झुटा कुराहरू बोलेको छलेको कुरा हामी पाउँछौँ। र यसरी आशिषको लागि हामीले गलत मार्ग अप्नाउनु राम्रो कुरा होइन, यो कुराहरू गरेमा त्यस्तो थियो, अब खासै अब नयाँ करारमा आएर चाहिँ यो प्रकारले हामी आशिष पाउन सक्दैनौँ, त्यो प्रकारको आशिष प्रतिज्ञा पनि यसु ख्रिस्टले गर्नुभएको छैन, तर प्रभु यसु ख्रिस्टले भन्नुभएको छ संसारमा तिमीलाई सङ्कष्ट हुनेछ तर हाँडोस् गरेर मैले चाहिँ संसारलाई जितेको छु र तिमीहरूले पनि संसारलाई मद्वारा जित्दैछौ, र यसरी चाहिँ प्रभुले चाहिँ कुनै पनि ठुल्ठुला आशिषको प्रतिज्ञा पनि त्यहाँ गर्नुभएको छैन विश्वासीहरूलाई, तर विश्वासीहरू को जुन पुनरुत्थान हुन्छ पुनरुत्थान पछिको उनीहरूले पाउने आशिषको लागि चाहिँ प्रभु यसु ख्रिस्टले प्रतिज्ञाहरू दिनुभएको छ। र यसरी चाहिँ हामीले बुझ्नु पर्ने कुरा के छ भने याकुबले गरेको छलको मात्र हामीले बाइबल पढिराखेको हुन्छ, तर खास उसले छल गर्नुको मेन फ्याक्टर चाहिँ रिबेकाको कारणले गर्दा हो, आफ्नै आमाको कारणले गर्दा हो। र यसरी चाहिँ उसले भनौँ न अब एउटा परिवारमा चाहिँ हामीले के देख्छौँ भने कहिले काहीँ अब बाउ आमाले नै आफ्ना छोराछोरीहरूले चाहिँ एउटा पाप गर्नतर्फ परीक्षातर्फ ढल्काइदिएको हामी कहिले कता चाहिँ हामी पाउन सक्छौँ, एकदमै खराब कुरा हो, एकदमै नराम्रो कुरा हो, परमेश्वर यस्तो कुराहरू सक्नुहुन्न, तर हामीले चाहिँ हाम्रो बालबच्चाहरूलाई चाहिँ परमेश्वरको सत्य शिक्षा सिकाउनु पर्छ, सत्य शिक्षा सिकाएर हामीले चाहिँ अब गलत तवरले चाहिँ परमेश्वरको आशिष पाउन सकिँदैन, तर हामी सोझो जीवन जिएर चाहिँ परमेश्वरको आशिष पाउन सक्छौँ भन्ने प्रकारको शिक्षा चाहिँ हामीले
दिनु जरुरी छ। पिताको इच्छा चाहिँ यही छ, घरमा परिवारमा एउटा असल तरिकाले चाहिँ भनौँ न आफ्नो छोराछोरीलाई हुर्काउनु जरुरी छ होइन। अब उनीहरूलाई एउटा कन्ट्रोलमा नराख्ने कुराहरूले पछि गएर समस्या ल्याउँछ र हामीले पनि पनपक्ष गर्नु चाहिँ राम्रो होइन, किनभने यहाँ रिविकाले पनपक्ष गर्ने कुरा हामी पाइराखेका छौँ। पनपक्ष नगर र यसले पनि पनपक्ष गर्ने कुरा हामी पाउँछ, किनभने उनले चाहिँ इसाकले चाहिँ आफ्नो छोरा इसाकलाई मात्र आशिष दिन चाहिराखेका थिए होइन, फेरि उता रिविकाले चाहिँ आफ्नो कान्छ छोरालाई मात्र आशिष दिन चाहिराखेको अवस्था। घर परिवारमा यो कुराहरू साँच्चै तिमीले हामी देख्दैनौ र बिना परिश्रम चाहिँ याकुबले आशिष पाएको हामी देख्छौँ। अब परिश्रम गर्ने व्यक्ति चाहिँ खासै इसाक थियो, जन्ममा गएर अब शिकार गरेर मारेर ल्याएर पकाएर खुवाउनु पर्ने थियो होइन। अब हामीले चाहिँ अब खास आशिष पाउने व्यक्ति चाहिँ उनी थिए भनेर बुझ्न सक्छौँ कि मेहनत उसले गरेका छैन, याकुबले कुनै पनि मेहनत गरेका छैनन्, कोठामा बसेपछि त्यतिकै उनले चाहिँ जेठो मान्छेले पाउने आशिष चाहिँ उनले पाएको छन्, एउटा ज्येष्ठ अधिकारको आशिष आफ्नो ठाउँमा छँदैछ र त्यस पश्चात अब याकुबले चाहिँ छल गरेर चाहिँ ज्येष्ठ अधिकार र ज्येष्ठ जेठाहरूले पाउने आशिषलाई चाहिँ उनले त्यसरी लिएका छन्। छलेर चाहिँ हामी परमेश्वर पिताको भावना हामी कहिले पनि प्रवेश गर्न सक्दैनौँ। मान्छेले छल्न सकिन्छ तर परमेश्वर कहिले पनि छल्न सक्दैन। पिताको इच्छा चाहिँ आज तपाईँ र मलाई चाहिँ निश्चल जीवन जिउने हो, निश्चल जीवन। हामीले मण्डलीमा पास्टरहरूलाई छलिराखेको चाहिँ झुटो बोलिरहेको छ, लिडर अगुवाहरूलाई झुटो बोलिरहेको हुन्छ, एउटा विश्वासले अर्को विश्वासलाई झुटो बोलिरहेको हुन्छ, छलिरहेको हुन्छ, ठगिरहेको हुन्छ। याकुबले जस्तो ठग्ने काम हामीले गर्नुहुन्न, रिबेकाले जस्तो ठग्ने काम पनि हामीले गर्नुहुन्न। आज पिताको इच्छा आज हामीलाई यही छ। श्रोता, तपाईँले कहिले छल्नु भएको छ कसैलाई, यसरी कसैलाई एउटा भनौँ एउटा चोट पुर्याउने काम गर्नुभएको छ कि? त्यो चोट पुर्याउने काम हामीले गर्नुहुन्न, राम्रो गुड एक्ट होइन। हामीले पुरा भरोसा चाहिँ परमेश्वरमा गर्न सक्नुपर्छ, धैर्यता पनि हामीलाई चाहिन्छ। परमेश्वरले आफ्नो समयमा सबै कुराहरू दिनुहुन्छ, हामीले अर्कै मार्ग तयार गर्नु जरुरी छैन, परमेश्वरले नै अवश्य दिनुहुन्छ। हामी सुन्दर र इमान्दारीको जीवन जिउँछौँ भने तर फटा भयो भने परमेश्वरले हामीलाई आशिष हटाएर उल्टे श्राप चाहिँ गरेर दिनुहुन्छ। जसले त्यसलाई श्राप दिन्छ म त्यसलाई श्राप दिनेछु, जसले त्यसलाई आशिष दिन्छु म त्यसलाई आशिष दिनेछु भनेर परमेश्वर भन्नुभएको छ। यस कारणले गर्दा पिताको इच्छा चाहिँ हामी एउटा शुद्ध जीवन जिएर निश्चल जीवन जिएर नै पिताको आशिष हामी पाऊ भन्ने नै हो। विश्वता आज तपाईँहरू म कस्तो छु, हामीले परमेश्वरलाई छल्न सक्दैनौँ, मानिसलाई छल्न सक्छौँ तर यो काम राम्रो होइन। छल नगरिकन, झुटो नगरिकन, नठगिकन हामी जस्तो छौँ त्यस्तै प्रकट हुनु चाहिँ राम्रो हो। त्यसै असल हाम्रो कार्यक्रमको समय सकिन लागिसकेको छ, अर्को हप्ता पनि म यसै समय परमेश्वरको वचन लिएर तपाईँको रेडियो स्टुडियो सामने आउने छु। तपाईँसँग पिताको इच्छा आफ्नो जीवन खुसी गर्दै जानुहोस्, हिसाब जस्तो नगर्नुहोस् र याकुब जस्तो पनि नगर्नुहोस्, किनभने याकुबले त छल गरेको र उनको कति गुड क्यारेक्टरहरू छ, हामीले गुड क्यारेक्टरलाई लिने हो, ब्याड क्यारेक्टरलाई चाहिँ हामी लिन सक्दैनौँ। त्यही भएको कारणले गर्दा गुड क्यारेक्टरहरूलाई चाहिँ हामीले अपनाउनु जरुरी छ। पिताको इच्छा चाहिँ यही छ र घर परिवारमा पनि कसैले कसैको पनपक्ष गर्नु चाहिँ हुँदैन। जेठो छोरा कान्छो छोरा भनेर चाहिँ यसरी पनपक्ष गरिराखेको अवस्था छ, यो राम्रो होइन। घर परिवारमा पनपक्ष कसैको पनि हुँदैन, यो पिताको इच्छा हो। कृष्णता हामी यो अनुसारले हामी जीवन जीवनै परमेश्वरलाई आशिष दिनुहुन्छ। हुन्छ, म कार्यक्रमबाट बिदा हुन चाहन्छु। अर्को हप्ता पनि यसै समय पिताको इच्छा कार्यक्रम लिएर म आउनेछु।

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। आफ्नो स्वार्थ र सुखको मात्र चिन्ता गर्ने हृदय परमेश्वरको अगाडि मृत बराबर हो, तर मण्डली र विश्वासीहरूको आत्मिक तथा शारीरिक अवस्थाका लागि रुने हृदय आशिषित हृदय हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

इफाप्रोडिटस आफै मृत्युको मुखमा पुग्दा पनि आफ्नो रोगको चिन्ता नगरी मण्डलीका विश्वासीहरू फिक्रीमा परे भनेर रोए र प्रेरित पावल पनि सबै मण्डली र कमजोर विश्वासीहरूको भारले दिनहुँ फिक्रीमा हुन्थे। यो खण्डले हाम्रो आत्मिक अवस्थालाई कडा चुनौती दिन्छ। आज हामी मण्डलीभित्रका बिरामी, शोकमा डुबेका वा दुर्घटनामा परेका विश्वासीहरूका लागि कतिको आँसु बगाउँछौ। कोरोना महामारीपछि भत्किएका वाचनगतिहरू र गाउँका आत्मनिर्भर नभएका कमजोर मण्डलीहरूको अवस्था देख्दा यदि हाम्रो हृदय पोल्दैन भने हामी आत्मिक रूपमा निदाइरहेका छौं। मण्डली र अगुवाहरूका लागि आत्मिक भार बोकेर प्रार्थना नगर्नु परमेश्वरको नजरमा एउटा गम्भीर कमजोरी हो। यसैले आजै प्रार्थना गरौं, प्रभु मलाई आफ्नै संसारको मात्र वास्ता गर्ने स्वार्थी जीवन बन्नबाट जोगाउनुहोस्। मेरो मण्डलीका विश्वासीहरूको दुःख, बिरामी र कमजोर मण्डलीहरूको अवस्थालाई मेरो आफ्नै दुःख ठानेर आँसुको साथ प्रार्थना र सेवामा खटिन सक्ने जिम्मेवारी हृदय मलाई दिनुहोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

0: जयमसी कार्यक्रम अन्तर्विन्तीमा स्वागत छ। विश्वासीको जीवनमा नभई नहुने पहिलो कुरै प्रार्थना हो। हामी विभिन्न मानिसहरूसँग प्रार्थना गर्छौँ, कहिले काहीँ परिवारसँग, कहिले काहीँ छोरासँग, कहिले छोरीसँग, कहिले हामी आफन्तसँग, कहिले साथीभाइसँग, कहिले पास्टरहरूसँग, कहिले विश्वासीसँग हामी प्रार्थना गरिरहेका छौँ। तर परमेश्वरसँग गर्ने प्रार्थनाको समय चाहिँ तपाईँ र मेरो कस्तो छ, अथवा कुन समय तपाईँ परमेश्वरसँग समय बिताउनुहुन्छ? त्यो भएर तपाईँको अन्तर्विन्तीको प्रार्थना चाहिँ परमेश्वरसँग गर्नुपर्दछ। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हो, कतिचोटि परिस्थितिहरू जटिल हुँदछ प्रियहरू, तपाईँ र मैले त्यो परिस्थितिलाई सामना गर्न सक्नुपर्छ। र परिस्थितिलाई सामना तपाईँ एक्लै गर्न सक्नुहुन्न, प्रार्थना सहित त्यो परिस्थितिको सामना तपाईँले गर्न सक्नुहुन्छ। आज धेरै प्रभुको जनहरूको जीवनमा हामी देख्दछौँ, उनीहरूले विभिन्न प्रकारका विषयवस्तुको सामना गरिरहेको छन्। परमेश्वरसँग जब उनीहरू लिन हुन्छन्, जब परमेश्वरसँग उनीहरूको जीवन समर्पित हुन्छ, अनि उनीहरूले जस्तो सुकै परिस्थितिलाई पनि विजय हासिल गर्न सक्छन्। के तपाईँ र म परमेश्वरसँग समर्पित छौँ त? एउटा समर्पितको प्रार्थना तपाईँ र मैले गरेका छौँ त? यो कुरा एकदमै महत्त्वपूर्ण छ। र अन्तर्विन्तीको प्रार्थना तपाईँ र मैले निरन्तर निरन्तर निरन्तर गर्नुपर्छ। परमेश्वरको वचनले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हामी विश्वास बिना कुनै पनि जवाब हामी पाउन सक्दैनौ, तर तपाईँ र ममा जब विश्वास हुन्छ अनि जवाब पनि हुन्छ। त विश्वास हुँदैन तपाईँ र मैले जवाब पनि पाउँदैनौ। त्यो भएर विश्वास सहितको प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा जवाब ल्याउँदछ। र श्रोता तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म गायिका मेरिना तामाङ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट। 105.6 मेगाहर्जमा हामी कार्यक्रम आदम ईव लिएर आइसकेका छौं। सदा प्रत्येक बिहिबार 11 देखि 12 बजे आउने कार्यक्रमलाई हामीले 12 देखि 1 मा सारेका छौं। यो अवगत छ तपाईंलाई र हामी अबदेखि 12 देखि 1 सम्म आउने गरेका छौं। 12 त बजिसकेको छ, 7-8 मिनट स्टुडियोको घड़ीमा भइसकेको छ र कार्यक्रममा भन्नुपर्दाखेरि विशेष गरिकन हामी वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं। हामी विवाह विज्ञ नभए पनि परमेश्वरको वचनलाई जति बुझ्दछौं त्यो अनुसार एक अर्कालाई उत्साह दिने र प्रार्थनामा उचार्ने हाम्रो काम हो पक्कै पनि। र हामीले विवाहलाई परमेश्वरले कस्तो तरिकाले हेर्नुभएको छ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। जहिले पनि सम्बन्ध राम्रो होस् भन्ने कुरा नै हामी गर्छौं। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिन चाहन्छु। र कार्यक्रमको शुरूआतमा निकै मिठो गीत छ, सलोमीज्यूले गाउनुभएको हेरिदिने आँखाको तीर सुनाउँछु, त्यसपछि म आउँछु।

निकै अर्थपूर्ण वचन हामीले सुन्यौं सलमीज्यूको आवाजमा हेरिदिने आँखाको थिए। यो गीत चाहिँ अर्थपूर्ण छ। श्रोता, हामीले यो नक पुस्तक आठ अध्यायलाई हेर्यौं भने यो गीत पनि बुझ्न सक्छौ। त्यहाँ एकजना वेश्यावृत्तिमा लागेका भन्नुपर्छ, एकजना खराब चरित्र भएकी स्त्रीको बारेमा छ, जसलाई चाहिँ ढुङ्गाले हान्नको निम्ति शास्त्री भनिने, फरिसी भनिने ठूला ठूला समाजका मानिसहरू आएर प्रभुलाई प्रश्नहरू गरिरहेका थिए, अनि प्रभुले चाहिँ उसलाई माफी दिनुभएको कुराहरू छ। त्यसो भन्दैमा के त परमेश्वरले, प्रभुले चाहिँ देवीचारी स्त्रीहरू जोकै छन् ती मानिसहरूलाई माफ दिनुहुन्छ त? त्यसो होइन, तर त्यहाँ भनिएको छ अब फेरि पाप नगर। अनि यो चाहिँ के बुझिन्छ भन्दाखेरि, मैले चाहिँ यो पाठ पढ्दै गर्दा के बुझ्यो भने, भाइ बहिनीले लेखिएका कुराहरू सत्य छन्, जुन कुरा चाहिँ हाम्रो लागि लाभदायक छ र हामीले चाहिँ कसरी सम्झिनुपर्ने भन्ने कुरा चाहिँ हामीले व्यभिचार गर्नुहुँदैन, परमेश्वरलाई व्यभिचार मन पर्दैन। तर तीमाथि पनि एउटा व्यभिचारी चाहिँ फर्केर आउँछ भने, प्रभुलाई त त्यो स्त्रीको मन थाहा थियो नि त, अबदेखि ऊ परिवर्तन हुन्छ, अबदेखि उसले आफ्नो पेसा अवलम्बन गर्दैन, अब चाहिँ उसले चाहिँ मेरो बाटोमा हिँड्छ, मलाई पछ्याउँछ भन्ने कुरा प्रभुले जान्नु भएपछि अब फेरि पाप नगर भनेर माफ दिनुभएको। अनि तिमीहरूमध्ये कोही एउटा धर्मी छ भने उसले ढुङ्गाले हान भन्दाखेरि सबैजना फर्केका कुराहरू हामी त्यहाँ देख्छौँ। किनभने यसु प्रभु चाहिँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँले बोल्नुभएको आवाजमा अख्तियार थियो, उहाँले बोल्नुभएका शब्दहरूमा चाहिँ विजयीका कुराहरू थिए। त्यसै गर्दा मानिसले चाहिँ केही पनि गर्न सक्दैन थियो, मानिसले प्रश्नमाथि प्रश्न थोपरे पनि प्रभुलाई जित्न पके पनि सक्दैन थियो, किनभने संसारलाई जित्नु भने प्रभुलाई मानिसले जित्न सक्दैन थियो। परमेश्वरको प्रतिरूपमा भएर पनि मानिसहरूले उहाँलाई चिनेका थिएनन् र मानिसहरूले चाहिँ शरीरलाई हेरेर चाहिँ मूल्याङ्कन गर्छन् त, अहिले पनि आफू चाहिँ म राम्रो होइन, त्यो व्यभिचारी स्त्री मात्रै नराम्रो, अनि उहीसँग व्यभिचार गर्ने पुरुष चाहिँ यहाँ भनिएको छ नि, दिदीले भन्दै हुन्थ्यो दोस्रो दुईको थियो तर तिमी एक्लो भयो, होइन दुईजनाले गरेको हो नि त व्यभिचार त, तर एक्लो स्त्रीलाई मात्रै ढुङ्गाले हान्न त्यहाँ खोजिएको छ। वाट एबाउट मेन भनेर भनिन्छ, होइन मानिसलाई चाहिँ के गर्ने त, उसँगै व्यभिचार गर्ने। त्यसैले गर्दाखेरि चाहिँ हामीले आफूलाई मात्रै ठिक छौँ भनेर कहिले पनि ठान्नु हुँदैन, हामी पश्चातापी बन्नुपर्छ। प्रभुको बाटोबाट टाढा गएका छौँ भने हामी फेरि सही ट्र्याकमा त आइहाल्नुपर्छ, पश्चाताप गर्नुपर्छ, त्यसपछि फेरि पनि फर्केर चाहिँ व्यभिचार गर्नु हुँदैन, पापका कर्महरू गर्नु पर्दैन हुँदैन भनेर चाहिँ प्रभुले भन्नुभएको। त्यसैले गर्दा यहाँ चान्स चाहिँ परमेश्वर दिनुभएको छ, कति प्रेम गर्नुभएको छ होइन। आज मानिस हामीले चाहिँ कस्तो भन्छौँ भनेदेखि, आफूले कसैलाई केही गर्यौँ भनेदेखि मलाई आजै तिमीले यसको रिटर्न गर्नुपर्छ, भोलि नै गर्नुपर्छ भनेर हामी चाहिँ केही समय पनि नदिने, उसलाई क्षमा पनि नदिने, तर राम्ररी एनालाइसिस नगर्ने, आफ्नो फाइदाको निम्ति चाहिँ हामी जतिखेर पनि आफूले नै एचिभ गर्न खोज्छौँ। तर प्रभु चाहिँ त्यस्तो हुनुहुन्न, पक्षपात गर्नुहुन्न, कहाँ चाहिँ मर्का परेको थियो प्रभुलाई थाहा थियो। त्यसैले गर्दा उसको हृदय जानिकन परमेश्वरले चाहिँ के गर्नुभयो भन्दाखेरि, त्यो सबै मानिसको अगाडि चाहिँ उनीहरूलाई निर्लज्ज तुल्याइदिनु भयो। त्यसैले आज परमेश्वरको प्रेम स्वता, यो व्यभिचारी स्त्रीलाई मात्रै कुरा नगरौं, तपाईँ र म पनि व्यभिचारी स्त्री भन्दा कमका मानिसहरू होइनौ, हामीलाई परमेश्वरले समयमा नचुन्नु भएको भए हामी पनि के हुन्थ्यौं, हामी अन्धकारमा डुबिरहने, अहिले पनि हामी संसारका कुराहरूमा मज्जाल मान्ने होइन, संसारका कुराहरूलाई हामीलाई आराम लाग्ने, त्यस्ता कुराहरूमा अगाडि बढ्न हाम्रा पाइलाहरू अगाडि बढ्ने, तर प्रभुको काम गर्नु पर्यो भने हामीलाई अल्छी लाग्ने, वचनहरू पढ्न, प्रार्थना गर्न, अरूको निम्ति बिरामी अवस्थामा हेर्न हामीलाई सबै कुराहरू अल्छी लाग्ने होइन, हामी त्यस्ता व्यक्तिहरू भएको हुनाले प्रभुले यो चाहिँ एउटा उदाहरण पनि दिनुभयो, मानिसलाई प्रेम गर्नुपर्छ, पश्चातापी हृदय जसको छ उसले उसको निम्ति प्रार्थनाले हामीले उठाउनुपर्छ भन्ने कुरा पनि सिकाउनु भएको छ। र आज कति मानिसहरूले चाहिँ जस्तै व्यभिचार गर्दाखेरि स्त्री पुरुष भए पनि त्यहाँ स्त्रीको मात्रै नाम आएको, एकजनालाई मात्रै बदनाम गर्न खोजेको, यो चाहिँ मानिसको दृष्टिकोणबाट यस्तो भएको थियो। त्यसैले त्यहाँ अन्याय परेको हुनाले प्रभु यीशुले चाहिँ राम्रो तरिकाले चाहिँ यहाँ वर्णन गर्नुभएको छ, राम्रो तरिकाले डिसिजन गर्नुभएको छ। सोलोमनको बुद्धिलाई चेक गर्नको लागि दुईटा स्त्रीहरू पनि आएका छन्। पहिले हामीले सोलोमन राजालाई परमेश्वरले ज्ञान र बुद्धि दिनुभयो नि त, उहाँले धन सम्पत्ति होइन, प्रभु मलाई ज्ञान बुद्धि दिनुहोस् भनेर भन्नुभएको थियो, अनि ज्ञान बुद्धिद्वारा चाहिँ यति बुद्धिजीवी थिए कि, अनि एकजनाले यो बालक मेरो हो, एकजनाले मेरो हो भनेर त्यहाँ त्यस्तो किसिमको फैसला गर्नुपर्ने थियो। अनि त्यहाँबाट यसरी चाहिँ राजाले भन्दछन्, कसैको पनि हुने छैन, यसलाई चाहिँ मारिदेऊ भन्दाखेरि चाहिँ, अनि जो जसले जन्माएको उसले चाहिँ होइन होइन उसैलाई देऊ, मलाई चाहिँदैन भनेर भनिन्। किनभने यसरी एउटा परमेश्वरले न्याय गर्ने बुद्धि दिनुभएको थियो सोलोमन राजालाई,
त्यसरी आज संसारमा तपाईँ र मलाई पनि प्रभुको बाटोमा हिँड्दै गर्दा, ख्रिस्टको बाटोमा हिँड्दै गर्दा हामीलाई पनि जाँच गर्ने मानिसहरू, हामीलाई पनि नाना किसिमका कुराहरू गरेर फकाई फुसलाई गर्ने मानिसहरू हुन्छन्। हामीले परमेश्वरले दिनुभएको ज्ञान बुद्धिद्वारा विवेकमा चलेर होइन सर्प झैं चनाखो ढुकुर झैं सोझो भएर काम गर्नुपर्ने हुन्छ। कार्यक्रम आदमीमा हामी सम्बन्धका कुराहरू गर्छौं, तर सम्बन्धका कुरा गर्दै अरू सामग्रीहरू पनि गर्ने गर्छौं, अन्य कुराहरू विविध कुराकानीहरू पनि हुन्छन्। किनभने जीवन हो, जीवनमा हरेक किसिमका कुराहरू आउँछन्। सदा पुस्तकका कुराहरू मात्रै नभएर, बाइबलका कुराहरू मात्रै नभएर, हामीले शारीरिक जीवनमा जिउने दैनिकीमा जे जे कुराहरू पर्छन् ती कुराहरू पनि हामीले जान्न आवश्यक नै पर्छ। हेर्दाखेरि साधारण एउटा सामान्य कुरो लागे पनि यसले चाहिँ भोलि गएर ठूलो इम्प्याक्ट पार्न सक्छ भनेर चाहिँ हामीले सामान्य भन्दा सामान्य कुरालाई पनि प्रभुको इच्छा अनुसार छ कि छैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। कार्यक्रम आदविमा हामीले जहिले पनि सम्बन्ध राम्रो गर्नुपर्छ, पति पत्नी मिलेर प्रार्थना गर्यो भने एकदम शक्तिशाली हुन्छ। कहिले पनि हामीले झगडा गर्यौं अथवा बेमेलका कुराहरू आयो भने पनि क्षणिक रिसाउने, क्षणिक त्यसपछि प्रेम गरिहाल्ने भन्ने कुराहरू नै हामीले सिकेका छौं प्रभुबाट, अनि यही कुरा आज ईदमा गर्ने पनि गर्छौं। र सोलोमन राजाले फेरि पनि के भनेका छन् भनेदेखि, हुन त उहाँ चाहिँ स्त्री प्रेमी हुनुहुन्थ्यो। सोलोमन राजा स्त्री प्रेमी भएको हुनाले परमेश्वरले मन पराउनु भयो भन्ने चाहिँ भनिएको छैन, तर उहाँले गर्नुभएको गल्तीको अहसास उहाँलाई दिलाउनु भएको छ। तर पनि ज्ञान र बुद्धि चाहिँ परमेश्वरले दिनुभएको छ, धन सम्पत्ति पनि दिनुभएको छ। तर सोलोमन राजा पनि स्त्री प्रेमी, राम्रो काम चाहिँ उहाँले पनि गर्नुभएको छैन, अनि अन्तमा गएर त्यहाँ पतनका कुराहरू पनि छन् होइन। हामीले बाइबलमा हेर्छौँ सोधा, हामीले भन्छौँ, कतिजनाले हामीले प्रश्न पनि गर्छन्, विवाह हाड नातामा गर्छन् होइन, आफन्तहरूसँग पनि विवाह गर्ने कस्तो किसिमको यो इसाई समाज भन्ने कुराहरू पनि बाइबलमा यस्तो छ भनिन्छ। बाइबलमा हो छ, कति घटनाहरू जस्तो भयो जस्ताको तस्तै राखेको छ, ढाँटिएको छैन। परमेश्वर ढाँट्नुहुन्न। त्यो किन राख्नुभएको भन्दाखेरि, तिमीहरूले पनि यसै गर है। दाउदले बेतसेबासँग व्यविचार गर्यो, अब तिमीहरूले पनि कसैलाई खोजेर व्यविचार गर भनेर भन्नुभएको होइन। कसैले व्यविचार गर्छ भने यो परमेश्वरको नजरमा घृणित कुरा हो, यसले तिमीहरूलाई परमेश्वरको राज्यमा लानबाट बाधा हुन्छ। तिमीहरू फर्क, यस्ता काम नगर, अनि परमेश्वरको बाटोमा सोझो तरिकाले हिँड, पवित्र जीवन बिताओ, म पवित्र छु भनेर उहाँले भन्नुभएको। त्यसले गर्दा जे जे खराब छन् त्यो अँगाल्ने होइन नि त हामीले, होइन। हामीले लुतका कुराहरू आउँछ, अनि पुराना समयमा जे जे भए, नयाँ समयमा जति जे भए, ती कुराहरू भन्दाखेरि पनि खराब आचरणहरूलाई त्याग्नुपर्छ सदा। अहिले तपाईँको समाजमा अनि तपाईँ घरबाट बाहिर निस्किएपछि जति कुराहरू देख्नुहुन्छ ती कुराहरूलाई पनि छान्ने चाल्ने काम हामीले गर्नुपर्छ। जस्तै खराब कुराहरूलाई नलिने, असल कुराहरूलाई त बिस्तरी लिन सक्छौं। हामीले टेलिभिजनमा अरूले बोलेका कुराहरूबाट पनि हामी लिन सक्छौं, किनभने परमेश्वरको वचनले भनेको छ, नसुनिकन विश्वास आउँदैन भनिएको छ। कोही नै व्यक्तिले त हामीलाई सुनाएर नै विश्वास आएको हो। त्यसैले आज हामी पुस्तक पढ्छौं, पवित्र धर्मशास्त्र बाइबलको अलावा सपोटी पुस्तकहरू पनि हामी पढ्छौं, किनभने धेरैजनाको ज्ञानहरूबाट चाहिँ असल कुराहरू निस्कन सक्छ। कति अवस्थामा हामीले नजानेका कुराहरू जान्दछौं, अरूलाई पनि सुनाउन हामी सक्षम हुन्छौं। सोलोमन राजाले विवाहलाई यसरी वर्णन गरेका छन् उपदेशक चारको बारेमा, विवाह मृत्युसम्म जोड़िरहने एउटा टीम हो जहाँ पति पत्नी अनि परमेश्वर मिलिरहन्छन्। सोलोमनले लेख्छन्, एकजनालाई कसैले जित्ला तर दुईजनालाई त आफ्नो सुरक्षा तिनीहरूले गर्न सक्छन्। तीन सुताले बाटेको डोरी चाँडै चुनिँदैन भन्ने पनि सोलोमन राजा नै हुन् उपदेशकको पुस्तकमा चारको बारेमा यसरी लेखिएको छ। र हामीमा भएको बन्धनमा दुईटा डोरोमा तेस्रो डोरो भनेर प्रभु आउनु भएको छ कि छैन, प्रभुको उपस्थिति सधैँ महसुस भएको छ कि छैन पति पत्नीमा, त्यसले पनि ठूलो कुराको हामीलाई जानकारी दिन्छ, कस्तो किसिमले हाम्रो जीवन चलिरहेको छ। त्यसैले गर्दाखेरि यहाँ सोलोमनले डोरीको बारेमा कुरा गरिरहेका छैनन्, तर विवाहको बारेमा कुरा गरिरहेका छन्। सजिलो उदाहरण डोरी नै थियो, प्राय संसारको जुनसुकै देशमा पनि डोरी बनाउँदाखेरि तीन सुताले नै बनाइन्छ भनेर भनिएको छ, र दुई सुताको डोरी पनि हुन्छ बनाउन सक्ने, तर ती दुई सुताको डोरी चाहिँ अलिकति कमसल हुन्छ जसको कारण सहजै चुनिँदैन। तीन सुताले बाँटिएको चाहिँ फेरि बलियो हुन्छ अनि जसको कारण सहजै चुनिँदैन। हाम्रो विवाहमा दुल्हा दुलहीको साथमा तेस्रो व्यक्ति परमेश्वर स्वयं नै हुनुहुन्छ। यदि तपाईँको विवाहमा परमेश्वर हुनुहुन्न भने एक दिन आउने हुरी बतास आँधी देरी र समस्याको बीचमा हाम्रा विवाह खड़ा रहिरहन असम्भव हुन्छ, सम्भव हुँदैन। तर यदि
यी सुताहरू एउटा मात्र रहे त्यो कमजोर हुन्छ र हामी एकअर्का बाट टाढा रहेर बलियो हुन सक्दैनौ भनेर चाहिँ जनाएको छ। त्यसैले गर्दा सजिलो पक्कै छैन सदा, मानिसहरूले विवाहलाई कति सजिलै गरी लिएको हामीले देख्छौ त्यस्तो चाहिँ छैन। विवाह गर्नुपर्छ परमेश्वरको इच्छामा, प्रार्थनाका साथ हामी तयारी पक्कै पनि गर्नुपर्छ। कार्यक्रम आधमी सुन्दै हुन्छ, कार्यक्रम आधमीमा हामीसँग मिठा गीत पनि छन्, योबाट दोस्रो गीत सुनाउँछु यो समय।

साँझ सदामी श्रेष्ठ गीत बाट निकालिएको रहेछ यो भजन चाहिँ मैले थाहा पाएँ किनभने सोलोमनले श्रेष्ठ गीत लेख्नु भएको थियो त्यहाँ प्रेमी र प्रेमिकाका कुराहरूका वार्तालापहरू गरिएका छन् अकाट्य प्रेम गर्ने ऊ बाहेक अरूलाई नचाहने त्यस्ता कुराहरू छन् जुन ख्रिस्ट चाहिँ दुल्हा भनेर हामी दुलहीको रूपमा संसारमा उहाँलाई पर्खिरहेका छौँ भन्ने कुराहरू र विगतका कुराहरूलाई सम्झेर ल्याउँदाखेरि संसारमा यस्तो समय पनि थियो हामी जब कलेज लाइफमा थियौं मैले अरूको लभ लेटरहरू लेखिदिएको छु कि अरू प्रेम गर्ने मैले चाहिँ लेखिदिएको कि मलाई लेख्न अलिअलि पनि अलिअलि आउँथ्यो त्यस्तो चलन थियो तर परमेश्वरले चाहनुभएको चाहिँ त्यो लभ लेटर लेखेर एउटा माया गर्छु भनेर एउटा झुटो आश्वासनमा गरिने विवाहलाई विवाह भनेको होइन परमेश्वरले भन्नुभएको विवाह चाहिँ त्यो होइन अलिकति छुट्टै नै फरक नै पृथक नै छ जुन कुरा चाहिँ हामीले बाइबलमा हेर्नुपर्ने हुन्छ बाइबलमा प्रत्येक जोडीलाई निहाल्नुपर्ने हुन्छ बाइबलमा भएका जोडीहरू को सफल थिए को असफल थिए हुन त धेरै पात्रहरू यस्ता छन् कोही पत्नीहरू असफल पत्नीको कारणले पतिहरू असफल भएको जस्तै सिमसनका कुराहरू हामीले हेर्छौँ होइन त्यस्तै धेरै कुराहरू हामीले हेर्छौँ भनेदेखि फेरि हामीले एउटा असल पतिहरूलाई हेर्दाखेरि अब्राहम विश्वासका पात्र अनि परमेश्वरले मित्र पनि उहाँलाई भन्नुभयो होइन अनि हामीले फेरि अर्को हेर्दाखेरि चाहिँ इसहाकलाई हेर्छौँ दाउदलाई हेर्छौँ धेरै दाउद भेडा गोठाला थिए अनि परमेश्वरको नजिक जान मन पराउने मान्छे परमेश्वरले अन्तमा राजा नै बनाउनु भयो होइन त्यसले गर्दा यदि हामी परमेश्वरको काम गर्न चाहन्छौँ परमेश्वरलाई नजिकबाट निहाल्न चाहन्छौँ भने उहाँले हामीलाई माथि माथि माथि पुर्याउनुहुन्छ परमेश्वरलाई विश्वास गर्ने मानिसहरूलाई तल होइन परमेश्वर जहिले पनि माथि माथि माथि बनाउनुहुन्छ त्यसैले तपाईँको परिवार ख्रिस्टमा बाँचेको छ भने चाहिँ यो ठूलो सौभाग्यको कुरो पनि हो आज यसलाई बोझ नठानौं मण्डली जानु पर्यो बालबच्चासँग हिलो छ पानी छ गाह्रो छ हिब्रूको पुस्तक 10:25 किन लेखिएको होला भेला हुन नबिर्स भनेर किन लेखिएको त्यो वचन नलेखेको भए पनि हुन्थ्यो होला भन्ने पनि हामीलाई आउँछ होला अल्छी लागेको कारण तर होइन हाम्रो प्रभु आउनुहुँदाखेरि हामीले गरेका कामहरू चाहिँ कलेक्सन हुँदै जाने होस् होला भोलिको दिनहरूमा हामीले जवाब दिनुपर्ने हुन्छ त्यसैले गर्दा आज हाम्रा बच्चाहरू बोक्नलाई गाह्रो नमानौ सबैजनालाई मण्डली लिएर जानुपर्छ अनि त्यहाँ ज्ञान गुणका कुराहरू हाम्रा पास्टर अगुवाहरूले जसरी भन्नुहुन्छ उहाँहरू हामीभन्दा अग्रज भएर नै परमेश्वरले उहाँहरूलाई अभिषेक गर्नुभएको उहाँहरूको कुरा सुनिएन भने हामी कसको कुरा सुन्ने होइन त्यसैले गर्दा जो बुद्धिमान छ जो परमेश्वरसँग डराउँछ उस ऊ प्रत्येकको कुराहरू तपाईँले सुन्नुपर्छ म परमेश्वरसँग डर मान्छु भनेदेखि मेरा मिठा चिप्ला कुराहरूमा होइन तर मैले गरेको विश्वास अनुरूप तपाईँले मलाई सुन्नै पर्छ किनभनेदेखि तपाईँको जीवन हेरेर पनि मानिसले तपाईँलाई विचार गर्ने गर्छन् समाजमा तपाईँलाई एउटा छुट्टै देखिनु पनि एउटा फरकपना हो त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति झल्किन्छ जस्तै अरू मानिसहरू जस्तो तपाईँ जाने ठाउँ जानुहुन्न मादक पदार्थ पिउने ठाउँ जानुहुन्न सिनेमाहरू हेर्न जानुहुन्न हरेक किसिमका कुराहरू एभोइड गर्दै हुनुहुन्छ भने मानिसले कस्तो यो एकदम अजीब मानिस छ भनेर भन्नुहोस् ठिक छ मानिसले पागल भन्यो भने ख्रिस्टको निम्ति अझ धेरै पागल बन्ने हामी अजीब भन्यो भने अझ पनि हामी अजीब हुने होइन तर ख्रिस्टको नजरमा चाहिँ हामी असल भयौँ भने केही पनि चाहिँदैन सदा मैले पनि यो अनुभव गरेँ पहिले संसारलाई हेरेर हिँड्दाखेरि पाएको कुरा र ख्रिस्टलाई हेरेर हिँड्दाखेरिको आकाश जमिनको फरक छ कति आनन्द कति शान्ति होइन निराश हुन्छ आउँछन् अप्ठ्यारा परिस्थितिहरू अनि आज बिहान पनि खाना ढिलो भएको कारणले गर्दा श्रीमतीर मेरो चाहिँ अलिकति झन्डै ठाकटुक नै पर्यो होइन मलाई समयमा दिँदैनौ मैले कार्यक्रम गर्नको लागि समयमा आउनुपर्ने किन चाहिँ खाना पाकेन उसले अलिकति काँच काँचै तरकारी ल्याइदिएको थियो नुन पनि लागेको थिएन अनि त्यहाँबाट मलाई अलिकति हल्का चाहिँ रिस उठेको थियो अनि फेरि तातो भात कसरी खाने होइन समयमा आएर यहाँ कार्यक्रम चलाउनुपर्छ यस्ता जीवनमा सानातिना कुराहरूले पनि हामीलाई चाहिँ शान्तिना कुराहरूले पनि जाँचिरहेको हुन्छ जीवनलाई सता के गर्ने त त्यसमा धैर्यता चाहिन्छ भनेर मैले सोचेँ होइन ठिकै छ मैले राम्ररी खाना नखाइ आएर पनि परमेश्वरको काम गर्न पाएँ अनि यसमा धैर्य छु अनि एकछिनमा प्रभुले मलाई दिनुहुन्छ अनि खानेछु त्यसले गर्दाखेरि श्रोता सानातिना कुरा सामान्य लाग्छन् हामीलाई तर प्रभुको नजरमा चाहिँ सानातिना कुरा पनि ठूलो इस्यु भनेर भोलि हामी पाप कर्मतिर पनि जान सक्छौ होसियार हुनुपर्छ पक्कै पनि हामी र आफूलाई मात्रै सत्य ठान्नु हुँदैन आफूलाई मात्र सत्य सम्झनु मानवीय स्वभाव नै हो हुन त जसले पनि म सत्य छु अरूले गरेको चाहिँ कति नराम्रो उसले लगाएका लुगा नराम्रो उसले खाएका कुराहरू नराम्रो उसको जीवन स्तर नराम्रो होइन कति गरीब छ अथवा कति धनी छ कति राम्रो छ अथवा कति नराम्रो छ यस्तो किसिमले मूल्याङ्कन गर्ने हाम्रो बानी हुन्छ
नराम्रा कुरा भन्दा राम्रा कुरा भन्दा पनि नराम्रा कुराहरू धेरै राख्न चाहन्छौँ हाम्रो मनमा र हामी आफै अशान्तिमा बस्छौं। हामीले नराम्रा कुराहरू फ्याँकेर राम्रा कुराहरू राख्यौं भने त यो अवश्य गर्नै पर्दैन हामीले, होइन? आफूलाई मात्र सत्य सम्झिनु चाहिँ मानवीय स्वभाव हो, तर हाम्रा विचारहरू र तर्कहरू सत्य होलान्, तर के हामी अरूको कुरा र विचारहरूलाई आदर गर्न पर्दैन त हामीले? हो नि, श्रीमान श्रीमतीको मात्रै नभएर सम्बन्ध राम्रो बनाउनुको निम्ति त अरूको पनि त विचारलाई आदर गर्नुपर्छ नि त। उसले भनेका कुराहरू ठिक हुन सक्छ होला, म भन्दा कदमा छोटो होला, म भन्दा अलिकति एजमा पनि सानो होला, मैले तिमी भनेर सम्बोधन गर्छु र मैले भनेको कुरा नै राइट हुन्छ उसमाथि भन्न सकिँदैन। उसले पनि कहिलेकाहीँ गरेका कुराहरू आदरका योग्य हुन सक्छन्। त्यसैले एकले अर्काको सल्लाह लिनपर्छ। पावलले लेख्छन्, स्वार्थ वा अहंकारमा केही नगर तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर। तिमीहरू हरेकले आफ्नै मात्र हित नखोज तर त्यस अरूको हितलाई पनि हेर भनेर फिलिपी एकको तिमीहरू चारले पनि भनेको छ। म त जब मेरो मण्डली जान्छु अनि मलाई म चाहिँ बाजा बजाउँछु तर मलाई एकदम पछाडि गएर बस्न मन लाग्छ। मेरो मन चाहिँ कस्तो लाग्छ भने म चाहिँ भुइँमा बस्न सकौँ प्रभु, म भुइँको मानिस हुँ, किनभने तपाईँको पुलपिटमा रहने योग्यको पनि म होइन, तपाईँलाई आदर दिन्छु, म भुइँमा बस्छु, अरूलाई श्रेष्ठ ठानौँ भनेर जहिले पनि मलाई त्यो सोच आउँछ, किनभने यो चाहिँ परमेश्वरले दिनुभएको सोच हो। अनि त्यसो गर्यौँ भने सदा हामीलाई कहिले पनि ठुलो बन्न मन लाग्दैन, कहिले पनि घमण्ड भन्ने कुरा हामीलाई घृणा लाग्न थाल्छ। घमण्ड त यदि अलिकति आयो भने यसले ट्याक्कै पतन 1% भए पनि ल्याइहाल्छ, भनेर डराउनुपर्छ। घमण्ड नगरौँ, हामीसँग भएका कुराहरू हाम्रा होइनन्। मसँग घर होला, गाडी होला, हामीसँग निकै प्रतिष्ठित व्यक्ति हामी होला, तर त्यसले तपाईँलाई अनन्त जीवन दिनेवाला छैन। हामी मान्दा पनि मान्दैनौँ त्यस्ता कुराहरूलाई। तपाईँले चाहिँ धनको तुजुक देखाउनुहुन्छ, धनको फूर्ति गर्नुहुन्छ भने हामी त्यस्ता कुराहरूलाई मार्नेवाला छैनौँ, किनभने परमेश्वरलाई पाइसकेको मानिसलाई त्यो सबै कुराहरू चाहिँ फिका लाग्छ। हाम्रो बुबाको घर चाहिँ यस्तो राम्रो छ कि मेरो पनि छ एउटा घर, अहिले रोहित थापाको आवाजमा म गीत सुनाउँदैछु। प्रभुको घर यस्तो मनमोहक छ, तपाईँका धन सम्पत्तिसँग उहाँको घरलाई तुलना गर्न हामी सक्छौ? तपाईँ मसँग भएका धन सम्पत्ति मेरो बुबाको घरसँग तुलना गर्न म योग्यको मान्छे होइन। उहाँले सुनका सड़कहरूमा हामीलाई हिँडाउनेवाला हुनुहुन्छ भनेदेखि आज हामीलाई दिनुभएको प्रत्येक थोक उहाँकै हो, मेरो त केही पनि होइन भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन, किनभने हाम्रो होइन त त्यो पक्कै हो। अहिले हामीले कागजी रूपमा अनि हामीले एउटा देशमा भएको वैधानिकता अनुसार होइन चाहिँ हामीले गर्नुपर्ला कागजातहरू, नत्र भनेदेखि मलाई त्यति वास्ता पनि लाग्दैन। प्रभुले अयुबले पनि भनेको थियो, प्रभु तपाईँले दिनुभयो, तपाईँले लिनुहुन्छ, तपाईँकै नाममा पवित्र होस्। त्यसरी हामीले एक किसिमले परमेश्वरमा त्यो किसिमको समर्पण देखायौँ भने त प्रभुले अझ धेरै कुराहरू हामीलाई दिनुहुन्छ। एउटा गीत सुनाउँछु कार्यक्रममा, मेरो पनि छ एउटा घर, तपाईँको पनि घर छ है, म डेरामा बसेको छु न भन्नुहोस्, एउटा घर छ तपाईँको।

अर्थपूर्ण भजन हामीले रोहित थापाज्यूको आवाज सुन्यौं। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आधारित सुन्दै हुन्छ। हामीले सम्बन्धका कुराहरू अनि परमेश्वरसँगको रिलेशनका कुराहरू नै गरिरहेका छौं। तपाईँ विवाहित अथवा अविवाहित हुनुहुन्छ श्रोता, हामी विज्ञान नभए पनि परमेश्वरको वचनले के भन्दछ ती कुराहरू हजुरहरूलाई हामीले सुनाइरहेका छौं र हाम्रो जीवन जहिले पनि मेलमिलापमा रहनुपर्छ। अर्काको आदर गर्नुपर्छ, अर्को कुरा पनि सुन्नुपर्छ, आफू मात्रै ठूलो हुँ भनेर भन्नु हुँदैन, अनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने कुराहरू नै गरिरहेका छौं। नमिठो लाग्छ कहिलेकाहीँ मानिसहरूले समाजमा अथवा हामीले गर्ने कार्यक्षेत्रहरूमा जहाँसुकै समान रूपले नहेरिँदाखेरि चाहिँ हाम्रो चित्त दुख्छ, किनभनेदेखि म पनि त्यस ठाउँको केही अङ्ग हुँ तर पनि किन उनीहरूले चाहिँ मेरो भाव नबुझ्नु भएको भनेर हामी कहिलेकाहीँ तिरस्कृत भएको अनि आइसोलेटेड भएको त्यो फिलहरू हामीलाई हुन्छ। अनि त्यस्तो अवस्थामा चाहिँ परमेश्वरलाई हामीले सम्झनुपर्छ, असल कुराहरू सोचमा राखेर चाहिँ सबैलाई हामीले समान व्यवहार गर्नुपर्छ। र पाहुले लेख्छन्, स्वार्थ वा अहंकारमा केही पनि नगर तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू हरेकले आफ्नै मात्र हित नखोज तर अरूको हितलाई पनि हेर भनेर भनिएको छ। के हाम्रा उत्तम विवेकशील तर्कहरूकोले विवाहमा समाधान ल्याउँछ त? ल्याउँदैन। हामीसँग त चलख्याईहरू होलान्, विभिन्न किसिमका बुद्धिहरू होलान्, यस्तो किसिमले गर्छु त्यो गर्छु, तर परमेश्वरसँगको विचार त्यो छैन भनेदेखि चाहिँ मिल्दैन। किनभने उहाँले भन्नुभएको छ, तिमीहरू पृथ्वीका म माथिको हुँ त माथिका कुराहरू खोज भनेर भन्नुभएको छ। र संसारमा जित्नेहरू अनि विजयी कमाउनेहरू सबै नै अरूप्रति केन्द्रित मानिसहरू हुन् जसले अरूको विचारलाई पनि सम्मान गर्छन्। जति पनि मानिसहरू सफल भएका छन् आज, ठूल्ठूला सफल पत्नी, सफल पति भनौँ न, सफल बिजनेसम्यानहरू भएका छन् होइन, त्यस्ता व्यक्तिहरूले चाहिँ अरूको पनि आदर गर्दै अरूको पनि विचारलाई कदर गर्दै त्यहाँसम्म पुगेका हुन्। उनीहरूको जित्ने तरिका त्यो हो भनेर भनिएको छ। र भनेपछि कति महत्वपूर्ण रहेछ अरूको पनि कुरा सुन्नुपर्छ। पत्नीले पत्नी आफ्नै मात्र जिद्दी गर्नु भएन, पतिले पनि आफ्नै मात्र जिद्दी गर्नु भएन। तपाईँको जीवनसाथीसँगको द्वन्द्वमा पनि कसले जित्ने भन्ने दौड़हरू हुन्छ कहिलेकाहीँ, कि श्रीमतीले जित्ने कि श्रीमानले जित्ने। कहिलेकाहीँ शान्तिना कुराहरू, सामान्य कुरा पनि आइदिइरहन्छन् अनि त्यसलाई जितिरहनु परेको हुन्छ कि। बिहानदेखि बेलुकीसम्म श्रीमतीसँग बस्दाखेरि कहिले के कुरामा खटपट, कहिले के कुरामा राम्रो, एकैछिनमा नराम्रो, हामी मानिस त त्यस्तै हौ श्रोता। तर फेरि सन्तुलनमा आउनको निम्ति के चाहिन्छ भन्दा परमेश्वरको वचन, असल सरसल्लाह हामीलाई चाहिन्छ। त्यसको निम्ति हामी मात्रै जान्ने सुन्ने कहिले पनि हुन सक्दैनौ। जति नै ठूलो विज्ञ, जति नै ठूलो एल्डर पास्टर डिकन भए पनि कति कुराहरूमा हामी लड़खड़ाइरहेका हुन्छौं। त्यसैले प्रभुसँग सहारा माग्नुपर्ने हुन्छ र असल सोचहरू राख्नुपर्ने हुन्छ। र जीवनसाथीसँगको द्वन्द्वमा यदि दुवैले एकअर्काको कुरा सुने र दुवैको जीत हुनेछ, नत्र दुवैजना हार्नेछन्। अनि यसरी भनेको थियो चाहिँ दुवैजनालाई यति बेफाइदा हुँदो रहेछ यदि यो मेरो यो मलाई भन्यो भनेदेखि, एकजना एकचोटि दुईजना सानो केटोहरूले चाहिँ अलिकति खानेकुरो भेटाएछन्। खानेकुरो भेटाएपछि अनि लुसालुस गरे, यो मेरो यो तेरो भनेर लुसालुस गरे र उनीहरूले ल कसको, त्यहाँ एउटाजना अङ्कल आउँदै हुन्छ, अङ्कललाई सोधौँ भनेर भनेछ। अनि अङ्कलले तुलो बोक्नु भएको छ तराजुमा त्यो खानेकुरा राखेर, अनि ल यो यसको यो त्यसको भन्दै मिलाउनु भएछ। लास्टमा त्यही अङ्कलले चाहिँ खाइदिनु भएछ, उनीहरूले पाएनछन् कि। त्यसैले गर्दा यदि हामी दुईजना यसरी नचाहिँदा कुराहरूमा द्वन्द्व गर्छौँ भने अर्काले फाइदा लिइरहेको हुन्छ हाम्रो जीवनबाट भन्ने कुरा त्यहाँबाट थाहा पाउँछौँ। जित हाम्रो हुँदैन, हाम्रो हार हुन सक्छ। एउटाले जित त अर्कोलाई हारभित्र विवाह बलियो हुन सक्दैन, त्यसरी दुवैजनाले जित्नुपर्ने हुन्छ। हाम्रो इसाई जीवन अनि परमेश्वरमा बाँचेको जीवन चाहिँ कस्तो हो भने, जस्तै खेल खेलिन्छ, दौड़मा एकजनालाई पुरस्कार दिइन्छ, तर यो चाहिँ सबैजना हाते मालो गरेर प्रभुको राज्यमा जाउँ है भन्नका खातिर त आज ख्रिस्टका कतिजनहरूले आफ्नो गर्दन दिए होइन, यस्तै अगमवक्ता जसरी करौतीले चिरिए भने, यस्तो अहिले पनि सड़कमा परमेश्वरका जनहरू चाहिँ प्रचार गरिरहनु भएको छ। यही कारणले त हो नि, यही कारणले हामी सँगै जाउँ, तपाईँ हामीले पाएको जीवन तपाईँले पनि पाउनुहोस् भन्नका खातिर त मानिसले अहिले दुःख गरिरहेका छन् नि त। त्यसैले गर्दाखेरि चाहिँ हाम्रो जीवन चाहिँ कस्तो भने, सबैजना उसले मात्रै खाने होइन, मैले पनि मात्रै खाने होइन, हामीले बाँडेर खानुपर्छ, उसले पनि पाउनुपर्छ, किनभने प्रभुले त देख्नुहुन्छ भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। त्यसैले हाम्रो त्यस्तो अर्कालाई दोष लगाउने, म ठूलो हुने भन्ने बानी छ भने अहिलेदेखि नै हटाउनुपर्छ कि जस्तो लाग्छ। यो चाहिँ तपाईँले गर्नैपर्छ। मेरो कुरा सुनेर पनि तपाईँ परिवर्तन हुनुभयो भने तपाईँलाई नै फाइदा हो, किनभने यो गर्नुपर्ने कुराहरू जसले चाहे सानोले होस् ठूलोले होस् जे भए पनि यो ठिक कुरा छ भने चाहिँ
ठिक तरिकाले सुन्नुपर्छ लिनुपर्छ। हामी कार्यक्रममा आदमीमा यस्तै कुराहरू गर्ने गर्छौं, कहिले विवाह विच्छेदका कुराहरू गर्छौं भने विवाह अगावै कसरी चाहिँ परमेश्वरमा जोडीको निम्ति प्रार्थना गर्ने भन्ने कुराहरू पनि गर्छौं भने गीतहरू पनि मिठा मिठा सुनाउँछौ। यतिखेर फेरि पनि एउटा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि बाँकी कुराहरू चाहिँ म ल्याउँछु।

हजुर, यो गीत गाउने चाहिँ सिमोन तामाङ हुनुहुन्छ। मैले टेक्निसियन मित्रलाई प्रश्न गर्न चाहेँ, हो कि होइन, इसारा गर्नुहुन्छ उहाँले। सिमोन तामाङ जस्तो लागेको छ, धेरै गीतहरूको गायकहरू म चिन्छु होइन, उहाँहरूको आवाज छुट्याउने मलाई परमेश्वरले दिनुभएको छ शक्ति। सिमोन तामाङले गाउनुभएको छ कति आनन्द रहेछ जीवन है। आज विभिन्न गायक गायिकाले हाम्रो लागि गीतहरू उपलब्ध गराउनुहुन्छ, खुसी लाग्छ किनभने हामीलाई ती गीतहरूले पनि उत्साह दिन्छ स्वतः। कहिलेकाहीँ बिर्सिएको शब्दहरूले झकझकाइदिन्छ, बिर्सिएका कुराहरूले चाहिँ हाम्रो मनमा मनपट्टि लगाइदिन्छ, अनि हामीलाई थाहा हुन्छ यस्तो गर्नुपर्ने रहेछ, त्यस्तो गर्नुपर्ने रहेछ, हामी फेरि राइट ट्र्याकमा आइ नै हाल्छौँ। र पति पत्नी बीच जित र हारको खोजी गर्नु चाहिँ एकअर्कालाई अस्तित्व एकअर्काको अस्तित्वलाई नष्ट गर्नु नै हो भनेर भन्न चाहन्छु। अब मैले भन्ने आज यति नै हो स्वतः, जति पनि भने तपाईँ फेस टु फेस भएको हाम्रो कुराकानी पनि हुन्थ्यो, तर म एकरो बोलिरहेको छु। जति कुराहरू मैले सुनाएँ मलाई लाग्छ तपाईँलाई पक्कै पनि फाइदा हुन्छ होला, किनभने मैले पवित्र धर्मशास्त्र बाइबलले जे भन्छ ती कुराहरू तपाईँमा आज प्रस्तुत गरेको छु। र जहिले पनि वचन दुईधारे तरबार हो, अनि मैले अरूलाई भन्दै गर्दाखेरि मलाई पनि लागू हुनुपर्छ, त्यसैले गर्दा हामी वचन बोल्ने व्यक्ति पनि त्यति नै उत्तरदायी छौं, अनि वचन सुन्ने व्यक्ति पनि त्यति नै उत्तरदायी। तिमीले चाहिँ गर्नुपर्छ होइन कि हामीले गर्नुपर्छ भन्नेमा तपाईँ जहिले पनि हामी लगाउनुहोस्। तपाईँ मण्डलीमा वचन दिँदै हुनुहुन्छ भने पनि तपाईँहरूले गर्नुपर्छ है विश्वासी जन भनेर भन्दा पनि हामीले गर्नुपर्छ भने हामी पनि त्यहाँ पर्छौं, किनभने वचन त दुई धारे छ नि त। तपाईँले तरबार बोक्नु भएको छ, एउटा धार तपाईँतिर फर्केको छ, अर्को धार चाहिँ विश्वासीहरू अथवा अरू मानिसतर्फ फर्केको छ, जसलाई चाहिँ हामीले निम्न स्तरको ठान्छौं, जसलाई चाहिँ मेरो वचन उसले सुन्नुपर्छ, म चाहिँ अलिकति माथिको मानिस हुँ भन्ने विचार गर्छौं भने त्यो तरबारको धारलाई हामीले विचार गर्नुपर्छ। किनभने परमेश्वरसँग डराऊ भनेर भनिएको छ, मानिससँग डराउनु पर्ने छैन। मलाई त अचेल कस्तो लाग्छ भने स्वतः मानिसले जेसुकै भन्यो भने मानिसको डर त्यति मान्दा फाइदा चाहिँ हुँदैन रहेछ। हामीले कति अवस्थामा हामीले संगति गर्ने क्रममा अनि परमेश्वरलाई विश्वास गर्ने क्रममा पनि कति मानिसको डरहरू मान्यौं, मानिसको डरले संगतिहरू गयौं, तर जब सत्यधारा बुझिसकेपछि ओहो यो त गल्ती कुरा रहेछ होइन। मानिसलाई हामीले आदर गर्नुपर्छ तर परमेश्वरको स्थान दिनु हुँदैन। कति मानिसलाई चाहिँ परमेश्वरै जस्तो गरेर हामीले भन्नु हुँदैन, किनभने परमेश्वरको स्थान आफ्नो ठाउँमा छ र मानिस मानिसै हो। मानिसले जहिले पनि गल्ती गर्छ, भूल गर्छ, अधर्महरू गरिरहेको हुन्छ र पश्चातापी भन्नुपर्छ भन्ने नै मेरो सन्देश हो। र आज कार्यक्रम आदमीमा हामीले जति कुराहरू गर्यौं अनि गीतहरू पनि सुन्यौं, अर्थपूर्ण थिए गीतहरू पनि, अनि मैले गरेका कुरा चाहिँ म आफैले अर्थपूर्ण थिए भन्न त सक्दिनँ, किनभने तपाईँले सुनेर यसको प्रतिक्रिया दिनुपर्ने हुन्छ। हुन्छ सर, हामी त जतिजनाले सुनेर साथ दिनुभयो धन्यवाद दिन चाहन्छु। तपाईँको वैवाहिक सम्बन्ध सधैँ राम्रो होस् र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु। धन्यवाद, जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।